0: विषयमा विचार गरिन्छ। यो पहिलो सूत्र हेर्नुहोस् कति समसामयिक कति महत्त्वपूर्ण विषय उठाइएको छ वेदान्तमा। पहिलो सूत्र अथातो ब्रह्म जिज्ञासा, अर्थात् अब ब्रह्म सम्बन्धी विषयको विवेचन हुनेछ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा प्रसारण गरिनेछ। सद्गुरुका मुखारविन्दबाट निस्किएका ससाना आज्ञा पनि मेरो लागि हितकारी छ। यो चिन्तन जहिले हुन्छ त्यसै दिनदेखि शास्त्र वेद एवं गुरुका हरेक वाणी आफ्नो लागि अनुकूल लाग्छन् र त्यसै दिनदेखि तिम्रो शरणागति प्रारम्भ हुन्छ। हस्त आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको वचनामृतसँगै कार्यक्रम अध्यात्म सन्देशबाट बिदा चाहन्छु।

0: भगवान् श्रीकृष्णलाई अत्यन्त प्रिय पवित्र पुरुषोत्तम मासको अवसरमा साधकलाई मन शुद्धि, भक्ति वृद्धि र ईश्वर प्रेम प्राप्तिको सर्वोत्तम अवसर परम आराध्य गुरुवर जगद्गुरुत्तम श्री कृपालुजी महाराजको दिव्य पुष्पकला स्थापित श्री जगद्गुरुत्तम मन्दिर हेटौँडा मकवानपुरमा आयोजना हुन गइरहेको पुरुषोत्तम मास विशेष साधना शिविरमा सहभागी भई साधना स्तर अभिवृद्धि गरी लाभ लिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ। मिति 2083 साल जेठ 3 गतेदेखि असार 1 गतेसम्म यस शिविरमा दैनिक साधना एवं ध्यान, सङ्कीर्तन, स्मार्ट साधना अभ्यास तथा आश्रमका विभिन्न सेवामा सहभागी हुने अवसर रहनेछ।
1: साधनाको सुव्यवस्थापनका लागि उपस्थित हुनुभन्दा कम्तीमा 3 दिन अगावै जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ। नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क नम्बर 97 61 92 24 51 र 98 49 64 83 48। आउनुहोस्, यस पवित्र पुरुषोत्तम मासमा भक्ति साधना गरी जीवनलाई धन्य बनाऊ। जय श्री राधे।
2: हजुर दर्शन।
3: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
2: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
4: नमस्ते बाबुजू।
3: नमस्ते, आउनु न भित्रै।
4: हुन्छ बाबुजू।
2: अनि दादा त अफिस गइसक्नु भयो होला है?
3: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
2: हस् हस् भाउजू।
5: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
2: है, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
2: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: है बिहानै झोक्राइ छौ त के भयो
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा केही गर्न नसक्ने भएँ म त मलाई के भएको रहेछ डाक्टर साहब
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ जस्तो मृगौलामा असर गर्न सक्छ पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ लुपस एउटा दीर्घ रोग हो यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा थकान महसुस भएमा मन्द ज्वरो आएमा घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ त्यसैले समयमा नै उपचार गराउनुहोस् राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु
4: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले यो कस्तो रोग रहेछ
5: ए त्यसो पो भनेछन् डाक्टरले सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ
4: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ ज्वरो आउने वा काम ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने हुन सक्छ
4: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ अनि यसबाट जोगिने चाहिँ कसरी बाबा
5: ल राम्ररी सुन छोरी स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ औषधि सेवनपछि यो रोग निको हुन्छ बुझ्यौ हैन छोरी
4: हजुर बुझे बाबा अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: यो रेडियो नेपाल हो सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस् राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन हिजो पेश भएको छ राष्ट्रपति भवनमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभयो त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभयो उहाँले सार्वजनिक निकायले जवाबदेहिता पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकालाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो बेरुजु कम गर्दै आर्थिक अनुशासन जवाबदेहिता पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेकका अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय आयोग सचिवालय कार्यालय सरकारी निकाय त्यसै गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देश गरेको हो मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार उपकरण फर्निचर र सवारी साधनलाई चालु अवस्थामा राख्न आग्रह गरेको छ इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एकजना भारतीयसहित तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् हिजो साँझ हरिपुर नगरपालिका 5 मजुरुवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर तीनजनाको मृत्यु भएको हो इट्टाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अङ्गद कुमार त्यसै गरी सर्लाहीको गोडैता नगरपालिका 7 रामवनका 50 वर्षीय फिताई मनसुर र सोही नगरपालिका 9 का 35 वर्षीय शम्भू राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट 2 जना घाइतेको उद्धार गरी अस्पताल पुर्याएको छ। प्युठानको मान्डवी गाउँपालिका डामरी खोलामा एक जीप दुर्घटना हुँदा हिजो 2 जनाको घटनास्थलमा मृत्यु भएको छ। देवीस्थान दाङ सडक खण्डमा भ्यान अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा भ्यानका चालक प्युठान नगरपालिका 4 बस्ने 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुँवर रहेको प्रहरीले जनाएको छ। कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान र प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भएको बताउनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको 50% बजेट खर्च हुने गरेकाले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा हानि पुर्याइरहेको विज्ञहरूले बताएकाले राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यवसायीकरणका लागि संघ प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेटको लगानी नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने बताउनु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा हिजो भएको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले संचार क्षेत्रसँग सरकारको सम्बन्ध सुमधुर रहने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध भने गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधार स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई अझ जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन पहल गर्ने बताउनुभयो। सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूले नियमित रूपमा पारिश्रमिक नपाउने श्रम अधिकारको कार्यान्वयन नहुने तथा असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले आवश्यक पहल गर्ने मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको हिजो बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न श्रावण 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 वटा मात्रै मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित हाल 12 वटा मन्त्रालय रहेका छन्। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको जानकारी दिनुभयो। सभापति श्रेष्ठले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको सुनवाई प्रक्रियाका लागि उजुरी आह्वान गरिएको र आगामी मंगलबार उजुरी खोलेर अध्ययन गरी सुनवाई प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। वैदेशिक रोजगारीका लागि ग्रीस र युएई पठाइदिने भन्दै 26 लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोकको भुल्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख रुपियाँ तथा पर्वतको कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोलाले युएई पठाइदिने भन्दै 3 लाख रुपियाँ रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो। यसपालिको मनसुनमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको बताउनुभयो। सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर रहेको प्राधिकरणले अनुमान गरेको छ। प्रदेश तथा स्थानीय तहमा विपदको पूर्व तयारी गर्न सहजता होस् भन्ने अभिप्रायले प्रदेशगत रूपमा विश्लेषण गरी जोखिम आकलन गरिएको उहाँले जानकारी दिनुभयो। यस वर्ष मनसुन ऋतुको अवधिमा देशैभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा भए पनि सरदर तापक्रम वृद्धि भने बढी हुन सक्ने आकलनले केही उच्च हिमाली स्थानहरूमा हिमपात हुने हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी पहिरो डुबान र जमिन कटान एवं आकस्मिक बाढी जस्ता मनसुनजन्य विपदको जोखिम पनि रहने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। हेटौँडा ढल्केबर दुहबी 400 KV प्रसारण लाइन निर्माण पुनः सुरु भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरुद्ध भएको प्रसारण लाइनको निर्माण अहिले आएर सुरु भएको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्ले र पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसका प्राध्यापक डाक्टर विष्णु राज तिवारीलाई तोकिएको प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको निर्णय अनुरूप भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद बास्कोटाले गए रातिदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको जनाएको छ। र आइसिसी लिग टू क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान नेपालले अमेरिकाको सामना गर्दैछ। बिहान 9:30 त्रिभुवन विश्वविद्यालयको खेल मैदान कृतिपुरमा प्रतिस्पर्धा हुँदैछ। यसअघिको खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 2 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष औँसी तिथि। तदनुसार 16 मे सन् 2026, नेपाल सम्बत 1146, आज बस लागा 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। कार्यक्रम अखबारको सुरुवात गोर्खापत्र दैनिकमा प्रकाशित प्रशासनिक पुनर्संरचना पुँजीगत बजेट बढाउन मद्दत शीर्षकको समाचारबाट गरौं। सरकारले शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची अन्तर्गत संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेसँगै राज्य कोषमा व्ययभार घट्ने भएको छ। समान प्रकृतिका मन्त्रालयहरू एकीकरण हुँदा सरकारको चालू खर्च अर्बौं कटौती भई साधन र स्रोत विकास आयोजनामा लगानी गर्न सकिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रालयहरूको संख्या घटेसँगै राज्य कोषबाट वार्षिक अर्बौं रुपियाँ बचत हुनेछ, तर बचत हुने रकमको यकिन भने विस्तृत अध्ययनपछि मात्रै थाहा हुनेछ। मन्त्रालय संख्या अनुरूप कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण भएपछि वार्षिक खर्च बापतको कति रकम जोगिन्छ भन्ने स्पष्ट हुने उहाँले बताउनुभयो। कर्मचारीहरूको संख्या व्यवस्थापन हुँदा नयाँ भर्ना र दीर्घकालीन पेन्सन दायित्व घट्नेछ। कार्यालय बन्दोबस्त, भौतिक पूर्वाधार तथा कार्यालय सञ्चालन समेत न्यूनीकरण भएको रकम पुँजीगत बजेटका रूपमा विकास आयोजना विनियोजन गरी आर्थिक क्रियाशीलता बढाउन सकिनेछ। अर्थविज्ञका अनुसार सरकारले विकास आयोजनामा 1 अर्ब पुँजीगत खर्च गर्दा 4 अर्ब रुपियाँ बराबरको आर्थिक क्रियाशीलता बढ्नेछ। त्यसरी बढ्ने आर्थिक क्रियाशीलताले लगानी, रोजगारी, उत्पादनमा बढोत्तरी भई आर्थिक वृद्धिमा सहयोग पुग्नेछ। सरकारले आगामी आर्थिक वर्षका निम्ति संसदबाट पारित नीति तथा कार्यक्रममा 7% आर्थिक वृद्धिको लक्ष्य लिएको छ। यो प्रशासनिक खर्च कटौतीले पुँजीगत बजेट विनियोजन बढाई आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने प्रवक्ता अर्यालको भनाइ छ। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले मन्त्रालय एकीकरण भएपछि समग्रमा चालू खर्च यति घट्छ भन्ने यकिन नभए पनि साधारण खर्चमा चाप घट्न गई विकास आयोजनालाई साधन र स्रोत रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो। 25,000 दरबन्दी कटौती उपशीर्षकमा खबर अगाडि छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। सरकारले फजुल खर्च कम गरी अनावश्यक कार्यालय र कर्मचारीको दरबन्दी घटाउने उद्देश्यसहित 22 मन्त्रालयबाट घटाएर 18 मन्त्रालय कायम गरेको छ। त्यस्तै सरकारले अनावश्यक र कार्य जिम्मेवारीमा दोहोरो र तेह्रोपना भएका करिब 550 कार्यालय खारेज गर्ने तयारी समेत गरेको छ। ती मन्त्रालय र कार्यालय खारेज हुँदा करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने अनुमान गरिएको हो, जसमा कार्यालय सहयोगीदेखि सचिवसम्मका दरबन्दी कटौती हुने जनाइएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ।

0: विपदको तयारी के कसरी गरिरहेका छन्। ग्रामीण क्षेत्रका स्थानीय तहमा विपदको समयमा आकस्मिक उद्धार र सूचना प्रवाहमा के कस्तो समस्या उत्पन्न हुने गरेको छ, यी र यस्तै विषयमा रहेर हामीले कुराकानी गरेका छौँ सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाका विपद शाखा प्रमुख चिरञ्जीवी कटेलसँग। चिरञ्जीवी सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद सर।
0: खास गरिकन साँगाचोगढी नगरपालिकाले अहिले सबैभन्दा बढी के कस्ता खालका विपदका जोखिमहरू भोगिरहेको छ?
1: नेपाल एउटा भूकम्पीय जोखिमको हिसाबले विश्वको 11 स्थानमा पर्छ सर। त्यसको उच्च जोखिम अति संवेदनशील क्षेत्रको रूपमा सिन्धुपाल्चोक त नपर्ने कुरै भएन। त्यसकारणले सिन्धुपाल्चोक भूकम्पको हिसाबले चाहिँ हेर्दाखेरि भूकम्प उच्च जोखिममा छ भने, अहिले चौतारा साँगाचोगढी नगरपालिका सिन्धुपाल्चोक रहेर विपदका कुराकानी गर्दा चौतारा साँगाचोगढी नगरपालिकामा सबभन्दा बढी जोखिमको हिसाबले हेर्नुहुन्छ भने चाहिँ पहिलो भनेको चाहिँ पहिरो छ। हिमाली जिल्ला, त्यसमा पनि पहाडी भूभाग र यहाँको भूबनोटको हिसाबले पनि यो पहिरोको जोखिम चाहिँ उच्च जोखिमको रूपमा अहिले पहिरो रहेको छ सर।
0: विशेष गरी चौतारा साँगाचोगढी नगरपालिका भित्र जोखिमको अवस्था यहाँहरूले के कसरी पहिचान गरिरहनु भएको छ?
1: चौतारा साँगाचोगढी नगरपालिका सिन्धुपाल्चोक पहिरोको जोखिमको हिसाबले गर्दाखेरि हाम्रो केही ठाउँहरू 21 ठाउँहरू चाहिँ हाम्रो उच्च जोखिममा हामीले आइडेन्टिफाई गरेका छौँ। 21 बस्तीहरू जोखिममा छ। हाम्रो चौतारा साँगाचोगढी नगरपालिकामा 14 वडा मध्ये सबभन्दा बढी जोखिमको हिसाबले 1-2-3 हामीले भन्ने गर्थ्यौँ। विगतको तथ्याङ्कलाई हेरौँ भने, पछिल्लो 3 वर्षलाई हेरौँ भने 9, 10, 11, 12, 13 र 14 हामीले पहिरोको हिसाबले कममा हेर्थ्यौँ भने, अहिले पछिल्लो चरण यो 3 वर्षको यो जलवायु परिवर्तन, खण्डवृष्टि र अतिवृष्टिको कारणले गर्दाखेरि चाहिँ यी क्षेत्रहरूमा पनि जोखिमको हिसाबले छ भने, हाम्रो चौतारा साँगाचोगढी नगरपालिकाको 21 बस्तीहरू जोखिममा छ। र यो हामीले प्रत्येक वडाहरूमा विपद जोखिमको सर्वे गरेर ठाउँहरू चाहिँ कहाँ कहाँ जोखिम हुनसक्छ, कहाँ कहाँ त्यस्तो छ भनेर हामी जोखिमको नक्साङ्कन गरेका छौँ। त्यो नक्साङ्कन मध्ये यो देखेको मध्ये 21 बस्ती मध्ये चाहिँ सबभन्दा बढी वडा नम्बर 1 बदलाङ भन्ने ठाउँमा छ। बदलाङ लेफ्ट डाँडासँग जोडिएको, त्यहाँ चाहिँ 43 घरधुरी छ। त्यसै गरी खाल्टे भन्ने ठाउँमा छ, त्यसमा चाहिँ 6 घरधुरी छ। अर्को सुर्के भन्ने 1 नम्बर वडाकै मैले भन्दैछु, सुर्के भन्ने बस्ती छ, त्यसमा 3 घरधुरी। बोल्दे भन्नेमा 3 घरधुरी र मुलाबारी भन्ने 1 नम्बर वडामा चाहिँ यो मुलाबारीमा 7 घरधुरी छ। त्यसै गरी 2 नम्बर वडाको चाहिँ जर्के बारी, काटाकुटी, बालुवा, सेरा, तल्लो बतासे, फलाम साँगु लगायतका ठाउँहरू पहिरोको जोखिममा छ। तल्लो बतासे र फलाम साँगु चाहिँ हाम्रो बाढीको जोखिम, जुन हाम्रो ब्रह्मायणी करिडोर भन्ने छ, ब्रह्मायणी नदीको कारणले त्यहाँ देखिन्छ भने, वडा नम्बर 3 भूगोलको हिसाबले चाहिँ अलि बढी ठाडो जमिनहरू भएको हुँदाखेरि कार्तिकी डाँडा र थाले गोरेटो भन्ने ठाउँ छ त्यहाँ चाहिँ, र माने डाँडा गर्दाखेरि त्यहाँ पहिरोको जोखिममा छ भने, यो 5 नम्बर जो चौताराको सदरमुकाम छ यसको पनि हुन्द्रोङ भन्ने ठाउँ छ त्यहाँ पनि पहिरोको जोखिम छ भने, भेटनरी लगायतको छेकाथोक भन्ने हाम्रो 33 घरधुरी भएको ठाउँ छ, यो सदरमुकामकै पर्छ, जो जिल्ला प्रशासन कार्यालयको तल्लापट्टि पर्छ। त्यहाँ चाहिँ हाम्रो भौगर्भी अध्ययन गर्दा, भूकम्प पछाडि भौगर्भी अध्ययन गर्दाखेरि चाहिँ यो 33 घरधुरी चाहिँ तुरन्त हटाउनु पर्ने, त्यो जुनसुकै बेला जोखिम हुन सक्छ भन्ने हाम्रो रिपोर्टमा छ। र यस्तै गरेर 21 बस्तीहरू हाम्रो जोखिममा छ, र 21 मध्ये 140 घरधुरी उच्च जोखिममा रहेको प्रारम्भिक तथ्याङ्क अनुसार हामीले वडा वडामा गएर वडा स्तरीय विपद व्यवस्थापन समिति र त्यहाँ गएर तथ्य तथ्याङ्क लिँदाखेरि र हेर्दाखेरि त्यो देखिन्छ सर।
0: चौतारा साँगाचोगढी नगरपालिका भित्रका 21 बस्तीका 140 घरधुरी उच्च जोखिममा रहेको कुरा यहाँले जुन विवरण प्रस्तुत गर्नुभयो, यो भनेको वर्षातको समयमा हुने बाढी पहिरोको उच्च जोखिमको कुरा गर्नुभयो?
1: जब पानी पर्न थाल्छ ती बस्तीहरू उच्च जोखिममा छन्, वर्षात सुरु भए पछाडि चाहिँ उच्च जोखिममा छ भने, दोस्रो ती बस्तीहरू जङ्गलसँग नजिकसँग जोडिएको हुँदाखेरि आग लागेको पनि सँगसँगै उति नै जोखिम छ सर।
0: यहाँले जुन खालको जोखिमको कुरा गर्नुभयो, 21 बस्ती जोखिममा रहेका, त्यसमा पनि 140 घरधुरी उच्च जोखिममा रहेको कुरा प्रस्तुत गरिरहँदाखेरि, यी बस्तीहरू, यी घरधुरीहरू स्थानान्तरण गर्नुपर्ने अवस्थाका हुन् कि, या स्थानान्तरण नगरेरै पनि केही सचेतना अपनाएर पनि यो विपदको जोखिमबाट बचाउन सकिने खालका हुन्?
1: 140 घरधुरी मध्ये हाम्रो 85 घरधुरी चाहिँ उच्च जोखिममा भएर हामीले अघिल्लो वर्ष अस्थायी आवासका निमित्त 85 घरधुरीलाई सिफारिस गर्यौँ। 85 घरधुरीका सन्दर्भमा चाहिँ स्थायी आवास निर्माण गर्नुपर्ने 53 घरधुरीहरू हुनुहुन्छ, जो उहाँहरूको चाहिँ स्थानान्तरणै गर्नुपर्ने अवस्था देखिन्छ। हाम्रो यो भौगोलिक अध्ययन भन्दा बाहेक 67 हाम्रो आँखाले अध्ययन गर्दाखेरि 53 घरधुरी उहाँहरू उच्च जोखिममा हुनुहुन्छ। त्यो ठाउँमा हाम्रो नाङ्गो आँखाले हेर्दाखेरि त्यो ठाउँमा घर बनाएर बस्न सक्ने अवस्था छैन, उहाँहरूलाई चाहिँ अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ सर।
0: चिरञ्जीवी सर, निकै लामो समयदेखि यहाँ आफै पनि विपदको क्षेत्रमा काम गरिरहनु भएको छ र विपदलाई नजिकबाट नियालिरहनु भएको पनि छ, जलवायु परिवर्तनका कारण विपदका घटना र जोखिममा परिवर्तन भएको देखिन्छ केही?
1: गणेश सर, यो जलवायु परिवर्तनको जोखिमको हिसाबले विश्वमा 10-20 भित्र चाहिँ नेपाल पर्छ, त्यसकारणले अत्यन्त संवेदनशील सहनशील छ भनेर विभिन्न तथ्य तथ्याङ्कहरूले त पुष्टि गरिराखेकै छ। त्यो हिसाबले पनि सिन्धुपाल्चोक अथवा समग्र नेपाललाई हेर्नुभयो भनेदेखि यो खण्डवृष्टि अतिवृष्टि त्यति मात्रै होइन, जस्तो हिमालका हिउँहरू पग्लने, तापमान वृद्धि

0: हुने त्यस्तो खालको जोखिम छ। सिन्धुपाल्चोकमा 2078 सालमा मेलम्ची बाढी हामी यो विश्वभरि नै चर्चित छ। त्यो मेलम्ची बाढीको कारण पनि एउटा जलवायु परिवर्तनको कारण हो भनेर चाहिँ विभिन्न तथ्य तथ्याङ्कहरूले बताइरहेको छ भने नेपाल एउटा हिमाली देश छ। हिमालका विभिन्न ठाउँहरूमा अत्यधिक हिमताल भएको क्षेत्र हो र हिमाली भूबनोटको कारण र यो हिमतालले बनेको र यो जलवायु परिवर्तन कारण हिमतालहरू फुट्ने कारणले गर्दाखेरि प्रत्येक वर्ष जलवायु परिवर्तनकै कारण यो जोखिम बढेको हो भनेर भन्न सकिन्छ भने सर
1: विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा यहाँले नजिकबाट जे जसरी काम गरिरहनु भएको छ यहाँको अनुभव के छ? विपदलाई न्यूनीकरण गर्ने कुरामा हामीले के कुरामा विशेष गरी सावधानी अपनाउनु पर्छ? के कस्ता कार्य योजनाहरू बनाएर हामीले अगाडि बढेको खण्डमा विपदलाई न्यूनीकरण गर्न सकिन्छ?
0: म विपद व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि 10 वर्ष भन्दा बढी समयदेखि निरन्तर विपद क्षेत्रमै काम गरिरहेको हुँदाले पहिलो कुरा जो विपद व्यवस्थापनको पाटो चाहिँ प्राथमिकता कममा पर्छ। विपद भइराखेको बेलामा तत्कालीन प्रतिकारको रूपमा चाहिँ यसलाई सेन्सिटिभ रूपमा लिइन्छ भनेदेखि यो पूर्व तयारी र पुनस्थापनाका कुराहरूमा चाहिँ यसको पछिल्लो चरणसम्म आइपुग्दाखेरि पनि अरू चरणहरूमा जसरी विकास भएको छ अरू चिजमा यो कुरामा चाहिँ प्राथमिकता अलिकति पछाडि पर्छ। यो पछाडि पर्नुको कारण के लाग्छ मलाई भन्नुहुन्छ भनेदेखि विपद त आउँछ, भूगोलको हिसाबले पनि विभिन्न खालको हिसाबले यहाँ विपद आइराखेकै छ र यसलाई पूर्व तयारीमा हामी ध्यान कम दिन्छौँ। कम दिँदाखेरि त्यसको असर थोरै लगानी गर्दाखेरि पनि पुग्थ्यो भने त्यो चाहिँ पूर्व तयारीमा ध्यान नदिँदाखेरि ठुल्ठुला क्षतिहरू बिहोरेको नेपालले ठुल्ठुला क्षति बिहोरेको र नेपालका प्राकृतिक स्रोत साधनहरूमा पनि विनाश भएको र मानवीयदेखि झनझनको ठुलो क्षति भएको देखिन्छ। यो यसो हुनुको कारण दुईटा कुराले मैले स्थानीय तहमा बसेर काम गर्दाखेरि स्थानीय सरकार सञ्चालन ऐन 2074 पनि विपद व्यवस्थापनका क्षेत्रमा स्थानीय तहले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारीका बारेमा आइडेन्टिफाई गरेको छ, त्यो स्पष्ट उल्लेख गरेको छ। तर विपद जोखिम न्यूनीकरण व्यवस्थापनको योजना बनाउने कुरा, विपद पूर्व तयारी प्रतिकार पुनस्थापना गर्ने कुरा, स्थानीय स्तरमा खोज उद्धार तथा राहत कार्य सञ्चालन गर्ने कुरा, प्रभावित नागरिक तत्काल राहत उपलब्ध गराउने कुरा, यस्ता कुराहरू विपद व्यवस्थापन स्थानीय तहको जिम्मेवारीभित्र छ। तर स्थानीय तहको जिम्मेवारीभित्र हुँदै गर्दा स्थानीय तह भर्खर बन्दै आएको र यो विपदलाई बुझ्ने र बुझाउने क्रममा र विपदलाई प्रतिकार गर्ने कुरा अथवा पूर्व तयारी गर्ने कुरा दक्ष जनशक्ति नेपालमा एकदमै कम छ। विपद प्राधिकरणकै कुराकानी गर्दाखेरि पनि म एउटा स्थानीय तहमा बसेर काम गर्ने विपद शाखा प्रमुख भएको हुनाले यो भन्न मिल्छ मिल्दैन त्यो एउटा ठामा छ। रियालिटीमा भन्ने हो भने विपदलाई बुझेकै मान्छेहरू विपदमा कम हुनुहुन्छ, त्यो सम्बन्धी जनशक्ति नेपालमा कम छ र त्यो अनुसारको एउटा नीति नियम बन्ने कुरा एउटा समस्या छ। तर कार्यान्वयन गर्ने कुरा स्थानीय तहमा छ, त्यो कार्यान्वयन गर्नुपर्ने स्पेस भनेको त स्थानीय तह छ। तर स्थानीय तहमा चाहिँ दक्ष जनशक्तिहरू छैन, विपदलाई बुझ्ने जनशक्ति असाध्यै कम छ। तर स्थानीय जनशक्ति कम हुँदा हुँदै पनि विपदमै काम गरेका कर्मचारीहरूलाई पनि सुरुवात गर्दाखेरि विभिन्न ठाउँमा सुरुवात गर्ने एउटा समस्या त छँदैछ भने यो विपद पूर्व तयारी तथा प्रतिकारलाई यो समस्या छ। यो समस्या समाधान गर्नका निमित्त बरु संघीय सरकारले हुन सक्छ अथवा प्रदेश सरकारले हुन सक्छ, स्थानीय तहले निश्चित बजेटको विनियोजन गर्दाखेरि यति पर्सेन्ट चाहिँ विपद व्यवस्थापन आफ्नो व्यवस्थापनलाई हेरेर चाहिँ यति पर्सेन्ट विपदको पूर्व तयारीका लागि छुट्याउनु पर्ने बाध्यकारी व्यवस्था गर्न सक्यो भने अलिकति हुन सक्छ। एउटा अर्को भनेको संघीय सरकारले बनाएका विपद व्यवस्थापन ऐनदेखि प्रतिकार हुँदाखेरि रिसोर्सको हिसाबले पनि कति गर्ने इच्छा शक्ति हुँदा हुँदै पनि रिसोर्सको कमीको कारणले पनि यो गर्न सकिराखेको अवस्था चाहिँ छैन। र जुन स्थानीय तहमा विपद प्रतिकार गर्ने जनताको प्रत्यक्ष सरोकार राख्ने र जनता पुग्न सक्ने ठाउँ भनेको स्थानीय तह हो। तर स्थानीय तहलाई विपद व्यवस्थापनको सन्दर्भमा मजबुत नबनाउँदासम्म चाहिँ यो विपद जोखिम पूर्व तयारी प्रतिकार र राहत तथा पुनस्थापनामा काम गर्न समस्या हुन्छ जस्तो लाग्छ गणेश सर मलाई।
1: सिन्धुपाल्चोक जस्ता जटिल भूबनोट भएका जिल्ला र त्यसै गरी ग्रामीण गाउँहरू बस्तीहरूमा विपदको समयमा आकस्मिक उद्धार तथा सूचना प्रवाहमा कतिको समस्या उत्पन्न हुने गरेको छ?
0: पहिलो कुरा त सबभन्दा ठुलो समस्या भनेको हाम्रो विपदको बेलामा विपद सुरु हुनुभन्दा अगाडि नै पहिलो कुरा हाम्रो यहाँ बत्ती जान्छ, विद्युत प्राधिकरणको बत्ती जान्छ अथवा त्यो पोल ढल्दाखेरि होस् अथवा गाडाङगुडुङ गर्ने बित्तिकै बत्ती जान्छ। बत्ती जाने बित्तिकै कम्युनिकेसनको ग्याप किन नेटवर्क त चल्दैन। र अर्को कुरा हामीले पटक पटक पनि जिल्ला विपदको व्यवस्थापनको बैठक बस्दाखेरि हामीले नै त्यो इस्यु पनि उठायौँ, देशैभरि होला जस्तो लाग्छ मैले किन अन्यत्रको समस्या सुन्दा पनि टेलिकमहरूको पहिलो कुरा बत्ती जाने बित्तिकै टेलिकमको टावरहरूले काम गर्दैन, टेलिकमको टावरले काम नगर्ने बित्तिकै नेटवर्क टुट्दैन किनकि दूरसञ्चार प्राधिकरणले पनि त्यो ब्याकअपको रूपमा चाहिँ त्यो अहिलेसम्म त्यस्तो गरेको अवस्था कहीँ एकाध भन्दा बाहेक त्यो अवस्था देखिँदैन। त्यस कारणले गर्दा एउटा त्यो कुरा छ भने अर्को कुरा भनेको जब बत्ती जाने बित्तिकै सबै सञ्चारका साधनहरू अवरुद्ध हुने भएको हुनाले गर्दाखेरि यस्तो अवस्थामा एकदम चुनौतीपूर्ण छ। चौतारा छाँगाचोक गढी नगरपालिकाले पूर्व सूचना प्रणाली भन्ने एउटा खालको कार्यदल बनाएको छौँ। त्यसो गर्दाखेरि चाहिँ हामीले त्यो प्रतिकार गर्नका लागि अथवा खोज उद्धारको समयमा गर्नका निम्ति ऱ्यापिड रेस्पोन्स टिम भनेर हामीले चाहिँ खोज्दा उद्धारका लागि विपद शाखा प्रमुखकै संयोजकत्वमा सरकारवाला जस्तो स्वयंसेवकका कुराहरू भए, विपदमा काम गरेकोहरू भए, त्यस पछाडि सुरक्षा निकायका अङ्गहरू सहितको टोली सहितको हामीले खोज्दा उद्धार कार्यदल भनेर जो बनाएका छौँ र त्यस्तो अवस्थामा चाहिँ हामीलाई अहिलेसम्म त्यसरी कार्यदल बनाएर काम गर्दाखेरि त्यसको लागि चाहिँ समुदाय स्तरमा पनि विपद व्यवस्थापन समिति छ, विपद व्यवस्थापन ऐन 2074 हामीले परिकल्पना गरेको भएको छ। त्यो परिकल्पना अनुसार हामीले स्थानीय विपद व्यवस्थापन ऐन 2075/74 साँगाचोकडी नगरपालिकामा बनाएको छौँ। त्यो अनुसार त्यो ऐन अन्तर्गत रहेर वडा स्तरीय विपद व्यवस्थापन समिति त्यो कार्यदलहरूलाई चाहिँ हामीले सक्रिय रूपमा बनाउँदाखेरि उद्धार गर्नका निमित्त पूर्व सूचना प्रणालीले केही हामीलाई काम गरेको छ र चौतारा साँगाचोकडी नगरपालिका सदरमुकाममा भएको र यहाँ एउटा जस्तो कहिलेकाहीँ हाम्रो चौतारालाई मात्रै कुराकानी गर्यो भने चौताराको टेलिकमको टावर नसल्दाखेरि नगरकोटको टेलिकमको टावर अथवा अन्यत्र कोले पनि अलिअलि काम गर्ने भएको हुँदा चाहिँ हामीले गर्न सकेका छौँ। र मुख्य च्यालेन्ज भनेको चाहिँ यो विद्युत प्राधिकरणको बत्ती जाने बत्ती गइसके पछाडि टेलिकमको टावरहरू हुँदाखेरि चाहिँ पहिलो कुरा चाहिँ यो विपदलाई प्रतिकार गर्न पूर्व तयारी गर्नु पर्दाखेरि चाहिँ सञ्चार मुख्य कुरा हो। सञ्चारलाई सञ्चालित गर्नका निमित्त चाहिँ यो टेलिकमका टावरहरूमा ब्याकअपको रूपमा पनि राख्नुपर्छ जस्तो लाग्छ।
1: चिरञ्जीवी सर, विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा चौतारा साँगाचोकडी नगरपालिकाको दीर्घकालीन योजना चाहिँ के छ?
0: चौतारा साँगाचोकडी नगरपालिकाले नगर स्तरीय विपद व्यवस्थापन ऐन 2075 निर्माण गरेको छ। ऐनमा टेकेर चाहिँ नगर स्तरीय वा वडा स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिहरू हामीले बनाएको छौँ। अर्को विपद जोखिम न्यूनीकरण नीति तथा रणनीति कार्ययोजना 2020-30 भनेर हामीले चाहिँ 2020 बनायौँ र यो 30 कहाँ पुग्छौँ भन्दा हामीले एउटा कार्ययोजना निर्माण गरेका छौँ। यही सँगसँगै जोडेर स्थानीय विपद जलवायु उत्थानशील योजना 2081 छ, अब हामी 81 बनाएको छौँ भने यो प्रत्येक वर्ष हामीले यसलाई अपडेट गर्छौँ र कहाँ के कस्तो अवस्था भयो र त्यहाँ के कुरा चाहिँ गर्नु पर्यो भन्ने कुरा छ भने अर्को चाहिँ विपद पोर्टल हामीले विपद पोर्टल सञ्चालन गरेका छौँ, यसको सञ्चालन कार्यविधि 2080 छ र अर्को चाहिँ विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि भनेर 2080 हामीले निर्माण गरेका छौँ गणेश सर। र यसलाई चाहिँ यो पूर्व तयारीदेखि प्रतिकार्य सबै कुराहरू गर्नका निमित्त ऐन कानुनी रूपमा हामीले सबै व्यवस्थापनहरू चौतारा साँगाचोकडी नगरपालिकाले गरेका छौँ भने पूर्व तयारीको लागि चाहिँ हामीले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्छौँ। रेडियोहरूबाट विपदको प्रकृति अनुसारको सुक्खायाममा भयो भने चाहिँ डढेलोबाट बस्ने कुराहरू, अब यो वर्षा सुरु भइसके पछाडि कसरी बस्ने, घर कुलेसादेखि कसरी त्यसलाई व्यवस्थित गर्ने, आफ्नो भूगोल अनुसार सुरक्षित हुने भन्ने बारेमा चाहिँ हामीले सचेतीकरण गर्छौँ, उहाँहरूलाई चाहिँ जानकारी गराउँछौँ। र त्यति मात्रै होइन, काहीँ त्यस्तो जोखिम भयो भने हामीले दुईटा फ्याक्टरबाट चौतारा साँचोकडी नगरपालिकाले तयार गरिराखेको छ। जब हामीले अहिले पूर्व तयारीको रूपमा चाहिँ काहीँ जोखिम भएका घरहरूलाई चौतारा साँचोकडी नगरपालिकाको विपद व्यवस्थापन सञ्चालन कार्यविधि 2080 व्यवस्था गरे अनुसार कसैको घर जोखिममा छ भनेदेखि चौतारा साँचोकडी नगरपालिकाले टोटल बजेटको 25% वा 40,000 मध्ये व्यक्तिको घर संरक्षणका निमित्त पनि त्यो हामीले व्यवस्थापन गर्छौँ। काहीँ त्यस्तो जोखिम छ भने त्यसलाई न्यूनीकरणको लागि हामीले त्यो गरिराखेका छौँ भने साउनदेखि अहिलेसम्मलाई गऱ्यौँ भने चाहिँ हामीले त्यस्तो 85 घरधुरी मध्ये 72 घरधुरीलाई चाहिँ घर संरक्षणका निमित्त हामीले उहाँहरूलाई 40,000 बराबरको रकम उपलब्ध गराएर त्यो निर्माणको कार्य 41 घरले चाहिँ त्यो संरक्षण गरिसकेको छन्। बाँकी रकमले सम्झौता गरेर उहाँहरूले काम गरिराख्नु भएको छ। यो चाहिँ हामीले पूर्व तयारीका लागि गर्छौँ भने अर्को चाहिँ हाम्रो सिन्धुपाल्चोक पहिरोको कारणले चौतारा साँगाचोकडी नगरपालिका पहिरोको जोखिम भएको हुनाले गर्दाखेरि हामीले प्रत्येक ओडाहरूमा पहिरोबाट केही त्यस्तो समस्या भइहाल्यो भनेदेखि तालिम दिएका स्वयंसेवकहरू हुनुहुन्छ, केही सुरक्षा निकायदेखि हुँदाखेरि एक सेट हाम्रो पहिरोबाट खोज्दा उद्धार गर्नका निमित्त त्यस्तो चाहिने सामग्रीहरू अथवा बाटो अवरुद्ध भयो भने चेन स लगायतका सामग्रीहरू भिज्य रूपमा राखेका छौँ भनेदेखि चाहिँ प्रत्येक ओडामा 15 यो पहिरोबाट नियन्त्रणबाट बचाउनका निमित्त प्रत्येक ओडामा, किनभने भोलि पहिरो अथवा बाढी आइसके पछाडि हामी त्यहाँ पुग्न नसक्यौँ भने प्रत्येक ओडामै हामीले 15 हाम्रो यहाँको भूगोल अनुसार आवश्यक पर्ने औजारहरू हामीले प्रत्येक ओडामा लगेर तयारी अवस्थामा राखेका छौँ भने अर्को भनेको खोज्दा उद्धारका लागि चाहिने सामग्रीहरू हामीले प्रत्येक ओडामा लगेर स्टोर गरेका छौँ भनेदेखि नगरपालिकामा पनि त्यो व्यवस्था गरिराखेका छौँ। र अर्को भनेको चाहिँ हाम्रो जनशक्ति अनुसार हामीले त्यो भोलि केही परिहाल्यो भने गर्न नसक्ने हुँदाखेरि हामीले अघिल्लो वर्ष यो बन्देउमा रहेको सशस्त्र प्रहरी बलको 16 हेडक्वार्टर बन्देउ पर्छ हाम्रो चौतारा साँचोकडी नगरपालिकाभित्र हुँदाखेरि खोलामा बाढी आउँदाखेरि उद्धार गर्ने पहिरोमा परेर भन्दा चाहिँ उहाँहरूलाई चाहिने एक सेट सामग्री जस्तो रोपदेखि लिएर गएर हामीले बोटदेखि नगरपालिकाको स्रोत साधनले हुने र तत्काल आवश्यक पर्ने कुराहरू चाहिँ हामीले त्यहाँ स्टोरेज गरेर सशस्त्र प्रहरी बलमा राखेका छौँ भने अहिले नेपाली सेनासँगको हामीले कोर्डिनेसनमा केही इक्विपमेन्टहरू मान्छे केही गरी फसिहाल्यो भने निकाल्नका निमित्त चाहिँ हामीलाई केही सामग्रीहरू उपलब्ध गराइदिनु पर्यो भनेर उहाँहरूले अनुरोध गरेपछि त्यो हामीले टेन्डरको प्रक्रियामा हामीले तयारी अवस्थामा गरेका छौँ। र अर्को भनेको विपद हुनुभन्दा अगाडि र विपद भइसके पछाडि पनि प्रतिकार गर्नका निमित्त सङ्घीय सरकारसँग, प्रदेश सरकारसँग र सङ्घीय सरकारका सुरक्षा निकायका जो अङ्गहरू छ त्यो अङ्ग र जिल्ला विपद व्यवस्थापन समितिसँग चाहिँ समन्वय गरेर हामी तयारी अवस्थामा हाम्रा आधारभूत आवश्यकताहरू के कुराहरू चाहिन सक्छ, जस्तो हाम्रो 140 घरधुरी जोखिममा भयो भने 75 घरधुरी एकैचोटि 140 घरधुरी हुँदैन, त्यसो हुँदा चाहिँ 50-75 घरधुरी चाहिँ त्यस्तो भइहाल्यो भनेदेखि उहाँहरूका लागि खाद्यान्नको कुराकानी गर्दाखेरि उद्योग वाणिज्य सँगसँगको समन्वयमा हामीलाई त्यस्तो पर्यो भने उहाँहरूले उपलब्ध गराउने गरी त्यस्तो आपत पर्दाखेरि गर्ने गरी हामीले त्यो समन्वय गरेका छौँ भने अर्को भनेको परिवारलाई कहाँ कहाँ हाम्रो चाहिँ खुल्ला ठाउँहरू यो विपद पोर्टलमा हामीले गरेका छौँ, खुल्ला ठाउँहरू चाहिँ हाम्रो कुन कुन ठाउँमा छ त्यस्तो पर्यो भने कुन ठाउँमा लगेर राख्ने र इभ्याकुएसन रुट गर्दाखेरि कुन बाटा गर्ने भन्ने कुरा सम्बन्धको चाहिँ त्यो अवस्था चाहिँ हामीले छुट्याएका छौँ र त्यस्तो पर्यो भनेदेखि हामीले त्यस्ता सेल्टरहरूमा लगेर राख्ने र त्यसको लागि पर्ने आवश्यक आधारभूत कुराहरूका लागि गर्ने र केही गरी पारी पहिरो गइहाल्यो भने 25 हाम्रो खोज्दा उद्धारको आरआरटी टिम छ, त्यसमा चाहिँ स्वास्थ्य सहितको टोली छ, त्यो स्वास्थ्य टोलीलाई हामीले चाहिँ 5 गो ब्याग सहित गो ब्यागमा हुनुपर्ने केहरू इक्विपमेन्ट हुन्छ भन्ने आधारभूत नेपाल सरकारले तोकिदिएको मापदण्ड छ, त्यो अनुसारको हामी तयारी भौगोलिक अवस्थामा अहिले उहाँहरूलाई चाहिँ क्षमता अभिवृद्धिको तालिमदेखि आधारभूत कुराहरू हाम्रो क्षमताले भ्याएसम्म हामीले गरिराखेका छौँ भने अर्को बाढी पहिरोको कुरा एउटा कुरा भने आग लागेको कुरा चाहिँ चौतारा थाङ्गा चोगडी नगरपालिकामा हामीले चाहिँ दमकलको व्यवस्था गरेका छौँ। दमकल त्यस्तो दमकल पुग्न सक्ने ठाउँमा चाहिँ आगो नियन्त्रण गर्न लागि छ भने हामीले अघिल्लो वर्ष प्रदेश आन्तरिक मामला मन्त्रालयको समन्वयमा चाहिँ एउटा भोलिन्टियर ब्युरो गठन गरेका छौँ। चौतारा थाङ्गा चोगडी नगरपालिकामा 52 जनाको भोलिन्टियर ब्युरो छ। त्यो भोलिन्टियर ब्युरो र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति पनि हामीले तयारी अवस्थामा राखेका छौँ। विपद नपरोस्, यदि परिहाल्यो भने पनि हामीले तत्काल हाम्रो क्षमताले भ्याउनेसम्म उद्धार गर्नका निम्ति चाहिँ पूर्व तयारी अवस्थामा गरिराखेको कुरा जानकारी गराउन चाहन्छु सर।
1: चिरञ्जीवी सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यहाँको अनुभवले के भन्छ, विपदबाट जोगिनको लागि स्वयं नागरिकले के कुरामा ध्यान दिन आवश्यक छ?
0: मुख्य कुरा सुरक्षाको कुरा भनेको चाहिँ व्यक्तिको कुरा पनि हो। हजुरले भन्नुभयो जस्तै म स्वयं कुराकानी गरेँ भने म भूकम्पमा परे मलाई चाहिँ प्राकृतिक विपत्ति चट्याङको कुराकानी भयो र इलेक्ट्रिक सक विद्युतीय सर्टको कुरा पनि भयो र मैले युवाबाट हजुरले भनेको कुरा कहाँ जोड्न खोज्यो भने त्यस्ता प्राकृतिक विपत्ति आउँदाखेरि पनि हामी नहडबडाइकन युवाबाट चाहिँ यसरी बस्न सकिन्छ भन्दाखेरि म प्राकृतिक विपत्तिको बेलामा व्यक्ति नै स्वयं हो। कुनै पनि दुर्घटना हुने कुरासँग अथवा विपद पर्दाखेरि पहिलो आफूले आफूलाई कन्ट्रोल गर्न सक्नुपर्छ र आफूले आफूलाई नियन्त्रण गर्न सक्यौँ भने मात्र थप अर्को दुर्घटना हुन दिँदैन भन्ने कुरा मुख्य हुन्छ। भने काहीँ हिँड्नु पर्यो भने मनसुनका बुलेटिनहरू अथवा सञ्चार माध्यम अलि सामाजिक सञ्जालहरूमा चाहिँ प्रक्षेपणहरू जल तथा मौसम विज्ञान विभागले गरिराखेको छ, त्यो कुरालाई चाहिँ हेर्नु पर्यो एउटा कुरा। अर्को कुरा, तपाईँ जुन समुदायमा बस्नु भएको छ, जुन समुदाय जोखिममा बस्नु भएको छ, तपाईँको घर वरिपरि रहेका कुला कुलेसा खोलाहरूका थुनिएको हुन सक्छन्, त्यो थुनेको ठाउँ हेर्नुपर्ने अवस्था हुनसक्छ। अथवा अर्को कुरा भनेको तपाईँको समुदाय काहीँ वरिपरि पहिरो छ भने रुखहरू ढल्किएका हुने कुराहरू, त्यस पछाडि गएर आफ्नो घर वरिपरि अथवा समुदायमा ठाउँमा रुखहरू ढल्किएका हुन सक्छन्, त्यो कुराहरू हेर्ने कुराहरू। र अर्को चौथो नम्बरमा भन्यो भने त्यहाँ आफूले त्यो समुदाय सबैले त्यो हेर्न सक्ने अवस्था छैन भने पनि आफूले भएका कुराहरू चाहिँ अरूलाई अवेरनेस गर्ने अथवा जानकारी गराउनु नै अहिलेको मुख्य कुरा हुनसक्छ भन्ने कुरा म भन्न चाहन्छु सर।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: धन्यवाद गणेश सर, मलाई आफूलाई लागेका कुराहरू पनि लागेका कुराहरूलाई आफै बुझेका कुराहरू यो रेडियो नेपाल जस्तो सबैले सुन्ने देशको सबै कुना काप्चा पनि एउटा लोकप्रिय रेडियो नेपालमा विपदका बारेमा आफूलाई लागेका कुराहरू राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल परिवार तथा गणेश सरलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद सर।
1: अहिले सुन्नुभयो सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विपद शाखा प्रमुख चिरञ्जीवी कटेलसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ केही स्वदेश गानहरू। सुरुवातमा सुनाउँछौँ रचना रिमालको सुर, टङ्क खनालको रचना अनि सङ्गीत हो कीर्ति नेपानीको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ शिशिर योगीको सुर, भागवत आचार्यको रचना अनि सङ्गीत हो शक्ति वल्लभको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। सत्यराज आचार्य र निशा देसारको सुर, राजु अर्यालको रचना अनि सङ्गीत हो गैरे सुरेशको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु का।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। मुलुकको कुल बेरुजु रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटनामा 2 जनाको ज्यान गयो। र 3 दिने औपचारिक भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फिर्ता। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा हिजो राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको 94,84,50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1,47,90 करोड रुपियाँ बराबरको लेखा परीक्षक हुन नसकेको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ हरिपुर नगरपालिका 5 मजुरवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अङ्गद कुमार, सर्लाहीको गोडैता नगरपालिका 7 रामबनका 50 वर्षीय फिताई मनसुर र गोडैता नगरपालिका 9 35 वर्षीय शम्भु रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक सरोज राईले जानकारी दिनुभयो। घाइतेहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सडक खण्डमा हिजो जीप अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु हुनेहरूमा जीप चालक प्युठान नगरपालिका 4 बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्ल रानी गाउँपालिका 5 धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुवर रहेका छन्। कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा 1 जना स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाडौँको साङ्घाराम बुद्ध बिहारका भिक्षु धामीसरो मर्दी पदयात्राका क्रममा यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्रले जानकारी दिनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा हिजो भएको भेटमा संचार मन्त्री डाक्टर तिमिलसेनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। यसपालि मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न 1,466 शिक्षकलाई तालिम प्रदान गरेको छ। महानगरका शिक्षा अधिकारी नवराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीले विमानस्थलसम्म पुगेर राष्ट्रपति ट्रम्पको विदाई गर्नुभयो। प्रस्थान गर्ने क्रममा बेजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा राष्ट्रपति ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो। विदाईका क्रममा राष्ट्रपति ट्रम्पको विमान एयरफोर्स वन नजिकै चिनिया विद्यालयका बालबालिकाले अमेरिकी र चिनिया झण्डा फहराएका थिए। 3 दिनसम्म बेजिङमा रहँदा राष्ट्रपति ट्रम्पले 2 पटक समकक्षी सी चिनफिङसँग वार्ता गर्नुभयो। हिजो चिनिया राष्ट्रपति सीसँग दोस्रो एवं अन्तिम चरणको वार्ता गर्नुभएको थियो। स्वदेश फर्किनु अघि राष्ट्रपति ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको र सम्झौताबाट अमेरिका र चीन दुवैलाई फाइदा हुने बताउनुभयो। औपचारिक वार्ताका क्रममा द्विपक्षीय हित, इरान तथा युक्रेन युद्ध, ताइवानको विषय, हतियार खरिद सहितका थुप्रै द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। दुवै पक्षले छलफल र सहमतिका विषय समेटेर छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन्। अमेरिकी विज्ञप्तिमा चीनले अमेरिकी तेल किन्नु चीनको हितमा भएको र हर्मुज जलमार्ग सैन्य अवरोधको विरोध गर्ने कुरा जनाएको उल्लेख छ भने चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले समकक्षी ट्रम्पलाई ताइवानबारे निकै गम्भीर चेतावनी दिएको उल्लेख छ। अब खेल समाचार। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच खेल हुँदैछ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल 9:30 बजे सुरु हुनेछ। नेपाल, अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृङ्खलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। आइसिसी क्रिकेट विश्वकप लिग टूको अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै एघारवटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली, पहाडी र तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भागका र मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। मुलुकको कुल बेरुजू रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु। प्युठानको मान्डवी गाउँपालिका डाम्री खोलामा जीव दुर्घटनामा 2 जनाको ज्यान गयो। र 3 दिने औपचारिक भ्रमण पूरा गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फिर्ता। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। सार्वजनिक सेवा प्रसारण नेपालको एउटा पृथक कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो। नेपालको भूगोलभित्रका भू आकृतिहरू खोला नाला ताल तलैया हिमाल पहाड तराई वन जङ्गल धरातलमा विचरण गर्दै हिँड्ने रम्ने र बस्ने समुदाय लगायत सबै प्राणी एवं चराचुरुङ्गी पक्षीहरूको जानकारी एवं नेपालमा रहेका ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरूको बारेमा सम्भव भएसम्म श्रोतामाझ विस्तृत जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुनसुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। आज हामी तपाईँहरूलाई नुवाकोट जिल्ला स्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 लिएर जाँदैछौँ।
0: काठमाडौँ उपत्यकाको उत्तर पश्चिममा अवस्थित नुवाकोट बागमती प्रदेशको एउटा ऐतिहासिक रूपमा महत्वपूर्ण जिल्ला र पहाडी सहर भनेर चिनिन्छ। यो एउटा प्राचीन किल्ला र तिब्बतको लागि एक रणनीतिक व्यापार मार्गको रूपमा पनि रहेको छ। ऐतिहासिक र पर्यटकीय महत्वका रूपमा पृथ्वीनारायण शाहले 18 शताब्दीमा निर्माण गरेको सात्तले दरबार रहेको छ भने काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारको रक्षा गर्ने एक महत्वपूर्ण किल्ला पनि हो नुवाकोट। त्रिशुली र तादी नदीहरूको बीचमा अवस्थित नुवाकोट जिल्लामा शिवपुरी राष्ट्रिय निकुञ्जका केही भागहरू सहित 450 मिटरदेखि 5000 मिटर उचाइसम्मका भूभागहरू रहेका छन्।
1: यही नुवाकोट जिल्लामा अवस्थित पञ्चकन्या गाउँपालिका 3 आजको हाम्रो कार्यक्रमको गन्तव्य स्थल जुन समुद्री सतहबाट करिब 1700 मिटरको उचाइमा अवस्थित छ। हिमालदेखि तराई सम्म फाट जस्तो देखिने भूभागमा फैलिएको उक्त वार्डको माथिल्लो भेगमा लेकाली हावापानी, मध्य भेगमा समशीतोष्ण हावापानी र तल्लो भेगमा उष्ण खालको हावापानी पाइन्छ। मिश्रित खालका जात जातिहरूको बसोबास रहेको उक्त ठाउँमा तामाङ समुदायको बाहुल्यता छ। पहाडी भूभाग भए तापनि कृषिका लागि निकै उपयुक्त र उर्वर भूभाग रहेको तर बस्ती पातलिँदै जाँदा लगाएको अन्न बाली पनि बाँदरले सखा पारिदिने हुँदा कृषकहरू निकै चिन्तित देखिन्छन्।
0: स्वच्छ हावापानी, अर्ग्यानिक खानेकुरा अनि काठमाडौँ उपत्यकाबाट मात्र 40-45 किलोमिटरको दूरीमा अवस्थित उक्त भूगोलका समुदायहरूको एउटै आवाज छ, हाम्रो आफ्नै स्थानमा हस्पिटल होस्, शिक्षा राम्रो होस्, रोजगारी पाइयोस्, यति भए हामी हाम्रै ठाउँमा रमेर बस्न सक्थ्यौं।
1: आजको कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष रामबाबु पराजुलीसँग गरिएको छोटो कुराकानी, स्थानीयका लागि सामाजिक कार्यमा क्रियाशील व्यक्ति, देवकी धर्म आधारभूत विद्यालयका प्रधानाध्यापकको भनाई र अभिभावकको विचार समेटेर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला। हरेक नागरिकको एउटै अपेक्षा हुन्छ, आफ्नै ठाउँमा सबै कुरा होस्। यसका लागि स्थानीय स्तरका सरोकारवालाहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ। यसै सन्दर्भमा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 अध्यक्षले आफ्नो स्थानमा नागरिकका लागि के कस्तो क्रियाशीलता अपनाउँदै आइरहनु भएको छ त भन्ने जिज्ञासामा गरिएको छोटो कुराकानी कार्यक्रमको पहिलो सामग्री स्वरूप राख्दैछौ।
0: यहाँका जनताहरू केमा केन्द्रित?
2: हाम्रो यहाँको जनसमुदाय चाहिँ मुख्य गरी चाहिँ अब कृषि पेसामा नै बढी आकर्षित भइरहनु भएको छ र बढी कृषि पेसामा नै अब सम्मिलित हुनुहुन्छ र बाँकी अब केही युवाहरू चाहिँ अहिले सबैतिरको होइन वैदेशिक रोजगारमा पनि अहिले ठुलै युवाहरूको जमात वैदेशिक रोजगारमा पनि हुनुहुन्छ र हाम्रो यहाँ चाहिँ अब जङ्गी प्रहरीमा सेवा गर्ने पनि हुनुहुन्छ, त्यसै गरी निजामती कर्मचारी शिक्षकहरू पनि हुनुहुन्छ र विशेष गरी चाहिँ अब ठुलो समुदाय चाहिँ कृषिमै आधारित छ।
0: जुन हजुरले युवा समुदाय विदेशतिर भन्नुभयो, यो आफ्नो ठाउँमा चाहिँ युवाहरूलाई राख्न नसक्नुको कारण चाहिँ के रहेछ?
2: एकदमै राम्रो प्रश्न सोध्नुभयो। यो चाहिँ समग्र यो सङ्घीय सरकारले पनि यो नसकिरहेको अवस्थामा अब हामी स्थानीय सरकारले मात्रै त्यो गर्न सक्ने सम्भावना चाहिँ अलि न्यून नै रह्यो। तैपनि हामीले केही प्रयासहरू चाहिँ अब गरि नै राखेका छौँ। जस्तै हामीले यो कृषिमा चाहिँ अलिक बढी होइन अब त्यो युवाहरूलाई लगाउने विदेश जाने दरलाई चाहिँ अलिक घटाउने भनेर हामीले यो कोही युवाहरू जो चाहिँ विदेश जाने उमेर समूहका हुनुहुन्छ र उहाँहरूले चाहिँ कृषि कार्य गर्न चाहनुहुन्छ भने उहाँहरूलाई गाउँपालिकाले होइन ऋण स्वरूप बिना ब्याजमा चाहिँ अब ऋण उपलब्ध गराउने तरकारी खेती लगायतका अन्य खेतीहरू गर्नको लागि चाहिँ अब गाउँपालिकाले बिउ पुँजीको रूपमा केही रकम उपलब्ध गराउने अब त्यसको चाहिँ अब ब्याज तिर्न नपर्ने र त्यसबाट आम्दानी भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ आम्दानीको अब निश्चित हिसाबले चाहिँ तिर्दै जाने हिसाबले हामीले अब त्यस्तो कार्यक्रमहरू पनि ल्यायौँ र त त्यति सफल हुन सकेन त्यो। अर्को चाहिँ अब कृषिसँग सम्बन्धित भएर बेरोजगार युवाहरूलाई माटो उपहार भन्ने कार्यक्रम पनि ल्यायौँ र त्यो कार्यक्रम त्यो चाहिँ अलि नौलो खालको कार्यक्रम थियो। अब त्यो चाहिँ जस्तो कोही अलि धनी मान्छेहरूको चाहिँ अलि जग्गा जमिन अलि धेरै छ तर उनीहरू चाहिँ सहर बजारमा बसोबास गर्छन् र उनीहरूको जग्गा चाहिँ अहिले बाँझो बसिरहेको अवस्था छ भने अब त्यो बाँझो जग्गा धनीलाई चाहिँ अब केही रकमहरू चाहिँ उनीहरूले चाहिँ भाडामा त्यो जग्गा उपलब्ध गराउने र त्यो भाडामा उपलब्ध गराइसकेपछि त्यो दुई समूहबीच चाहिँ एक खालको चाहिँ त्यो सम्झौता हुने अनि त्यो जो चाहिँ त्यो भाडामा लिन चाहन्छ अब उसले भाडामा लिएको चाहिँ 50% चाहिँ गाउँपालिकाले चाहिँ बेहोर दिने। उदाहरणको लागि चाहिँ अब कसैले चाहिँ 10 रुपनी जग्गा चाहिँ वार्षिक 10,000 दरले चाहिँ उसले भाडामा लिने सम्झौता गरेको छ भने 5,000 चाहिँ गाउँपालिका स्थानीय सरकारले चाहिँ तिर्दिने त्यो कार्यक्रम पनि हामीले लागू गऱ्यौँ। त्यो सुरुवात चाहिँ भयो तर त्यो पनि प्रभावकारी हुन सकेन। अब हामीले अब नसक्नुको कारण चाहिँ अहिले युवाहरूले चाहिँ तत्काल चाहिँ अब त्यसको प्रतिफल खोजिहाल्ने जस्तो कृषिबाट सुरुकै वर्ष धेरै मुनाफा हुन नसक्ने रहेछ होइन तर उहाँहरूले चाहिँ अब सुरुकै वर्षहरूमा धेरै मुनाफा खोज्ने होइन अब त्यो हिसाबले पनि अलि एकदम त्यो हतार भएको कारणले पनि अब त्यस्तो किसिमको चाहिँ अब त्यो प्रभावकारी हुन सकेन त्यस्तो भइरहेको छ। निरन्तरता दिन सकिन्छ हाम्रो यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि अब त्यो कुराहरू समावेश भएको छ र अनि हामीले चाहिँ यो कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले कृषिमा चाहिँ अब नयाँ कार्यक्रमहरू गर्न त्योभन्दा अरू थप कार्यक्रमहरू पनि गर्ने अब जस्तो किसानहरूले जस्तो धेरै कुराहरू चाहिँ अब यो बजार व्यवस्थापन भएन कृषि उपजहरू चाहिँ खेर फाल्ने अवस्था आयो भन्ने कुरा चाहिँ धेरै गुनासो आइसकेपछि हामीले चाहिँ अब त्यो तरकारीहरू लगायतका कृषि अनाजहरू चाहिँ जो किसानहरूले उत्पादन गर्नुहुन्छ अब त्यो चाहिँ फेरि गाउँपालिकासँग समन्वय गरेर हामी यति जग्गामा चाहिँ व्यावसायिक हिसाबले चाहिँ अब हामी तरकारी खेती गर्दैछौँ अथवा नगदे बालीहरू उत्पादन गर्दैछौँ भनेर गाउँपालिकासँग एक खालको सम्झौता गरिसकेर उहाँहरूले त्यो उत्पादन गर्नुभयो र उहाँहरूले चाहिँ बजार पाउनु भएन भने त्यो स्थानीय सरकार गाउँपालिकाले त्यो किसानको चाहिँ त्यो अनाज खरिद गरिदिने भन्नेसम्मको हाम्रो कार्यक्रम छ। नयाँ कार्यक्रमहरू ल्याइरहेका छौँ तर प्रभावकारी भइरहेको
0: जति पनि यहाँ अन्न बालीहरू लगायो यता बाँदरहरूले खाइदिन्छ हामीले त अन्न बालीहरूलाई लिनै पाएनौँ भन्ने कुराहरू उठ्यो। वडा अध्यक्षको हिसाबले स्थानीय जनताहरूको यी बाली नालिएर जनावरहरूसँग बचाउनको लागि के अरूको कार्यक्रमहरू ल्याउने पहल गर्नुभएको छैन?
2: एकदमै अब सही कुरा भन्नुभयो। यो बाँदर नियन्त्रण चाहिँ यो सबैतिर उठेको कुरा हो। अब यो बाँदरलाई कसरी नियन्त्रण गर्ने अब भन्ने हिसाबले चाहिँ अब यो सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकार सबै लागिरहेको अवस्था पनि हो। अब हाम्रो यहाँ पनि अब त्यो कुरोबाट बाँदरको त्यो आक्रमण जस्तो होइन अब यो जङ्गली जनावर र अब कृषकहरूको बिचको द्वन्द्व त त्यो त छँदैछ होइन बाँदरहरूको समस्या पनि त्यत्तिकै छ। अब यसलाई चाहिँ अब कसरी समाधान गर्ने अब यो अब यसको होइन अब दीर्घकालीन समाधान चाहिँ के हुन सक्ला भने अब यो हुन सक्ने कुरा चाहिँ होइन अब त्यो चाहिँ अब यहाँबाट चाहिँ अब जति अब यहाँको समुदायहरू यहाँबाट अस्थायी बसोबासका रूपमा चाहिँ काठमाडौँ जाने होइन अथवा तराईका केही जिल्लाहरूमा चाहिँ होइन अब यो शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चाहिँ उहाँहरू चाहिँ अब यो समुदायबाट यो भूगोलबाट बाहिर बस्नु भएको छ उहाँहरू चाहिँ फेरि अब पुनः अब फर्केर चाहिँ आफ्नो हाम्रो गाउँघरतिर भन्ने चलन छ नि अब होइन बाबुबाजेले जोडेको जग्गामा आउने पुनः फर्केर आएर उहाँहरूले चाहिँ त्यही हिसाबले चाहिँ अब अन्न आदिहरू लगाउने, ती हिसाबले जनसङ्ख्याको वृद्धि हुने भयो भने त आफ त्यो सम्भव हुनसक्छ। किन हुनसक्छ भने म एक दुईवटा कारणहरू भन्छु। जस्तो अहिले अब मुख्य कुरा चाहिँ अब यहाँबाट चाहिँ यो भूगोलबाट चाहिँ अब बाहिर गएर बसोबास गर्ने भनेर चाहिँ तिन चारवटा कुराहरू छ। एउटा शिक्षा होइन, एउटा स्वास्थ्य, एउटा रोजगार होइन लगायतका कुराहरू छ। अहिले चाहिँ अब यो शिक्षा र स्वास्थ्यमा पनि अब आधारभूत स्वास्थ्यका कुराहरू पनि अब यहीँ उपलब्ध हुने, अब प्रत्येक गाउँपालिकामा कम्तीमा 10 सयको एउटा अस्पताल भन्ने जुन छ नि सङ्घीय सरकारको नीति, अब त्यही अनुसार 753 स्थानीय तहमध्ये हामी होइन अगाडि नै स्थानमा छौँ हामी। त्यो विषयमा हामीले चाहिँ 10 सयको अस्पताल निर्माण गरिसकेर अब सङ्घीय सरकारको भर पर्नुभन्दा पनि हामी आफैले चाहिँ अब त्यो होइन अब करारमा होइन अब त्यो दरबन्दीहरू स्वास्थ्यका कर्मचारीहरू नियुक्ति गरेर अब एकजना डाक्टर साहब पनि होइन अब करारमै भए पनि अब नियुक्त गरेर आधारभूत स्वास्थ्य चाहिँ यहीँबाट उपलब्ध गराउने भनेर हामीले त्यो तयारी गरिसकेका छौँ। सम्भवतः अबको केही समयमा यो अस्पतालको चाहिँ उद्घाटन गरेर हामी त्यो सेवा शुभारम्भ गर्दैछौँ। अनि सामान्य आधारभूत औषधि उपचार चाहिँ यहीँ पञ्चकन्या गाउँपालिकामा प्राप्त हुने भएपछि त्यो हिसाबले पनि अब गाउँमै अब स्वास्थ्य उपचार पाउने भइयो भन्ने हिसाबले पनि अब यहाँबाट सहर बजार गएर बसेका जनसमुदायहरू चाहिँ अब यहाँ फर्केर आउने सम्भावना छ। र अर्को कुरो शिक्षा, अब यो लामो समयदेखि अब म चाहिँ यो दोस्रो कार्यकाल पनि हो वडा अध्यक्ष होइन, म पहिलो कालदेखि नै अब यो सामुदायिक विद्यालयमा चाहिँ शैक्षिक गुणस्तर चाहिँ कमजोर भयो। अब यो शैक्षिक गुणस्तर चाहिँ कसरी वृद्धि हुन सकिन्छ भन्ने कुरा चाहिँ यो आम होइन अभिभावकबाट चाहिँ यो गुनासोहरू आइरहेको सन्दर्भमा हामीले चाहिँ अब कसरी यो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिन्छ अब भनेर विभिन्न उपायहरू चाहिँ हामीले अप्नायौँ। अब त्यसमा चाहिँ अब हामीले चाहिँ सुरुका वर्षहरूदेखि नै यो प्रधान अध्यापक र शिक्षकहरूलाई चाहिँ अब यो सामुदायिक विद्यालय जो हिमालदेखि तराईसम्म चाहिँ पूर्वदेखि पश्चिमसम्म जो चाहिँ उत्कृष्ट विद्यालयहरू छन् अब त्यो विद्यालयहरूको होइन अब अध्ययन अवलोकन भ्रमण गराएर त्यसबाट चाहिँ त्यहाँ भएका असल अभ्यासहरू चाहिँ यहाँ विद्यालयमा लागू गर्न सकिन्छ कि भनेर शिक्षक र प्रधान अध्यापकहरूलाई चाहिँ त्यो अब मेरै नेतृत्वमा मैले नै त्यो शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएर ल यहाँ चाहिँ यस्तो किसिमको नयाँ अभ्यास रहेछ अब हाम्रो विद्यालयहरू पनि त्यो गर्न सकिन्छ कि भनेर हामी धेरै किसिमले त्यो हाम्रो जस्तो बुटोलमा कालिका मानव ज्ञान मावि, त्यसै गरी चितवनको नारायणी नमुना मावि, त्यसै गरी अब यो नेपालगञ्जको चाहिँ यो धम्बोजी मावि होइन त्यस्तो विद्यालयहरूको चाहिँ हामीले चाहिँ अध्ययन अवलोकन भ्रमण गराएर यो पञ्चकन्या गाउँपालिकाको विद्यालयहरूमा पनि त्यो हिसाबले गर्न सकिन्छ कि भनेर हामी यो 75 सालदेखि नै हामीले त्यो गर्दै आयौँ र अहिले त्यो असल अभ्यासहरू यहाँ लागू हुने क्रममा छ र शैक्षिक गुणस्तर पनि अब केही वृद्धि भइरहेको अवस्था छ। अब हामी एक दुईवटा विषयमा, मैले सबै विषयमा त भनेन, अब केही विषय कुराहरूमा चाहिँ हामी समुदायमा चाहिँ के हुँदो रहेछ भने जस्तो प्रावि 5 कक्षासम्म छ भने त्यसलाई 6, 7, 8, 10, 11, 12 गर्दै लाने भन्ने हिसाबले चाहिँ अब त्यस्तो किसिमको चाहिँ अब समुदायको होइन अब त्यस्तो किसिमको माग हुने र त्यही अनुसार विद्यालयहरू अपग्रेड हुँदै गएको छ। त्यस हुनाले हामीले त्यो शैक्षिक स्तर वृद्धि गरिरहेका छौँ। अर्को कुरो अहिले ठ्याक्कै यहाँले भनेको प्रश्नमा चाहिँ अब जस्तो यही विद्यालयमा अहिले हजुरहरू आउनुभयो, यो विद्यालय 8 कक्षासम्म चलेको थियो होइन, अब अहिले चाहिँ अब यसलाई चाहिँ 5 कक्षासम्म सीमित गर्ने कि भन्ने हाम्रो एक खालको निर्णय छ होइन। अब तैपनि यहाँ अभिभावकहरू विद्यार्थीहरूसँग छलफल त भइरहेको छ। अब यहाँ चाहिँ 6, 7, 8 विद्यार्थी सङ्ख्या अघि त्यहाँ सरले पनि भन्नुभएको थियो त्यो अलि कम भएको, र अब नजिकै चाहिँ यहाँ पञ्चकन्या मावि भनेको यहाँबाट अलि नजिकै होइन धेरै
3: हजुर
2: एकदम हो अलि टाढाको एकदम हो। अब यो देवकी धर्ममा आउनुभन्दा त केही न केही टाढा त भइ नै हाल्यो, टाढा त भइ नै हाल्यो होइन, अब सामान्य अभिभावकहरूलाई समस्या त भइ नै हाल्यो,
3: अलि टाइम लाग्छ, फेरि अब जाडो महिनामा त फेरि अलि अँध्यारो पनि छिटो
2: हुन्छ,
3: अलि समस्या छ भन्ने कुरा,
2: त्यो समस्या छ। अब तैपनि अब एक खालको निर्णय त त्यो भइहाल्यो होइन, अब मलाई लाग्छ अब देवकी धर्ममा आउन जति नजिक पर्थ्यो पञ्चकन्या माविमा जान चाहिँ अलिक टाढा चाहिँ पर्छ नै होइन। अब सकारात्मक सँगसँगै नकारात्मक कुरा पनि केही चाहिँ हुँदो रहेछ होइन। अब हाम्रो चाहिँ अब दीर्घकालीन उद्देश्य भने चाहिँ अब यो विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्थामा चाहिँ अब विद्यालयहरूको यसरी कक्षा चाहिँ अपग्रेड होइन अब यसलाई चाहिँ अपग्रेड भएकोलाई चाहिँ त्यसलाई कम्तीमा चाहिँ अहिले होइन अलिक नजिकको विद्यालयमा समायोजन गरेर फेरि विद्यार्थी सङ्ख्या चाहिँ बढेको अवस्थामा त फेरि पुनः सञ्चालन भइहाल्छ, त्यो विषय त सोचनीय त भइहाल्यो। अब यो वर्ष त होइन अब लगभग अब त्यो एक खालको निर्णय भएको छ होइन, अब अर्को वर्ष चाहिँ त्यसलाई के गर्न सकिन्छ कि भनेर हामी त्यसलाई सोची चाहिँ रहेछौँ। मलाई पनि प्रश्न चाहिँ आएको छ
3: तपाईँहरूको भूगोलमा हामी आएका छौँ अन्त्यमा के छ
2: अब हजुरहरू अब यहाँ आउनुभयो होइन अब कम्तीमा विद्यार्थीलाई चाहिँ प्रोत्साहन होइन हामीले चाहिँ अब राम्रोसँग पढ्यौँ भने होइन अब यसरी चाहिँ अब हामी अब प्रोत्साहित हुने रहेछौँ हामीले चाहिँ स्टेसनरी सामग्रीहरू पायौँ होइन उहाँहरू आएर वितरण गरिदिनु भयो होइन हामी स्कुल जानुपर्छ भन्ने कुराको त्यो होइन अब भावना विकास हुन्छ यो हामीले गर्न नसकेको कामहरू यहाँले गरिदिनु भयो त्यसको लागि यहाँलाई मैले धन्यवाद पनि दिएँ
3: हस् धेरै धन्यवाद स्थानीयका लागि सामाजिक कार्यमा क्रियाशील व्यक्ति देवीकी धर्म आधारभूत विद्यालयका प्रधान अध्यापकका भनाइ र अभिभावकको विचार समेटेर तयार पारेको एउटा रिपोर्ट प्रस्तुत गर्दैछौ कार्यक्रमको अबको प्रस्तुतिमा
1: नुवाकोट जिल्लाको मध्य पहाडी क्षेत्रमा पर्ने रमणीय भौगोलिक स्थान हो पञ्चकन्या गाउँपालिका काठमाडौँसँग सिमाना जोडिएको नुवाकोटमा सडक सञ्जाल विस्तार हुँदै गए पनि केही क्षेत्र अझै पनि ग्रामीण र पहाडी बाटोमा निर्भर छन् डाँडा खोलानाला वन क्षेत्र र उर्वर खेतीयोग्य जमिन भए तापनि शिक्षा स्वास्थ्य र रोजगारीको सुनिश्चितता नहुँदा आजभोलि पञ्चकन्याका स्थानीयहरू सुगम क्षेत्रतर्फ बसाइ सर्दै जाँदा गाउँघर प्राय सुनसान बन्दै गएको छ सकेको काम गर्नुपर्ने मान्यताका साथ आफूले समाजका नागरिकका लागि काम गरेको कुरा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 की वडा सदस्य भगवती अधिकारीले यसरी बताउनुहुन्छ
4: अनि मैले चाहिँ अब सामाजिक भत्ताहरू बचाइ बुढाबुढीलाई सहजको हुनलाई यसरी भन्ने अब फलान ठाउँमा गर्ने भन्छु अनि महिलाको शिवमूलक तालिमहरूलाई चाहिँ प्राथमिकता दिन्छु शिवमूलक तालिम पहिला एउटाले हामीले साबुन बनाउने तालिम अनि त्यसपछि अचार बनाउने तालिम दियो त्यसपछि सिलाइ पनि दिएको थियौँ अब दुई चारजना मान्छेले चाहिँ त्यो काम गरिरहन् त्यो निरन्तरै गरिरहन् अनि कोही चाहिँ अब थोरै अरूहरू काममा चाहिँ उनीहरू यो उत्पादन गर्छन् अनि त्यहाँबाट बजारको लागि चाहिँ अब यसो सम्पर्क राखेर चाहिँ त्यो वितरण हुन्छ त्यो व्यवस्था नगरी नि हाम्रो एउटा दुधको दुध लाने गाडी छ एउटा त्यो गाडीमा चाहिँ ओजोर हुन्छ काठमाडौँ लान्छ तरकारीहरू यताउति अब यस्तोहरू लिन्छन् गइरहन अब महिलाहरूले त्यो अब सबै सामान चाहिँ उपलब्ध भयो नि हामी आफै बनाउँछ हामीले बजारीकरण पनि हामीलाई व्यवस्था हुनुपर्छ हामी गर्छौँ लगानीहरू त अब सबै पुरै त कहाँ उठ्छ र अलिक घाटै भए पनि जे होस् गरिन्छ सिलाइहरूको नि अब पहिला सिकेर नि उनीहरूले अब अहिले काम पनि गइरहन् ठाउँ ठाउँमा गइरहन् महिलाहरूलाई चाहिँ आमदानीका स्रोत हुन्छ महिलाहरूलाई यसो खर्च गर्न यताउता गर्न अब घरमा नभएका सामानहरू किन्न पनि सजिलो हुन्छ सहज हुन्छ
1: सुरुमा विद्यार्थी संख्या धेरै हुँदा अत्यन्त रमाइलो लाग्ने बताउँदै हाल विद्यार्थी संख्या घट्दो क्रममा रहँदाको दुखेसो यसरी व्यक्त गर्नुहुन्छ पञ्चकन्या 3 स्थित देवकी धर्म आधारभूत विद्यालयका प्रधान अध्यापक रामकाजी थापा
5: म सुरुमा आउँदा यहाँ 350 विद्यार्थी र रमाइलो थियो स्कुल राम्रो थियो अब अहिले विद्या गाउँमा बच्चा पनि छैन घट्दै घट्दै अब गइसक्यो बच्चा विस्थापित हुँदै गइसके गाउँमै पलायन हुन लागिसक्यो अब त्यसले गर्दा बच्चा स्कुलमा पनि कम छ अनि त्यति गर्दा पनि अब हामीले जेन तेन टिकिरहेछौँ पहिला सुरुमा त 5 कक्षासम्म चलेको थियौँ 5 कक्षासम्म चलेको थियो अनि त्यहाँबाट पछि 6, 7, 8, 54 सालबाट 6 को चल्यो 55, 56 सालमा 7 चल्यो अनि 68 सालमा गएर हामीले जिल्ला शिक्षा कार्यालयबाट 8 कक्षा सुविधा लिएर आएर चलाएको अनि 2 निमावी दरबन्दी लिएर आएर आएको अनि त्यसरी चलाएको अब अहिले हामीसँग 8 स्टाफ छौँ 1 कार्यालय सहयोगी छन् त्यसरी चलिरहेको
1: कक्षा 6 देखि 8 सम्मका विद्यार्थीलाई नजिकैको विद्यालयमा स्थानान्तरण गर्न लागि अवस्थामा आफ्नो बच्चालाई सोही विद्यालयको कक्षा 2 अध्ययन गराउँदै आउनु भएकी रुस्मा कुँवरको भनाई यस्तो छ
6: मलाई चाहिँ अब यहाँ नजिक भएर राम्रो लाग्छ किनकि आफूले आएर हेरिरहन बेला बेलामा पाइन्छ यहीँ ओरेदोरो गर्दा टाढा चाहिँ राम्रो नजिक चाहिँ नराम्रो भन्ठान्लाम आफ्नो बच्चाको त आफूले स्कुलको मात्रै टाइम नहेर्ने नि त घरमा नि आफूले टाइम हेरिदिने घरमा नि पढ्न लगाए स्कुललाई नि सर मिसले पढाउन लाउनुहुन्छ अनि पढ्छ सर मिसको मात्रै भरमा छोडे त घरमा बच्चाले नपढेपछि त खेलेपछि त बिग्रिगयो हामी घर चाहिँ 24 मोबाइल दिने स्कुललाई चाहिँ पढेन भनेर सरहरूलाई नै कराउनु हुँदैन
1: स्वास्थ्य शिक्षा र रोजगारी यही ठाउँमा उचित तरिकाले सञ्चालन भइदिएको भए यहाँबाट अन्यत्र जान नपर्ने बताउनुहुन्छ पुनः एकपटक कुँवर
6: मलाई चाहिँ अब यो अब जबसम्म मोटर बाटोको हुन्छ अनि शिक्षा स्वास्थ्यमा चाहिँ बढी ऊ भयो भने हामी अब किनकि विकट मानौँ अब यहाँलाई काठमाडौँसम्म बिरामी लान्थेरि हामीलाई अलिक असुविधा यहाँ अब छिट्टै भएको छ नि त यहाँ माथि हस्पिटल त्यसमा चाहिँ अब हामीले भनेको बेलामा बेथा बिराम सानोतिनो भए पनि उपचार पाए अनि उहाँहरूले चाहिँ राम्रोसँग शिक्षा पाउनलाई चाहिँ अब यहाँ अब आफूले पनि अभिभावकहरूले आफ्नो घरमा पनि क्लियर गरिदिए कि स्कुलमा नै क्लियर हुन्थ्यो।
1: विकासका पूर्वाधारहरू सबै आफ्नै ठाउँमा भइदिए, आफ्नो जन्मभूमि र थात थलो चटक्कै माया मारेर जान त कसलाई रहर लाग्छ र होइन र? जनधारणा।
7: मेरो अनिता तामाङ, त्यही घरमै खेतीपाती, त्यही साबुन बनाउने र त्यही अचार बनाउने त हो नि, त्यो मात्र अरू त पहिला अनि त्यही सिलाइ गएको भने होइन दिदी, तालिम मात्रै लियो अरू त के गर्नु केही छैन।
8: नाम चन्द्र कुमारी तामाङ, यही स्कुलमा बच्चालाई झोला लिन आऊ भन्नुभएको थियो अनि आएको
9: है
8: भयो 83
9: तामाङ
8: पञ्चकन्या गाविसबाट है, लाग्यो होला 1 घन्टा हामी हिँड्नु सक्यो भो, उपितै आउँदै उपितै आउँदै
10: निकै कार्की यहाँ तल्लो घर कार्की गाउँ हुन्छ, के गर्नु घरतिरै काम धन्नु, घाँस काट्ने मगर सर्ने घाँस काट्ने काहीँ नि काहीँ ऊ यहीँ हेल्प बस्नुमा सुगर प्रेसर देख्दै त होइन, ठुलो रोग लाग्यो भने काठमाडौँतिर यहाँ छैन त है के गर्नु त यहाँ यहाँ अर्थ छैन,
11: यहाँ भएको स्कुल त मासेर लोइसो माथिर विद्या थोर भर हो कि है, यहीँ राम्रो स्वेटर यस्तो बनिदिए त किन जानु पर्थ्यो काठमाडौँ, यहाँ त त्यही रुगा खोकी दिन्छन् त्यहाँभन्दा अर्थ छैन, पेट लाग्यो टाउको दुख्यो ज्वरो आएको अनि आँखा हाल्ने थोपा यस्तो चाहिँ यहाँ हुन्छ।
0: यिनै जनधारणा सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नुहोला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना पुनः एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल SAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारी सँगै
1: आजको कार्यक्रमबाट प्राविधिक साथी देवकी भण्डारीका साथै हामी दोए
0: म सावित्री केसी
1: अनि म विनिता चौधरी बिदा हुन्छौ।
0: नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र बाबा आमाबाट दीपक लिम्बू र अञ्जु पन्तको स्वर, निमेष लम्सालको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको।

यति बेला हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ चलचित्र हाम्रो गन्तव्यबाट राजु परियार र बाला भट्टराईको सुर, सुभाष अगमको रस

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
9: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको 94.84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1.47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षक हुन नसकेको महालेखा परीक्षक तोयराम रायोले बताउनुभयो। इटाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ हरिपुर नगरपालिका 5 मजुरवा गाउँमा रहेको कृष्ण इटा उद्योगमा इटा निकाल्ने क्रममा इटाको चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इटाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अङ्गद कुमार, सर्लाहीको गोडैता नगरपालिका 7 रामबनका 50 वर्षीय फिताई मनसुर र गोडैता नगरपालिका 9का 35 वर्षीय शम्भु रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। घाइतेको उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो। यसपालि मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब 10% बराबर हो। प्रदेश तथा स्थानीय तहमा विपद पूर्व तयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद जोखिम आकलन गरिएको उहाँले बताउनुभयो। बितेका 24 घण्टामा 2,200 सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,39,000 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, सङ्केत बत्ती उल्लङ्घनकर्ता 137 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 152 जनालाई कारवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सडकमा सवारी चलाउने 113 र अन्य सवारी नियम पालना नगरेका 1,072 जनालाई कारवाही गरिएको हो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धरले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न 1466 शिक्षकलाई तालिम प्रदान गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ। चिनिया विदेश मन्त्री ईले विमानस्थलसम्म पुगेर राष्ट्रपति ट्रम्पको विदाई गर्नुभयो। प्रस्थान गर्ने क्रममा बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा राष्ट्रपति ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो। विदाईका क्रममा राष्ट्रपति ट्रम्पको विमान एयरफोर्स वन नजिकै चिनिया विद्यालयका बालबालिकाले अमेरिकी र चिनिया झण्डा फहराएका थिए। 3 दिनसम्म बेजिङमा रहँदा राष्ट्रपति ट्रम्पले 2 पटक समकक्षी सी चिनफिङसँग वार्ता गर्नुभयो। हिजो चिनिया राष्ट्रपति सीसँग दोस्रो एवं अन्तिम चरणको वार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको र सम्झौताबाट अमेरिका र चीन दुवैलाई फाइदा हुने बताउनुभयो। औपचारिक वार्ताका क्रममा द्विपक्षीय हित, इरान तथा युक्रेन युद्ध, ताइवानको विषय, हतियार खरिद सहितका थुप्रै द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार। रेडियो नेपालको विशेष स्थलगत बहस कार्यक्रममा म प्रस्तुता बलराम दाहाल यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। रेडियो नेपालले विभिन्न स्थानीय समस्या, राष्ट्रिय चासो तथा जनसरोकारका विषयमा देशका विभिन्न स्थानमा पुगेर नागरिक तथा सरकारवाला पक्षहरूलाई एकै मञ्चमा राखेर छलफल गर्दै आएको छ। यसै सिलसिलामा आज हामी कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दर हरिजा नगरपालिका वडा नम्बर 4 को सभा हालमा उपस्थित भएका छौँ। आज हामी लागु औषध दुर्व्यसन जस्तो गम्भीर विषयमा बहस गर्न यहाँ उपस्थित भएका छौँ। लागु औषध दुर्व्यसनले हाम्रो समाजको जग युवा पुस्तालाई भित्रभित्र खोक्रो बनाइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। तर विडम्बना, आज हजारौँ युवाहरू यही अनावश्यक र घातक पदार्थको लतमा फँसिरहेका छन्। लागु औषध नियन्त्रण ऐन 2033 गाँजा, अफिम, कोकिन जस्ता अवैध पदार्थ र नियन्त्रित औषधिहरूलाई स्पष्ट रूपमा निषेध गरेको छ। तथ्याङ्कलाई हेर्ने हो भने लागु औषध दुर्व्यसन घट्नुको साटो बढ्दो छ। नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार नेपालमा 130,424 प्रयोगकर्ताहरू रहेका छन्। यो सङ्ख्या 2069 सालको तुलनामा 5.06% वार्षिक दरले वृद्धि भइरहेको छ। अझ प्रदेशगत अवस्था हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै 46,480 र कोशी प्रदेशमा 27,605 प्रयोगकर्ता हुनुले पनि हामी कति जोखिममा छौँ भन्ने कुरा स्पष्ट हुन्छ। यसै सन्दर्भमा आज हामी लागु औषध दुर्व्यसन विरुद्ध साझा आवाज विषयमा छलफल गर्दैछौँ र लागु औषधको दुर्व्यसनले युवा पुस्ता र समाजलाई पारेको प्रभाव तथा दुर्व्यसन न्यूनीकरणमा सरकारवाला पक्षले खेलेको भूमिका र यसमा देखिएका चुनौतीहरू लगायतका विषयमा आजको छलफल केन्द्रित हुनेछ। आजको यो महत्त्वपूर्ण विषयमा छलफलका लागि हामीसँग हुनुहुन्छ आशा र सुधार केन्द्र पानबारी धरान सुनसरीका परामर्श मनोविद टिकाराम सिग्देल, यसै गरी आशा र सुधार केन्द्रबाट आउनुभएको छ देवेन्द्र कुमार राई, यस्तै हामीसँग हुनुहुन्छ सामाजिक व्यक्तित्व तथा समाजसेवी देवराज तामाङ, यसै गरी शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याउनुभएका सामाजिक व्यक्तित्व हुनुहुन्छ पित कुमार श्रेष्ठ, यस्तै गरी आश्रय सुधार केन्द्र गच्छियाका प्रतिनिधि विवेक सिग्देल हामीसँग हुनुहुन्छ, यसै गरी सहयोग सुधार केन्द्र सुन्दर हरिचक सञ्चालक पनि आउँदै हुनुहुन्छ, हामीले उहाँलाई निमन्त्रणा गरेका छौँ, यसै गरी साजीलाल माध्यमिक विद्यालयका प्रधान अध्यापक हुनुहुन्छ श्यामबाबु काफले, हामीसँग हुनुहुन्छ टेन्डर फिट बोर्डिङ स्कुलका प्रिन्सिपल तेजराज पौडेल सर उपस्थित हुनुहुन्छ, यस्तै गरी लाइटिङ ग्लोबल एकाडेमीका प्रिन्सिपल सुमन बजगाई हामीसँग हुनुहुन्छ, यसै गरी समाजसेवी बलराम चौधरी पनि हामीसँग हुनुहुन्छ, अनि जनप्रतिनिधिहरू पनि हामीसँग हुनुहुन्छ। सुन्दर हरिजा नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष सन्तोष लिङ्गदेन हामीसँग उपस्थित हुनुभएको छ, यसै गरी सुन्दर हरिजा नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष कैलाश बस्नेत हामीसँग हुनुहुन्छ, यसै गरी हामीसँग केही अभिभावकहरू अनि युवाहरू हुनुहुन्छ। आजको यस छलफलमा उपस्थित हुनुभएका यहाँहरू सबैजनालाई फेरि पनि म हार्दिक स्वागत गर्दछु। अब म आजको बहसलाई अगाडि बढाउने अनुमति चाहन्छु। आजको छलफलको सुरुवात चाहिँ म आशा र सुधार केन्द्र पानबारी धरान सुनसरीका परामर्श मनोविद टिकाराम सिग्देलबाट नै गर्न चाहन्छु। यो लागु औषध दुर्व्यसन भनेको के हो र लागु औषधभित्र के कस्ता वस्तुहरू पर्दछन्, यसबारेमा प्रश्नसँग पारिदिनुहोस् न सर।
1: नमस्कार सबैजनामा, मेरो नाम टिकाराम सिग्देल, म पेसाले चाहिँ परामर्श मनोविद काउन्सिलिङ साइकोलोजिस्ट, र म चाहिँ विगत 8 वर्षदेखि चाहिँ हाम्रो कोशी प्रदेशमा रहेको नेपाल प्रहरी श्रीमती सङ्घको सुपरिवेक्षणमा सञ्चालित आश्रा सुधार केन्द्रको चाहिँ सिनियर साइकोलोजिस्टको रूपमा रहेर चाहिँ काम गरिरहेको छु। अहिलेको समयमा हामीहरूले हेर्दै गर्दाखेरि लागु औषधको समस्या चाहिँ एकदमै दिनानुदिन स्काई रकेटिङ इस्युको रूपमा चाहिँ बढ्दै गइरहेको छ। लागु औषध भनेको हामीले बुझ्नु पर्यो सबैभन्दा पहिला, लागु औषध भनेको चाहिँ कुनै पनि पदार्थ जसको प्रयोग पश्चात त्यो पदार्थले हाम्रो मानिसको नियमित शारीरिक तथा मानसिक प्रक्रियामा भिन्नता ल्याउँदछ भने त्यसलाई लागु पदार्थ भनेर भनियो। अब लागु पदार्थको प्रयोग अनि दुरुपयोग भन्ने दुईवटा अवस्था हुन्छ। तपाईँले कुनै पनि पदार्थ डक्टरको प्रिस्क्रिप्सन अनुसार तपाईँको रोगलाई निको बनाउनको लागि त्यो पदार्थ प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई लागु पदार्थको प्रयोग भनिने भइयो, र लागु पदार्थको दुरुपयोग भनेको चाहिँ भिन्न उद्देश्यले भिन्न प्रयोजनको लागि कुनै पनि पदार्थको प्रयोग गरिन्छ। भिन्न उद्देश्य भन्ने बित्तिकै रमाउनको लागि, साथीभाइसित घुलमिल हुनको लागि, तनावलाई कम गराउनको लागि, अथवा अरू नै कुनै विविध कारणले चाहिँ कुनै पनि व्यक्तिले कुनै पनि पदार्थको प्रयोग गर्दैछ भने त्यसलाई चाहिँ लागु पदार्थको दुरुपयोग भनेर भनिन्छ।
0: अब लागु औषधको दुरुपयोगमा लाग्ने उमेर समूह चाहिँ कुन हो?
1: अब लागु पदार्थमा हेर्ने हो भने विशेष गरेर यो एडल्सेन्स फेज भन्छन्, एडल्सेन्स फेज भनेको चाहिँ तपाईँको 12-13 वर्षको अवस्थादेखि लिएर चाहिँ धेरै मान्छेहरूमा बच्चाहरूमा चाहिँ लागु पदार्थको समस्या चाहिँ सुरु भएको देखिरहेको छ। अनि त्यो अवस्था चाहिँ किन एउटा सङ्क्रमणकालीन अवस्था हो भन्दाखेरि त्यो अवस्था भनेको चाहिँ न त केटाकेटी न त वयस्क यो हुन्छु अथवा यो गर्छु भन्ने एउटा कन्क्रिट खालको डिसिजन गर्न नसक्ने कन्डिसन, अनि त्यो कन्डिसनमा त्यो उमेरका भाइ बहिनीहरूले चाहिँ गलत तवरले त्यो लागु औषधलाई बुझेर पनि लागु औषधमा चाहिँ फँसिराखिएको देखिएको छ। र अब नेपाल सरकार गृह मन्त्रालयले गरेको हामीले रिसर्चलाई हेर्ने हो भने लागु औषधमा फँस्नुको सबैभन्दा ठुलो कारण भनेको चाहिँ साथीभाइको सङ्गत छ। स्कुलमा होस्, आफ्नो गाउँमा होस्, आफ्नो टोलमा होस्, जहीँ पनि यदि भाइ बहिनीहरूले चाहिँ गलत साथीभाइको सङ्गतमा पर्नुभयो भने त्यो गलत साथीभाइको सङ्गतले गर्दाखेरि चाहिँ लागु औषधमा चाहिँ बच्चाहरूको इच्छा चाहना बढ्दै गएर लागु औषधमा चाहिँ फँसिरहेको पाइएको छ। त्यस्तै गरेर जिज्ञासा, सेकेन्डमा जिज्ञासामा चाहिँ कस्तो हुँदो रहेछ त एकचोटि खाइदिउँ न त, आज एकचोटि खाँदाखेरि कस्तो हुँदो रहेछ, अनि त्यो जिज्ञासा चाहिँ इनिसिएसन हुन्छ। सुरुमा चाहिँ त्यो फलानु दाईले खाइराख्नु भएको छ, दाई जस्तो हुनको लागि भए पनि एकचोटि ट्राई गरौँ न त भन्ने, अनि त्यो ट्राई गर्दा गर्दै एक्सपेरिमेन्ट गर्न मन लाग्ने, त्यो एक्सपेरिमेन्टबाट चाहिँ दुईवटा रिजल्ट आउँछ, एउटा राम्रो हुन्छ एउटा नराम्रो हुन्छ। एक्सपेरिमेन्ट गर्दाखेरि त्यसको पोजिटिभ इम्प्याक्टको रूपमा उहाँहरूले चाहिँ त्यसले चाहिँ उहाँहरूलाई चाहिँ त्यसको नसा मनपर्न थाल्यो भने उहाँहरूमा चाहिँ त्यो रेगुलर हुँदै रिस्की युज हुँदै त्यसमा चाहिँ डिपेन्डेन्ट भएर क्रोनिक अवस्थामा पुगिसके पछाडि चाहिँ उहाँहरूलाई चाहिँ उपचारमा लग्ने एउटा कन्डिसनमा पुग्नुहुन्छ।
0: हस् सर, हजुरसँग म फेरि पछि पनि म फर्कन्छु। अब यसपछि चाहिँ म सामाजिक व्यक्तित्व तथा व्यवसायी देवराज तामाङ तर्फमा आउँदैछु। सर, यो तराईका जिल्लाहरूमा चाहिँ सबैभन्दा बढी लागु औषध दुर्व्यसन बढ्दै गएको भन्ने पाइन्छ, तथ्याङ्कले त्यो देखाउँछ, अनि जसमा चाहिँ यो प्रयोग र ओसार प्रसार दुइटै घटना चाहिँ यो तराईका जिल्लामा बढी देखिन्छ, किनभने नजिकै सीमा भएर पनि यो खालको तथ्याङ्क चाहिँ बढी आइरहेको छ, यो जानकारी पाएका छौँ। अब तपाईँ सुन्दर हरिचाको एउटा स्थानीयवासी सामाजिक व्यक्तित्व व्यवसायी भएको हिसाबले हजुरले चाहिँ यस क्षेत्रमा यो लागु औषध दुर्व्यसनको अवस्थालाई कसरी हेर्नुभएको छ, यहाँको अवस्था कस्तो पाउनु भएको छ?
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूमा नमस्कार। विशेषतया हजुरले भने जस्तो यो तराई चाहिँ तपाईँको एउटा ट्रान्जिट पोइन्ट नै भएको छ लागु औषधको, किनभने एकदम खुला सिमाना छ, सुरक्षाकर्मीहरू सीमित हुनुहुन्छ, अत्याधिक रूपमा तपाईँको चौहाडको बाडोर भएको मलाई लाग्छ, यो मधेस जति पनि तपाईँको भारत बोर्डरसँग छोएको एरिया छ, त्यो चाहिँ मलाई लाग्छ लागु औषधको ठुलै त्यसले असर पुऱ्याएको छ, त्यो एउटा ट्रान्जिट पनि भएको छ। त्यस्तै सुन्दर रैँचापमा पनि अघि भर्खरै मैले बिहान इलाका प्रहरी कार्यालयका तपाईँको मुद्दा फाटका साहिबलाई मैले सोधेको थिएँ सुन्दर रैँचाको अवस्था के छ कसो भन्दा उहाँले भन्नुहुन्थ्यो नि अहिलेका सुन्दर रैँचाका युवाहरूको 100% 60% साथीहरू लागु फातामा फस्नु भएको छ। र यो कुरालाई कसरी चिर्ने भन्ने कुरा चाहिँ तपाईँ जुन एउटा बस छ एउटा कति मद्दत र सहयोग पनि पुग्छ भन्ने मलाई लागिरहेछ। कमसेकम हाम्रो समाजमा के छ भने कसैको छोराले रामको छोराले खाइरहेछ श्यामले देखाएछ, तर त्यो रामले श्यामलाई तपाईँको छोरा लागु औषधमा फँसिराखेको छ है, तपाईँको छोराको चालचलन अलिकति फरक छ है भनेर उहाँले सुझाव दिनुहुन्न क्या। उहाँले के भन्छ, मैले उहाँलाई श्यामलाई भन्यो भने ऊ मसँग रिसाउँछ कि, एउटा साथीको सम्बन्ध टुट्नु कि भन्ने एउटा जुन यो हामी अलिकति सूचना लुकाउने काम छौँ त्यसले गर्दा यो लागु औषधलाई अलिकति प्रोत्साहन पनि दिएको छ भने मैले देखाएको छु। त्यस्तै तपाईँ युवामा त भयो भयो, तपाईँको के छ नि यो यातायात मजदुरहरूमा पनि त्यो अत्याधिक देखिएको छ क्या, खोलाको तिरहरू साइडमा जति पनि खोला मजदुरी गर्नेहरू यातायात मजदुरीहरू छन् त्यहाँ पनि अत्याधिक मात्रामा मैले यो देखिरहेको छु। किनभने यहाँबाट जुगमुनी नजिक भयो, जुगमुनीमा 500 रुपियाँमा 1 ग्राम पाउँछ अरे, त्यो चिज यहाँ ल्याएर बेच्दाखेरि 4-5 जना खानु पुग्छ अरे, उसले आफूलाई खानु पनि भयो यहाँ साथीलाई बेच्नु पनि पुग्यो क्या। त्यो कारणले पनि अत्याधिक मात्रामा मलाई लाग्छ सुन्दर रैँचामा यसको लागु औषधको सेवन कता बढिया छ। यसलाई रोक्नुको लागि चाहिँ स्थानीय तहदेखि नै युवा साथी लाग्नु पऱ्यो, पुलिस प्रशासन लाग्नु पऱ्यो, यहाँको समाजसेवी लाग्नु पऱ्यो, स्थानीय सरकार पनि राख्नु पऱ्यो कि।
0: हस्, धेरै धेरै धन्यवाद छ। र आज हामी जुन स्थानमा बसेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ यो स्थानमा साँच्चै नै लागु औषध दुर्व्यसनको चाहिँ एउटा समस्या चाहिँ गम्भीर रूपमा बढ्दै गएको तथ्याङ्क पनि यहाँले प्रस्तुत गर्नुभयो। र हामीसँग यसै गरी लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान गर्नुभएका सामाजिक व्यक्तित्व पित कुमार श्रेष्ठ हुनुहुन्छ, म उहाँतर्फ आउँछु। सर, यो लागु औषध दुर्व्यसनले युवाको भविष्य र समाजको शान्तिमा विशेष गरी यस क्षेत्रमा कस्तो प्रभाव पारेको छ, यहाँले के अनुभव लिनुभएको छ, यसको बारेमा आफ्नो अनुभव बुझाइ राखिदिनुहोस् न।
3: धन्यवाद। आज रेडियो नेपालले हाम्रो सुन्दर हरिचाको यस क्षेत्रलाई ताकेरै यहाँ कार्यक्रम राखेकोमा म यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। सायद यहाँहरूले यहाँ हाम्रो क्षेत्रमा यो दुर्व्यसन

0: चाहिँ तपाईँले अब मैले के अरे भन्दा पनि कति अप्ठ्यारो पनि पर्न सक्छ, तर यहाँ तपाईँका चाहिँ के अरे जेल ब्रेक गरेर आएका मान्छे त यहीँ कुदिरहेका छन् त, खोइ त खोइ गएको भेट्दै भेट्दैन गएको भेट्दैन भन्नुहुन्छ, ती छन् मान्छे चाहिँ ती नै छन्। पछि एउटालाई चाहिँ पलपल्ला लि पक्राउनुभएको छ, अर्को चाहिँ भागेर कसो कसो गरेर आफै गयो, धेरै पछाडि आफै गयो। अब त्यहाँ खोलामा यो गच्छे खोलामा ठुलो जनसङ्ख्या छ, यो घरमा चाहिँ दुर्व्यसनी छैन भन्नु पर्दैन कुनै न कुनै रूपले। अहिले पुरुष मात्रै होइन, केटाकेटी मात्रै होइन, युवाहरू मात्रै होइन, महिलाहरू पनि दुर्व्यसनमा गएर चाहिँ लिप्त छन्। त्यसैले गर्दा यसको के हो त के अरे चाहिँ यसको समाधान भन्ने कुरामा चाहिँ यो अति महत्त्वपूर्ण विषय छ। अब यसको एउटा ट्रेनिङ हो कि कुनै अरू अन्य के अरे चाहिँ एवेरनेस प्रोग्रामहरू गराएर हुन्छ कि, अनि त्यसपछि के भनेदेखि अब त्यसलाई पनि कसरी के अरे चाहिँ त्यसलाई ज्ञान दिने हो, कसरी शिक्षा दिने हो, त्यसलाई के अरे रोजगारमा दिएर हुन्छ कि, अब त्यो कुरा चाहिँ ध्यान दिनु पर्यो। ती सबै कुरो गरिसकेपछि त्यसलाई के अरे अनि चाहिँ कारवाही गर्ने, पनिसमेन्ट भेटेपछि कारवाही गर्ने कुरा त छँदैछ।
1: धेरै धेरै धन्यवाद सर, म केही समयपछि फर्किनेछु। अब यस पछाडि चाहिँ म साजीलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्रेतर्फ आउँछु। सर, अब पछिल्लो समय अब विद्यार्थीहरू पनि लागु औषधमा फस्दै गएको भन्ने देखिन्छ, खास गरी बालबालिकाहरूलाई पनि यस्ता क्रियाकलापमा लगाउने गरेको, ओसार पसारमा विशेष गरी केही ललाइ फगाइ गरेर यो सामान प्रयोग पुर्याइँदैन भनेर पनि लगाउने गरेको पाइएको छ भन्ने कुरा पनि देखाएको छ तथ्याङ्कले। अब तपाईँको विद्यालयका विद्यार्थीहरू चाहिँ दुर्व्यसनतिर फँसेको पाउनुभएको छ कि छैन, के छ अवस्था, आफ्नो विद्यालयको आसपासका बालबालिकाहरू अवस्था, यसको बारेमा भनिदिनुहोस् न, हजुरलाई के जानकारी छ?
2: धन्यवाद सर। साजिलाल माध्यमिक विद्यालय पनि यही समुदायको एउटा विद्यालय हो। पक्कै पनि दुर्व्यसनको यो अवस्थामा विद्यालयका विद्यार्थीहरू पनि दुर्व्यसनमा फँसेका छैनन् भन्न सकिने अवस्था छैन। विद्यालयमा कहिलेकाहीँ हामीले विद्यार्थीहरूको पहिचान गर्दा अथवा अभिभावकहरूको सम्पर्क गर्दा विद्यार्थीले गर्ने कतिपय उनीहरूका व्यवहारको अध्ययन गर्दाखेरि पनि दुर्व्यसनमा फस्न थालेको कुरा हामीलाई अवगत भएको छ। केही विद्यार्थी भाइ बहिनीहरूलाई त हामीले दुर्व्यसनबाट सामान्य काउन्सिलिङ गरेर सुरुकै अवस्थामा छ भने विद्यालय नै एउटा सुधार केन्द्रको रूपमा रहेर पनि यो गलत हो भन्ने महसुस गराएर कतिपय सामान्य सुरुवाती अवस्थामा विद्यार्थीहरूलाई फर्काउने काम भइरहेको छ भने, दुर्व्यसनको अलिक बढी फँसिसकेका विद्यार्थीहरूलाई चाहिँ अभिभावकको सम्पर्क गरेर मैले आफै पनि धेरैजना विद्यार्थीहरूलाई चाहिँ सुधार केन्द्रसम्म पठाएर उहाँहरूलाई त्यो दुर्व्यसनबाट बचाउनको लागि प्रयत्न गरेको छु। तर यही प्रयत्न मात्रै पर्याप्त छ भन्न चाहिँ सकिँदैन। एउटा कुरो के हुँदो रहेछ भने स्वाभाविक रूपमा समुदायको रिफ्लेक्सन चाहिँ विद्यालयमा आइ नै हाल्छ, किनभने सबै समुदायबाट विद्यार्थीहरू त्यहाँ आउँछन् र कहीँ न कहीँ उसको दाजुले, उसको दाजु दिदी भाइले, पल्लो घरको काकाले अथवा छिमेकीले गरेको दुर्व्यसनको कुनै न कुनै हिसाबले सामाजिक सङ्गतुल्य हुन्छ र त्यसको यदा कदा रिफ्लेक्सन चाहिँ विद्यालयसम्म आइपुगेको अवस्था छ र हाम्रै बच्चाहरूमा पनि त्यो प्रकारको अवस्था चाहिँ छ। र दुईवटा कुरालाई चाहिँ अलिकति विशेष ध्यान दिएर, एउटा कुरा विद्यालय तहमै पनि यो दुर्व्यसनको विरुद्धमा दुर्व्यसनको बारेमा अलिक व्यापक प्रचार प्रसारको एउटा करिकुलमै बनाएर एउटा चाहिँ कार्यक्रमै बनाएर गर्न सक्यो भने, अघि सरले भने जस्तो भर्खरै 12-13 वर्षदेखि फस्दै जान्छ र त्यो अलिक चरम अवस्था चाहिँ 20-22 वर्षतिर पुग्दो रहेछ। त्यो 12-13 वर्षकै बेलामा चाहिँ सुरुवातकै अवस्थामा हामीले अलिकति काउन्सिलिङ गर्न सक्यौँ, उसलाई चाहिँ बुझाउन सक्यौँ भने चाहिँ त्यतिखेर पहिलो काउन्सिलिङ, दुईवटा काउन्सिलिङले विद्यालयकै प्रयत्नले पनि ऊ दुर्व्यसन नफस्न सक्छ। अलिकति जटिल अवस्था पुगिसक्यो भने चाहिँ त्यसलाई कम्तीमा पनि हामीले अभिभावक समुदाय हामी सबैले साझा दायित्व लिएर यसलाई समाधानको प्रयास गर्नुपर्छ। र कतिपय चाहिँ के देखिरहेको छ भने मेरै विद्यालयका पनि केही विद्यार्थी भाइले मैले भने सुधार केन्द्रसम्म पुर्याएर उनीहरूको जीवनको सुधार गर्ने कुरामा विद्यालयले पनि हामीले प्रयत्न गरेका छौँ। आइकन कतिपयले सर म यो तपाईँहरूकोले त्यहाँसम्म पुर्याइदिएर मेरो जीवनमा सुधार गर्नुभयो र म अहिले अवस्थामा छु भनेर एक्सक्युज गर्दै आउने विद्यार्थीहरू पनि छन्। तर राज्यबाट के गर्नु चाहिँ पर्ने रहेछ भने त्यो सुधार केन्द्रमा 3 महिना, 4 महिना, 6 महिना बसिसकेपछि आइसकेपछि उसलाई कि त केही रोजगारीको व्यवस्था भयो, केही न केही इङ्गेज हुने ठाउँमा पुर्याइयो भने त्यसमा चाहिँ कम्तीमा उसले त्यो सुधार भएर जाने रहेछ। फेरि पनि त्यो सुधार केन्द्रमा गएर कहीँ गएर आएर पुनः फेरि घरमै बेगारी भएर बस्ने हो भने चाहिँ फेरि दोहोऱ्याएर खानेर फेरि त्यो अवस्था सिर्जना भन्ने अवस्था छ। यो कुरामा पनि हामीले

0: सचेत हुनुपर्ने, समाज सचेत हुनुपर्ने अवस्था छ। यही कुरा म जानकारी गराएर अलिकति सरले भने जस्तो यो चाहिँ अहिले सुन्दर हरेचाको यो दुवारी स्पोर्ट चाहिँ अलिक दूरदर्शनको बढी केन्द्र बनेको हो कि भन्ने कुरा धेरैतिर आएको छ। यो तपाईँ हामी सबैजना मिलेर यसको समाधानमा अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ। धन्यवाद।
1: आज हामी एकदमै महत्त्वपूर्ण विषय, सबैको चासो र चिन्ताको विषय, भविष्यका जुन कर्णधार भन्ने बालबालिका युवा पुस्ता जो दुर्व्यसनमा फँसिरहेका छन् र यो जोखिमबाट कसरी बालबालिकाहरूलाई अथवा युवाहरूलाई मुक्त गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ, यो लागु औषध दुर्व्यसनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा आज हामी बहस गरिरहेका छौँ। र सरले अघि जुन सुधार केन्द्रको कुरा जोडिहाल्नु भयो, म सुधार केन्द्रतर्फै आएँ। हामीसँग सहयोग सुधार केन्द्र सुन्दर हरेचाका एन्जल श्रेष्ठ आउनुभएको छ, म उहाँतर्फ राख्छु। सर, यो लागु पदार्थ सेवन गर्नेहरूको उमेर समूह यहाँहरूले कस्तो पाउनु भएको छ, उनीहरूको सामाजिक अवस्था पृष्ठभूमि कस्तो छ, जानकारी गराइदिनुहोस् न।
2: हजुर, धन्यवाद। सुधार केन्द्रमा आउनेको उमेर पनि हुँदैन, जात पनि हुँदैन, धर्म पनि हुँदैन, होइन। अब मेरोमा अब मेरो भर्खर सञ्चालनमा आएको साढे तिन महिना भयो, अनि तपाईँको त्यसबाट मैले दुईजनादेखि तिनजनालाई सेभेन क्लासमा पढ्नेलाई एक्जाम दिन पनि लक दिएँ क्या, फाइनल एक्जाम। अब सातमा पढ्ने अब त्यो बच्चा उसलाई लागु औषध के हो नै बुझेको छैन, अब ऊ त साथीभाइ देखा सिकी उयो बाँसघारी कुद्ने गाजा तान्ने, अब अहिलेको जेनेरेसन एकदम डेभलप जेनेरेसन हो क्या, उनीहरूलाई अब यो सबै देखा सिकीले उनीहरूले सिकिरहेको कुराहरू हो। अनि तपाईँको सुधार केन्द्रमा उमेरले छेक्दैन, मेरोमा 85 वर्षको मान्छे पनि छ, अब त्यो 13 वर्ष 14 वर्षको मान्छे पनि छ, होइन। अब न धनी न गरिब त्यो कुनै कुराले पनि सुधार केन्द्रलाई छुट्याउँदैन। अनि सुधार केन्द्रले भनेको तपाईँको गर्ने भनेको के त भन्दाखेरि, सुधार केन्द्र र स्कुल लगभग उस्तै हो क्या। अब हाम्रो सुधार केन्द्र भनेको चाहिँ तपाईँको एउटा प्राइभेट होस्टल जस्तो भयो। हाम्रोमा चाहिँ अब खानपिनदेखि लिएर 24 घन्टा उसलाई निगरानीदेखि लिएर उसलाई 4 महिना 5 महिना 6 महिना राखिन्छ। अब स्कुलमा पनि सर एकजनाले नै पढाउनुहुन्छ, क्लासरुम त्यही हुन्छ, विद्यार्थी सबै त्यही कोठामा बसेर पढेका हुन्छन्। अब तपाईँको सुधार केन्द्रको रिजल्ट त्यही भएर 100% कहिले क्लियर आउँदैन क्या। होला, 100 जना हामीले उपचार गऱ्यौँ भने 100 जनामा 2-4 जनाले खानु छोड्छ क्या। सुधार केन्द्रमा चाहिँ के चाहिँ हुन्छ भन्दाखेरि, सुधार केन्द्रकै मात्रै भर पर्नु पनि राम्रो होइन क्या। सुधार केन्द्र पश्चात पनि एउटा उपचार हुन्छ जुन चाहिँ परिवारले गर्नुपर्छ क्या। परिवारले तपाईँको सुधार केन्द्रसँग समन्वय गरेर जसले आफ्नो छोराछोरी बच्चा बच्चीलाई चाहिँ तपाईँले निरन्तर त्यहाँ फलोअपमा पठाउनु पऱ्यो, उसो उता जहाँ पठाउनु पऱ्यो, त्यो कारणले हुने हो क्या। अब सरले त पढाउनेले त पढाएकै हुन्छ नि, फर्स्ट हुने फर्स्ट पनि हुन्छ, फेल हुने फेल पनि हुन्छ।
1: हजुर, हस्, धेरै धेरै धन्यवाद छ। हामी फेरि पनि म सुधार केन्द्रतर्फै आउँछु। आश्रय सुधार केन्द्र गच्छियाका प्रतिनिधि विवेक सिग्देल हामीसँग हुनुहुन्छ। सर, तपाईँहरूको जुन सुधार केन्द्रमा चाहिँ कतिजना चाहिँ अहिले आउनुभएको छ, त्यहाँ सुधार हुनको लागि आउनुभएको छ, र उनीहरूको अवस्था कस्तो छ, के कस्ता क्रियाकलापहरू त्यहाँ गर्नुहुन्छ, यसको बारेमा जानकारी गराइदिनुहोस् न।
3: धन्यवाद कार्यक्रम प्रस्तुतकर्ता, आश्रय सुधार केन्द्रको प्रोग्राम सहजकर्ता। म एउटा पूर्व लागु औषध प्रयोगकर्ता पनि हुँ, होइन। मैले पनि लामो समय सबै किसिमका सस्तादेखि महँगा किसिमका नसाहरू प्रयोग गरेर अहिले म नसा छोडेको करिब 4 वर्ष हुँदैछ, होइन। अनि आश्रय सुधार केन्द्रमा चाहिँ एउटा स्टाफको काम गरिरहेछु। मैले अहिले त्यहाँ काम गरेको 2 वर्ष हुन लागेछ। त्यहाँ चाहिँ करिब करिब हामीहरूको त्यहाँ सुरुवात भएदेखि 400 देखि 450 हाराहारीले उपचार लिइसके, होइन। त्यसमा करिब 200 जना चाहिँ हाम्रो सम्पर्कमा छन् र उनीहरू नसाबिहीन भएर कोही बाहिर कोही आफ्नो कार्य गरिरहेछन् र उनीहरू फलोअपमै छन्, होइन। करिब करिब अब 150-200 जना चाहिँ सम्पर्कमा छैनन्, होइन, या पुनः रिल्याप्स भएछन्। अनि अहिले हाल चाहिँ त्यहाँ हाम्रो उपचार केन्द्रमा 70-80 जना हाम्रो उपचारमा छन्, होइन, र हाम्रो फलोअपमा चाहिँ 20-25 जना चाहिँ उहाँहरू उपचार पश्चात फलोअप आइरहेछन्, होइन, त्यो भइरहेछ। अनि हाम्रो संस्थाले चाहिँ उपचार पश्चात पनि उहाँहरूको फलोअपमा ध्यान दिइरहेछ र उहाँहरूको परिवारसँग समन्वय गरेर उहाँहरूको बानी बेहोराको विषयमा सोधिरहेछ।
1: हजुर, यहाँले एकदम महत्त्वपूर्ण कुरा राख्नुभयो, खास गरी आश्रय सुधार केन्द्रका गतिविधिहरू र त्यस पछाडि तपाईँ आफू स्वयं पनि दुर्व्यसनमा लामो समयसम्म परेर अहिले सुधार गृहमै एउटा कर्मचारी भएर काम गर्दै हुनुहुन्छ, त्यो अनुभव पनि राख्नुभएको छ। र तपाईँलाई नै म अर्को एउटा प्रश्न के गर्न चाहन्छु भने, खास गरी तपाईँ स्वयं चाहिँ दुर्व्यसनमा कसरी फस्नु भएको थियो, यसको कारण के थियो, कुनै रमाइलोको लागि, साथीको सँग, अथवा जीवनको कुनै एउटा नमिठो घटना थियो तनाव बिर्सनको लागि कसरी तपाईँ त्यहाँ दुर्व्यसनमा फस्नु भयो, त्यसको बारेमा छोटोमा भनिदिनुहोस् न।
3: म भन्छु, अब कस्तो हुन्छ भने, अब यो समयअनुसारको हुन्छ है। अब अहिलेको समय र जुन बेला म दुर्व्यसनमा लागेँ त्यति बेलाको समयमा चाहिँ अलिकति फरक थियो, होइन। अब त्यो बेलाको समय चाहिँ कस्तो थियो भने, अब फिल्म हेर्न जान पनि महिनामा 1 पाउने, एकदम फिल्म हेरेर सुनाउँदा फिल्मका कहानीहरू सुनाउने होइन, अनि त्यो कहानी सुनाउँदाखेरि पनि पुरा 10-15 बसेर कहानी सुन्ने त्यो टाइपको चाहिँ ऊ हुन्थ्यो। अनि त्यो बेलामा चाहिँ अब कोही एकजनाले चाहिँ फलानाले फेन्सिटल खाएर आएको छ अरे, बाबाले फेन्सिटल खायो भने त संसारै अर्कै हुन्छ अरे, दुई बिरको खायो भने कस्तो दामी हुन्छ अरे, खोकीको दबाई अरे त्यो निक्लेको छ अरे भन्ने खालको हल्ला गाइयाँ गुइँ चल्थ्यो। हामी फुटबल सुटबल खेल्थ्यौँ कम्पाउन्डमा, यसो बेलुका भेला हुन्थ्यौँ। अनि मेरो पनि उमेर त्यति बेला लगभग चाहिँ नि 13-14 थियो होला हौ। अनि त्यो उमेरमा चाहिँ त्यो सुन्दै गर्दा एकचोटि फिल्म हेर्नको लागि हामी गणेश टाकिज इटेरीमा भर्खर भर्खर हल बनेको थियो, फर्स्ट फिल्मै के मिथुनको एउटा के फिल्म आएको थियो, त्यति बेला गएको थियौँ। एउटा साथीले, त्यो साथी चाहिँ ड्राइभर साथी थियो त्यति बेला पनि, इन्डिया सिन्डिया ड्राइभर साइभर गरेर आएको साथी थियो, उसले चाहिँ यस्तो यस्तो हुन्छ खाउँ न त भनेपछि, त्यो बेला हाम्रो पालामा 11 पर्थ्यो, अनि दुईजनाले 5.5 रुपियाँ मिसाएर किनेर खाएको थियौँ। अनि त्यो खाइसकेपछि फिल्म हेर्दाखेरि म चाहिँ त्यो फिल्मको हिरो मिथुन चाहिँ मै हो जस्तो टाइपको मलाई बग्न थाल्यो होइन क्या, मेरो त्यो खालको हुन थाल्यो। अनि त्यो दिन चाहिँ गर अनि मेरो गर पनि म कहानी सुनाउँदा सुनाउँदा रातको 12 बजेसम्म कहानी सुनाउँदा पनि केटाहरू सुनिरहेको, अनि मलाई चाहिँ हिरो टाइपको एकदम यो त सब जान्ने सब खतरा एकदम भन्ने टाइपको मलाई चाहिँ एकदम ठुलो भयो जस्तो महसुस भयो नि, मेरो कुराहरू पनि सुनिदिन्छन् बोल्न पनि एकदम के आउँछ होइन सबै कहानी आउँछ। अनि त्यो एकदम यसले दिमाग पनि ठिक गर्दो रहेछ, बोल्न पनि राम्रो, जीव पनि फुर्ती, खेल्न पनि टाइपको मलाई त भयो त्यति बेला। मलाई सम्झाउने त कोही भएन, यो चिज चाहिँ भोलि गएर तपाईँको एडिक्सनमा बद्ल्यो भने चाहिँ तपाईँलाई समस्या ठुलो हुन्छ, तपाईँलाई सिक हुन्छ भन्ने चाहिँ भएन। त्यति बेला मैले आफ्नो मजाको लागि मात्रै हेरेँ, तर भोलि गएर यसले ठुलो समस्या ल्याउँछ भन्ने चाहिँ मैले नबुझेरै सेवन गरेको त्यति बेला।
1: हस् धन्यवाद यहाँले आफ्नो अनुभव सुनाउनु भयो। यस पछाडि म फेरि विद्यालयतर्फ फर्कन्छु। टेन्डरफिट बोर्डिङ स्कुलका प्रिन्सिपल तेजराज पौडेल सर हुनुहुन्छ हामीसँग। सर, तपाईँको विद्यालयमा चाहिँ बालबालिकाहरूको अवस्था कस्तो छ, विशेष गरी अब विद्यार्थीहरू तपाईँको विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लागु औषध दुर्व्यसनमा परेको कतिको पाउनु भएको छ, के छ अवस्था, त्यहाँको जानकारी गराइदिनुहोस् न।
4: धन्यवाद सर। सुरुमा त मैले अघि सरले भने जस्तै श्याम सरले भने जस्तै कुरा भन्नैपर्छ, विद्यालयमा आउने विद्यार्थीहरू भनेको समाजबाट आएका विद्यार्थीहरू हुन्, समाजको एउटा प्रोडक्ट एउटा संस्थामा आयो भनेर बुझ्नु पऱ्यो। त्यसो गर्दाखेरि मेरो विद्यालय चाहिँ मेरो विद्यालयमा विद्यार्थीहरू चाहिँ यस्तो दुर्वसनीबाट परै छन् भन्न म सक्दिनँ। तर पनि कस्तो हुँदछ भने हाम्रो प्राइभेट बोर्डिङ स्कुल भएकोले गर्दाखेरि प्रायः बच्चाहरूमा चेन्ज हुने, स्कुल चेन्ज भएर जाइराख्ने चाहिँ त्यति देखिँदैन। नर्सरीमा भनेको सानै कक्षा 3 स्कुल जोइन गरेको हुन्छ, र त्यही बच्चा पढ्दै पढ्दै पढ्दै गएकोले गर्दा उसको प्रत्येक बानी प्रायः टिचर्सले स्कुलले निगरानीमै राखिरहेको हुन्छ, त्यसले गर्दा तुलनात्मक रूपमा केही कम बोर्डिङ स्कुलहरूमा पाउँछौँ। तर यसको मतलब यो पनि सुन्छु म कतै, मेरा साथीहरूले बोर्डिङ स्कुल सञ्चालन गरिरहनु भएको साथीहरूले पनि भन्नुहुन्छ यहाँ चाहिँ अलिकति पैसा भएका अभिभावकका बच्चाहरू आउँछन् र उनीहरूलाई चाहिँ कन्ट्रोल गर्न सकिँदैन, गाह्रो छ यार भन्नुहुन्छ कुन कुन स्कुलमा, त्यसो पनि भन्नुभएको पाउँछौँ। मेरो स्कुलको कुरा गर्दाखेरि चाहिँ त्यो भने मैले सर केही एकाद विद्यार्थीहरू हामी पाउँछौँ, शङ्का लाग्ने बित्तिकै हामीले उनीहरूलाई अफिसमा ल्याएर काउन्सिलिङको काम गर्छौँ, हामी आफै गर्छौँ, कहिलेकाहीँ विभिन्न सुधार केन्द्र अथवा विभिन्न साइकोलोजिस्टहरू अथवा कसैलाई बोलाएर विभिन्न खालको ट्रेनिङहरू पनि राखिरहेछौँ। अनि नानीहरूलाई हामी काउन्सिलिङ गरिसकेपछि प्यारेन्ट्सलाई पनि बोलाउँछौँ, प्यारेन्ट्ससँग पनि अब घनीभूत रूपमा डिस्कसन हुन्छ, र दुइटै कुरा बुझिसकेपछि अब के गर्न सकिन्छ भन्ने बारेमा हामी छलफल गर्छौँ। र मलाई अब यसको रेक्टिफाई चाहिँ कसरी गर्न सकिन्छ भन्ने जस्तो लाग्छ भने, विद्यालयमा चाहिँ विभिन्न कोर्सहरू डिजाइन गर्दा, लेसन्सहरू डिजाइन गर्दा पनि कम्तीमा यस्ता कुराहरूलाई बढी समावेश गर्नुपर्छ, अलिक बढी मात्रामा जस्तो लाग्छ। अझ मलाई त के लाग्छ भने अहिलेको शिक्षा अनुसार चाहिँ स्थानीय विषय भनेर एउटा विषय हामीले पढाउनु पर्ने हुन्छ, तर स्थानीय विषयमा हामी के पढाउँदैछौँ भन्दा अहिले पनि कसैले कम्प्युटर, कसैले अप्सनल म्याथ, कसैले के पढाउँदै हुनुहुन्छ। प्रत्येक नगरपालिका अथवा गाउँपालिकाहरूले आफ्नो स्तरमा, स्थानीय स्तरमा कोर्सहरू डिजाइन गर्दाखेरि यति मार्क्स बराबरको चाहिँ अनिवार्य रूपमा त्यो लागु औषध दुर्व्यसनसँग सम्बन्धित लेसन्सहरू राखौँ, अनि मोरल एजुकेसनको कुरालाई पनि, नैतिक शिक्षाको कुरालाई पनि अलिक बढी एड गऱ्यौँ भने त्यसले पनि सायद धेरै हदसम्म काम गर्छ जस्तो लाग्छ। प्रत्येक पालिका, प्रत्येक वडामा हेर्दाखेरि हाम्रो ठाउँ ठाउँमा टोल विकास संस्थाहरू छन्, ती टोल विकास संस्थाहरूलाई पनि अझै हामीले रिसोर्सफुल बनाउन सक्छौँ होला, त्यसको लागि चाहिँ वडाले अथवा पालिकाले अझै बढी भूमिका खेल्न सक्छ जस्तो लाग्छ। यो बच्चा कस्तो छ भन्ने कुरा मैले एक्लै नै गरेर मेरो प्यारेन्ट, मेरो साथीकै साथीलाई नै भने पनि साथीले मसँग बरु दुश्मनको रूपमा लिन्छ क्या, ए मेरो छोराको बारेमा, मेरो छोरीको बारेमा तैँले यसो भन्ने, त्यसो हो भने सामूहिक रूपमा टोल विकासबाटै त्यो हाम्रो जहाँ उद्गम स्थल त त्यही हो नि, बच्चा त घरबाटै आउने हो नि, त्यही बसेर पनि केही कार्यक्रमहरू सञ्चालन गरेर सामूहिक रूपमा उसलाई काउन्सिलिङको व्यवस्थापन गर्न सक्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र म चाहिँ अझै सबैभन्दा राम्रो कुरा चाहिँ के भन्छु भने, विद्यालयमा अहिले हामीलाई सहज पनि छ, स्थानीय विषय जुन छ त्यो स्थानीय विषयमा चाहिँ यस्तै यस्तै समाजमा, समाजलाई असर गर्ने खालका कुराहरू बाट कसरी चाहिँ बाहिर निक्लिन सकिन्छ। यो मेरो लोकालिटी कस्तो खालको हो, यहाँ चाहिँ कस्तो मान्छेलाई राम्रो भनिन्छ, कस्तोलाई नराम्रो रूपमा लिइन्छ भन्ने खालका कुराहरू चाहिँ विद्यालय सानै मानसिकता चाहिँ सानै ठाउँदेखि नै पढाउँदै पढाउँदै पढाउँदै गयो भने ठुलो बढ्दै गर्दाखेरि उसले पोजिटिभ वे पकड्छ जस्तो लाग्छ।
1: हस्, धेरै धेरै धन्यवाद सरले महत्त्वपूर्ण विचार राख्नुभएको छ। यसपछि म फेरि पनि विद्यालयतर्फै आउँछु। हामीसँग हुनुहुन्छ पञ्चायत माध्यमिक विद्यालय गोठगाउँका प्रधानाध्यापक खगेन्द्र रायमाझी। सर, विशेष गरी यो लागु औषध दुर्व्यसन रोकथामका लागि, न्यूनीकरणका लागि, विशेष गरी बालबालिकाहरूलाई यो कुलतमा फस्नबाट बचाउनको लागि विद्यालय, विद्यार्थी र अभिभावक बिच यो त्रिगुणात्मक सम्बन्ध कस्तो राख्नुभएको छ, कसरी समन्वय गरेर काम गर्दै हुनुहुन्छ?
5: अब यो चाहिँ हाम्रो समुदायमा मात्रैको समस्या नभएर विश्वव्यापी समस्या नै हो। त्यो समस्या भनेको हाम्रो समुदायमा पनि छ। अब यसलाई नियन्त्रण गर्ने कुरामा विद्यालयको मात्रै भूमिकाले सम्भव हुँदैन। सरले अगाडि मेरा प्रवक्ता सरले पनि भनिसक्नुभयो, यसमा समुदायको, अब मेरो वार्डको वार्ड अध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ, वार्डको जनप्रतिनिधिहरूको अनि जनप्रतिनिधिसँग जोडिएको हुन्छ अभिभावक, अनि हामी पनि त्यहीँ जोडिएका हुन्छौँ। यसरी सबै सर्वपक्ष ढङ्गले चाहिँ यसलाई नियन्त्रण गर्ने प्रयास गरियो भने सम्भव हुन्छ, नत्र भने एकल प्रयास विद्यालयले मात्र सम्भव हुँदैन। अब हाम्रोमा भएका समस्याहरू पनि अलिकति म चर्चा गर्न चाहन्छु। हाम्रो विद्यालयमा अब त्यस्तो यो ट्याब्लेट स्याब्लेट खाने त के छ त्यति मैले भेटेको छुइनँ, तर त्यो भोला सोला खाने अनि देखिँदैन, चेक कहिलेकाहीँ त गर्छौँ भेटिँदैन, तर टोयलेटमा भेटिराखेको हुन्छ, त्यो समस्या छ हाम्रोमा। अनि एकचोटि चाहिँ विद्यार्थीहरूले, सानो क्लास, सात क्लासको विद्यार्थी हो, उनीहरूले रक्सी नै सानो बोतलमा, योभन्दा सानो त्यो पुन्टेको बोतलमा रक्सी नै ल्याएर भित्रै खाएछन्, अनि त्यो चाहिँ विद्यार्थीहरूमा मार्फतबाट थाहा भयो। तिनीहरूलाई हामीले अभिभावकले बोलाएर अनि उनीहरूलाई एक दुईजनालाई आउट पनि गऱ्यौँ, जो त्यसमा मुख्य जिम्मेवार थियो। अब सेवन गर्ने सबैलाई होइन, चार पाँचजना थियो, त्यसमध्ये दुई तिनजनालाई चाहिँ हामीले राख्यौँ, सम्झायौँ, बुझायौँ। मुख्य त्यो जुन घरबाट त्यो चाहिँ आयो ल्यायो त्यसलाई चाहिँ हामीले त्यस्तो किसिमको कारवाही पनि गऱ्यौँ। समस्या छ हाम्रो विद्यालयमा पनि, सबैले प्रयास गर्यो भने हुन्छ। अब हाम्रोमा पनि एउटा यो काउन्सिलिङ गर्ने एउटा टिम बनाएको छ विद्यालयको शिक्षकको, अरू अरू झै झगडामा पनि त्यसले काउन्सिलिङ गर्ने भयो, यस्ता दुर्व्यसनीहरूलाई पनि काउन्सिलिङ गर्ने नै हो हाम्रो मुख्य। अब हामी चाहिँ अभिभावकसँग पनि कन्सल्ट गरेर त्यस्ता समस्यामा परिसकेकालाई चाहिँ अभिभावकसँग पनि बोलाएर हामी छलफल गर्छौँ, किनभने विद्यार्थी भनेको टिचरले मात्रै, विद्यालयले मात्रै सुधार गर्न सक्दैन, अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अधिकांश समय भनेको चाहिँ नि ऊ घरमा नै हुन्छ, अभिभावकको नजरमा नै हुन्छ, बाँकी थोरै समय हामी हुन्छ, हामीले मिलेर गर्नुपर्छ भनेर उहाँहरूलाई पनि, अभिभावकलाई पनि काउन्सिलिङको जरुरत छ। कति अभिभावक त आफै पनि त्यस्तो कुलतमा दुर्व्यसनमा लागेको छ, घरमै रक्सी ल्याएर खाइदिन्छ, जाँड ल्याएर खाइदिन्छ, अनि त्यो बच्चाले यहाँ ल्याएर खायो, अलिकति हामीले नराम्रो नजरले विद्यार्थीले हेऱ्यौँ, तर त्योभन्दा ठुलो समस्या भनेको त घरमै छ नि त, त्यसको स्रोत त त्यहीँबाट आएको। ठुलो दोषी भनेको चाहिँ मतलब बच्चाहरूलाई भन्दा पनि अभिभावक र हाम्रो समुदायलाई देख्छु म चाहिँ, त्यस ढङ्गले नै मैले ट्रिट गर्ने हो गर्दाखेरि पनि, खालि विद्यार्थीले मात्रै दोष लगाएर त्यसलाई चाहिँ डिस्ट्रिक्ट गरेर आउट गरेर समस्याको हल हुँदैन। समस्यालाईको जरो भनेको समुदायमा छ र अभिभावकमा पनि छ, त्यहाँ चाहिँ काउन्सिलिङ गर्ने हो। त्यो ढङ्गले हामीले काउन्सिलिङ गर्छौँ, अभिभावकलाई पनि राखेर त्यसरी नै गरिएको छ।
1: हस्, धेरै धेरै धन्यवाद छ पञ्चायत माध्यमिक विद्यालय गोठगाउँका प्रधानाध्यापक खगेन्द्र रायमाझीज्यूलाई, उहाँले पनि महत्त्वपूर्ण विचार राख्नुभएको छ। यसै गरी हामीसँग लाइटिङ ग्लोबल एकाडेमीका प्रिन्सिपल सुमन बजगाई सर हुनुहुन्छ। सर, हजुरको पनि आफ्नो अनुभव राखिदिनुहोस् न, यो विषयमा हजुरले कसरी काम गर्दै हुनुहुन्छ, अभिभावकहरूसँग कसरी सहकार्य गर्दै हुनुहुन्छ, सचेतनाका कार्यक्रमहरू कतिको हुने गरेका छन्, यसबारेमा आफ्नो भनाइ राखिदिनुहोस् न।
6: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। हाम्रो भेगमा चाहिँ कला, संस्कृति, धर्म, परिवेशहरूको आधारमा पनि अल्कोहल कम्पलसरी लिनुपर्छ भन्ने वर्गहरू हामी धेरै छौँ, जसले गर्दाखेरि शिक्षा लिने क्रममा विद्यालय आउनुभन्दा अगाडि नै नानी बाबुहरूले अल्कोजम बारेमा चाहिँ केही कुराहरू बुझिसकेको, यो खाँदा मातिन्छ, यो खाँदा यस्तो हुन्छ, फलानुले यसो गर्नुभयो भनेर जानिसकेका हुन्छन्। त्यसैले गर्दा हुर्किसकेका ठुला भाइ बहिना नानीहरूले लिनुभन्दा अगाडि पनि अलिक बेसी सुविधा भएको कारणले गर्दाखेरि प्यारेन्ट्सहरूले नै बेसी अलिक सेवन गरिराख्नु भएको, जसको नकारात्मक प्रभाव रोल मोडलका रूपमा अघि मेरा अग्रज दाई, म बच्चैदेखि जान्दछु, जो अहिले गछियामा कर्मचारीका रूपमा हुनुहुँदो रहेछ, घर घरमा उनीहरूले रोल मोडलका रूपमा अङ्कललाई पछ्याएको छ, बाबालाई पछ्याएको छ, मामुलाई पछ्याएको छ, इभन मैले यहाँ धेरै सम्मान गर्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू देख्दा हामीहरू पहिले निकै डराउँथ्यौँ भने अहिले म शिक्षक भएको हिसाबले मलाई देख्दा मेरा विद्यार्थी डराउनुपर्छ भन्ने हिसाबमा बोलिराखेको छैन। हामीसँग नैतिक शिक्षाको अभाव हुँदै गएको छ। नैतिक शिक्षा अभावका कारणले हामीले शिक्षा दिइरहेका भाइ बहिनीहरू नडराइरहेको हो कि भन्ने भान हामी सबै शिक्षकहरूलाई हुन्छ होला, त्यो मलाई पनि लागिराखेको छ। र अघि पूर्ववक्ता साथीले भन्नुभए जस्तो हामी शिक्षक एक कर्मचारी मात्रै हौँ, नेपाल सरकारले दुर्व्यसनी सम्बन्धी करिकुलममा नै अलिक भेग रूपमा स्थानीय सरकारबाट केही स्थानीय सरकार मार्फत स्थानीय विषय कोर्सका रूपमा ल्याउन खोजिराखेको छ। आफ्नो भेगका मूल समस्या के हुन् ती समस्याहरूलाई चाहिँ इङ्गित गर्दै करिकुलम मार्फत नै विद्यार्थीहरूलाई आफ्नो ठाउँबाट सम्झाउन सकेमा मात्र यो समस्या समाधान गर्न सकिन्छ होला। अग्रज शिक्षकले संसारकै कुरा जोडिसक्नुभयो, नेपाल सरकार र स्थानीय तहबाट पनि काउन्सिलिङहरू चाहिँ कम भएको र त्यो काउन्सिलिङको अभावले गर्दा हामीले एकल प्रयास विद्यालयले मात्रै भाइ बहिनीहरूलाई गतिलो बनाउन नसकिराखेको र अहिलेको लेटेस्ट परिस्थितिमा चाहिँ समाज का धेरै कुराहरू म यो अग्रजहरूको अगाडि भन्दा ठुलो भए जस्तो हुनसक्छ, अग्रजहरूले जानेका कुरा हामीहरूले नटेरिराखेको र नटेरिसकेपछि सङ्घ संस्था हाकेका सफल मान्छेहरूदेखि नडराएर नैतिकता गुमाइराखेको हुनाले हामीले धेरैभन्दा धेरै काउन्सिलिङ नभएको तिक्तता हामीसँग छ भन्दै मैले मेरा केही कुराहरू यहीँ अन्त्य गरेँ। हस् त धन्यवाद।
1: हस् धेरै धेरै धन्यवाद छ। सरले पनि महत्त्वपूर्ण विषयमा आफ्नो भनाइराख्नु भएको छ। खास गरी अब हामीसँग अभिभावकबाटको इच्छुक हुनुहुन्छ आफ्नो कुरा राख्नको लागि, सर्वप्रथम हजुरले आफ्नो परिचय दिनुहोला।
7: हुन्छ हस् धन्यवाद कार्यक्रम सञ्चालकज्यू। मेरो नाम टेकबहादुर गुरुङ, म सुन्दर रहेछ वार्ड नम्बर 7 गच्छे बजारमा बसिरहेको छु अहिले हाल।
1: हजुर तपाईँ अब अभिभावकको तर्फबाट आफ्नो विचार राख्दै हुनुहुन्छ, खास गरी अब लागु औषध दुर्व्यसनमा अब बालबालिकाहरू फस्नुमा घर परिवारको वातावरण र यो साथी सङ्गत कुन कुरा बढी जिम्मेवार हुन्छ होला, अथवा कसरी चाहिँ बढी यो बालबालिकाहरू यता फस्नु होला, हजुरको अनुभव के छ?
7: अब यसमा मेरो भन्नु चाहिँ अब घर परिवारबाट पनि अब कमी कमजोरीहरू भयो होला, गल्तीहरू भयो होला, त्यसैको खोजिया पनि छु अहिले म हालमा, होइन मैले पनि बुझ्न सकेको छुइनँ। अब यो कमी कमजोरी हामीबाटै भइरहेको छ कि या साथी सर्कलले गर्दाखेरि सङ्गतले गर्दा त्यसरी कुलतमा फँसिरहेको छ कि या गाउँ समाजको कारणले गर्दा फँसिरहेको छ कि, यो पनि यसको पनि अलिकति खोजी गरिरहेको छु अहिले म। अब मेरो छोरा पढ्दाखेरि कलेज म त्यतिखेर बाहिर मेरो वैदेशिक रोजगारमा थिएँ, वैदेशिक रोजगार हुँदाखेरि यहीँबाट हाम्रो यो एसएलसी पास गरेर गएको केटो इटरी कलेज जोइन गर्यो। जोइन गरेपछि अब उसलाई बुवा म बसमा आउँदिनँ भनेर भन्यो, केमा जाने भन्दा बाइक किनिदिनु भने, ठिक छ ल बाइक किनिदिउँ भने स्कुटी लियो उसले रोजेर। स्कुटी लिएपछि उसको यस्तो हुँदो रहेछ कि कलेजमा पनि साथीभाइ सर्कल अलिकति अब मेरो चाहिँ ख्यालमा अब बालबच्चाले जे भन्यो त्यो हामीले उपलब्ध झट्टै गराइदिँदा पनि हामीबाट त्यो कमजोरी भएको महसुस गरेका अहिले मैले चाहिँ हाल चाहिँ, जस्तो छोराछोरीले अब मलाई बाइक चाहियो छोरा पढ्दैछ दिउँ न त भन्ने हिसाबले एक किसिमको माया गरेर दियो आफूले, तर उनीहरूको चाहिँ साथी सर्कल अर्कै, अब त्यो साथी सर्कलले गर्दा भित्रभित्र चाहिँ उनीहरू दुर्वसिनीमा लागिरहेको पनि हुँदो रहेछ। ल तिमी अब पढ्न छोडो काम गर्छु भनेर भन्दाखेरि काम गर्नु काममा पनि इङ्गेज राखिरहेको छ, काम पनि गरिरहेको छ, अब हेर काम गरिरहेछ, अब व्यापार चला गाडी दिएको छ किनेर, अब पैसा ल्याउने होइन कुदिरहेछ। अब यो यसको कमजोरी कहाँ के छ भने मलाई कता कता लागिरहेछ, अब अहिले हुनु त अब यहाँ ऱ्याप सेन्टरहरू धेरै अब हाम्रो साथीभाइहरू खोलेको छन्, पहिला अब जस्तो म 36 मेरो जन्म अब हाम्रो पालामा थिएन, हामी कलेज हुँदाखेरि यहाँनिर मैले ऱ्याप सेन्टरहरू थाहा थिएन मलाई, म वैदेशिक रोजगारमा जाँदाखेरि मैले उहाँहरूलाई पनि नराम्रो त भनेको होइन, सबै गाउँ समाज हामी सबैलाई पनि नराम्रो भनेको, तर कतै कतै यो ऱ्याप सेन्टर पनि धेरै बिग व्यक्ति अहिले चोकै पिछे जस्तो भइसक्यो, कतै त्यताबाट पनि हामी गाउँ समाजबाट प्रशासनबाट चुक्यौँ कि कतै।
1: हस् त्यो पनि सर्च गर्नु। धेरै धेरै धन्यवाद छ तपाईँको आफ्नो विचारको लागि। र अब चाहिँ म आशा र सुधार केन्द्र पानबारी धरान सुनसरीका यो मनोविद हुनुहुन्छ, परामर्शदाता मनोविद टिकाराम सिग्देल सरतर्फ फेरि म आउन चाहेँ। सर अब तपाईँ यो क्षेत्रमा काम गर्दै आइरहनु भएको छ, सुधारगिरियामा आएका जुन दुर्व्यसनमा फँसेका युवाहरूको मनोवैज्ञानिक अवस्था कस्तो पाउनुहुन्छ, उहाँहरूको मानसिक अवस्था कस्तो पाउनु भएको छ?
8: धन्यवाद सर। म पहिलो नम्बरमा चाहिँ तपाईँले गरेको प्रश्नभन्दा पनि हाम्रो सरको प्रश्नमा गएँ, लागु औषध प्रयोगकर्तालाई हामीले हेर्ने दृष्टिकोण पहिलो नम्बरमा चाहिँ हाम्रो दृष्टिकोण के हो भन्ने कुरा हामी क्लियर हुनु पर्यो। लागुसत प्रयोगकर्ताहरू भनेको चाहिँ एउटा बिरामी हुन्, यसलाई चाहिँ विश्व स्वास्थ्य सङ्गठनले 1940-50 त्यो ठ्याक्कै एक्ज्याक्ट डेट मलाई थाहा छैन, त्यही समयमा नै यिनीहरू चाहिँ एक प्रकारको चाहिँ मानसिक रोगीहरू हो है भनेर भनेको छ। अब हामीले सिम्पली बुझ्नुपर्ने कुरा के हो भने, मलाई ज्वरो आउँछ भने, मलाई ज्वरो यो वर्ष आएको छ भने अर्को वर्ष पनि ज्वरो आउन सक्छ कि, तर त्यो ज्वरो आउनुभन्दा अगाडि मेरो शरीरले लक्षणहरू देखाउँछ र मैले मुख बारेँ, म परेजमा बसेँ भने मलाई ज्वरोले एट्याक गर्दैन। त्यस्तै एउटा व्यक्ति सुधार केन्द्रमा लगिसके पछाडि फेरि ब्याक टु सोसाइटीमा आएर उसले ड्रग किन गरिरहेको छ भन्ने कुरा चाहिँ, त्यसमा चाहिँ अघि हाम्रो एन्जलजीले भन्नुभयो, विवेकजीले भन्नुभयो, सुधार केन्द्रले ट्रिटमेन्टमा फोकस गर्ने हो, ट्रिटमेन्टको क्रममा आएका समस्याहरूलाई सुधार केन्द्रले चाहिँ राम्रोसँगले चाहिँ उहाँहरूको समस्याहरूलाई चाहिँ व्यवस्थापन गर्नको लागि परिवारको पनि सहयोग लिनुहुन्छ, स्वयं व्यक्तिलाई पनि काउन्सिलिङ गर्नुहुन्छ, डक्टरको पनि सहयोग लिनुहुन्छ, होलिस्टिक एप्रोचमा बसेर काम गरिन्छ। र कुनै पनि सुधार केन्द्रमा ड्रगको क्वान्टिटी कम गर्दै लगेर चाहिँ त्यो मान्छेलाई चाहिँ सामान्य बनाउने भन्ने हुँदैन। नेपालमा रहेका मलाई लाग्छ, म चाहिँ कोशी प्रदेशको लगभग सबै रिहाब सेन्टरहरूमा चाहिँ साइकोथेरापिस्टको रूपमा काम गरेको मान्छे हुँ, र कुनै पनि सुधार केन्द्रमा चाहिँ ड्रगको क्वान्टिटी कम गर्दै लगेर चाहिँ उसलाई चाहिँ ड्रगदेखि न्यूनीकरण गर्ने भन्ने हुँदैन। सुधार केन्द्रमा आइसके पछाडि उसले खान नपाउँदाखेरि जे लक्षण देखिन्छ त्यो लक्षणको सिम्टोमेटिक ट्रिटमेन्ट हुन्छ। त्यहाँनेरि चाहिँ उसलाई चाहिँ डक्टरकोमा लग्नुपर्ने हो कि हामीहरूले चाहिँ हस्पिटलै लगेर पनि भर्ना गरेको छ। प्राइभेट सुधार केन्द्रहरूले साथीहरूले उहाँहरूकोमा जाँदै गर्दाखेरि म त उहाँ हस्पिटलमा लगेर चाहिँ यति दिनदेखि बसिरहेको छु भनेर भनिराख्नु भएको हुन्छ। र म आश्रा सुधार केन्द्र जुन चाहिँ नेपाल प्रहरी श्रीमती सङ्घको सुपरिवेक्षणमा सञ्चालित छ, त्यहाँ ल्याएको मान्छेहरूमा पहिलो नम्बरमा त यो आफैमा एउटा मानसिक समस्या हो लागु औषध प्रयोग गर्नु भनेको, र लागु औषध प्रयोग सँगसँगै अरू कोमर्बिड डिजिजहरू भन्छौँ हामी, पुच्छर जोडिएर आउने अरू मानसिक समस्याहरू, जसमा चाहिँ एन्जाइटी, डिप्रेसन, स्किजोफेनिया, मेनिया लगायतका अन्य विभिन्न प्रकारका चाहिँ मानसिक समस्याहरू चाहिँ एकदमै धेरै देखिन्छ। यो त मानसिक समस्या भयो, त्यस्तै अब उहाँहरूमा फिजिकल प्रब्लमहरू पनि एकदमै धेरै चाहिँ उहाँहरूलाई चाहिँ सरुवा रोगको जोखिम हुन्छ, हेपाटाइटिस, एचआइभी एड्स लगायतका अन्य यौनजन्य समस्याहरू चाहिँ एकदमै धेरै लागिरहेको हुन्छ। यहाँ धेरै सरहरूले पनि धेरै कुरा गर्नुभयो, मलाई चाहिँ यसमा चाहिँ यो चाहिँ यो लागु औषधलाई चाहिँ न्यूनीकरण गर्नको लागि अब हामीहरूले इन्फ्रास्ट्रक्चरको विकासलाई मात्र विकास मानिरहेछौँ क्या। हाम्रो अहिले बाटो बन्दैछ नि, एसियन हाइवे बन्दैछ, 5 वर्ष पछाडि बाटो कम्प्लिट होला, त्यो बाटोमा हिँड्ने मान्छे चाहिँ भोलिको दिनमा कस्ता मान्छे हिँड्छन् भन्ने कुरा चाहिँ चिन्ताको विषय हो कि। अहिलेको युथ 4 घर हेर्नु भने 4 घरमा 3 घरमा छैन भने 1 घरमा छ ड्रग एडिक्ट लागु औषध प्रयोगकर्ताको। अनि हामीहरूको बुझाइ सुपारी खाँदैछ, भोला खाँदैछ, छैन ड्रगमा त लागेको छैन नि त। सुपारी भोला भनेकै कुराहरू चाहिँ, चुरोट भनेकै कुराहरू चाहिँ स्मोकिङ इज द गेटवे अफ ड्रग भन्छ, यिनै कुराहरू हुन्। अब यसलाई हामीहरूले कम गराउने हो भने 3 पार्टमा काम गर्नुपर्छ। एउटा सबैभन्दा पहिलो नम्बरमा भनेको चाहिँ लागु औषध प्रयोगकर्ताहरूलाई चाहिँ प्रिभेन्सनको पार्टमा लागु औषध प्रयोगकर्ताहरू नबढोस् है भनेर प्रिभेन्सनमा काम गर्नु पर्यो। ट्रिटमेन्टमा जति पनि सुधार केन्द्रहरू छ, सुधार केन्द्र, प्राइभेट हस्पिटल लगायतका अरू ठाउँले ट्रिटमेन्टको सेक्टरमा काम गरिरहेको छ भने रिइन्टिग्रेसनमा, यहाँनिर समस्या कहाँ भइरहेछ भने यो हाम्रो सुन्दर हरैचाको 4 नम्बर वडा हो। म सुन्दर हरैचा नगरपालिकामा चाहिँ एउटा लागु औषधको एउटा कार्यक्रम लिएर चाहिँ नगरपालिकामा चाहिँ प्रपोजल लिएर गएँ कि, तर विडम्बनाको कुरा म 3 चोटि गएँ। हाम्रो सेवक खत्री सर अहिले आउनु भएको छैन, उहाँको प्रतिनिधि हुनुहुन्छ नगरपालिकाबाट चाहिँ, त्यो बजेटको लागि चाहिँ 3 चोटि प्रपोजल लिएर गइयो तर हाम्रो फाइल अगाडि बढेन के। किन बढेन, किनभने यो अन्डर रेटेड इस्युजको रूपमा आयो। अब यसलाई हामीहरूले एउटा सुधार केन्द्रले त उहाँहरूले आफ्नो तवरले चलाइराख्नु भएको छ, प्राइभेट तवरले उहाँहरूले उहाँहरूको घर पनि चलाउनु पर्छ, साथसाथै सुविधा पनि दिइराख्नु परेछ, त्यसलाई उहाँहरूले आफ्नो तरिकाले पनि गरिराख्नु भएको छ। तर हामीहरूले यो पार्टमा काम गर्ने हो भने चाहिँ होलिस्टिक एप्रोचमा बसेर स्थानीय सरकारवाला निकायहरू सबैजना, जस्तो सुधार केन्द्र भयो, स्थानीय जनप्रतिनिधि भयो, हाम्रो प्रदेश सरकार भयो, सबैको चाहिँ समन्वय भएर यसलाई चाहिँ हामीहरूले चाहिँ अलिकति स्थानीय तवरदेखि नै, अघि सरहरूले भन्नुभयो, लागु औषधको विषयलाई मात्र होइन, लागु औषध आफैमा मानसिक समस्या भइसके पछाडि मनोसामाजिक तथा मानसिक स्वास्थ्य भन्ने एउटा विषयलाई चाहिँ हामीहरूले हाम्रो करिकुलममा चाहिँ इन्क्लुड गर्नुपर्छ र यसलाई चाहिँ हामीहरूले चाहिँ तिनटै पार्टबाट प्रिभेन्सनबाट पनि ट्रिटमेन्टबाट पनि र रिइन्टिग्रेसनबाट पुनस्थापनाकोबाट तिनटै पार्टबाट चाहिँ इक्वली इफोर्ट लायौँ भने यो समस्या कम हुनसक्छ। होइन भने चाहिँ यो स्काई रकेटिङ इस्युज एकदमै बढ्दो एकदमै बढ्दो, मैले आजभन्दा 6-7 वर्ष अगाडि यो फिल्डमा काम गरेको मैले 15 वर्ष भयो मेन्टल हेल्थ एन्ड साइकोसोसल सेक्टरमा, जुन बेला मैले काम गर्दै थिएँ त्यो बेलामा काम गरेको भन्दा अहिले हेर्ने भने एकदमै धेरै छ। अनि डक्टरहरू छ हामीसित ट्रिटमेन्टमा, ऊ सरले भन्नुभयो मेरो बाबु उहीँ छ भनेर, अब ऊ एकदम राम्रो छ अहिले उपचारमा, मैले नि हेरिरहेको छु एकदमै राम्रो तरिकाले उसले उपचार लिइरहेछ। बाहिर आइसके पछाडि त्यो व्यक्तिलाई हामीहरूले चाहिँ के गर्दाखेरि राम्रो हुन्छ त, उसलाई कुन तरिकाले चाहिँ अगाडि बढाउन सकिन्छ त भनेर परिवारको पनि भूमिका रहने भयो, त्यहाँनिर चाहिँ त्यो एउटा साइकोलोजिस्ट अथवा परामर्श मनोविद अथवा चाहिँ एउटा रिकभरिङ एडिक्ट को हुनुहुन्छ र हाम्रो स्थानीय निकायले त्यो व्यक्तिलाई चाहिँ एउटा के अवसर सिर्जना गरिदिन सक्छ भन्ने कुरामा चाहिँ त्यो पहल गरियो भने यो चाहिँ समस्या चाहिँ अलिकति भए पनि कम हुँदै जान्छ कि भन्ने मलाई लाग्छ।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालद्वारा सञ्चालित लागु औषध दुर्व्यसन विरुद्ध साझा आवाज विषयक स्थलगत रेडियो बहसको पहिलो भाग यहीँ सकिन्छ। आजको छलफलबाट मोरङको सुन्दर हरेचा आसपासको क्षेत्रमा लागु औषध दुर्व्यसन दिन प्रतिदिन बढ्दै गएको र यसको न्यूनीकरणका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार तथा सरकारवाला सबै पक्षको साझा प्रयास आवश्यक भएको देखिएको छ। अर्को हप्ता बहसको दोस्रो भागमा स्थानीय सरकारले लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि गरिरहेका प्रयासहरू लगायत विषयको छलफल प्रस्तुत गर्नेछौँ। आजको लागि कार्यक्रमबाट सहकर्मी नयराज नेपाल, प्राविधिक मित्र ओम प्रकाश यादव, विशेष सहयोगी अशोक सरदार सहित म कार्यक्रम प्रस्तोता बलराम दाहाल बिदा हुन्छु। नमस्कार।
10: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई सुनाउँछौँ नेपाली चलचित्र किस्मतबाट उदित नारायण झाको स्वर, दयाराम पाण्डेको रचना अनि सङ्गीत हो महेश खड्काको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ चलचित्र ममताबाट। दीप श्रेष्ठको सुर, सङ्गीत गायक स्वयंकै हो भने रचना रहेको छ श्री पुरुष ठकाल र राम श्रेष्ठको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछ नि डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
4: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। मुलुकको कुल बेरुजु रकम 7 अर्ब रुपियाँभन्दा माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको छ। गएको भदौ 23 र 24 गतेको आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकोले 1 खर्ब 47 अर्ब 90 करोड रुपियाँ बराबरको महालेखा परीक्षक हुन नसकेको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। इँटाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा इँटाको चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इँटाको चाङले थिचिएर भारतको लखिमपुर जिल्लाका 35 वर्षीय अङ्गद कुमार, सर्लाहीको गौडेदा नगरपालिका 7 रामबनका 50 वर्षीय फिताई मनसुर र गौडौता नगरपालिका 9का 35 वर्षीय शम्भु रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायपरीक्षक सरोज राईले जानकारी दिनुभयो। यसपालि मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। बितेका 24 घण्टामा 2,200 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्यकोषमा 20,39,000 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, सङ्केत बत्ती उल्लङ्घनकर्ता 137 र तीव्र गतिमा सवारी साधन हुइकाएका 152 जनालाई कारवाही गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न 1,466 शिक्षकलाई तालिम प्रदान गरेको छ। महानगरका शिक्षा अधिकारी नवराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। बागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीले विमानस्थलमा पुगेर राष्ट्रपति ट्रम्पको विदाई गर्नुभएको थियो। प्रस्थान गर्ने क्रममा बेजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा राष्ट्रपति ट्रम्पलाई गार्ड अफ अनर दिइएको थियो। 3 दिनसम्म बेजिङमा रहँदा राष्ट्रपति ट्रम्पले 2 पटक समकक्षी सी चिनफिङसँग वार्ता गर्नुभएको थियो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा उसालो हुनेको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारेको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:30 नाटक परिणाम शीर्षकमा सुन्नुहुनेछ। 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। अङ्ग्रेजी समाचार सुनिसकेपछि 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्राबाट प्राविधिक मित्र मिनरुवा बज्राचार्य का साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका संघर्ष सँगै सफलताका बारेमा पनि कुराकानी गर्छौ। आचार्य प्रभा नेपाली साहित्यका बहुआयामिक स्रष्टा हुनुहुन्छ। गीत कविता गजल र लघु कथामा समान रूपले कलम चलाउनु हुने उहाँका थुप्रै कृतिहरू प्रकाशित छन्। जीवनका विविध अनुभव सामाजिक यथार्थ र मानवीय संवेदनालाई सृजना मार्फत प्रस्तुत गर्नु उहाँको साहित्यिक विशेषता हो। लामो समय अमेरिका बसोबास पछि हाल झापामा रहँदै निरन्तर साहित्य साधनामा सक्रिय हुनुहुन्छ आचार्य प्रभा। नेपाली गीत साहित्य क्षेत्रमा सक्रिय गीतकार हुनुहुन्छ। उहाँका गीतहरूमा समाज जीवन प्रेम पीडा र आशाको सुन्दर सम्मिश्रण पाइन्छ। सरल तर गहिरो शब्द चयन भावनात्मक प्रस्तुति र सामाजिक चेतनालाई गीत मार्फत व्यक्त गर्नु उहाँको लेखनको विशेषता हो। नेपाली गीत संगीतलाई भावनात्मक र सन्देशमूलक बनाउने अभियानमा उहाँको योगदान उल्लेखनीय रहेको छ। अब आजको अङ्कमा हामी साहित्यकार तथा गीतकार आचार्य प्रभासँग उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसङ्ग, साहित्य सिर्जना, गीत संगीत लगायत अन्य विविध प्रसङ्गमा कुराकानी गर्छौ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: कुराकानीको सुरुवात म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न।
1: मेरो जन्म चाहिँ खास भन्नु पर्दा दार्जिलिङको माने भन्ज्याङमा 2019 सालमा भएको थियो।
0: कस्तो वातावरण थियो घरको, त्यसबारे बताइदिनुहोस् न।
1: घरको वातावरण भन्नु पर्दाखेरि मेरा बुवा आमा चाहिँ हामी सानो हुँदा नै बित्नु भएको, तर पनि म 7 वर्षको हुँदा बुवा बित्नु भएको, म 12-13 वर्ष कि हुँदाखेरि आमा बित्नु भयो, तर त्यो छोटो समयमा पनि आमा बुवासँगको सामिप्यता एकदमै राम्रो एउटा साङ्गीतिक साहित्यिक माहौलमा नै बितेको थियो। त्यसैको असर सायद मलाई पनि परेको हुनुपर्छ।
0: यहाँले शिक्षा चाहिँ कहाँबाट कतिसम्म हासिल गर्नुभयो?
1: मेरो शिक्षाको विषयमा भन्नु पर्दा रेगुलर मैले पढ्न पाइनँ, तर पनि मैले विवाह अगाडि चाहिँ मैले त्यो समयमा सेन्टअप भन्थ्यो होइन, त्यो सेन्टअप दिइसकेर पास गरेपछि मैले 3 एजमै विवाह गरेँ। त्यस पश्चात मेरो ठुलो छोरी 1 वर्षको हुँदा मैले चाहिँ ठुलो छोरी जन्मेकै 2 महिना पश्चात मैले चाहिँ प्राइभेट एसएलसी दिएँ। अनि त्यस पश्चात धेरै ग्याप पछि आफैले स्व अध्ययन गरेर घरबाटै मैले प्राइभेट आइए पास गरेँ। त्यस पश्चात माइली छोरी भइसकेपछि पनि एउटा गृहिणीकै रूपमा रहँदै पनि आफ्नो लेखन, घर व्यवहार, आफ्नो सन्तानको जिम्मेवारी वहन गर्दा गर्दै पनि मैले आफ्नो अध्ययनलाई अगाडि बढाएँ। त्यो समयमा मैले बिए पास गरेँ, बिए फर्स्ट इयर सेकेन्ड इयर भन्थ्यो त्यो समयमा। त्यस पश्चात मैले एमए पनि दिने चाहिँ मलाई ठुलो इच्छा उत्साह थियो र दिन पनि सक्थेँ, तर जब मेरो थर्ड कान्छी छोरी सन्तान भएपछि मलाई एकदम प्रेसर चाहिँ हाई भयो। मैले पढ्दा पढ्दै फर्स्ट इयर एमएको इक्जाम दिँदा दिँदै इक्जाम हलमै प्रेसर हाई भएर आफ्नो नम्बर नामसम्म लेख्न नसकेपछि एमए फर्स्ट इयर पश्चात चाहिँ म अघि बढ्न सकिनँ। त्यस पश्चात हामी अमेरिकातिर लाग्यौँ। मेरो अझै पनि उमेरले डाँडै काटे पनि एमए चाहिँ नेपालीमा पास गर्ने मेरो अझै ढोको छ, सायद कोसिस गर्न सक्छु होला।
0: हजुर, त्यो साहित्य लेखनतर्फ चाहिँ यहाँको यात्रा कसरी सुरु भयो त?
1: मैले पहिल्यै भनिहालेँ, हाम्रो घरको वातावरण आमा बुवासँगको छोटो समयमा पनि हामी आमाले पनि उपन्यासहरू पढ्ने कथा कविताहरू रुचाउनु हुन्थ्यो र घरको वातावरण साङ्गीतिक माहौलमा नै रमाउने रम्ने किसिमको त्यो समयमा पनि रेडियोहरूमा गीतहरू सुन्ने हाम्रो परिवारमा सबैजना अलिकति हामी लेखन गीत सङ्गीतमा नै आकर्षित थिएछौँ र त्यही समयको प्रभाव चाहिँ ममा पर्यो र मेरो ठुलो दाजुले पनि राम्रो लेख्नुहुन्थ्यो आजभन्दा 50 वर्ष अगाडि मलाई अझै थाहा छ उहाँको प्रभाव पर्यो अनि हाम्रा मेरी दिदीहरू सबैजनाले त्यो समयका उपन्यासहरू प्रकाश कोविदका उपन्यासहरू पढेको देख्थे सानै उमेरदेखि नै अक्षर चिन्नेदेखि नै त्यसरी साहित्यिक पुस्तकहरू पढ्ने हेर्ने बानी पनि पर्यो त्यही समयदेखि नै मैले पनि भनौँ न त्यसमा रुचि राख्न थालेँ र 2034 सालदेखि 13-14 वर्षको उमेरदेखि मैले पनि लेखन यात्रा सुरु गरेँ र त्यही समयदेखि नै मेरा रचनाहरू काठमाडौँबाट त्यो समयमा साप्ताहिक एउटा पत्रिका निस्किन्थ्यो नयाँ सन्देश जसको चाहिँ सम्पादक प्रकाशक पछि उहाँ
0: रमेशनाथ पाण्डे
1: हजुर धन्यवाद नाम सम्झाइदिनु भयो उहाँको पत्रिकाबाट मेरो सुरुवात भयो लेखनी दमक झापाबाटै म 25 पैसाको टिकट टाँसेर पठाउँथे हरेक रचनाहरू प्रकाशित हुन थाले हुन त परिमार्जित त थिएन तर पनि त्यो समयमा हामी अहिलेका जस्ता लेखकहरू कलमकर्मीहरूको अभाव थियो त्यही पत्रिकाबाट मेरो सुरुवात भयो र यता दार्जिलिङबाट निस्कने बैशालु अनि अरू अरू अन्य पत्रिकाहरू अब भनौँ न 40 वर्ष अगाडिको कुरा मैले अलिकति नामहरू पनि बिर्सेँ 34 सालदेखिको मेरो लेखन यात्रा अहिलेसम्म आएर जारी नै छ
0: हजुर यहाँसम्म आइपुग्दाखेरि सङ्घर्ष त निकै गर्नु पर्यो होला यहाँले
1: हजुर मैले भनिहालेँ सङ्घर्ष यो मानेमा गर्नु पर्यो कि म आजाद एउटी युवा तरुणी मात्र थिइनँ सानै उमेरमा विवाह गरेपछि विवाह बन्धनमा परियो एउटा आफ्नो श्रीमती बुहारी आमाले गर्नुपर्ने कर्तव्यहरू चाहिँ निभाउनु परेकोले अलिकति समय अभाव र आफ्नो कर्तव्यपट्टिको चाहिँ एउटा निरन्तरताले अलिकति कहिले काहीँ समस्या चाहिँ हुन्थ्यो तर म यही भन्छु जहाँ इच्छा त्यहाँ उपाय किनभने हामीले नारी होस् या पुरुष राम्रो काम गर्दैछौँ भने जस्तो सुक्खै बाधा अडचनले पनि कसैलाई फेक्दैन यही कुरा चाहिँ मलाई लाग्नु भयो
0: जीवनका प्रारम्भिक दिनहरूमा चाहिँ नि तपाईँलाई सबैभन्दा गहिरो प्रभाव पार्ने व्यक्ति को हुनुहुन्छ
1: अब भन्नै पर्दा प्रभाव पनि सकारात्मक र नकारात्मक दुई किसिमले पढिन्छ होइन अब जीवनमा प्रारम्भिक नकारात्मक पर्ने व्यक्तिहरू भन्दा पनि त्यो समय त्यो सङ्घर्ष र हरेक मान्छेहरूका घृणा तिरस्कार अब यही मान्छे भनेर भन्न त मिल्दैन र सकारात्मक पक्ष प्रेरणाको भन्नु हो भने आफ्नै सङ्घर्ष र आफ्नै एउटा समर्पण दिने थिए
0: यहाँले थुप्रै गीतहरू रचना गर्नुभएको छ अब हामी यहाँले रचना गर्नुभएको एउटा गीत रेडियो नेपालबाट बजाउँछौँ कुन गीत बजाउँ
1: रेडियो नेपालमा त मेरा धेरै गीतहरू हुनुपर्छ जसमध्ये अब धेरैले रुचाएका गीत चाहिँ पाएँ मैले तिम्रो चिठी पनि हो र अर्को रेडियो नेपालमै रेकर्डिङ भएको चाहिँ बिझाउला कि कतै मेरो माया मुटुमा सुल पनि यो गीतको सङ्गीतकार चाहिँ मदन दीप बिन्दाई हुनुहुन्थ्यो यो पनि 30 वर्ष नै भयो 25 वर्ष अगाडिको गीत हो गायक विनय लामा हुनुहुन्थ्यो दुईटामा एउटा बजाइदिनु भए म आभारी भन्ने थिएँ

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु गीतकार तथा साहित्यकार आचार्य प्रभाससँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा हामी यहाँसँग केही पारिवारिक कुराकानीहरू, केही व्यक्तिगत कुराकानीहरू गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ, को को हुनुहुन्छ परिवारमा?
1: मेरो पारिवारिक अवस्था भन्नुपर्दा अहिलेको समय सबै नै छोराछोरी सन्तान जति नै धेरै भए पनि अन्तिममा श्रीमान श्रीमती नै हुने हो। मेरा तिनजना छोरीहरू बाहिर नै छन्, दुईजना अमेरिका, एउटी कान्छी अस्ट्रेलिया। अहिले हामी यहाँ घरमा दमकमा चाहिँ हामी श्रीमान श्रीमती छौँ र हाम्रा परिवारका, मेरा आचार्य परिवारका, मेरा सन्तान, दाजु, जेठाजु, जेठानी, नाति, नातिना, भदै, भतिजो सबै सबै हुनुहुन्छ।
0: यहाँले चाहिँ विवाह, माघे विवाह गर्नुभयो कि प्रेम विवाह गर्नुभयो? यहाँले प्रेम विवाह गर्नुभयो, अन्तर्जातीय विवाह गर्नुभयो होइन?
1: हजुर, एकदम सही प्रश्न गर्नुभयो। तर मलाई आफैलाई हाँसु थियो क्या, माघी विवाह यो कारणले भएन कि मेरा बुवा आमा हुनुहुन्थेन, होइन, हामी दुईजना सँगै पढ्थ्यौँ दमक हाई स्कुलमा, म पनि अलिकति लेखनतिर अघि बढ्ने।
0: तपाईँ दार्जिलिङमा बस्नुहुन्छ होइन, तपाईँको माइती त दार्जिलिङ होइन र?
1: हजुर हजुर हजुर, यो कुरा म भन्छु। अनि हो, दार्जिलिङ उता जन्म लिए पनि हाम्रो बुवालाई चाहिँ नेपालमा त्यो समयमा चाहिँ अलिकति शिक्षित व्यक्तिहरूको अभाव थिएछ भनौँ न। अनि बुवालाई चाहिँ पाँच थर रवि पञ्चमी भन्ने ठाउँमा चाहिँ शिक्षकको रूपमा चाहिँ त्यहाँका मान्छेहरूले गएर ल्याएपछि हामी उताबाट चाहिँ पहिला पञ्चमी भन्ने पहाडको पाँच थरमा हाम्रो बुवाहरू त्यहाँ बस्नुभएछ। त्यो समयमा हामी सानै थियौँ, 2 वर्ष जस्तो थिएँ होला म। अनि रविमा पञ्चमीमा बस्दा बस्दै बुवा खस्नु भएपछि हाम्रो ठुलो दाजुले बुवाको शिक्षकको कार्यभार आफैले सम्हालेर हामी 5-6 जना भाइ बहिनीलाई लिएर मधेस दमक झर्नुभयो। अनि दमकमा नै सबै मेरो शिक्षा दीक्षा, हाम्रो हुर्काई चाहिँ दमकमै भयो भन्दा पनि हुन्छ।
0: तपाईँको अन्तर्जातीय बिहा गर्नुभयो होइन, गर्दाखेरि तपाईँको परिवारमा माइती पक्षबाट चाहिँ विरोध भयो कि भएन त? घर पक्ष पनि विरोध भयो होला नि?
1: हजुर हजुर, अन्तर्जातीय विवाह भन्दा पनि मेरो चाहिँ कस्तो भने बुवा छेत्री भट्टराई होइन, आमा लिम्बू।
0: तपाईँमा अलिक कता कता लिम्बूपन पनि छ
1: हो, यही त इन्ट्रेस्टिङ कुरा छ। अब मेरो बुवा छेत्री यहाँ पढ्नुभयो आचार्य जयसी बाहुन, मेरो माइतीपट्टिको त कुरै नगरौँ, हामी दार्जिलिङका मान्छेहरू। यो विषयमा मैले सम्पदा बहिनीको यात्रा पोडकास्टमा कुरा गर्दा मान्छेहरूले नबुझेर धेरैले के पनि भने, पुरै पोडकास्ट नहेरेर दार्जिलिङतिर अलिकति अन्तर्जातीय विवाहकै प्रभाव छ नि त। मेरो बुवा पनि भट्टराई छेत्री, बुवाको आमा सुनुवा राई अरे, त्यहीबाटै हामी क्रस क्रस क्रस हुँदै झऱ्यौँ क्या। त्यही भएर अब मेरो बुवा छेत्री भएर पनि प्योर छेत्री जस्तो देखिनु हुन्न थियो, अनि म पनि सायद

0: त्यतै पट्टि गए होला, हामी सबैजना मध्येमा म चाहिँ झनै छेत्री जस्तो देखिन्न के, बरु अरू दिदी दाजुहरू
1: तपाईँ लिम्बुनी जस्तो देख्नुहुन्छ अनि सुन्नु न, अनि तपाईँको त्यो बिहा गर्दाखेरि अनि घरको परिवारले चाहिँ विरोध गरे नि त?
0: अब बुवा आमा नभएपछि त कसले पो विरोध गर्ने, फेरि उता मैले भनिहाले दार्जिलिङतिर त्यस्तो यो जात गयो ऊ जात ल्यायो भन्ने त्यो किसिमको माहौल छैन। हामी दमकमा थियौँ, अब दाजु भाउजूसँग बसेको म होइन, मेरो श्रीमान र म अब सँगै पढ्ने र उहाँको काकाको छोरी बहिनी चाहिँ मेरो साथी, त्यो कारणले हामीमा एउटा सामिप्यता बढ्यो, उहाँले पनि मन पराउनु, हामी अलिकति टिनेजकै थियौँ, यस्तो प्रेम गर्ने त्यो प्रेममा मोहित हुने उमेर चाहिँ थिएन। अनि त्यसरी हामी दुईजना सँगै पढ्ने एउटा कार्यक्रमहरूमा सहभागी हुने, उहाँले पनि लेख्ने म पनि लेख्ने गर्ने हुँदा हाम्रो सायद रुचि पनि मिल्यो। अनि हामीले त्यो जात सातको न मैले सोचेँ न उहाँले सोच्नुभयो।
1: श्रीमानको नाम के अरे तपाईँको?
0: केशव आचार्य। अनि उहाँ पनि लेख्नुहुन्छ तर यसरी अब बाहिर चाहिँ आउनु मान्नुहुन्न। अनि हाम्रो रुचि एउटै भएर पनि हाम्रो मन मिल्यो। त्यस पश्चात अब मेरो अलिकति अवस्था चाहिँ नाजुक थियो भनौँ न, आफ्नो सत्य कुरा म भन्न कति पनि हिचकिचाट गर्दिनँ। अनि मेरो अवस्था अनुसार पनि विवाह गऱ्यौँ, मन पराएर भागी विवाह भनौँ न। यहाँ घरमा त कस्तो भने हजुरलाई पनि थाहा छ, जस्तै भए पनि आफ्नो आमा बुवाहरूले चाहे जुनसुकै जातको किन नहोस् यहाँ जातको कुरा गरे जस्तो हुन्छ, तर मेरो जिन्दगी नै जातमै प्रश्न अडिएको छ के। त्यही भएर म के भन्न चाहन्छु भने जुनसुकै जातले पनि आफ्नो छोराछोरी अहिले पनि त्यो मान्यता चाहिँ छ, तर अब लागु हुनु नहुनु समयको फेरबदल हो। अनि अहिले चाहिँ जसले पनि आफ्नो छोराले आफ्नै जातको बुहारी ल्याओस् होइन, छोरी आफ्नै जातसँग बिहा गरोस् भन्ने भित्री बाबुआमाको मनसा चाहिँ हुन्छ। हाम्रो विवाह भयो, आमाले चाहिँ अलिकति यहाँ सासूले चाहिँ अलिकति अब चित्त दुखाउनु भयो नि, दुखाइहाल्नुहुन्छ मैले भनिहालेँ, तर पनि जे होस् एउटा सङ्घर्ष एउटा मेरो कर्तव्यले अब जातको भनौँ न आमाको जुन विपरीत इच्छा थियो त्यसलाई चाहिँ मेरो सङ्घर्ष र कर्तव्यले मैले जितेँ, त्यही मेरो उपलब्धि भयो।
1: हो, तपाईँले श्रीमानको मन सबभन्दा पहिला जित्नु हो, किनभने मैले सुनेको तपाईँहरू जहाँ जाँदा पनि श्रीमान र तपाईँ चाहिँ नछुटिने अरे।
0: अहिले 25 वर्षदेखि चाहिँ हामी जहाँ जाँदा पनि, जब हामी प्रवासी भयौँ जहाँ जाँदा पनि नेपालमा होस् विदेशमा होस् हामी सँगसँगै हुन्छौँ, किनभने यसै कार्यक्रमहरूमा हिँड्नुपर्छ र अहिले हामी अलिकति रिटायर्ड लाइफमा छौँ त्यही भएर सँगसँगै छौँ।
1: एउटा कुरा नि, यहाँले थुप्रै गीतहरू लेख्नुभएको छ, साहित्य सिर्जना गर्नुभएको छ, लघुकथाहरू लेख्नुभएको छ, थुप्रै लेख रचना गर्नुभएको छ। एउटा यहाँले रचना गर्नुभएको यहाँको सिर्जना एउटा चाहिँ नि रेडियो नेपालबाट सुन्न पाउन त
0: हुन्छ। मैले हुन त दुईटा, एउटा कविता एउटा मुक्तक ठिक गरेकी छु।
1: हजुर,
0: समयको कतिको पाबन्दी छ, पहिला एउटा कविता सुनाउँछु है त।
1: हजुर हजुर।
0: मेरो यो कविता स्मार्ट कविता हो, यसको शीर्षक छ अतिको पराकाष्ठ। अतिको पराकाष्ठ, शान्त समुद्रको लहरले पनि अतिको पराकाष्ठ नागेपछि वितण्ड मचाउँछ पक्कै। शान्त समुद्रको लहरले पनि अतिको पराकाष्ठ नागेपछि वितण्ड मचाउँछ पक्कै। किनकि हद अति भन्ने कुरा नै अपच कुराहरू हुन्, जो मान्छे जीव जन्तु प्रकृति जो कोहीले पनि कदाचित सहनै सक्दैन, ग्रहण गर्नै सक्दैन। त्यसैले त होला कहिले कहीँ शान्त तुफान पनि बहुलाउँछ, धरती पनि डगमगाउँछ, जसरी हाम्रो देशमा फदौ 23-24 डगमगायो सबैको मथिङ्गल हल्लिने गरी शान्त स समुद्रको लहरले पनि पतिको पराकाष्ठा नागेपछि वितण्ड मचाउँछ पक्कै। धन्यवाद।
1: हजुर आचार्य प्रभाजी, एउटा कुरा जस्तो तपाईँको श्रीमानबाट यो साहित्य सृजना तपाईँको जुन जति पनि कृतिहरू छ निकाल्नु भएको छ नि है, तपाईँलाई चाहिँ श्रीमानबाट चाहिँ नि साथ सहयोग चाहिँ एकदमै छ है नि त?
0: एकदमै छ, साथ सहयोग समय सबै सपोर्ट छ। कस्तो भने राम्रो काम गर्दा सबैले सबैलाई सहयोग गर्नुपर्छ होइन, छोरीहरूबाट पनि छ, परिवारको साथ सपोर्ट सहयोग नभई सायद म यहाँसम्म आउन सक्दिनँ पनि थिएँ होला, किनकि साहित्यिक मान्छे नै हुनुभएकोले साहित्यको मर्म बुझ्नु भएको छ, समय बुझ्नु भएको छ र साहित्यको एउटा प्रतिष्ठा बुझ्नु भएको कारणले उहाँबाट मलाई एकदमै सहयोग छ।
1: अब अमेरिका जाने कि नजाने नि?
0: मैले भने म स्पष्ट सबै भन्छु, हामी अमेरिकाको बासिन्दा भएको 20 वर्ष भयो होइन, हामी अमेरिकामै बसे तापनि अमेरिकाको एउटा नागरिकको हैसियत भए पनि हामी आफ्नो देशलाई माया गर्छौँ। हाम्रो प्रोपर्टी सम्पत्ति हाम्रो जति पनि हामीले पौरख गरेको सृजना यहीँ लगानी छ दमकमा, अनि हामी वर्षमा 2 वर्षमा आउँदै जाँदै 6 महिना बस्दै 1 वर्ष बस्दै अनि उता चाहिँ हामी त्यो खाली छाका सन्तान परिवार सन्तान भेट्न मात्रै जान्छौँ, हाम्रो सबै कुरा आफ्नै देशमा लगानी छ। अब जान्छौँ हामी, जानै पर्छ, उहीँ भासिनु पर्छ, बस्नुपर्छ भन्ने छैन
1: छैन छैन, आफ्नो इच्छा हो, भोलि यतै बस्न पनि सकिन्छ, स्वदेश स्वदेशै हो, विदेश विदेशै हो। अब फेरि हामी एउटा गीत रेडियो नेपालबाट बजाउँछौँ यहाँको रचनामा है।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु गीतकार तथा साहित्यकार आचार्य प्रभासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ, साहित्य सिर्जनाकै बारेमा कुराकानी गर्नेछौँ। गीत लेखनतर्फ तपाईँको आकर्षण चाहिँ कसरी र कहिलेदेखि सुरु भयो त?
1: गीत लेखन पनि मैले सुरुमा भने हाम्रो घरको माहौलै साङ्गीतिक माहौल पनि थियो। पहिला हाम्रो बुवा इन्डियन आर्मी, त्यो समयमा अब इन्डिया र ब्रिटिसको चाहिँ पल्टन नछुटेकै बेलामा हाम्रो आमा जियोस् इन्डियाको चाहिँ सबै ठाउँ घुमेर डुलेर हिँड्नु भएको कारणले गर्दा हिन्दी फिल्महरू हेर्ने, पुराना गीतहरू मन पराउने हुनुभएको कारणले आमाबाट प्रभावित भइयो। र हाम्रो घरको माहौल भने मैले साहित्य लेखन, साहित्यिक सृजनाहरू पढ्नु, पुस्तकहरू पढ्ने र गीत सङ्गीत मन पराउने भएको कारणले हामीलाई प्राय सबै छोराछोरीलाई यो प्रभाव पर्यो र म पनि गीतहरू धेरै मन पराउँथेँ। र मलाई त सानोमा खास भन्नु हो भने पेसामा नर्स हुने, सेवा गर्ने होइन, अनि मेरो रुचिमा चाहिँ गायिका भन्ने खुब ठुलो धोको थियो। तर सबै चाहिँ कुरा प्रतिभा पाउनु ईश्वरीय
0: गुण, आफ्नो पनि त स्वर छ नि।
1: छैन, म गाउनु सक्दिनँ। त्यही माथि अहिले लगभग 12-15 वर्षदेखि एउटा एक्सिडेन्ट भएर मेरो घाँटीमा समस्या भएको कारणले मलाई लामो बोल्दा पनि अलिकति गाह्रो हुन्छ। गीत गाउने त रहर त थियो, तर पनि लेखेर पुरा गरे।
0: हजुर हजुर, गीत लेख्दा तपाईँलाई चाहिँ नि बढी कुन कुराले चाहिँ नि प्रेरित गर्छ त?
1: मलाई खास भन्नु हो भने गीत, कविता, कथा, गजल जुनसुकै विधा लेख्दा पनि त्यो समयमा कुन कुराले मलाई प्रभाव पार्यो, कसै कुनै व्यक्तिको नकारात्मक कुराले प्रभाव पार्यो कि सकारात्मक कुराले प्रभाव पार्यो कि कुनै कुराबाट म प्रेरित भएँ कि अर्थात् कुनै कुराबाट म भावविह्वल भएँ कि, ती कुराहरूले चाहिँ मलाई जुनसुकै विधामा पनि लेख्दा असर परेर म आफ्नो भावना पुग्छु। गीत पनि मेरो त्यस्तै हो।
0: तपाईँका गीतहरूमा चाहिने सामाजिक चेतना प्रष्ट देखिन्छ, यो सोच कसरी विकसित भयो त?
1: हो, मैले भनिहालेँ जुन कुराले समाजमा म जे देख्छु देखिरहेकी हुन्छु त्यही कुराले प्रभाव पार्छ। मलाई माया प्रेमका कुराहरू मात्रै मलाई लेख्न र एउटा काल्पनिक कुरा मात्रै मलाई आफ्नो भावनामा पोख्न मन लाग्दैन। शाश्वत सत्य समाजमा घटेका र हामीले भोग्नु परेको र मान्छे पिछेको जस्तो किसिमको अवस्था छ त्यसलाई मैले मध्यनजर गरेर मेरा रचनाहरूमा चाहिँ लेख्ने गर्छु। त्यस्तै गीतमा पनि त्यही हो।
0: विदेशमा रहँदा चाहिँ नि नेपाली भाषा र साहित्यसँगको सम्बन्ध कसरी जोगाइराख्नु भयो त यहाँले?
1: हजुरले बायोडाटा सायद पढ्नुभयो होला। म जब 2005मा अमेरिका पुगेँ अनि मैले अब भने नि 13 वर्षको उमेरदेखिको मेरो लेखन यात्राले गर्दा साथै भन्नु भने मेरो लेखनमा परिमार्जन त थियो थिएन, तर पनि मैले एउटा आफ्नो किसिमको मैले नाम स्थापित गरिसकेको कारणले जुनसुकै देशमा नेपालीहरू छरिएर रहे पनि मेरो नाम सुनेको कारणले कोलोराडो स्टेटमा पुग्नु बित्तिकै त्यहाँ गीतकार ज्ञानेन्द्र गदालजी हुनुहुन्थ्यो र अन्य लेखकहरू पनि हुनुहुँदो रहेछ, अनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने चाहिँ आइएनएलएस सर्टकटमा, त्यो संस्था चाहिँ अमेरिकाको हरेक स्टेटदेखि लिएर अहिले अमेरिका मात्र नभएर अन्य देशहरूमा पनि छरिएको कारणले त्यो कोलोराडो च्याप्टरको चाहिँ हाम्रो गीतकार ज्ञानेन्द्र गदालजी अध्यक्ष हुनुहुँदो रहेछ, प्रेसिडेन्ट। अनि म आएको सुन्न साथ उहाँले चाहिँ ल प्रभासी तपाईँ चाहिने मान्छे आइपुग्नु भएछ, अब यो संस्थामा बस्नुहोस् भनेर हामीलाई दुईजना श्रीमान श्रीमतीलाई नै आजीवन सदस्य बनाउनु भयो। म 2005 नै अब म भन्नु न 20 वर्षै भयो, लागि परे। त्यस पश्चात 2012 14 मैले आइएनएलएच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको चाहिँ मैले कार्य सम्हालेर 2 सेवा गरेर अमेरिकामा बसेर पनि मेरो नेपाली मन होइन साहित्यमय मन, त्यही कारण मैले लेख्न छोडिनँ। उहाँ बसेर पनि गीतहरू लेख्ने, नेपाल पठाउने हरेक पत्र पत्रिका अनलाइनहरूमा मेरा रचनाहरू प्रकाशित भइरहे र कार्यक्रमहरू धेरै धेरै धेरै गरियो र साहित्यमा नै मेरो 20 त्यहाँ पनि बित्यो भन्दा फरक पर्दैन।
0: ज्ञानेन्द्र गदालजी त नेपाल आउँदाखेरि मैले पनि उहाँको 1.5 अगाडि यही जीवनयात्रा कार्यक्रममा अन्तर्वार्ता लिएको थिएँ।
1: हजुर हजुर।
0: सिर्जना गर्दाखेरि चाहिँ नि जीवनका आफ्नै भोगाई कतिको आउँछन् तपाईँको?
1: मैले भन्नै पर्दा सबभन्दा पहिला मैले 2034 खिचकुट कविता मुक्तक लेखे पनि हाम्रो डाक्टर गोविन्दराज भट्टराई दाजु, मेरो दाजु हुनुहुन्छ सर, उहाँ हाम्रो विद्यालयमा चाहिँ इङ्ग्लिस टिचर भएर आउनुभएको थियो। उहाँको पहलमा हिमज्योति भन्ने हिमालय माध्यमिक विद्यालयबाट वार्षिक एउटा पुस्तक निक्लन थाल्यो, त्यसमा मैले एउटा कथा लेखेर दिएँ। त्यो कथा मैले अहिले भर्खरै फेरि शीर्षक बिर्सेँ, अधुरा रहरहरू भन्ने कथा लेखेर दिएँ। त्यस पश्चात चाहिँ गोविन्द सरले चाहिँ लु तपाईँले चाहिँ लेख्नु सक्नुहुन्छ, कन्टिन्यू निरन्तर लेख्नुहोस् भनेर भन्नुभयो। त्यो मेरो कथा चाहिँ मैले अब आफ्नो जीवनकालमा बालककालमा धेरै सङ्घर्ष दुःख भोगेको मेरो आफ्नै कथा छ र म लेख्छु आफ्नो जीवनको विगत वर्तमान भोगेका कुराहरू लेख्ने गर्छु।
0: कुनै कृति लेख्दा अत्यन्तै भावुक बनाएको वा जीवनसँग गाँसिएको अनुभव छ?
1: हजुर छ, मैले धेरै गीति कथाहरू लेखेर आजभन्दा 25 अगाडि रेडियो नेपालबाट नै मदन दास श्रेष्ठ दाई, सन्ध्या पहाडी, प्रज्ञा शरद सबैले वाचन गर्नुभएको थियो। त्यति बेला मैले एउटा कथा लेखेकी थिएँ, गीति कथा। त्यसमा एउटी तरुण अवस्थामा नै विधुई हुन पुगेकी एउटी नारीको कथा लेखेकी थिएँ। त्यो कथा लेख्दा म आफै धेरै मर्माहत बनेको मलाई याद छ र कतिपय मार्मिक सृजनाहरूले म आफै मर्माहत पनि हुन्छु।
0: यहाँले थुप्रै चाहिँ नि कृतिहरू रचना गर्नुभएको छ, थुप्रै कविता गजल अनि त्यसै गरेर मुक्तक पनि होइन। अब एउटा मुक्तक चाहिँ सुनाइदिनु त रेडियो नेपालबाट।
1: एउटा मुक्तक वाचन गर्दैछु। अहिलेको जुन हाम्रो राजनैतिक परिवेश छ त्यसैको बारेमा चाहिँ मेरा भावनाहरू मुक्तकमा यसरी छरेकी छु। सबैलाई नै नेता बन्ने रहर छ, सबैलाई नै नेता बन्ने रहर छ, भिडमा चिच्याई चिच्याई कराउने लहर छ, कस्तो भत्ता मजाक गरिरहन्छ यो समयले, कस्तो भत्ता मजाक गरिरहन्छ यो समयले, गरिबको झोपडीमा अझै अभावको कहर छ, गरिबको झोपडीमा अझै अभावको कहर छ, सबैलाई नै नेता बन्ने रहर छ। धन्यवाद।
0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु गीतकार तथा साहित्यकार आचार्य प्रभासँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौँ। आजको नेपाली गीत सङ्गीतको अवस्थालाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ त?
1: सबै कुरा समयको माग हुँदो रहेछ होइन, सबै विधाहरूमा परिवर्तन आएको छ, विधाहरू पनि अनेक नामले अब लेखिन थालिएका छन्। अब गीत सङ्गीत त खास भन्नु हो भने एकै ठाउँमा बसेर यसको मूल्याङ्कन गर्न सकिँदैन। पश्चिमी भेगमा पश्चिमी शैलीमा नै लेखिन्छ, पूर्वी भागमा पूर्वी शैलीमा नै लेखिन्छ, पहाडतिर त्यही किसिमको गीतहरू कन्किन्छन्। अहिलेको परिवेशमा भन्नुपर्दा पुराना पुराना आधुनिक कालजयी गीतहरू भन्दा अहिले अहिले लेख्यो अहिले गायो अहिले भाइरल भयो अनि यो खरे खोला जस्तै यसरी एकैचोटि आफ्नो प्रभाव देखाउने अनि नेपथ्यमा हराउने किसिमको माहौल भएको छ। तर पनि कालजयी गीतहरू सङ्गीतहरू सधैँ अविस्मरणीय हुन्छन् र अहिलेको समयलाई हामीले आङ्कलन गर्नु पर्दाखेरि अब समय अनुसारको माग हो, जस्तो दर्शक श्रोता त्यही अनुसारको गीत लेख्ने चलन माहौल रेकर्डिङ गर्ने माहौल आएको छ। र म यसै भन्नै सक्दिनँ कि हामीले पुरानै गीतहरूलाई सङ्गीतलाई नै मान्यता दिनुपर्छ, अहिलेका ठिक होइनन् भन्ने यो मान्यता राख्नु हुँदैन। तर हामी पुराना गीत सङ्गीत मन पराउनेहरूको लागि भने पुरानै गीतहरूको चाहिँ हामीलाई चाहना हुन्छ, तर पनि समयले हावा जता बहाउँछ त्यतै बहनुपर्छ। दर्शक श्रोताको जस्तो माग छ त्यही अनुसारको सायद अहिले चलिरहेको हुनुपर्छ।
0: शब्द र सङ्गीत बिचको सम्बन्धलाई चाहिँ तपाईँ कसरी बुझ्नुहुन्छ त?
1: एकदमै सठिक प्रश्न गर्नुभयो। हेर्नु, जसरी शब्द भावुक लेखिन्छ नि, सङ्गीतले पनि त्यस्तै किसिमका शब्दहरू माग्छन्। किनभने अब जस्तै मैले एउटा भावुक शब्द लेखेँ भने त्यसले लोकलयको एकदम त्यो म्युजिकहरू पनि एकदम लाउड सुनिने त्यो किसिमको सङ्गीत माग्दैन। आधुनिक सङ्गीतको लागि अर्थात् अलिकति डान्सिङ नम्बर गर्नेको लागि म्युजिक अनुसारको त्यही अनुसारको शब्द लेख्नु पर्यो। भावुक गीतको लागि त्यही अनुसारको सङ्गीत माग्छ गीतले, अर्थात् सङ्गीतले त्यही किसिमको शब्द माग्छ। नृत्य गर्ने गीतहरू, फिल्मका गीतहरू, ती गीतहरू चाहिँ सङ्गीतले चाहिँ अब कस्तो त्यो दृश्यमा कथाले बोकेको छ त्यो अनुसारको हुन्छ। त्यसैले सङ्गीतले पनि आफ्नो आफ्नो कर्तव्य निर्धारण गरेको हुन्छ, कस्तो किसिमको शब्दलाई चाहिँ कस्तो किसिमको सङ्गीत चाहिन्छ र कस्तो किसिमको सङ्गीतलाई कस्तो किसिमको शब्द चाहिन्छ, त्यो चाहिँ त्यही अनुसारको भर पर्छ।
0: तपाईँका लागि जीवन भनेको के हो त?
1: जीवनको परिभाषा यसै भन्न सकिँदो रहेन रहेछ। समयको बदलाव अनुसार पनि जीवनको जीवन परिभाषित हुँदो रहेछ। जस्तै दुःख गर्नेले, सङ्घर्ष गर्नेले, अभावमा ग्रसित हुने जो अनपढ अशिक्षित छन् उनीहरूले जीवनको परिभाषा सायद विचारा परिभाषित गर्न पनि सक्दैनन्। जसले चाहिँ दुःख मात्रै जीवन रहेछ, सङ्घर्ष अभाव मात्रै जीवन रहेछ भन्ने बुझ्छन् भने म चाहिँ कसरी बुझ्छु भने, हामीले अलिअलि अक्षर चिन्यौँ, भावना खेलाउन जान्यौँ, म अतीतलाई सम्झिँदा आफ्नो सङ्घर्ष दुःख अभावको कारणले यही रहेछ जीवन भन्थे भने, अहिले वर्तमानमा ती दुःख ती समस्या र आफ्नो कर्तव्यपट्टिको चाहिँ सचेतताले गर्दा अहिले मलाई मेरो समय मेरो अवस्था ठिक छ। र अहिलेको अवस्थामा जीवन भनेको धेरै सङ्घर्ष दुःख अभाव र आफ्नो कर्तव्य परायणता पछिको सुख नै जीवन रहेछ भन्ने अहिले म बुझ्छु। र जीवन समय अनुसारको परिभाषा गर्ने एउटा कथा रहेछ जस्तो लाग्न थाल्यो मलाई।
0: हजुर, नयाँ पुस्ताका गीतकार तथा साहित्यकारहरूका लागि तपाईँको सल्लाह के छ?
1: भन्नै पर्दा मैले आफूभन्दा अग्रजहरूको पनि सङ्गत गरेकी छु। अनुजहरूलाई मभन्दा भावी पुस्तामा अब आउनेलाई आजभन्दा 25 वर्ष अगाडि, म अमेरिका जानुभन्दा अगाडि यहाँ धेरै पूर्वमा धेरै धेरै भाइ बहिनीहरू लेख्न रुचाउनेहरू हुनुहुन्थ्यो। उहाँहरूको एउटा आग्रहले मैले म 34 सालदेखि लेख्ने लेख्ने भएको कारणले, उनीहरूले बच्चादेखि मेरो नाम सुनेको कारणले, उनीहरूको आग्रह अनुसार मैले कुठे साहित्यिक यात्रा घरबाटै सञ्चालन गरेर ती भाइ बहिनीहरूलाई मैले आफ्नै घरमा हरेक महिनाको पहिलो शनिबार चाहिँ कार्यक्रम राखेर रचनाहरू लेखेर ल्याउन लगाएर उनीहरूलाई एकअर्कामा करेक्सन गर्न लाएर मैले पनि अब उनीहरूको कमी कमजोरीलाई आफूले जानेसम्म सच्याइदिएर त्यसरी प्रेरणा दिन्थे। र भन्नै पर्दा अहिलेका भावी पुस्ताहरू मेरा भनौँ न अनुज भाइ बहिनीहरू तमक्काहरू अहिले साथी भन्नुभयो म कसैको नाम लिन चाहन्न, उनीहरू राष्ट्रिय स्तरका कविहरू, पत्रकारहरू, लेखकहरू भएका छन्। त्यही कारण भावी पुस्ताले अहिले जे होस् ठाउँ पाएसम्म आफूले गर्नुपर्ने उन्नति गरिरहेका छन् र अहिलेका भावी पुस्ताहरूलाई सहज पनि छ र राम्रो सबैजनाले लेख्नमा खुकुरी भन्दा कर्द लाग्ने भएका छन्। त्यही कारण भावी पुस्ताको वर्तमान पनि सही छ र भविष्य झनै उज्यालो छ। मलाई उनीहरूको भविष्य राम्रो लाग्छ लेखनमा।
0: आगामी दिनमा दर्शक श्रोताले तपाईँबाट कस्ता सिर्जनाको अपेक्षा गर्न सक्छन्?
1: अब त लेखकहरू धेरै भएर यो सामाजिक सञ्जालहरूमा आफ्ना रचनाहरू सबैले पोस्ट गर्ने भएर म यो भन्न सक्दिनँ कि मबाट कस्तो किसिमको चाहिँ सृजनाहरूको अपेक्षा गर्छन् भनेर, किनभने अहिले यस्तो माहौल भएको छ जहाँ भावनात्मक शब्दहरू बिक्री हुँदैन, होइन, त्यस्ता विषयहरूलाई मान्छेले ध्यान दिँदैनन्। भरसकमा त अलिकति गाउँ समाज मान्छेमा अलिकति राम्रै पक्षमा लेखौँ, कसैलाई मेरो लेख मेरा सृजनाहरू चाहिँ कसैको निम्ति प्रेरणा होस् भन्ने चाहन्छु। तर अहिले त्यस्ता किसिमका मानसिकता भएका पाठक श्रोताहरूको अलिकति अभाव छ र पनि म लेखिरहन्छु। आशा छ 100 जनामा 1-2 जनाले बुझिदिएर आत्मसात गरिदिनु भए भने पनि मेरो रचनाले चाहिँ एउटा स्थान पाउनेछ भन्ने आशामा नै लेख्छु र सायद कोही कोही हुनुहुन्छ होला त्यस्ता किसिमका लेख रचना मन पराउनेहरू पनि।
0: अति व्यस्तताको बावजुद पनि यहाँले चाहिँ नि हाम्रो रेडियो नेपालको लोकप्रिय कार्यक्रम जीवन यात्राको लागि समय दिनुभयो। यसको लागि रेडियो नेपालको तर्फबाट र मेरो आफ्नै तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई केही भन्न चाहनुहुन्छ?
1: हजुर, मलाई रेडियो नेपाल भनेको मेरो एकदमै मलाई गीतकार बनाउने, मलाई लेखनमा स्थापित गराउने एउटा पुरानो संस्था ठाउँ हो। मैले यो रेडियो नेपाललाई बिर्सनु भनेको म एकदमै आफू स्वार्थी बन्नु हो। मेरो आजभन्दा 25-30 वर्ष अगाडिदेखिका जति पनि रचनाहरू रेडियो नेपालका हरेक कार्यक्रमहरूमा स्थान पाउने गर्थे र मैले भन्ने पर्दा मेरा श्रोता दर्शकहरू अहिले पो यो धेरै किसिमका अनलाइन पत्रिकाहरू सामाजिक सञ्जालहरू भएर रेडियो नेपाललाई त्यति नसुन्नेहरू होला, तर मेरा श्रोताहरू चाहिँ रेडियो नेपालदेखि नै मेरा गीत रचनाहरू सुनेर देश विदेशबाट चाहिँ मलाई पत्र मित्रता गरेर मलाई लेखनमा हौसला दिनुहुने मेरा जति पनि शुभचिन्तकहरू चाहिँ रेडियो नेपालले नै जन्माइदिएको थियो। त्यही कारणले म मेरा शुभचिन्तकहरूलाई म 10 वर्षदेखि नै रेडियो नेपालमा अनवरत रूपमा जे होस् प्रसारित भइरहेकी छु। अझै पनि रेडियो नेपालले मलाई स्थान दिएर यसरी आज यहाँ रेडियो पत्रकार उषा लोहन ज्यूले पनि अस्तिदेखि फोन गरेर ल म तपाईँको चाहिँ इन्टरभ्यू लिन्छु भन्नुभएकोले यसरी स्थान पाए र रेडियो नेपाल सुन्न नबिर्सिनुहोस्। सबै श्रोताहरूलाई भन्न चाहन्छु पुरानो समय र पुरानो यादहरू चाहिँ ताजा गराउने र दर्शक नभए पनि श्रोताहरूलाई त्यो समयदेखि एउटा मनोरञ्जन दिने र महत्त्वपूर्ण कुराहरू बाँड्ने चाहिँ रेडियो नेपाल हो। त्यही कारण अझै पनि म रेडियो नेपालबाट सुनिरहन्छु। तपाईँहरूको लागि म उपस्थित भइ नै रहेकी छु र अझै पनि हुनेछु। रेडियो नेपाल र उषा लोहनीज्यूलाई धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्ण श्रोताहरूप्रति पनि म आभार प्रकट गर्दै म धन्यवाद भन्न चाहन्छु।
0: अन्तिममा यहाँले थालनी गर्नुभएको गीत लेखन साहित्य सिर्जना लगायत हरेक क्षेत्रमा यहाँलाई सफलता अझै मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: हजुर, धन्यवाद।
0: अहिले हामी कुराकानी गर्दै थियौँ वरिष्ठ गीतकार तथा साहित्यकार आचार्य प्रभासँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्र मिनर्वा बज्राचार्यका साथै सहकर्मी साथी प्रमिला गजुरेल अनि म कार्यक्रम सञ्चालिका उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलिक सचेत नै पो हुनुपर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
4: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएको अन्य संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको छ। यो वर्ष मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। गर्मी वा तातो हावाको लहर लुबाट समेत प्रभावित बन्ने सम्भावना रहेको आकलन गरिएको पनि उहाँले बताउनुभयो। बागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि

सहजै सुन्न सक्नुहुनेछ। हरेक मानिसले आफ्नो जीवन आफ्नै तरिकाले जिइरहेका हुन्छन्। अनुभव भने सबैको आआफ्नै खालको हुने गर्छ। मानिसले भित्री रूपमा जीवन जसरी जिइरहेको हुन्छ त्यो नै उसको जीवन हो। अनुभव, सुख दुःख, भोगाई यी सबै समयसँगै हामीले भोगिरहेका हुन्छौँ। जीवन जिउने क्रममा आफूभन्दा ठुला या अग्रजले सिकाउनु भएका राम्रा कुराहरू सिपहरू सिक्दा जीवन सहज बन्न पुग्छ, अनि त जीवनलाई सार्थक र उत्कर्षमा पुर्याउन सकिन्छ। परिवर्तनशील यो जीवनमा जहाँ सुख र दुःखको सामना गर्न सकिन्छ त्यही परिवार नै यो संसारमा सुखी हुन पुग्छ, अनि त बन्छ सुखी घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद, पत्र पत्रिका अनलाइनबाट साभार सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवातमा यो सांगीतिक कोसेली डेनी डेङ जोम्पाको स्वरमा, कुसुम गजमेरको रचना, रञ्जित गजमेरको संगीतमा।

0: हामी कार्यक्रम घर संसारमा छौँ। आज हामीले निम्ताएका छौँ एक सफल व्यवसायी जगप्रीत सिंहलाई, जो बिरगन्जमा जन्मेर सानैदेखि अध्ययनको सिलसिलामा बाहिरी देशमा रहनुभयो। सिपका धेरै कुरा सिकेर आफ्नै देशमा केही गर्छु भन्दै स्कुल सञ्चालनदेखि खेलकुदको क्षेत्र, साथसाथै फ्याक्ट्री सञ्चालन मार्फत थुप्रैलाई रोजगारी प्रदान गरिरहनु भएको छ। कार्यक्रम घर संसारमा अब भने यहाँहरूका माझमा राख्दैछौ आजका अतिथिसँग गरिएको संवाद। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याम, थ्याङ्क यू, नमस्ते। मेरो नाम जगप्रीत सिंह हो। मेरो लाइन अफ वर्क व्यवसायी भन्नाले स्कुल छ, अनि त्यसपछि मेरो मदिरा उत्पादनको युनिट पनि छ, डिस्टिलरी। म आफै एउटा स्पोर्ट्सम्यान पनि हो अनि एउटा एजुकेसनलिस्ट पनि हो, अनि हालमै मैले नेपाली पोसाकको लागि मलाई एप्रोच गर्नुभयो थियो हाम्रो श्रुति दिदीले, अनि मैले त्यसको लागि मोडलिङ पनि गरेँ, जसमा कि मलाई धेरै नै गर्व महसुस भयो। सो यिनै हो।
0: भनेपछि तपाईँ त मोडल पनि हुनुहुँदो रहेछ, मोडलिङ गर्नुभयो?
1: हजुर हजुर, खासमा त्यसलाई सेलेक्टिभ मोडलिङ पनि भनिन्छ। अरू कुनै पोसाक भएको भयो म पाँच पटक सोच्थेँ गरौँ नगरौँ, किनभने हरेक मान्छेले गर्न खोजिरहेछ त्यस्तो खालको, तर मेरो यसमा चाहना किन भयो भन्नाले म नेपाली मान्छे नै हो, नेपालमा जन्मेको, ओरिजिन हाम्रो चाहिँ नि पन्जाबको हो।
0: हजुर हजुर।
1: तर नेपालसँग एउटा लगाव भएको, यहाँको कल्चर हाम्रो भनौँ न कहीँ न कहीँ नेपाली र पन्जाबी रेसमा धेरै सिमिल्यारिटिजहरू पनि छन्।
0: हजुर।
1: सो मलाई एउटा धेरै नै प्राउडको कुरा त्यस्तो फिल हुन्छ। सो त्यो कारणले मैले आफ्नो ट्रेडिसनल वेयरहरू, दौरा सेरवारहरू, अरू लुगाहरूमा मैले मोडलिङ गरेको कारण त्यही नै हो।
0: अनि जन्म चाहिँ यहाँको कहाँ भयो?
1: मेरो जन्म बिरगन्ज सिटीमा भएको।
0: बिरगन्ज है? हजुर। भनेपछि बसाई चाहिँ काठमाडौँमै छ?
1: हजुर, बसाई काठमाडौँमै छ। मेरो खासमा जन्म त बिरगन्ज भएको, त्यसपछि म आफ्नो एजुकेसनको लागि इन्डियातिर गएको थिएँ।
0: हजुर हजुर।
1: त्यहाँ सानोदेखि नै होस्टेलमै थिएँ भनौँ न, युकेजीबाट नै होस्टेलमा, मसुरी, त्यसपछि दिल्ली, त्यसपछि म न्युजिल्यान्ड मुभ भइहालेँ 19 इयर्सको एजमा। त्यसपछि न्युजिल्यान्ड नै बसेँ, त्यहाँ आर्मी पनि जोइन गरेँ स्टार्टिङमा। त्यसपछि केही वर्षपछि व्यवसायमा लागे, अरू बिजनेसेसहरू गरेँ, रेस्टुरेन्ट स्टार्ट गरेँ, अनि लजिस्टिक्सको काम, ट्रान्सपोर्टको काम पनि स्टार्ट गरेँ। त्यही दौरान मैले एउटा मेरो रुचि एल्कोहलतिर लाग्यो, बिडी, डिस्टिलरी कसरी बनाइन्छ, किनभने टेक्निकल लाइन अफ वर्क हो, केमिकल्सहरू हुन्, मोलिक्युल्सहरू हुन्छ यिनीहरू। सो मैले त्यसपछि एउटा सर्ट कोर्स एल्कोहल टेक्नोलोजीमा पनि गरेँ। त्यसपछि कसरी बनाइन्छ, कसरी उत्पादन गरिन्छ ग्रेनबाट अथवा फ्रुट्सबाट, कसरी फर्मेन्टेसन गरेर फुड आइटम्स अथवा फ्रुट्सलाई स्टार्चमा कन्भर्ट गरेर एल्कोहलमा कसरी कन्भर्ट गर्न सकिन्छ, यो कुरा टेक्नोलोजी बुझेर मैले उता पनि एक दुईवटा ब्रान्ड्स लन्च गरेँ। अनि त्यसपछि मेरो जहिले पनि मनमा एउटा रुचि थियो अथवा इच्छा थियो कि आफ्नो घर फर्केर यहीँ केही गरौँ,
0: नेपालमै
1: केही गरौँ।
0: पढाइको सिलसिलामा बाहिरै बसियो, सानैबाट इन्डियाको पढाइ भयो होइन, बिरगन्ज जन्मे पनि आफ्नो नेपाल घर भए तापनि बाहिर बस्दाखेरि र यहाँसम्मको यात्रा गर्दाखेरि थुप्रै कुरा तपाईँले अनुभव सिकेर फेरि नेपालमै आएर केही गर्छु भन्ने इच्छा जाग्यो मन।
1: हजुर हजुर, त्यो पनि 81 नै भएको। अब मेरो प्लान पनि थिएन कि ल 4-5 वर्ष बसेपछि फर्किने, होइन, म त्यहाँ धेरै नै वर्ष भनौँ न 12-13 वर्ष 14 वर्ष जति त्यहाँ बसेर अहिले पनि जाँदै गर्छु, तर मेन सिफ्ट हुनभन्दा पहिला 81 नै भयो, ल अपर्च्युनिटी पनि छ, नेपाल विकास पनि गरिरहेछ, स्कोप पनि छ, अनि आफ्नै देशमा गरौँ, राम्रो हुन्छ, कम्फर्टेबल लाइफ पनि हुन्छ, त्यस्तो खालको कुराहरू विचार गरेर म फेरि नेपाल मुभ भएर यहाँ फेरि मैले काम स्टार्ट गरेँ।
0: हजुर। अनि परिवारमा को को हुनुहुन्छ?
1: हजुर, मेरो फादर हुनुहुन्न, धेरै सानो हुँदाखेरि नै उहाँ बित्नु भएको। मेरो ब्रदर सिस्टर हुनुहुन्छ, उहाँ चाहिँ अमेरिकामा बस्नुहुन्छ, अनि मेरो छोरा छ, ऊ न्युजिल्यान्डमै बस्छ, त्यहाँ रग्बी स्पोर्ट्स खेल्छ।
0: हजुर। भनेपछि अहिले तपाईँ व्यस्त त धेरै कुरा देखाउनु भयो नि, जस्तो कि स्कुलतिर पनि हात हाल्नु भयो भन्नुभयो होइन, अर्कोतिर व्यवसाय फ्रुट्सहरूलाई कसरी,
1: इन्डस्ट्री भयो,
0: इन्डस्ट्री पनि भयो होइन, फ्याक्ट्री पनि तयार भइरहेको छ, रोजगारीसँग पनि जोडिएको कुरा भयो, स्कुलमा शिक्षासँग पनि जोडिनु भएको छ, यहाँ अर्को खेलकुदको कुरा पनि भन्नुभयो होइन।
1: हजुर, स्पोर्ट्स, म पहिलादेखि नै भनौँ न स्पोर्ट्सम्यान त स्पोर्ट्सम्यान नै थिएँ, स्कुल एजदेखि नै फुटबलहरू धेरै खेल्थेँ, थिएँ, त्यसपछि न्युजिल्यान्ड मुभ भएपछि त्यहाँको मेन स्पोर्ट्स छ रग्बी, त्यसमा अलि रुचि भयो, मैले रग्बी खेलेँ। त्यसपछि त्यहाँ रेस्लिङ पनि धेरै धेरै पपुलर छ, त्यहाँ रेस्लिङ पनि गरेँ, कुस्ती जसलाई भनिन्छ त्यो पनि त्यहाँ गरेँ। त्यहाँ पछि
0: बाहिर यो कुरा गरिरहँदाखेरि नेपालमा आएर स्पोर्ट्ससँग यहाँ ठ्याक्क जुडिएको विषय भन्नाले के छ त?
1: हजुर, सो त्यहाँबाट भनौँ न एउटा तालिम जस्तो मेरो उता भयो।
0: हजुर,
1: रेस्लिङमा पावर लिफ्टिङ भनेर वेट लिफ्टिङ जस्तो नै हुन्छ, पावर लिफ्टिङ भयो, स्ट्रङ म्यानहरू हुन्छ, सो त्यो तालिम मेरो त्यहाँ भयो। अनि नेपाल आउँदाखेरि मैले सोचेको पनि थिएन कि ल अब यहाँ यस्तो गर्छु त्यस्तो केही गरौँ भनेर, त्यस्तो स्पोर्ट्सको विषयमा थिएन। तर यहाँ आउँदा जिममा जाँदाखेरि सबै मान्छेहरूले हेर्थे, यार यो मान्छेले कति वेट उकालिरहेछ, किन गर्छ, यो त ढाड भात छ मान्छेको, यो त यस्तो नगर्नु पर्ने, किन गरिरहेछ। उनीहरूले आएर फेरि मलाई प्रश्न सोध्थ्यो कि सर दाई

0: एउटा सानो कम्पिटिसन पनि भयो यहाँ नेपालमा, अनि मलाई उहाँले भाग लिनलाई भन्नुभयो। अब मेरो फेरि वेट डिफरेन्स धेरै नै थियो मैले उकालेको र सेकेन्ड मान्छेले, अनि त्यसपछि
1: त्यो भारोत्तोलन जुन भारोत्तोलन भन्छ हैन, त्यसमा चाहिँ तपाईँले
0: मेरो अभल फर्स्ट भयो मेरो,
1: हजुर,
0: अनि जुन सेकेन्ड थियो थर्ड थियो उनीहरूको डिफरेन्स हामीमा धेरै नै बढी थियो। सो फेरि त्यहाँको मान्छेहरू सबैले भन्नुभयो कि तपाईँले यो तरिकाले उकाल्नुहुन्छ भने त अरूलाई गाह्रो हुन्छ। मैले पनि सोचेँ हो बरु यङ्स्टर्सहरूलाई नै उनीहरूले गरेको नै बेटर हुन्छ। सो त्यसपछि म जजिङको सिटमा बसेँ एज अ जज, ट्रेनिङ गर्ने केटाकेटीहरूलाई ट्रेनिङ दिने र आफै जजमा। अब भनौँ न मैले अहिलेसम्म 20-22 इभेन्ट्सहरू जज गरिसकेको छु नेपालमा पावर लिफ्ट एज अ हेड जज। भर्खरै हाम्रो एसियन कप पनि भयो थियो नेपाल पुलिस क्लबमा लास्ट इयर, त्यसमा पनि एज अ हेड जज मैले नै जज गरेको।
1: जज गर्दाखेरि कतिको गाह्रो हुँदो रहेछ?
0: धेरै गाह्रो हुन्छ।
1: जज भनेको त निष्पक्ष हुन पर्यो, अब आफूले एकदमै त्यो निर्णय गर्दाखेरि सोचेर निर्णय गर्नु पर्यो।
0: हजुर हजुर, अलिकति कहिले काहीँ यस्तो सुपर टफ छैन। अब किनभने जो मान्छेले उकाल्न सक्छ त्यसले त्यो पास भयो, जसमा गर्न सकेन त्यो फेल भयो। तर पनि यसमा एउटा प्राविधि छ, यो तरिकाले उकाल्नु पर्ने, निज लक हुनुपर्ने, हात स्ट्रेट हुनुपर्ने, यो सबै कुराहरू हेर्नुपर्छ। अनि मेरो जस्तो मान्छेहरूले भन्छ कि मेरो जुन जजिङ म गर्छु धेरै नै टाइट छ, धेरै नै स्ट्रिक्ट छ, त्यसको कारण के छ? ल अहिले टाइट गऱ्यो भने त इन्टरनेसनल लेभलमा गएर अलि सजिलो हुन्छ, अहिले नै लुज गरिदिए भने त कहाँ अगाडि जान सकिन्छ। सो त्यो गर्दाले टफ हुन्छ उनीहरूलाई, अलिकति कुनै बेला नराम्रो पनि लाग्छ आफूले गरेको लेफ्ट। सबैलाई लाग्छ मैले एकदम पर्फेक्ट गरेको, तर हेर्न मान्छेलाई जजिङ गरिरहेको छ
1: वर्षदेखि
0: त्रुटि देखिन्छ, अनि त्यो फेरि पिन पोइन्ट गर्दाखेरि अलिकति निराश हुन्छ। तर राम्ररी एक्सप्लेन गर्दाखेरि ल भाइ यो भयो, यस्तो गर्यो तिमीले, यो कारणले अब नेक्स्ट टाइम अलिकति बेटर गर। सो गर्दा गर्दा अब चाहिँ नि एउटा पुरा जेनेरेसन नै भनौँ न, मैले यस्तो हेर्दाखेरि फर्स्ट टाइम जुन मैले जजिङ गरेँ अलिकति लुज नै थियो, किनभने मलाई त्यहाँको अर्गनाइजरहरूले भनेको थियो कि ज्याक सर धेरै टाइट नगर्नु होला, फर्स्ट टाइम हो यो त्यो गरेर। सो अलि लुज नै गरेको थियो, त्यसपछि त्यसमा ठिकै गर्यो। अब गर्दा गर्दा यति मैले टाइट गरिदिएँ त्यसपछि कि अब इन्डियाबाट श्रीलङ्काबाट टिम आएर हेर्दाखेरि हाम्रो प्लेयर्सहरूलाई वाउ यो त एकदम इन्टरनेसनल लेभलको लिफ्टरहरू जस्तो रुल्स रेगुलेसन फलो गर्दो रहेछ।
1: भनेपछि हाम्रो उत्पादन राम्रो हुँदै गयो,
0: धेरै राम्रो हुँदै गयो, हामी नम्बर वानमा पनि आयौँ, हामीले इन्डियाको टिमलाई पनि बिट गऱ्यौँ पावर लिफ्टिङमा। जस्तो डिफरेन्ट क्याटेगोरिज हुन्छ, कोही कोही क्याटेगोरीमा उनीहरूको भयो तर प्राय जस्तो क्याटेगोरिजमा हाम्रो भयो। सो यो यसको श्रेणी जान्छ तपाईँको प्लेयर्सहरूलाई, उनीहरूले धेरै हार्डवर्क गरेछ, सबै कुरा छ, राम्रो ट्रेनिङ छ, तर हामीले जजिङको स्ट्यान्डर्ड पनि स्टार्टिङदेखि नै एउटा इन्टरनेसनल लेभलको मेन्टेन गऱ्यौँ, सो द्याट उनीहरूलाई कम्पिटिसनको बेलामा गाह्रो नहोस्, एकदम इजी जस्तो लागोस्।
1: दैनिक खेल्नु र अरूसँग कम्पिटिसन गर्नुमा त फरक छ,
0: फरक छ
1: होइन?
0: हजुर,
1: कम्पिटिसन गरेर पनि नेपाल आओस् भन्ने चाहनाले यहाँ टाइट गर्दै गर्दै जानुभयो।
0: हजुर हजुर,
1: जसको परिणाम इन्डियासँग पनि नेपालले जे होस् राम्रै हात पार्यो,
0: धेरै धेरै राम्रो गर्यो।
1: हामी यो खेलका कुरा गरिरहँदाखेरि भारोत्तोलन होइन, भार उचाल्ने,
0: हजुर
1: है, दुईतिरका त्यो फलामका जस्तो हामी हेर्दाखेरि, म त अब त्यसमा खेलेको छैन तर पनि हेर्दाखेरि फलाम
0: है
1: गर्नुपर्ने, फलामका दुईटा जुरुक्क उचाल्दाखेरि त माथि लग्ने तल ल्याउने गराइदिएको नि त हामी हेर्दाखेरि त है, त्यसलाई भारोत्तोलन भन्ने भयो। यो खेलमा कतिको रिस्की छ, यो खेल कस्तो छ?
0: अब
1: सहज छ कि अलिकति
0: सहज त अलिकति पनि सहज छैन,
1: हजुर।
0: तपाईँले वान आउट अफ
1: जस्तो जज भएर यहाँले जजसम्म पुग्नु भयो नि त, थुप्रै ठाउँमा जज गरिसके भन्ने भयो होइन, कस्ता बच्चालाई चाहिँ अझ पनि नगर भन्ने खालको त्यस्तो अनुभव यहाँको के छ?
0: अब पहिला हामी कुरा गरौँ कि कस्तो कस्तोले गर्दा यो बेटर हुन्छ।
1: हजुर,
0: सो बच्चाहरूको लागि त म सजेस्ट अथवा एडवाइस गर्छु कि 17 इयर्स भन्दा पहिला त स्टार्ट नगरौँ। 17 इयर्स भन्दा पहिला जिम नै छिर्ने होइन, नेचुरल स्पोर्ट्स, फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, जुन पनि स्विमिङ, यताउति जुन नर्मल स्पोर्ट्सहरू छ त्योहरू बरु खेल्दा बेटर हुन्छ। त्यसबाट एउटा बेस पनि बनिन्छ, हार्ट रेट बेटर हुन्छ, मेटाबोलिजम बेटर हुन्छ, बडीको एउटा स्ट्रक्चर फर्म हुन्छ। त्यो भएपछि फेरि 17 इयर्स मिनिमम पनि त्यसपछि बरु जिम स्टार्ट गर्दा बेटर हुन्छ, बडीको डेभलपमेन्ट भएको हुन्छ, किनभने यो स्पोर्ट्समा धेरै नै भार उकाल्नु पर्छ। त्यो नर्मल मान्छेले गर्न सक्दैन. मान्छेलाई एउटा सुपर ह्युमन पावर जस्तो भनिन्छ त्यो नै चाहिन्छ. भनौँ न 70 किलोको मान्छे छ भने उसले 200-300 किलो 250 किलो उठाउने हो भने त्यो जोक होइन, त्यो एकदमै हेभी वेट हो. सो त्यसको लागि

0: इयर्स अफ ट्रेनिङ चाहिन्छ. सो इनिसियली त 17 मेरो आफ्नै छोरा अहिले 15 वर्षको भएछ, उसले जहिले पनि भन्छ कि अब स्टार्ट गरौँ, मैले भने होइन जिम छिर्ने नै होइन, अझै 2 वर्ष वेट गर, ठिक छ, घरमा अलिकति पुसअपहरू गऱ्यो, जम्प गऱ्यो, अलि लम्कियो बारबाट, त्यस्तो खालको कुराहरू साधारण छ, त्यो गर्न सकिन्छ. तर वेट अहिले उकाल्ने होइन, जोइन्ट्स डेभलप भइरहेछ, बडी डेभलप भइरहेछ, त्यो डेभलपमेन्टलाई नेचुरल प्रोसेसले गरिदिने, स्टप गर्ने होइन. 17 इयर्स पछि मजाले गर्दा हुन्छ. अनि कतिको डेन्जरस छ र गाह्रो छ भने, गाह्रो त धेरै नै गाह्रो छ. नर्मल तपाईँ यस्तो हेर्दाखेरि वर्ल्डको 1% 2% पपुलेसनले मात्रै यति वेट उकाल्न सक्छ. दुई टाइपको स्पोर्ट हुन्छ, यसमा दर्शकहरू पनि कन्फ्युज नहुनुहोला. एउटा हुन्छ बडी बिल्डिङ र एउटा हुन्छ पावर लिफ्टिङ. बडी बिल्डिङ भनेको तपाईँको शरीरलाई राम्रो देखाउने, ठुलो देखाउने, मसलहरू देखाउने, पम्प गर्ने, त्यस्तो खालको हुन्छ. तर पावर लिफ्टिङ भन्नाले मान्छेमा शरीर जस्तो पनि होस् भन्नाले, मसल त मसल आइ नै हाल्छ, फ्याट लेभल त्यति हाई पनि हुँदैन, तर ज्यान हुनुपर्ने मान्छेमा, एनर्जी स्ट्रेन्थ हुनुपर्ने. सो बडी बिल्डिङ भनेको शेप र साइज भयो, पावर लिफ्टिङ भनेको तपाईँको ज्यान स्ट्रेन्थ हुनु पर्छ, यसमा स्ट्रेन्थ र मसल. सो त्यो कारणले यसमा धेरै हेभी वेट उकाल्नु पर्छ. सो तपाईँको फर्म एकदम राम्रो हुनुपर्छ. एउटा सर्टन तरिका छ, त्यही तरिकाले त्यो भारलाई उकाल्ने हो, निज यति एङ्गलमा बेन्ड हुने हो, तपाईँको ब्याक यस्तो हुनुपर्ने, चेस्ट यस्तो हुनुपर्ने, आर्म्सको एङ्गल यस्तो हुनुपर्ने, सेफली उकाल्ने त्यही तरिका हो. अरू कुनै तरिकाले त्यो गरेपछि फेरि इन्जुरीको चान्सेस धेरै हुन्छ. अनि यो स्पोर्टमा एकचोटि इन्जुरी भएपछि त्यो सिरियस इन्जुरी नै हुन्छ,
1: गाह्रो हुन्छ,
0: धेरै गाह्रो हुन्छ. मैले धेरै मान्छेहरूलाई हेरेछु यो स्पोर्ट्समा इन्जुरी हुँदाखेरि, भनौँ न एउटा नेक्स्ट लेभलको इन्जुरी नै हुन्छ, त्यसलाई हिल हुँदा नै धेरै वर्ष वर्ष नै लाग्छ.
1: योसँग सम्बन्धित जस्तो भविष्य उज्जवल छ नेपालमा?
0: धेरै उज्जवल छ, धेरै उज्जवल छ. सबभन्दा पहिला स्पोर्ट्सको नै कुरा गरौँ त, यो स्पोर्ट्स नै धेरै पपुलर छ वर्ल्ड ओभर नै, स्पेसली तपाईँको पहिलादेखि नै पपुलर रहेछ, तर अहिले जेनजीको जेनरेसन जुन यो जी छ, यिनीहरूको एजमा यो झन पपुलर भएछ. पहिला मान्छेहरू लाई मात्रै के हुन्थ्यो, ल शरीर बनाऊ, अलि मसल यस्तो देखोस्, त्यस्तो देखोस्, ठुलो होस्, तर मान्छेहरूले के रियलाइज गर्यो कि ल त्यो त हेर्नमा ठिक छ, तर त्यसको रियल लाइफमा त्यति इम्प्याक्ट छैन. तपाईँले रनिङ गर्नुपर्ने अथवा घरमा नै भनौँ न, आमाले भन्छ र चामलको एउटा बोरा उठाइदिनु, त्यो त्यो सक्दैन, त्यो गाह्रो हुन्छ, त हेर्नलाई कति ठुलो ज्यान छ यो छ. सो उनीहरूले पनि के रियलाइज गर्यो कि ल कुनै बेला यस्तो पनि भनौँ न, कुनै सिचुएसन आयो भने कि जहाँ आफूलाई सेल्फ डिफेन्स गर्नको लागि मान्छेले आफ्नो ज्यान प्रयोग गर्नु पर्यो भने बडी बिल्डिङमा पनि गर्न सक्छ, त्यस्तो छैन, तर पावर लिफ्टिङमा अलिकति ज्यान हुन्छ, स्ट्रेन्थ हुन्छ, एनर्जी हुन्छ, ओल्ड एजमा पनि हेल्प गर्छ. सो त्यसको बेनिफिट धेरै छ,
1: उसले आफूलाई सुरक्षित पनि राख्न सक्यो नि त,
0: राख्न सक्छ
1: सानोतिनो घटनामा, उसले आफूलाई आफै सेफ गर्न सक्छ,
0: सेफ गर्न सक्छ,
1: होइन?
0: हजुर हजुर,
1: त्यो कारणले पनि यो महत्त्वपूर्ण छ,
0: धेरै महत्त्वपूर्ण छ.
1: हजुर,
0: सो अहिले त कस्तो ट्रेन्ड पनि भइरहेछ, जेनजी त आफ्नो ठाउँमा छ, तपाईँको 35 इयर्सको मान्छेहरू, 60 इयर्सको उनीहरू जिममा आइरहेको, स्ट्रेन्थ ट्रेनिङ मात्रै गरिरहेछ. उनीहरूलाई यो मतलब छैन कि बडी यसो ठुलो बनाउने मसल, उनीहरूलाई के छ, दुईटा खालको ट्रेनिङ गरिरहेछ, एउटा मोबिलिटी, मोबिलिटी भन्नाले एउटा फ्लेक्सिबिलिटी जस्तो भयो, अर्को तपाईँको स्ट्रेन्थ ट्रेनिङ. सो पावर लिफ्टिङ स्ट्रेन्थ ट्रेनिङ भित्र नै पर्छ, कसरी आफ्नो स्ट्रेन्थ बढाउने, ज्यान बढाउने.
1: अब तपाईँ एउटा शिक्षामा पनि जोडिएको मान्छे हुनुहुन्छ, शिक्षासँग पनि सम्बन्धित हुन्छ, स्कुल कहाँ छ?
0: हाम्रो स्कुल पीरगन्जमा छ.
1: जस्तो कि यही कुरासँग जोडिरहँदाखेरि, खेल्छौँ स्कुलभित्र, बच्चा बच्ची खेल्ने, दौड्ने धुप्ने सबै हुन्छ, शिक्षामा सानै क्लासदेखि यस्तो खालको खेल उपयुक्त भन्ने खालको शिक्षाको आवश्यकता देख्नुहुन्छ यहाँले?
0: स्पोर्ट्सको
1: मतलब विषय नै समावेश गरेर,
0: यसको अन्य कारणहरू छन्, एउटा सबभन्दा पहिला कारण त के छ कि बच्चाहरूको एटेन्सन स्प्यान त्यति लामो हुँदैन, बच्चाहरू के एडल्ट्सको पनि त्यति लामो एटेन्सन स्प्यान हुँदैन, उनीहरू छिटो नै बोर भइहाल्छ. हामी पनि एज अ एडल्ट काम गर्छौँ, स्टडिज गर्छौँ, तर एकछिनपछि हामीलाई ब्रेक चाहिन्छ, अलि मनोरञ्जन चाहिन्छ.
1: यही कुरालाई होइन चाहिन्छ, मैले यही कुरालाई जोड्न के खोजेँ भने, यस्ता विषयहरू शिक्षामा समेट्नलाई आवश्यक छ,
0: धेरै आवश्यक छ.
1: नेपालको शिक्षा कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँले?
0: नम्बर वन
1: शिक्षासँग सम्बन्धित भइरहँदाखेरि होइन, खास पाठ्यक्रमका कुरामा अहिले पछिल्लो अवधिमा आउँदाखेरि अहिले जुन सरकार बनाएको छ शिक्षामा अझ आमूल परिवर्तन गर्न खोजिरहेको अवस्था हामी देख्छौँ नि त, होइन? कस्तो चाहिँ अब तपाईँ सञ्चालकको हिसाबले पनि र यतातिर सरकारले गरेका निर्णय स्कुलको कस्तो खालको शिक्षा भए राम्रो हुन्थ्यो जस्तो लाग्छ, अथवा पाठ्यक्रम यस्तो खालको आए राम्रो हुन्थ्यो भने अनुभवमा हुनुपर्ने के जस्तो लाग्छ यहाँलाई?
0: सी अब यसको डिफ्रेन्ट पर्सपेक्टिभ्सहरू छ, तपाईँले कुन नजरले यसलाई हेर्नुहुन्छ, तर मेरो फिलोसफी यसमा के छ जुन म आफ्नो स्टुडेन्ट्सहरूको माथि पनि युज गर्छु कि स्कुलमा आउँछ स्टुडेन्ट एउटा ओभरअल डेभलपमेन्टको लागि, हरेक जुन बेसिक कुराहरू छ त्यसमा उत्तीर्ण हुनुपर्ने भन्नाले एजुकेसन एउटा स्टडिज आफ्नो ठाउँमा छ, एबिसीदेखि लिएर टेक्निकल नलेज आफ्नो ठाउँमा छ, स्पोर्ट्स हुनुपर्ने, स्पोर्ट्स नभए एउटा इन्टरटेनमेन्ट पनि हुन्छ, एउटा फिजिकली स्ट्रङ पनि हुन्छ र माइन्ड एउटा फ्रेस गर्ने कुरा पनि त्यसबाट हुन्छ र यो पनि सिकिन्छ कि कसरी डिसिप्लिन मेन्टेन गर्ने स्पोर्ट्समा, त्यो त्यति नै इम्पोर्टेन्ट छ। अर्को कुरा के एउटा इम्पोर्टेन्ट छ, एक्स्ट्रा एक्टिभिटिज, मान्छेको रुचि प्यासन पेन्टिङमा, आर्ट एन्ड क्राफ्टमा, अथवा कुनै पनि म्युजिकमा, त्यो इम्पोर्टेन्ट छ। त्यससँग नै इम्पोर्टेन्ट छ मान्छेको स्टुडेन्टको कम्युनिकेसन स्किल कस्तो छ, बोल्न सक्छ कि सक्दैन। ल ठिक छ, इन्जिनियर होला, साइन्टिस्ट होला, डक्टर होला, सबै कुरा होला, तर यदि त्यो मान्छेले आफ्नो गुणहरूलाई पेश गर्न सकेन भने त्यो त फेरि व्यर्थ गयो नि, त्यो त फेरि अलि वेस्ट नै भयो। सो त्यो पनि कम्युनिकेसन स्किल पनि धेरै इम्पोर्टेन्ट छ। अब जस्तो जुन स्कुलमा मैले दिल्लीमा आफ्नो एजुकेसन गरेँ, त्यहाँको एउटा स्पेसियालिटी के भनिन्छ, स्टडिजमा एभरेज नै थियो स्कुल, भनौँ न त्यति टपर्सहरू त्यस्तो निस्किन्थेन त्यो स्कुलबाट, स्पोर्ट्समा राम्रो थियो, त्योभन्दा पनि राम्रो उनीहरू कम्युनिकेसनमा धेरै राम्रो भन्नाले क्लास टुवेल्भको स्टुडेन्ट्सले कुनै ठाउँमा गएर मल्टिनेसनल कम्पनीसँग गएर बिजनेस डिलिङ गरेर आफ्नो प्रेजेन्टेसन एकदम राम्ररी गर्न सक्ने गुण थियो उनीहरूमा, हजुर। सो राइट तरिकाले, सो त्यो पनि एकदम इम्पोर्टेन्ट कुरा छ। त्यही म भन्छु स्टुडेन्ट्सहरूलाई, आफ्नो स्टुडेन्ट्सहरूलाई म जहिले पनि यही कुरा भन्छु, ठिक छ तपाईँहरूलाई यो किताबी नलेज सबै छ, त्यो इम्पोर्टेन्ट हुनुपर्ने, तर मसँग एउटा राम्रो तरिकाले कन्भर्सेसन पनि त तपाईँले गर्न सक्ने एउटा
1: तपाईँ
0: क्षमता अथवा आर्ट गर्नु सक्नु पर्यो। मसँग डराउनुहुन्छ, ल प्रिन्सिपल भएर तपाईँ मसँग डराउनुहुन्छ भने तपाईँको भोलिको दिनमा बसेस हुन्छ, सिइओहरू हुन्छ, उनीहरूको अगाडि गएर त तपाईँ त
1: काट्नुहुन्छ
0: एकदम, कसरी आफ्नो
1: प्रस्तुत गर्ने,
0: कसरी प्रेजेन्टेसन दिनुहुन्छ। सो त्यो गर्दाले म टाइम टु टाइम उनीहरूलाई स्टेजमा बोलाएर स्पिच दिनु, कोही पर्सनालिटिजहरूलाई बोलाएर आफूलाई इन्ट्रोड्युस गर्नु, सो म त्यो कुरालाई धेरै नै महत्त्व दिन्छु कि टेक्निकल नलेज प्लस कसरी आफूलाई प्रेजेन्ट गर्ने, अनि भाषाको प्रयोग पनि राम्रो हुनुपर्ने, नेपाली होस् अथवा इङ्ग्लिस होस्। इङ्ग्लिसमा म अलिकति प्राथमिकता दिन्छु किनभने जे होस् एउटा ग्लोबल ल्याङ्ग्वेज हो, भोलिको दिनमा हामीलाई आफै थाहा छैन कि नेपाल अब कुन रुखतिर जान्छ, कुन डाइरेक्सनमा जान्छ, डाइरेक्सन त प्रायः जस्तो एउटा नै हो, डेभलपमेन्ट नै हुन्छ, डेभलपमेन्ट भनेको या मल्टिनेसनल कम्पनीजहरू आउँछ, ठुल्ठुला उद्योग आउँछ, भनौँ न इक्जाम्पल दिँदाखेरि एप्पल कम्पनी आउन सक्छ, अरू कम्पनीज आउन सक्छ,
1: किनकि विकास त कर्मशः अगाडि बढ्ने हो,
0: त्यो त कसले पनि रोक्दा त्यो त रोक्नै सक्दैन, त्यो जति पनि मान्छेले प्रयास गर, जसले पनि प्रयास गर्नु त्यो रोकिँदैन। सो भोलिको दिनमा मान्छे त्यसको लागि एलिजिबल हुनुपर्ने, स्टुडेन्ट्सहरू एलिजिबल हुनुपर्ने, सो त्यो गर्दाले इङ्ग्लिस र नेपाली दुइटामै प्रेजेन्टेसन एउटा राम्रो हुनुपर्ने म उनीहरूलाई यो भन्छु।
1: स्कुल सञ्चालन गर्न कतिको सहज छ त, कठिनै छ कि सजिलै तपाईँको स्कुल मजाले चलिरहेछ कि के छ?
0: सी अब सजिलो त अब सबैको रिस्क लेभल र तपाईँको डिफिकल्टी लेभल त्यस्तो त्यस्तै हुन्छ, सो सजिलो त अलिकति पनि सजिलो छैन, तर बिजनेस पोइन्ट अफ भ्यूमा हामीलाई धेरै कुराहरू हेर्नुपर्छ, गार्जेन्सहरूको क्षमता कस्तो छ, उनीहरूले चाहिरहेछ हामीबाट के खोजिरहनु भएको छ एउटा त्यो कुरा, गभर्मेन्टको गाइडलाइन्स के छ, फिसहरू कति तोकेको छ, के गर्न सकिन्छ, के छ ग्रेडिङ सिस्टमहरू, त्यो भयो। त्यसपछि हाम्रो स्टुडेन्ट्सहरू भोलिको दिनमा कस्तो शिक्षा दिउँ उनीहरूलाई, र फेरि फिनान्सियल कुराहरूलाई कसरी चलाउने, कसरी नियन्त्रण गर्ने। सो जे होस् एउटा यो कम्युनिटीको कुरा हो, स्कुल भनेको एउटा कम्युनिटीको लागि नै हो नि, नट प्योरली बिजनेस त होइन यो। सो ठिक छ, फन्ड्सहरू चाहिन्छ त्यसमा अपरेसन्सको लागि, तर प्रायः जस्तो प्राथमिकता एउटा गार्जेन्सको अफोर्डेबिलिटी, उनीहरूले सक्छ कि सक्दैन, त्यो कुराहरू पनि धेरै हेर्नुपर्छ। सो यिनीहरू हुन् कुरा।
1: हजुर, सरकारबाट के भइदिए हुन्थ्यो जस्तो लाग्छ त शिक्षाको कुरामा?
0: सरकार र स्कुलको एउटा जुन रिलेसन छ यो जहिले पनि गिभ एन्ड टेकको नै हुन्छ। उनीहरूले जे पनि गर्यो हाम्रो अलिकति त्यसमा डिससेटिस्फ्याक्सन हुन्छ, हामीले जे पनि गर्यो उनीहरूको एउटा डिससेटिस्फ्याक्सन हुन्छ। हमेसा 100% एकदम गुड गुड गुड त्यो एकदम एभ्री वान इज ह्याप्पी त्यस्तो खालको अलि हुँदैन प्राय जस्तो। सो सरकारबाट अहिलेसम्म त त्यस्तो कुनै त्यस्तो हार्स कुराहरू केही आएको छैन। नयाँ सरकार आएछ, हामीलाई धेरै एक्सपेक्टेसन छ सबभन्दा पहिला कि यिनीहरूले एउटा करप्सन फ्री इन्भाइरोमेन्टमा गइरहेछ।
1: हजुर,
0: त्यो दुईटा कुराले त्यसलाई के असर पार्छ कि एउटा बिजनेस व्यापार गर्न इजी हुन्छ। अर्को कुरा, हाम्रो स्टुडेन्ट्सहरूले जुन मोरलको बुक हामीले स्कुलमा लगाएको छौँ त्यो प्र्याक्टिकलिटीमा अब त्यो मोरल भ्याल्युजहरू पनि बुझ्छ कि यो गर्न गलत हो, यस्तो सर्टकट गर्न गलत हो। सो यो सरकारको यो नियम यो पोलिसीले एकदमै राम्रो नै भएछ। सो अहिलेसम्म केही हार्स त उनीहरूले केही गरेको छैन, अनि मलाई लाग्दैन केही उनीहरूले हार्स पनि गर्छ, किनभने उनीहरूको उद्देश्य पनि त्यही हो कि नेपालको 100%
1: नेपाललाई सुन्दर बनाउने,
0: लिटरेसी रेट एकदम हाई गर्ने,
1: जुनसुकै
0: क्षेत्र होस्। तर एजुकेसनमा कुरा गर्दा डेभलपमेन्टको मेन तपाईँको फाउन्डेसन नै एजुकेसन हो। एजुकेसन भएपछि कन्ट्री आफै नै डेभलप
1: हुन्छ,
0: विकसित हुन्छ, मान्छेको स्टुडेन्ट्सहरूको माइन्डमा नयाँ नयाँ कुरा आउँछ, त्यो कुरालाई कसरी एक्जिक्युट गर्ने। सो गभर्मेन्टको पोलिसी र एजुकेसन प्रति सबै राम्रो नै छ।
1: तपाईँभित्र धेरै कुरा छ के वास्तवमा थुप्रै कुरा छ होइन। अब एउटा स्कुलको पनि सञ्चालक हुनुहुन्छ, चलिरहेछ, अर्को भारत तरण खेलसँग पनि जजकै रूपमा बस्नुभएको छ, जजको कुर्सीबाट निर्णय गरिरहनु भएको छ होइन। त्यसै गरी अब मोडलिङका कुरा पनि छ, नेपाली पोसाकमा मोडलिङ गरिरहनु भएको छ। अर्को भनेको फेरि उद्यमी व्यवसाय पनि हुनुहुन्छ, फ्याक्ट्री छ होइन। हजुर, जुन फ्याक्ट्री यहाँले सञ्चालन गर्नुभएको छ नि त्यो पनि नेपालमै छ।
0: हजुर, नेपालमै छ, मकवानपुरमा।
1: मकवानपुरमा छ, खास त्यसलाई सदुपयोग र दुरुपयोगको दृष्टिकोणले हेर्दाखेरि मदिरा त मान्छेले खाएर कतिपय ठाउँमा अभद्र व्यवहार गरेका पनि घटना छ, प्रहरीले पक्रेर उसलाई थुन्ने केससम्म पनि भएको छ। अब फ्याक्ट्री फेरि एकातिर सञ्चालन छ, हेर्नुहोस् है, नेपाल सरकारले लाइसेन्स दिएको छ, लचला भनेर दिइरहेछ होइन, त चलिरहेछ फ्याक्ट्रीहरू। यो बिचको दूरीलाई कम गर्न साँच्चैकै राम्रो तरिकाले त्यसलाई प्रयोग गर्नको लागि यहाँको अनुभवले के भन्छ होला?
0: यो सबै कुराहरू डिपेन्ड गर्छ मान्छेको माइन्डसेटबाट र इन्टेन्सनबाट। अब म
1: नियमहरू पनि
0: हजुर हजुर म त्यही पुगिरहेको छु। सो मेरो खासमा इन्टेन्सन यसमा आफ्नो, अब अरूको लागि त म बिहाफमा भन्न गाह्रो नै हुन्छ, आफ्नो पर्सनल मेरो इन्टेन्सन, मैले स्टडिज नै यो क्षेत्रमा गरेँ। म यो क्षेत्रमा एज अ मात्रै व्यवसाय आएको होइन कि ल इन्भेस्टमेन्ट गरौँ अनि पैसा बनाऊ त्यो मात्रै, ल ठिक छ अल्टिमेटली बिजनेसलाई त चाहिन्छ त्यो अर्को कुरा हो, तर म एउटा टेक्निकल आफ्नो एउटा ब्रान्ड बिल्डिङ ब्रान्ड बनाऊ क्वालिटी दिउँ त्यो सबै कारणले आएको। सो मेरो मोरल भ्याल्युजले मलाई एलाउ गर्दैन कि म सस्तो थरीको एल्कोहल बनाऊँ। सो मेरो फ्याक्ट्रीमा कुनै पनि सस्तो थरीको एल्कोहल प्रोडक्सन भइरहेको छैन, त्यसबाट रेभिन्यू हेभी जेनेरेट गर्न सक्छ कुनै पनि कम्पनीले, तर केही कारणवश मलाई त्यो ठिक लागेन, किनभने त्यसमा एल्कोहलको क्वालिटी अलिकति त्यति राम्रो हुँदैन। अनि भोलिको दिनमा मेरो यस्तो छ कि चाहना छ कि मेरो कारणले मेरो बनाएको आफै म बनाउँछु, फर्मुलाजहरू मेरो नै हुन्छ कि मेरो कारणले कसैको हेल्थमा केही इफेक्ट परोस् त्यो कारणले। सो मेरो जुन प्रडक्ट्स बनाएको छु त्यो सबै प्रिमियम लेभलको नै छ, भन्नाले त्यसको साइड इफेक्ट्सहरू अथवा ह्याङओभरहरू, त्यसमा जुन हार्मफुल केमिकल्स हुन्छ जसलाई हामी एल्डिहाइड्स भन्छौँ, एस्टर्स भन्छौँ, हायर एल्कोहल्स हुन्छौँ, त्यो सबै छैन। सो त्यो गर्दाले मैले मात्रै एउटा निश प्रिमियम क्वालिटीमा गएको, त्यसको भनेको के छ कि तपाईँले, तर नेपाल सरकारले राम्रो भूमिका खेलिरहेछ, ट्याक्सेसहरू पनि अलिकति हाई नै छ नेपालमा एल्कोहलमा। त्यसको दुईटा राम्रो कारण भन्नाले, एउटा राज्यलाई राम्रो आमदनी पनि आयो ट्याक्सबाट, अर्को कुरा के छ अलि मान्छेहरूलाई डिस्करेज पनि गर्छ कि धेरै नखाउँ, तपाईँ त्यही भन्नु न, अब 3,000 रक्सी अथवा विस्की तपाईँलाई सस्तोमा 500 रुपियाँमा पायो भने अथवा 1,000 रुपियाँमा पायो भने त सबैले सोच्छ ल यही खाँदै खाँदै बसौँ, अलिकति उनीहरूलाई पनि लाग्छ होइन 3,000 छ, हप्तामा एकपटक मात्रै खाऊँ भनेर त अलिकति त त्यसले पनि डिफ्रेन्स पार्छ, अनि हामीलाई त त्यस्तो रस छैन कि होइन सबै बिक्री हुनुपर्ने। सो त्यो कारणले एउटा नीति राम्रो नै छ गभर्मेन्टको यो कुरामा।
1: अब यसमा रोजगारी पनि त होला, कति छन् त्यहाँ तपाईँसँग रोजगारीमा जुटेको?
0: सो रोजगारी हाम्रो यसमा
1: जस्तै स्कुलदेखि लिएर यो फ्याक्ट्रीदेखि लिएर होइन,
0: अब स्कुलमा हाम्रो यो वर्ष न्यु इम्प्लोइमेन्ट गर्दाखेरि अराउन्ड 125-130 स्टाफ भयो टिचिङमा.
1: 125?
0: हजुर हजुर. त्यसपछि अझै 25-30 नन टिचिङमा भयो.
1: हजुर.
0: अनि फ्याक्ट्रीमा हाम्रो लेबरिङ जुन गर्छ मसिन्सहरूमा काम गर्ने, अब उता जुन ठाउँमा हाम्रो फ्याक्ट्री छ त्यहाँ पहिला कुनै पनि फ्याक्ट्री थिएन त्यो एरियामा, यो त्यो गाउँभित्र हो खासमा एउटा. त्यो दुईवटा कारणले सरकारले पनि खोज्छ कि एउटा गाउँपालिकामा हुनुपर्ने. अनि मैले अल नेपाल स्टडी गर्दाखेरि मलाई जुन वेदर कन्डिसन पायो त्यो एरियाको त्यो स्कटल्यान्डसँग म्याच हुन्छ, सो त्यो गर्दाले मैले त्यो एरियामा त्यो स्टार्ट गरेको. तर त्यहाँ सबभन्दा खुसी भएको त्यहाँको लेडिजहरू छन्, काम पाउने भएको. त्यहाँको
1: महिलाहरू रोजगारीमा जोडिनु भयो.
0: 99% 98% सबै लेडिज महिला नै हुनुहुन्छ. उनीहरूको लागि एउटा यो साइड इन्कम भयो.
1: हजुर हजुर.
0: उनीहरूले बच्चाहरूलाई एउटा राम्रो स्कुलमा पठाउन सक्छ, त्यसपछि आफ्नो पकेट खर्चाको लागि गर्न सक्छ, किनभने धेरै अलिक टाढा नै छ सहरबाट, त्यस्तो रोजगारको लागि बाहिर पनि उनीहरूलाई जानु परेन. सो त्यो तरिकाले उनीहरूलाई अलिकति इजी भयो. सो हामी भनौँ न अराउन्ड 50-55 लेडिजहरू छन् फ्याक्ट्रीमा, जसले आफै बोटलिङ फिलिङ यताउति प्याकिङहरूको सबै काम गर्छन्.
1: त्यतिजनाको रोजीरोटी
0: मजाले चलिरहेछ. त्यसपछि हाम्रो काठमाडौँको स्टाफ छुट्टै भयो, अरू अरू एरियाको स्टाफ छुट्टै भयो.
1: उद्यमी पनि हुनुहुन्छ यहाँ.
0: हजुर, पहिलादेखि नै प्यासन रहेछ यसको.
1: हजुर. पछिल्लो अवधिमा मोडलिङ पनि गर्दै हुनुहुन्छ.
0: हजुर हजुर. सो सुधी दिदी, उहाँको क्विन्डम ब्राइडल छ, फेरि पपुलर बुटिक पनि छ. अनि उहाँको
1: भारोत्तोलन गर्दा गर्दै जससम्म पुग्नु भयो होइन, अनि एकदम बडी राम्रो पनि, यति ह्यान्डसम हुनुहुन्छ नि त, हेर्दाखेरि पनि सुन्दर हुनुहुन्छ कि, साँच्चै राम्रो हिरो जस्तै हुनुहुन्छ होइन. हिरो भनेको राम्रोलाई भनेर बुझ्छ नि त हामी होइन. त्यसपछि मोडलिङतिर इन्ट्रेस्ट बढ्यो कि कसरी तपाईँ मोडलिङमा जुट्न पुग्नु भयो?
0: खासमा यसको विषयमा सोचेको नै थिएन मैले. हाम्रो श्रुति दिदी हुनुहुन्छ, उहाँको क्विन्डम ब्राइडल भन्नाले सप छ, बुटिक छ.
1: हजुर.
0: एकदम प्रिमियम ठाउँ नै हो.
1: हजुर.
0: नेपालको काठमाडौँको एकदम हाई क्वालिटी फेब्रिकहरू क्लोजहरू उहाँले बनाउनुहुन्छ. सो उहाँले मलाई एप्रोच गर्नुभयो कि यस्तो यस्तो छ, म एउटा थिम सोचिरहेको छु, के थिम, त्यो थिममा तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ? मैले एक दिन त लगाएँ, अलिकति सोचौँ के कस्तो. सबभन्दा त्यसमा अलि डाउट भएको कुरा मात्रै के थियो कि ल, म स्कुलको प्रिन्सिपल पनि हो, फेरि यहाँ बिजनेस पनि भइरहेको छ, स्पोर्ट्स पनि छ, मेरो लागि के त्यो ठिक हुन्छ कि पर्सनली त्यो ठिक हुन्छ कि हुँदैन. तर कहीँ न कहीँ मलाई यस्तो थियो कि मैले जस्तो साथीहरूको बिहेमा काठमाडौँमा हुँदाखेरि जन्तीमा जाँदाखेरि दौरा सरवार लगाएको सबैजनाले यति एप्रिसिएट गर्थ्यो कि ल, पन्जाबी मान्छे पगडी लगाएछ, दौरा सरवार लगाएछ, मलाई आफै पनि यति प्राउड फिल हुन्थ्यो. अनि उहाँको जुन बेला मैले कन्सेप्ट बुझेँ सुने, सो म त्यसबाट धेरै नै इम्प्रेस भएँ. त्यसपछि उहाँको बुटिक भिजिट गर्दाखेरि उहाँको लुगाहरू, त्यो मेटेरियल हेर्दा त एकदम, डिजाइन हेर्दा एकदम छक्क परेँ. उहाँले जुन थिम दिनुभयो त्यो किङ महेन्द्रको, मैले त भने यो त जसरी पनि गर्नु नै पर्छ, किनभने यो त मेरो लागि नै आफूमा एउटा ठुलो भनौँ न टाइम रिमेम्बरिङ कुरा हो, यो खुसीको कुरा हो, प्राइडको कुरा हो कि नेपाली कल्चरलाई यति नजिकबाट हेर्दा र कनेक्ट गर्दाखेरि. सो त्यो कारणले म इन्ट्रेस्टेड भएर उहाँको एज अ मोडल भएर डिफ्रेन्ट डिजाइन्सहरूमा उहाँको मैले पार्ट लिएको. तर जे होस्, डिजाइन्सहरू उहाँको नेक्स्ट लेभलको नै रहेछ. मैले आफ्नो साथीहरूलाई पनि न्युजिल्यान्डमा इन्डियाहरूमा त्यो देखाएँ, त उनीहरूलाई पनि वाओ वाओ, यो त एकदम यु नो अमेजिङ क्लोदिङ रहेछ, यस्तो खालको कहाँबाट लियो यस्तो डिजाइन. सो धेरै नै तारिफ भइरहेछ त्यसको,
1: भनेपछि सन्तुष्ट हुनुहुन्छ?
0: एकदम एकदमै, भेरी ह्याप्पी.
1: नेपालका धेरै युवाहरू होइन, केही गर्न सकिँदैन अथवा केही छैन, बाहिरै जानुपर्छ भन्ने भावनाले थुप्रै हाम्रो जनशक्ति बाहिरिएको अवस्था छ नि त होइन. तर अहिलेको जेएनजी सरकार आइसकेपछि अब आशा पलाएर फेरि आफ्नै देशमा आउन खोजेको अवस्था पनि छ
0: होइन.
1: यो बिचमा चाहिँ जति बाहिरिनु भयो, तर तपाईँ बाहिर पढेर पनि युकेजी नर्सरीदेखि बाहिर पढ्नुभयो, अझ अझ इन्डियादेखि पनि अझ बाहिर गएर पनि पढ्नुभयो होइन. फेरि आफ्नै देशमा आउन, नेपालमै आएर केही गर्छु भन्ने मन लाग्यो, यो चाहिँ कसरी भयो होला कि बाहिरै मन बसेन?
0: म भिजिट त गर्दै गर्छु, तर जे होस् मान्छेले एक टाइम पछि यो थट पनि मान्छेको माइन्डमा आउँछ, ल ठिक छ यो गरे यतिसम्म गरे, अब पछि भोलिको दिनमा के कसरी गर्ने, अगाडिको लाइफ के हुन्छ, अपर्च्युनिटिजहरू पनि के हुन्छ। अनि मलाई त लाग्छ नेपाल जे होस् एउटा कल्चरली इकोनोमिकली यो अहिले जुन पनि सिचुएसनमा छ त्यो अर्को कुरा भयो, तर अपर्च्युनिटी त अपर्च्युनिटी धेरै छ,
1: उज्जवल भविष्य नेपालमै छ भन्ने
0: नो डाउट, नो डाउट। हामीले मात्रै त्यहाँसम्म मलाई लाग्छ माइन्ड त्यति पुऱ्याएको छैनौँ, तर अपर्च्युनिटी नेपालमा धेरै छ।
1: तपाईँ जस्तो युवाहरूलाई के भन्नुहुन्छ, यहाँले के भन्न चाहनुहुन्छ?
0: म त भन्छु उहाँलाई अलिकति ब्रेन स्टर्मिङ गर्नु, ठिक छ तपाईँको अल्टिमेटली बाहिर जाने नै गोल हो, अथवा फ्यामिलीबाट प्रेसर छ अथवा फाइनेन्सियल प्रेसर धेरै नै छ भने त अब त्यसमा के भन्न मिल्छ, मैले उनीहरूलाई मात्रै लेक्चर दिएर कि होइन बाहिर नजानु यहीँ ठिक छ, तर घरको खर्च त चलाउनु पर्ने उनीहरूलाई, अब त्यो सेपरेट कुरा भयो। त्यो कुरालाई हामीले छोडेर फाइनेन्सियली त्यो कुरालाई छोडेर हामीले हेर्ने हो भने त यहाँको यङ्गर जेनेरेसनले ट्राई गर्यो भने धेरै कुरा गर्न सकिन्छ। म किन यो अपर्च्युनिटी हेर्छु भन्नाले, वर्ल्ड ओभरमा दुइटै फ्याक्ट्री छ, एउटा फ्याक्ट्री भयो चाइना, एउटा फ्याक्ट्री भयो इन्डिया, अनि हामी एकदम बिचमा छौँ। अनि हाम्रो यो इम्पोर्ट एक्सपोर्ट पोलिसिजहरू विथ दोज टू कन्ट्रिज पनि राम्रै छ। हामीले त्यहीँबाट त्यहाँको 0.5% केही काम नेपालमै ल्याएर आयो भने हाम्रो जिडिपी पनि कहाँसम्म पुग्छ। तर प्रब्लम त्यही छ कि हामीले त्यति एक्सप्लोर अहिले गरिरहेको छैनौँ, हामी अलिकति अब त्यसलाई सर्टकट भन्ने कि इजी वे आउट, ल त्यहाँ गइहालौँ त्यो। अब फेरि अर्को कुरा के भएछ, विदेशमा पनि अब यति नेपालीहरू भएछन् कि त्यहाँ एउटा आफ्नो नै उनीहरूको पुरा ग्रुप सर्कलहरू भएछ, यहाँबाट पनि यहाँभन्दा पनि उनीहरूलाई बाहिर नै मन लागिरहेछ। सो त्यो पनि एउटा हो, तर हुनका लागि त नेपाल ल्यान्ड अफ अपर्च्युनिटिज अहिले पनि भन्न मिल्छ, अनि छर्नुपर्छ छ, थुप्रै छ, आइडिया मात्रै हामी कहाँ अथवा म कहाँ नपुगेको त्यति मात्रै हो।
1: जीवनलाई कसरी हेर्नुहुन्छ यहाँले?
0: जीवनलाई अब दुइटै साइड छ जीवनको, स्पिरिचुअल एन्ड मेटेरियल। मेटेरियललाई अलिकति बढी फोकस गर्नुपर्छ, अनि स्पिरिचुअल साइड बाई साइड प्यारलली लिएर जानुपर्छ। भेरी सिम्पल, धेरै स्पिरिचुअल भएपछि पनि कहीँ न कहीँ मान्छेको करियरलाई ह्याम्पर गर्छ। अनि हरेक मान्छे, केटा होस् जेन्ट्स होस् अथवा लेडिज होस्, उहाँको माथि एउटा के भन्छ एउटा रेस्पोन्सिबिलिटी हुन्छ आफ्नो अगाडिको जेनेरेसनको लागि बेटर होस्, त्यसको लागि कि मान्छेको मन चाहन्छ कि चाहँदैन त्यो अर्थ भएन, तर कामतिर लाग्नुपर्छ, मेटेरियल थिङ्सतिर लाग्नुपर्छ। त्यो मात्रै मान्छे स्वार्थी अथवा ग्रिडी भएन त्यो कुरा होइन, त्यो मान्छेले डेभलपमेन्ट गर्नुपर्छ। पहिलादेखि स्टोन एजदेखि मान्छेले आगो कसरी आयो, आगोको डिस्कभरी भयो, पत्थरको डिस्कभरी भयो, एक्सको डिस्कभरी भयो, मान्छे कहीँ गएर स्टप भएपछि तपाईँको इभोल्युसन नै स्टप भयो। सो इभोल्युसनलाई स्टप गर्नु भएन, डेभलपमेन्ट डेभलपमेन्ट डेभलपमेन्ट मात्रै सोच्ने। मैले जुन डेभलपमेन्ट सोचिरहेको छु मेरो आउने जेनेरेसनले, त्योभन्दा ल अझै 10% थपौँ, त्यसपछि अझै 10% थपौँ, अनि गएर माथिको भगवान् पनि खुस हुन्छ यो मान्छेहरूलाई मैले पठाएको कि काम गरिरहेछ, दुनियाँलाई डेभलप गरिरहेछ। त्यो ब्याकवर्ड गइरहेछ भने त्यो माइनस पर्सेन्टेजमा,
1: जीवनलाई विकाससँग जोड्दै अगाडि बढाउँ।
0: यस यस यस, त्योभन्दा त्योभन्दा रियल
1: आउने दिनहरूमा राम्रो गर्दै जाउँ।
0: एक्ज्याक्ट, जुन पनि फिल्डमा,
1: हजुर
0: जुन पनि फिल्डमा।
1: अहिलेको यो कार्यक्रम सुनेर बस्नुभएका हाम्रा आदरणीय श्रोता हुनुहुन्छ,
0: हजुर
1: उहाँहरूलाई केही भन्नुहुन्छ?
0: जस्तो तपाईँको क्वेसन्सहरू नै थियो नेपालको विषयमा, म त्यही नै भन्छु कि अलि एक्सप्लोर गर्नु, अपर्च्युनिटिजहरू नेपालमा धेरै नै छन्।
1: हजुर,
0: विदेश गएको पनि राम्रो हो, त्यो तपाईँको आफ्नो एउटा इच्छा हो। अल्टिमेट ट्रुथ के हो कि विदेश गएपछि फेरि मान्छे हराउँछ, पुस्ताको पुस्ता नै हराउँछ,
1: आफ्नो देश नबिर्साउँ,
0: त्यो एकचोटि गएपछि फेरि बिर्सिहाल्छ। तपाईँले याद गर्नुहुन्छ तपाईँको दुई तिन पुस्ता पछि कहाँ हो कहाँबाट हो, त्यो मात्रै हिस्ट्री बुक्समा मात्रै देख्न पाइन्छ। सो ट्राई गरौँ यहाँ गर्नका लागि, यहाँको कमन सिटिजनमा केही पनि ल्याकिङ छैन, एजुकेसन पनि यहाँको टप नच छ, माइन्ड पनि सबैको पुगेको नै छ, अलिकति एक्स्ट्रा एफर्ट लगाएर यहीँ केही गर्नका लागि अलिकति सोच बनाऊ, त्यही हो।
1: तपाईँलाई गीत सङ्गीत कतिको मन पर्छ?
0: पर्छ, म सुन्छु।
1: सुन्नुहुन्छ?
0: हजुर।
1: कसको गीत बढी सुन्नुहुन्छ, याद छ?
0: मलाई नेपाली गीत एउटा धेरै मन पर्ने हो, म उता न्युजिल्यान्डमा पनि हुँदाखेरि एज अ एउटा कम्पनीमा म्यानेजर थिएँ, अनि अरू केटाकेटीहरू थिएन, स्टाफहरू थियो सँगै। म दिनभरि एउटा मात्रै गीत नेपाली बनाउँथेँ त्यहाँ। उनीहरू पनि एकदम वाक्क परेर, यार यो मान्छेले एउटै नेपाली गीत बजाउँछ दिनभरि। उनीहरू न्युजिल्यान्ड मूलका थियो, उनीहरूले त नेपाली पनि बुझ्थेन, तर म एउटै गीत बजाउँथेँ। मलाई धेरै नै मनपर्ने गीत एउटा छ, पुरानो चिसो हावा,
1: चिसो चिसो,
0: हजुर त्यो रक वर्स, त्यो मेरो अल टाइम फेभरेट सङ हो।
1: हजुर हजुर हजुर, अब हामी छुट्टिने बेलामा तपाईँले मन पराउनु भएको गीत छोड्दै हामी छुट्टिन्छौँ।
0: थ्याङ्क यू,
1: छुट्टिने बेला पनि आइसक्यो, कार्यक्रममा आइदिनु भयो, आफ्ना अनुभव होइन के गर्न सकिन्छ र के गरिरहेको छु भन्ने कुरा, उद्यमसँगका कुरा, शिक्षासँगका कुरा, स्पोर्टसँगका कुरा हामीले गऱ्यौँ। हाम्रो निम्ता स्वीकार आइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद, थ्याङ्क यू बोलाइदिनु भएमा। मोमोबाट धेरै कुराहरू तपाईँले सोध्नु भयो, आफूलाई पनि आफ्नो बारेमा झन् थाहा हुन्छ कुरा गर्दा गर्दा। सो थ्याङ्क यू भेरी मच फर ह्याभिङ मी हियर।
1: यसै कुरा सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो, हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै अब राख्दैछौँ। यो साङ्गीतिक कोसेली डेनी डेन जोम्पाको स्वरमा रहेको छ, रचना र सङ्गीत रहेको छ रञ्जित गजमेरको। यो साङ्गीतिक कोसेली सुम्पदै प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलिक सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
6: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: बिहानै झुक्रै छौ त, के भयो?
9: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा। केही गर्न नसक्ने भए म त।
10: मलाई के भएको रहेछ डाक्टर साहब?
11: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो। यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
12: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु का।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कानुनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। उहाँले एक दिन काम रोकिँदा पनि परियोजनाको लागत उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्दै स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउन निर्देशन दिनुभयो। दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै कुन आयोजनालाई कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकारीमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। यो वर्ष मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। गर्मी वा तातो हावाको लहर लुबाट समेत प्रभावित बन्ने सम्भावना रहेको आकलन गरिएको पनि प्रवक्ता महतले बताउनुभयो। गत 24 घण्टामा 2,200 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्यकोषमा 20,39,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 168, नियम विपरीत राइडिङ सेयर गरेका 155, सङ्केत बत्ती उल्लङ्घनकर्ता 137 र तीव्र गतिमा सवारी साधन चलाएका 152 जनालाई कारवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सडकमा सवारी चलाउने 113 र अन्य सवारी नियम पालना नगरेका 1,072 जनालाई कारवाही गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। ट्रम्पले ताइवानको विषयलाई अत्यन्त संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किलगतै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरङ्ग उत्पन्न भएको छ। ट्रम्प र सीबीच भएको शिखर बैठकमा व्यापार, प्रविधि र सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो। सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिएका थिए। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
6: दिदीलाई नजानु भनेको, अब जान्छु जान्छु भन्नुहुन्छ, बस्नु अलि समय भनेको, मान्दै मान्नुहुन्न, जान्छु जान्छु भन्नुहुन्छ। ल दिदी,
7: के गर्ने त, नगएर पनि उहाँ पनि त हेर्न परेन। उहिले जान्छु नि, 3 महिना भइसक्यो आएको, अहिलेसम्म हिँड्न सके होइन, अब नआए आउँदै आउँदैन, आए जाँदै जाँदैन, बानी नराम्रो छ मेरो, चटक्क घर छोड हिँड्न पनि पाउँदिनँ। अहिले त राम्रोसँग छन्, हेरिरहेछन्, केही छैन। अनि के भन्नुला थिएछ?
6: अनि जान्छु जान्छु भन्नुहुन्छ दिदी। ल अब यहाँ यसो सेल अलिकति हालिदिएको छु, अलिकति खट्टेहरू राखिदिएको छु दिदी, अब यो घर लग्नु, भिनाजुहरूलाई पनि खुवाउनु, सेल 20-25 हालिदिएको छु, धेरै लान सक्नुहुन्न। अब यो सातु पनि हालिदिएको छु दिदी, 1 पाथी जति, अब यो लानुहुन्छ होला नि।
7: केको सातु?
6: यो मकै, भटमास, चामल, चना राखेर बनाएको सातु छ दिदी।
7: भुटेर बनाइदिए?
6: भुटेर भुटेर।
7: तेरो जय होस् जय होस्। किन्न नि पाइँदैन, बनाउने नि गाह्रो, भने जहाँ तहाँ पिने नै हुन्छ हुन त है।
6: थोरै काजु र किसमिस पनि हाल्दा छु दिदीलाई, अलि राम्रो हुन्छ कि भनेर।
7: तै त छस् नि माया गर्ने, अरू को छ त नि,
6: हालिदिनु पर्यो नि दिदी। लग्नु, यो बाटोमा फेरि बाँड्दै जाने होइन नि दिदी, घरमा लगेर भिनाजुलाई दिनु, आफू खानु।
7: कहाँ दिन्छु, बाटा बाँड्छु काम नपाएर। अनि धोग्रोमा राम्रो छ हालिदिए, बाटा कसैले झिक्लान् फेरि। अहिले त के छ र, पहिला पो हिँडेर आउनु पर्थ्यो, अहिले त अब अहिले त नामले खोल्न पाइँदैन, दैला पुगाइदिन्छ गाडीले, पैसा अलिकति दे है, जानुपर्छ, पैसा छैन।
6: पैसा
7: तेरो भाउसँग माग्न,
6: पैसा लानु दिदी, यहाँ छ मसँग गोडा 5-1 हजार छ, लिएर जानु।
7: ठिकै छ, तै होस् माया गर्ने, ठिक छ। अनि हेर नानी, अब मलाई त बिदाई गरिहाल्छिस्, जान्छु पनि होइन, फेरि चाडबाडको बेलामा आउँला, दसैँ तिहारमा आउँला, के छ र, सके तै पनि अहिले कति पढिस् तैले, कृषि पढाए हुन्थ्यो, ल ठिकै छ, जे पढे नि बुद्धि वृद्धि विकासको लागि हो, ज्ञान हुन्छ, अब अर्को पढेर कृषि गर्ने नहुने भन्ने छैन। हेर, त पनि माइती बसे धेरै भइसक्यो, त पनि जाने होला, जा, म भएर बसेँ कि त होइन त।
6: हजुर दिदी, म पनि हजुर हुनुहुन्छ अनि दिदी बहिनी बसेको नि, यसो हजुरसँग कृषिका कुराहरू, बिउ रोप्ने यताउति सिक्नु सिकाउनुहुन्छ, त्यही भएर बसेको नि दिदी, म हजुरले हजुरबाट सिक्न पनि बसेको। म
7: हो नि, आफ्नो अनुभव बाँड्ने त भन्ने, म पढि लेखे मान्छे त कहाँ हुँ र,
6: अनुभव छ नि दिदीको।
7: अब त्यही भएर हेर, हुन त अब यो जेठ महिना, यो जेठ महिनामा चाहिँ नि अब सिफारिस गरे त्यो धानको जातको ब्याड राख्ने होइन, अनि धेरै छिपेपछि रोप्नु नि हुँदैन, 25 दिनको भएपछि रोप्नुपर्छ है, अनि धेरै छिपाएर रोप्नु हुँदैन। अनि अब मध्य पहाडमा हो भने त मकै बालीभित्र कोदो पनि रोप्छन् है।
6: हजुर दिदी।
7: अनि अर्को छ, अब खोइ मैले नि अलिअलि बिर्सिसकेँ, कण्ठ त कहाँ हुनु, अब फलफुल बगैँचामा चाहिने त्यो बोटबाट अनावश्यक सक्करहरू भन्छन् त्यो, अब त्यही नचाहिने हाँगाहरू भनिया चाहिने, कस्तो भने बिच बिचमा फल्छ नि हाँगाहरू, टुसेर टासेर टुसेर निस्छ नि, त्यो त राख्नु हुँदैन, त्यो फ्याँकिदिनु पर्छ, अब नत्र फलफुल पनि राम्रो लाग्दैन क्या, त्यो फ्याँकिदियो भने अनि फेरि फल लाग्ने हाँगो चाहिँ राम्रोसँग जान्छ, सप्रिन्छ, अनि कहिले काहीँ फेरि यो फलको बोर त बुढो भइसक्यो, मल दिन पर्दैन, नभन्नु दिन पर्छ, जहाँसम्म हाँगो फैलिएछ त्यहाँसम्म गहिरो गरेर खाडल खन्ने, अनि खाडलले मल कम्पोस्ट मल ल्याएर वरिपरि हालिदिने, अनि पानी लगाइदिने, अनि माटोले पुरिदिने।
6: हजुर दिदी
7: है
6: हजुर
7: किनभने बोट बिरालो खान माग्दैन उसलाई भोग लागे हुन्छ तर खान माग्दैन हामीले बुझ्नुपर्छ लक्षण हेरेर ए यसलाई खान चाहिएछ एकदम माटोलाई ओढ्ने ओछ्याउने सबै चाहिन्छ क्या लक्ष्मी मान्छेलाई जस्तै त्यो चाहिँ उसले बोल्दैन नि त हामीले बुझेर गर्नुपर्छ हेर म नि राम्रोसँग भन्न त जान्दिनँ सुनेको कुरो
6: जस्तै सुन्तलाको बोटको वरिपरि खनेर मल हालिदिनु पर्यो दिदी
7: उसले तर बोटको वरिपरि होइन बोटको हाँगा छैन मासतिर कहाँसम्म फैलाउँछ दुई मिटर तिन मिटर एक मिटर कतिसम्म हुन्छ फैला हुन्छ नि हो हाँगा मुनि खन्ने नि फेरि बोटको फेदेमा खन्यो भने त जरा काटेर फेरि बोट मरिहाल्छ नि बेमानी त्यस्तो छ अनि यो चाहिँ के गर्ने भने चाहिँ नि सदाबहार फलफुल हुन्छ नि हो त्यसका बोटहरूमा चाहिँ नि ढुसी के रोग नाशक विषादी छर्ने कस्तो हुन्छ भने त्यो यसो हाँगासाँगामा हेऱ्यो भने ढुसी आएको हुन्छ क्या खरानीको रङ जस्तै खुस्सा आएको हुन्छ हो त्यो यसो हेरिरहनु पर्छ त्यो फल्छ भनेर त होइन नि सुन्तला फलेर उसले खाने हो र हामीलाई खानदिने हो नि त फलफुल जति फल्यो नि हामीलाई खानदिने बिचर बोट बिराले खाँदैन उसले त पानीले मलजलले भन्छ त्यति त हो नि होइन त्यस कारण उसले माया चिज दिनुपर्छ औषधि चाहिने अब तिमीहरू नभए पशु ज्ञान केन्द्रमा जानु सर हामीलाई यसो यसो भयो हाम्रो फलफुलमा यस्तो भयो के गर्ने सर भनेर सोध्नु यही हामी किसानकै लागि सरकारले खटाएर पठाएको छ ठाउँ ठाउँमा सतहत्तर जिल्ला भन्छन् हाम्रो वाला पचहत्तर जिल्ला म त पचहत्तरै जिल्ला भन्छु त्यसैले जानु भनिदिन्छन् कृषि पढा मान्छे हो नि अनि अर्को छ फेरि कस्तो बिर्से मैले चैते धान चैते धानमा फेरि यो पतेरो किरा छैन आमै त्यो लाग्ने सम्भावना हुन्छ धेरै यो पत्तेरोले त धान भेट्टाभेट राख्दैन आमामामै अब त्यसको नियन्त्रण गर्न पनि लागेको छ भने आवश्यक अनुसारको रोग किराको उपचार गर्न नि हामी त जान्दैनौँ गैर ज्ञान केन्द्रमा भनिहाल्ने हेर किनभने अब अहिले मैले नै भन्यो भने गल्ती हुनसक्छ सबै मना राख्न सक्दिनँ त यति सम्झी सम्झी भने मैले होइन अनि त्यस्तै छ एउटा हेर कस्तो घाँटी दुखे मलाई पहाडी क्षेत्रमा चाहिँ छैन त्यहाँ हुन्छ नि त हिल भन्ने अलि अल्को भन्ने के भन्ने ठाउँमा चाहिने अब लुमले एक जातका चाहिने उन्नत भटमास रोप्ने भटमास पनि चाहिन्छ नि हामीलाई चाहिँदैन
6: चाहिन्छ नि
7: भटमास त पोसिलो हो कसले भन्थ्यो हावादारी हो कि सत्य कुरो हो गेडागुडी खानु र मासु खानेमा गेडागुडीले नि जित्छ भन्थे
6: हो दिदी
7: है हो त्यसैले त्यसो भनेको अनि अब तिमीहरू कहाँ जुनार पनि छ सुन्तला पनि छ यिनीहरूमा पनि अब यो अहिले यस्तो बेलामा फेद कुहिने रोग लाग्छ क्या बोट बिराको फेद कुहिने रोग लाग्छ त्यस्तो रोग लाग्न नदिनको लागि पनि ज्ञान केन्द्रमा अलिकति सँग लागि गइहाल्ने आइहाल्छ नि बर बोलाउनु पर्छ थाहा दिनुपर्छ आउँछन् पहिला जस्तो होइन अब अहिले त पहिला त ओ वा हामी हेर किताब लिनलाई काठमाडौँमा हरिहर भवन भन्ने छ है देखा छस्
6: देखा छु दिदी अस्ति नै ज्वाइँले लगिसकेको थियो
7: हो त्यहाँ धेरै किताब पाइन्छ तेरो बुढालाई पठा न ज्वाइँलाई
6: पठाउँछु दिदी
7: त्यहाँ गएर चाहिँ ल है त्यहाँ के छ भएको किताब चाहिँ ल्याइदिनु बटुलेर भन्नु पैसा लिँदैनन् त्यसै दिन्छन् अब हामीले त त्यहाँबाट ल्याएर त खेती गर्नु पर्थ्यो नि अहिले त यही आउँछ गाउँ गाउँमै आउँछ अब आएको त छ कि छैन आउँछ भनेको थिएँ मैले सुने भएर बोल्दिन कसको ठेकान छ अनि अर्को छ अब पशुपालनहरूको पनि समस्या आउँछ पशुपालन धेरै समस्या आउँछ लक्ष्मी भन्ने मात्रै हो खेती गर्न सजिलो छैन क्या बरु पढ्ने चाहिँ पढ्यो जाँदियो सिद्धियो यो त आमामामै रोप्नको लागि पाल्नको लागि खनफोर गर्ने वस्तु ल्याउनलाई पहिला ब्याउला ल्याउने दुलाई ल्याउने ठाउँ जस्तो गरेर बनाउनु पर्छ अब पशु पनि त्यसै हुँदैन यार पशुलाई पनि राम्रो स्याहार गर्नुपर्छ जस्तै भनौँ अब तराई भयो त्यो मध्य पहाडमा चाहिने त्यसको लागि स्टाइल हो मलाई सिला हो कि के हो बिर्सी जेसियो मलाई राम्रो आउँदैन है जस्तै अब घाँसै लाउने डाले घाँस लाउने त्यसको बेर्न सार्ने अनि गाई बस्तुलाई आन्तरिक परिजीवीबाट बचाउन जुगाको औषधि खुवाउने भने कस्तो भने पशुलाई पनि जुगा पर्छ चेप्टे जुगा नाम्ले जुगा सबै पर्छ हो त्यो जुगा नपरोस् भन्नको लागि औषधि खुवाउनु पर्छ यसको लागि चाहिँ पशु ज्ञान केन्द्रमा जाने पशु शाखामा जाने त्यहाँ यो पशु सम्बन्धी जानेका पढेका मान्छे हुन्छन् हेर अब उनीहरूसँग गएर भन्न पर्छ क्या अनि उनीहरूले आएर बताइदिन्छन् ल है यस्तो भएछ खुवाउनु पनि खुवाइदिन्छन् बर तर उनीहरूले आएर त फेरि तेरो यो त्यो भैँसी कस्तो फोहोर्छ हेर त त्यहाँ छ्यात मलाई त भात पनि खानु मन लाग्ने हेर त भन्यो भने फेरि यो बुढी जाने बेला न्यु खोजी भनेर भन्ला गाई बस्तुको त भगाएर सोरिरहनु पर्छ लक्ष्मी कुरा चाहिँ यस्तो ध्यान दिएर सुनिरहन्छ
6: ल दिदीको कुरा धेरै सुने मैले, अब सबै मनमा राखेको छु। अब मैले चाहिँ बिचा कुखुरा पालौँ कि भनेर सोचेको छु दिदी। अब एकचोटि ज्वाइँलाई म त्यहाँ हरिहर भवनको कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा किताब लिन पठाउँछु। त्यसमा लेखेको हुन्छ कुन समयमा के रोप्ने, के लगाउने, कस्ता पशुहरू रहने, कस्ता कुखुराहरूलाई अब के गर्ने भन्ने कुरोहरू लेखेको हुन्छ दिदी। अब त्यही हेरेर पढेर बुझेर नबुझेको दिदीलाई सोधेर अब मैले एउटा कुखुरा पालन गरौँ कि भनेर सोचेको छु दिदी।
7: तर हेर, अब कुखुरा त पाल्ने विचार राम्रो तेर, तर कुखुरा पाल्ने त्यो अध्यार खोरा पालेर हुँदैन हेर। हावा आवाजात गर्ने, घाम छिर्ने चाहिन्छ। अब खोर पनि आधुनिक तरिकाले बनाउनु पर्छ। पहिला जस्तो डोका थुनेर फाइदा होला भनेर नसोच लक्ष्मी तैले।
6: हुँदैन दिदी, हुँदैन। यहाँ टहरो बनाउने कुरो भएको छ। त्यहाँ टहरो बनाएर अब त्यहाँ कुखुरालाई, अब कुखुराको त्यहाँ यसो पसपिसमा गएर अनि यसो साधारण तालिम लिएर आएर अब कुखुराहरूलाई कसरी पानी राख्ने, कसरी चारो राख्ने, कस्ता ठाउँमा कुखुरान्छ, कस्ता ठाउँमा चल्ला हुर्किन्छन्, अब त्यो सबै ज्ञान सिकेर आएर अनि मात्र सुरु गर्ने दिदी। अब यहाँनिर ज्वाइँले भनिसकेको छ त्यहाँ दुई तिन रोपनी जग्गामा गर्ने भनेर। पहिला टहरो बनाउनु पर्यो दिदी, अनि त्यही अनुसारले गर्ने हो।
7: त्यही भनेको हो, कुखुरा ल्याउनु पाल्ने त रहर गरिस्, तर हावा पानी मिल्न पर्यो, जापाइ त्यही हुँदैन होइन। खोर बनाउँदा राम्रोसँग विचार गर्न, उनीहरूले पनि आएर हेरिदिन्छन्। आफू यसो बाबु हामीले यसो बनाएको सर कसो गर्ने भन्यो भने आएर हेरिदिइहाल्छन्, गर्छन् त्यस्तो। कुखुरा ल्याउने बित्तिकै मोटो दाना खानु सक्दैन फेरि हेर। एक नम्बर, दुई नम्बर, तिन नम्बर दाना हुन्छ, उसको उमेर अनुसार खानदिनु पर्छ।
6: हो, सानो चल्लालाई सानो एक नम्बरको दिन पर्यो, अब त्यही अनुसारले चल्लालाई राख्नु पर्यो। अझ थाहा छ दिदी, कुखुरालाई त म्युजिक पनि सुनाउनु पर्छ रे।
7: गीत गाउँछ कि क्या हो कस्तो म्युजिक भने?
6: सानो म्युजिक सुनाउनु पर्छ रे दिदी, मन्द हाले सङ्गीत।
7: ए, अब सङ्गीत भने कुरो त आमामा जिउँदो मान्छे बचाउँछ भन्छन् सङ्गीतले। त्यस्तो मुटुको रोग त निको हुन्छ र भन्थे उहिले उहिले। सुन्ने पनि सुनाउने भन्छन् भइगयो नि। तँ गाउँछेस?
6: गाउँदिन अलिअलि कहिले कहिले दिदी।
7: के गाउँछे ल सुना सुना, के गीत गाउँछ गा त?
6: अहिले सुनाउला, तिजमा अब आउनु न दिदी, तिजमा दिदी बहिनी नाच्नु पर्छ।
7: तेरो तिजा तै नाच्छ, अब उहाँदेखि त्यो तिजमा न पो आउँछ। यत्र तिन तिन महिना बसिसके, अब त लास पनि हुन्छ कस्तो बुढीको घर बिरे चाहिँ क्या आएर बस्छ।
6: होइन, अब भदौमा तिज कहिले छ दिदी, हेरेर अब तिजमा आउनु पर्छ नि दिदी बहिनी, भेट हुनु पर्छ नि।
7: तै आइजा न उता जाइँ लिएर।
6: दिदी यहाँ माइतीमा बस्ने नि, तिजमा कहाँ दिदीको घर जाने? आउनु न हजुर यहीँ।
7: कुरा गरे कुराको दुःख भनेर चाहिँ यही जित्छ फेरि सबै। अब ठिकै छ ल, पोको सोको राम्रोसँग पार्दे। तँलाई यसपालि केही हालिदिन सकिनँ मैले कपडा सपडा, अब अर्को पालि यसपालि तिजामा सक्यो भने तँलाई एउटा हालिदिन्छु, पछिवटा एउटा किन्ने।
6: अस्ति
7: कमाइ छैन हेर।
6: अस्ति दिदी बहिनी बसेर यहाँ मुलाको चाना काटे थियौँ नि दिदी, मुलाको अचार हालेको छु, यो पनि लानु अलिकत।
7: हाल्न त हालिस, कुन ढङ्गले हालिस? धेरै त्यो गाले अचार नै खानु हुँदैन, ग्यास्ट्रिक हुन्छ भन्छन्।
6: कति राम्रो, अस्ति दिदी बहिनी हजुरले त्यत्रो मुला काट्नु भएको होइन, सबै यत्रो सबै मुलाहरू सुकाएर चाना बनाएको छु, अचार पनि छ। लग्नु दिदी अलिकत, दुई डिब्बा हालिदिउँ कि तिन डिब्बा हालिदिउँ?
7: ओहो, म बस्छ नि, एक डिब्बा भए पुग्छ, खान मन लाग्यो आउँछन् लिन।
6: मुलाको चाना?
7: मुला चाना त हाल्दैन, खानुपर्छ।
6: ल, मुलाको चाना लग्नु, एक पाथी जति नै लग्नु, त्यत्रो दिउँसोभरि दिदी बहिनी।
7: मुला चाना त गरौँ हुँदैन,
6: हस् हस्
7: हलुका हुन्छ, त्यो त हाल्दे, जति हाल्दे नि हाल्दे, के भयो र त्यो ओह्रालो हाल्छ। अनि मेरो त फोन छैन यार लक्ष्मी,
6: हजुरलाई गाडी चढाइदिनु बित्तिकै म फोन गर्छु दिदी।
7: हुन्छ हुन्छ हुन्छ
6: ल, यहाँ बाटोमा जानलाई अलिकति फलफुल पनि हालिदिएको छु दिदी, यहाँ उमालेर राम्रो यहाँ बट्टामा हालिदिएको छु, खानु होला।
7: लाँदा त जे पनि लैजाउँ जस्तो लाग्छ, बोक्न नि सक्नु पर्यो, लोभ लाग्छ माइती भनेपछि के गर्नु। अत्यार बाबुआमाहरू बिहानै उठेर खेता गएछन्, ए दिदी तपाईँ जाने हो होइन भने सोध्दैन, यस्तो नि माइती हुन्छन् मेरा।
6: अब दिदी बसिराख्नु भनेर होला नि त, हजुर आज जान टकटकिनु हो, के गर्नु त?
7: ठिकै छ, गयो भने केही छैन, हिजो त राम्ररी गफै गरेर हो, अब अहिले चाहिँ

0: पनि छ, अब यो मुलाको अचार पनि छ, लिएर जानु होला नि।
1: ल उठ त उठ उठ अब उठ, त्यो ओह्रालसम्मलाई पुऱ्याइदिए। आइहाल लक्ष्मी, नि
0: हस् दिदी, हस् ल जाऊ।
1: अब त जान त, अब गाडी आइहाल्छ, म बस जान्छु। साँच्चै लक्ष्मी,

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ
5: नागरिक लगानी कोष

0: प्रस्तुत छ नाटक परिणाम। लेखक अच्युत प्याकुरेल। पात्रहरू
1: ए भनिदिए त यसलाई, हामी स्कुल नगएको कति दिन भयो अरे।
0: प्रकाश जङसाह।
2: मेरो त हेर अहिलेसम्म त थाहा त कसैले पनि पाएको छैन।
0: कुसु पोखरेल।
3: दिनेश त आएको छैन सर, ए हाजिर कवि पनि ल्याएको छु।
0: निशा थापा।
4: ओहो आमा, चाँडै नल्याउनुहोस् भनेको होइन, कस्तो आनन्दसँग निदाइरहेको थिएँ, डिस्टर्ब गर्नुहुन्छ।
0: राम थापा अविरल।
5: अहिले कतै नपठाउनुहोस्, एकपटक मौका दिउँ।
0: प्रदीप खनाल।
6: होइन, कुन चाहिँ साथीकोमा जान्छ त्यो, पत्ता लगाउनु पर्यो क्या दिनेशको बुवा।
0: रीता तिमल सिन्हा।
7: यस्ता अपशकुनका सङ्केतहरू धेरै अनुभव गरिसकेको छु मैले।
0: र पूर्ण थापा।
3: सरलाई एकजना अभिभावक भेट्न आउनु भएको छ, भित्र बोलाम सर।
5: ठिक छ, भित्रै बोला।
8: नमस्कार सर।
5: नमस्कार नमस्कार, आउनुहोस् बस्नुहोस्। अनि भन्नुहोस् के सेवा गरौँ
8: सर। कक्षा 12 पढ्ने दिनेश केसीको बाबु महेश केसी हुनु।
5: ए दिनेशको बुवा तपाईँ आइदिनु भयो, साह्रै खुसी लाग्यो, धन्यवाद छ तपाईँलाई। यसै गरी अरू अभिभावकहरू पनि आफ्ना छोराछोरीको बारेमा बुझ्न आइदिएमा सुनमाथि सुगन्ध हुन्थ्यो अनि पढाइ पनि प्रभावकारी बन्थ्यो।
8: कुरा के भनिन् सर, मेरो छोरा पढ्न आउँछ कि आउँदैन यसो बुझौँ कि भनेर आएको म।
5: एकैछिन है, सङ्गीता म्याम।
3: हजुर सर।
5: एकपटक यता आउनुहोस् त।
3: किन सर?
5: आज दिनेश स्कुल आएको छ कि छैन?
3: खै सर, मलाई पनि थाहा भएन, एकचोटि हेर्नै पर्छ।
5: ल एकपटक हेरेर आउनुहोस् त।
3: हस् सर। दिनेश त आएको छैन सर, ए हाजिर कवि पनि ल्याएको छु।
5: खै हेरौँ त। आज बुधबार 4 एब्सेन्ट पो छ त, हिजो अस्ति पनि एब्सेन्ट देखिन्छ।
8: सर म पनि त्यही भएर बुझ्न आएको, आजकल त्यो कहाँ जान पल्केको छ, के गर्ने होला सर त्यसलाई?
5: अब केही गर्नुभन्दा पनि पत्तो लगाउनु पर्यो अनि मात्र।
8: त्यसो भए पढ्न नआएको 3 भइसकेछ, घरबाट त सधैँ पढ्न जान्छु भनेर चाँडै भात खाएर निस्कन्थ्यो, होइन कहाँ जान थालेछ त्यो।
5: ल महेशजी, अब कसलाई दोष दिनुहुन्छ, अनि बेलुका कति बजे घरमा आउँछ र कुन अवस्थामा आउँछ त्यो पनि अध्ययन गर्नुभएको छ?
8: हिजो अस्ति घरमा पनि अबेर आएको थियो, मैले त साथीकोमा गएको थियो होला भनेर केही कुरा पनि सोधिनँ। आखिर कहाँ जान्छ होला त्यो, पढाइमा मेहनत गर्ने उमेरमा हेर त्यसको बुद्धि बिग्रेको, घुन्चाइले नराम्रोसँग फसाए जस्तो छ।
5: ल भइगयो महेशजी, ऊ के गर्दैछ भन्ने कुरा हामी पनि चासो राख्छौँ, आज बेलुका घरमा आएपछि नरम भएर सोध्नु।
8: हुन्छ सर, म त्यसै गर्छु। के गर्नु, त्यही एउटा छोरो, उसलाई केही कुराको अभाव थिएन, आमाले पनि त्यत्तिकै पुलपुल्याउँछ। हस् त सर, म अहिले जान्छु पनि, सहयोगको आशा गर्छु है सर।
5: हुन्छ हुन्छ महेशजी, हामीले गर्नुपर्ने सहयोग त हामी गरिहाल्छौँ।
8: हस् त सर, नमस्ते।
5: नमस्ते।
6: दिनेश, ए दिनेश, ढोका खोल न बाबु, ढोका खोल, मैले चिया र अन्डा ल्याइसकेको छु क्या, लौ न छिटो खोल न भनेको, कति बेर कुर्ने होला, मेरो पनि त कति काम छ, अझै उठेको छैन कि क्या हो। दिनेश, ए दिनेश।
4: ओहो आमाले पनि बिहानै बिहानै डिस्टर्ब गर्नुहुन्छ। ल ल आए आमा आए। ओहो आमा, चाँडै नल्याउनुहोस् भनेको होइन, कस्तो आनन्दसँग निदाइरहेको थिएँ, डिस्टर्ब गर्नुहुन्छ।
6: ल बस चिया खान, हिजो राति 10 पनि घरमा आएको थिएनौ, कहाँ गएको थियो बाबु?
4: साथीको घरमा गएको थिएँ आमा, त्यतै खाना खाएर आएको। साँच्ची आमा, बाले त केही भन्नुभएको छैन नि।
6: केही भन्नुभएको छैन क्या बाबु। तिम्रो आमा हुँ, बिग्रिन्छौ कि भन्ने चिन्ता लाग्छ क्या। कहाँ जान्छौ, के गर्छौ, नढाँटिकन भन त छोरो। हिजो आज अलि फरक पनि देख्छु, म कसैलाई पनि भन्दिनँ क्या। हिजो पनि त पढ्न गाह्रो नि बाबु, कहाँ गएको थियौ भन त।
4: ओहो आमा, कसले भने म पढ्न गएको छैन भनेर?
8: मैले भनेको, मैले मैले भनेको। सुनिस्, तेरो स्कुलमा त तँ होइन म जान थालेको छु।
4: बुबा, तपाईँ?
8: हो म। किन आश्चर्य लाग्यो? हँ, हिजो अस्ति त कहाँ गएको थिइस्? नठाँटी भन् त। होइन भने अब म कानमा तेल हालेर बस्नेवाला छैन। यदि पढ्ने मन थिएन भने किन सधैँभरि स्कुल जाने बहाना बनाउँछस्? मैले त्यसै ऋण गरी तँलाई पढाएको होइन, बुझिस्? पहिले त म स्कुलको दोष सम्झन्थेँ, आखिर यो सब तेरो दोष रहेछ, तेरो।
6: भइगयो नि त, अब कति गाली गर्नुहुन्छ छोरालाई। कतै साथीको घरमा गएको होला नि, अब भोलिदेखि जान्छ क्या पढ्न, कति कराउनुहुन्छ भने।
8: हेर राधा, यो सब अनावश्यक पुलपुलाएर भैमाना भाँडा भएर मातिएको छ। यो एउटा त हो नि भनेर टाउकोमा टेकायौ नि, देख्यौ नि यसको ताला। माइतीले दिएको पाँच पाँचवटा सुनको सिक्री पनि गुमायो, त्यति मात्र हो र? हुँदा हुँदा मेरो इज्जतमा समेत आँच पुर्याएको छ यसले।
6: भइगयो भने भइगयो, हेत्तेरी, अबदेखि त्यसो नगर्ला नि त यसले। सधैँ केटाकेटी होइन क्या रे, यो पनि आजबाट त 18 वर्षको लागिसक्यो क्या, कति गाली गर्नुहुन्छ।
8: भोबो राधा, नसम्झाऊ यो मूर्खलाई। लवन, आजसम्म यो घरबाट लगेको चिन्सी र नगद कुन चाहिँ उद्योगमा लगानी गरेको छ? एक एक पैसाको हिसाब बुझा। अब म चुप लागेर बस्नेवाला छैन। जिन्दगीमा मैले तेरो लागि के मात्र गरिनँ, आफ्नो प्रतिष्ठालाई समेत बन्दकी राख्न पछि परिन, के त्यसलाई पनि नकारात्मक भन्ठान्छस्?
6: भयो नि त भयो, ए बाबा, कति कराउनु भएको बना। के देख्नु पर्यायो, एका बिहानै छोरामाथि खनिन थाल्नु भएको छ भने अब त्यसो गर्दैन क्या यसले। ल है, चुप लाग्नुहोस् तपाईँ, छिमेकीले थाहा पाए पनि के भन्ला नै। मलाई त दिक्क लागिसक्यो यिनीहरूका बाउ छोराको गन्थन सुनेर।
8: यो हाम्रो घरको मामिला हो, निजी मामिला, अरूलाई के चासो?
6: लौ भने लौ, त्यसो भए जे जे मन लाग्छ गरिराख्नुहोस्।
8: कति बेला सम्झाउने त यसलाई? राति 10-10 बजेसम्म घर आउने होइन, यस्तै कुलतमा भासिन्छस् भने भोलिदेखि यो घरको ढोका तेरो लागि सदाको लागि बन्द हुन्छ। सुनिस् तैँले, लवन, तेरो पढ्ने मन छ कि छैन प्रष्ट भन्। किन बोल्दैनस्, किन बोल्दैनस् है? तैँले त यो समाजमा विकृति ल्याउन थालिस्, मेरो इज्जतमा नराम्रोसँग दाग लगाइस् तैँले।
4: मलाई माफ गर्नुहोस् बुवा, जे गरेँ गल्ती गरेँ, अब भोलिदेखि सधैँभरि स्कुल जान्छु बुवा।
5: महेशजी, ए महेशजी,
8: को हो? भित्रै आउनुहोस् न।
5: नमस्कार है, नमस्कार।
8: नमस्कार सर, नमस्कार, बसौँ न। अनि आज अचानक मेरो घरमा कसरी यो आगमन भयो?
5: होइन, यत्तिकै यसो डुल्दै आएको नि।
6: नमस्कार है सर, मेरो पनि।
5: नमस्कार, नमस्कार, आरामै हुनुहुन्छ? तपाईँलाई त नदेखेको पनि धेरै समय पो भयो त।
6: हो नि त सर, अब स्कुल जान पर्यो भने पनि अभिभावक भएर उहाँ नै अघि सर्नुहुन्छ, आफू त यही घर कुर्यो बस्यो, अरू केही काम छैन क्या रे सर।
8: अनि सर, यो मूर्ख विद्यार्थीको बारेमा कतिको अध्ययन गर्नुभयो त?
5: हाम्रो अध्ययन र उसका नजिकका साथीहरूको कुरा सुन्दा दिनेश कुलतमा फसिसकेको छ। मैले त तपाईँको यो छोरो यस्तो होला भनेर सोचेको पनि थिइनँ। गत वर्षसम्म त इमान्दार विद्यार्थी होला भन्ठानेकै थिएँ। तर ठिकै छ महेशजी, एकपटक सुध्रिने मौका दिनुहोस्, नत्र भने विद्यालयलाई त दाग लाग्छ लाग्छ, तपाईँको प्रतिष्ठामा समेत कहिल्यै नजाने दाग लाग्नेछ।
8: दाग त लागिसक्यो नि सर, बरु सल्लाह दिनुहोस् न, यसलाई सुधार गृहतिर पठाइदिउँ कि प्रहरीको जिम्मा लगाइदिउँ?
5: भयो भयो, अहिले कतै नपठाउनुहोस्, एकपटक मौका दिउँ, सुध्रिहाल्छ कि। ल दिनेश, हाम्रो कुरा सुन्यौ होइन, आफ्नो बानी छिट्टै सुधार्नु अनि भोलिदेखि पढ्न आउनु।
1: हुन्छ सर, भोलिदेखि स्कुल आउँछु।
8: सर, यसका नजिकका साथीहरूलाई भनेर भए पनि निगरानी राखिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। हेरौँ एकपटक, यसले आफैले निर्णय गर्ने कुरा हो, अझै पनि आफूलाई सुधार्ने मौका छ।
5: दिनेश, तिमी कस्तो सङ्गतमा लागेर यस्तो घृणित कामतिर फसेको?
1: साथीहरूको सङ्गतमा लागेर हो सर।
5: साथीहरूको सङ्गतमा? नाम के हो तिनीहरूको, थाहा छ?
1: थाहा छ सर, ठाकुर, विदुर अनि अरूहरू पनि छन् सर।
5: ए ल ठिक छ, पहिले तिमी आफू सुधारिनुपर्छ दिनेश। हेर, यो देश तिमीहरूको काँधमा आउन खोजिरहेको छ, सही नेतृत्वको खाँचो छ यो मातृभूमिलाई। तिमी हामी त बाँच्नुपर्छ, यो देशको लागि केही गर्नुपर्छ। ल महेशजी, धेरै बेर कुरा गरियो, अहिले म जान्छु भने। ल भाउजू नमस्कार है। महेशजी नमस्कार।
6: नमस्कार सर, आउँदै गर्नुहोस् न है सर, यसो बाटो परेको बेलामा।
5: हस् भाउजू हस्।
4: साँच्चै ए विदुर, मेरो त बाउले स्कुलमा गएर सबै कुरा पत्ता लगाएछ नि। तेरो नि तेरो
2: अल्छौ त छैन, तर यो के गर्ने थाहा पायो भने चाहिँ के गर्ने भने, अब यसरी पढ्न पनि जान लाज हुन्छ यार, भोलिदेखि यहाँ बसेर नतानाउँछु ला मलाई। कसो ठाकुर,
1: तैँले ठिक भनिस् विदुर, ए तैँले ठिक भनिस्। ए भनिदिए त यसलाई, हामी स्कुल नगएको कति दिन भयो अरे?
2: त्यही एक हप्ता भयो क्यारे। मेरो त हेर अहिलेसम्म त थाहा त कसैले पनि पाएको छैन, तर यही तालो भने एक दिन चाहिँ मेरो बाउले पक्कै थाहा पाउँछ यार, अन्त बर्बाद हुन्छ।
1: साँच्ची यो खुराकको व्यवस्था भोलि कसले गर्ने?
4: म चाहिँ सक्दिनँ हेर, अब कुनै ठाउँ छैन मेरो, अब तिमीहरूले दिन्छ भने खान्छु, होइन भने मेरो चाहिँ केही लाग्दैन है।
2: ए ल ल ल ठिक छ, ल भोलिको ठेक्का चाहिँ ठाकुरेकै भयो होइन। कसो ठाकुर?
4: ठेकदार ठाकुरे जिन्दाबाद।
2: ठेकदार ठाकुरे जिन्दाबाद।
4: ए ठुल्ठुल ठुल्ठुल चाहिँ नकराऊ है, यहाँ त प्रहरीले गस्ती गरिरहेको हुन्छ क्या।
1: यही विदुरले कराउँछ धेरै, यसलाई खुराकीले छोए जस्तो छ, अब लास्ट फायर गर्ने होइन त।
4: अबेर भइसक्यो साथी हो, साँझ पनि परिसक्यो, ल ल छिटो छिटो छिटो लोड गर, आज पनि घरमा मार खाने भइयो।
1: त नखान, कसले कर लगाएको छ र, यति महँगो चिज छ।
2: ए त नरिसा ठाकुर नरिसा न यार, जस्ट कुल डाउन के कुल डाउन।
1: ल ठिक छ, त्यसो भए भोलि मेरो पालो होइन त, आजलाई पुग्ने डोज बनाऊ नि त। क्या मजा आउँदो रहेछ यार, यस्तो पो जीवन, पढेर के हुँदो रहेछ र। ऊ त्यसको दाइलाई हेर त, जहिले फेल भएको भएछ, जति पढे पनि दिमागमा नघुसेपछि के पढ्नु।
2: एकैटा यसो यार, हामी मध्येमा चाहिँ सिनियर ड्रगिस्ट चाहिँ को होला यार, यसो विचार गर त।
4: को हुनु नि, ठाकुर नै हुनुपर्छ, आफू त भर्खरको सिकार हो, जुनियर पर्यो
1: हो, जुनियर केटाकेटी हो। हेर न, छातीको करङ नै देखिने गरे चिलिम तानेको।
2: तान्नै पर्ने हो चाहिँ किन नतान्ने नि?
1: खै खै ल्यो त, जति ताने त्यति मजा आउँदो रहेछ। होइन यो उत्पादन गर्ने व्यक्तिहरू पनि यस्तै आनन्दित हुन्छन् त, हाम्रो देशमा पनि बन्छ होला है।
2: धेरै फुसा न गफ नगर्दै धेरै, यो रातको हेर्दै यहाँ 10 बजिसक्यो यहाँ, यो झकमक्क भइसकेको छ, तिमीहरू जस्तो मेरो नजिक छैन यार केटा, मेरो त टाढा छ, म त लागे घरतिर यार। ल गाइज, ल सिउट मारो, ल
1: ल अब म पनि घरतिर लागे केटा, भोलि अर्कै ठाउँमा भेट्ने, ओके गुड नाइट।
4: ए सुन त सुन, त्यो पर गाउँमा त्यो कुकुरहरू कति कराएको हुने यार।
1: दिनेश तँलाई झ्याम्मै लागे जस्तो छ यार, खै कहाँ कराएको छ कुकुर?
4: ओए हो यार, आज चाहिँ धेरै लाग्यो यार, मलाई धेरै लागेको छ है, अब म एक्लै कसरी घर जाने होला यार, तपाईँ मेरै घर हिँड।
1: जान्न यार, म मेरै घरमा जान्छु। अँ जान्न,
4: ए आफ्नै घर जान्छस्? ल ल जा जा, ल ओके भाइ, ल म पनि अब मेरै घर जान्छु, तँ पनि तेरै घर जा होइन, भोलिको मालको जिम्मा चाहिँ ठिक पार्नु नि, तेरो जिम्मा छ मालको, ल जाउँ ल।
1: दिनेछ सामान हेर के छुट्या छ कि हेर्छ
4: है, जान्छ ल ल भाइ, ल भोलिको पैसा
6: होइन। कति बज्यो अहिले?
8: ल रातको 2 बजिसकेछ। अनि कतिखेर आयो तिम्रो सुपुत्र, कि घरमै आएको छैन? यसले त साह्रै टेन्सन दिने भयो।
6: अघि नै आए जस्तो छ, ढोका लगाएको आवाज त सुनेको थिएँ मैले। होइन, कुन चाहिँ साथीकोमा जान्छ त्यो? पत्ता लगाउनु पर्यो क्या दिनेशको बुवा। राति त्यस बेला आउँछ, खाना खाएर आउँछ कि भोकै आउँछ केही थाहा छैन है मलाई।
7: खै के भनौँ, तिमी त उसकी प्यारी आमा हो नि, त्यति कुरा पनि पत्तो लगाउन सक्दैनौ? त्यस बेला आउने मान्छे भोकै आउँछ त?
6: अबेर आउन थालेको धेरै भइसक्यो क्या दिनेशको बुवा। कुनै दिन उज्यालैमा आए पनि भात खाएर आएको भन्थ्यो, सोध्न जाउँ भने ढोका खोल्दैन, निदाइरहेको होला भनेर फर्किन्छु।
7: के बोलाउनु त यो मध्यरातमा, के किन भए जस्तो गरी बेकारमा छिमेकीहरू

0: यो शरीर लडाको मात्र छु, के गर्नु, सपना पनि राम्रो छैन।
1: यस्ता अपशकुनका सङ्केतहरू धेरै अनुभव गरिसकेको छु मैले। खै अब कति बेरसम्म सुत्नु, उज्यालो हुन आँटिसक्यो। यसो गर, बिहान चाँडै चिया नास्ता लगिदेऊ, म एकछिन भए पनि यसो आँखाको बिस मार्छु।
0: के निदाउनुहुन्छ अब, चराचुरुङ्गीहरू कराउन थालिसके, आजकल त तल फाँकतिर पनि स्यालहरू कराउन लागिसकेका छन्।
1: जे होस्, दिनेश आएको त पक्का हो होइन र?
0: आएको छ क्या, आएको छ। ढोका लगाएको आवाज त म आफैले सुनेकी हुँ नि। आउन त ढिला भए पनि घरैमा आउँछ दिनेश।

0: दिनेश, ए दिनेश छोरो, ढोका खोल न भनेको। यता सुन्नुहोस् न भनेको, ढोकै खोल्दैन छोराले, कति बोलाइसके, कस्तो निन्द्रा होला।
1: दिनेश, ए दिनेश, दिनेश, ए ढोका खोल भनेको, ए ढोका खोल न, यहाँ आमा चेलेर उभिरहेकी छे, ढोका खोल, खोल्दैनस्। ए राधा, खै ल्याउ त त्यो अर्को साँचो।
0: पक्नुहोस् है, म लिएर आइहालेँ, लिनुहोस् साँचो।
1: ए राधा, हेर त, देख्यो छोराको चाल, हेर यहाँ, ल हेर कति रहेछ, ल लागु पदार्थको सामानहरू हेर यहाँ त्यत्तिकै छ रे का। अरे शिव, पलङमा सुतेको पनि रहेनछ। दिनेश, ए दिनेश, ए उठ त दिनेश, ए
2: लौन नि, ए छोरा के गरेको यो, बोल न बोल, आँखा खोल न ए छोरा, आँखा खोल न भनेको।
1: राधा, अब यो बोल्दैन,

0: छोरा बोल्दैन राधा, बोल्दैन।
1: के भन्नु भएको?
0: अब यसले आँखा पनि खोल्न सक्दैन राधा। बाबु, के गरिस बाबु तैले यस्तो? कस्तो कुलत्व लागेर ज्यान गुमाइस बाबु, म के गरौँ अब? आफैले मृत्युलाई निम्त्याइस बाबु, आफैले मृत्युलाई निम्त्याइस।
2: राधा, राधा नरौ, राधा नरौ, आफूलाई सम्हाल राधा, राधा आफूलाई सम्हाल। यो फर्कदैन अब। जब प्राणघातक वस्तु सेवन गर्न थाल्यो त्यति नै बेला मरिसक्यो यो, त्यति नै बेला मरिसक्यो राधा। यो चित्त बुझाऊ नरो राधा, चित्त बुझाऊ, सम्झ। आज आजसम्मको लागि मात्र रहेछ यो, चित्त बुझाऊ राधा, चित्त बुझाऊ।
1: दिनेशको बुवा, अब म के गरौँ? मैले कसरी यो मनलाई सम्झाऊ बाबु?
2: राधा, राधा आफूलाई सम्हाल पहिला, आफ्नो मनलाई, आफ्नो मनलाई बुझाऊ राधा। हेर हेर त, सबैतिर हेर तिमी, सबैतिर बुझ तिमी, सबैतिर हेरेर आफ्नो मनलाई बुझाऊ राधा, बुझाऊ। यो सबै यस्ता लागु पदार्थ सेवन गर्नेको परिणाम हो। अब सम्हालिनुपर्छ हामीले, हिम्मत गर्नुपर्छ हामीले, अब आफ्नो मनलाई सम्हाल्नुपर्छ राधा, आफ्नो मनलाई सम्हाल्नुपर्छ।
1: म कसरी सम्हालु आफूलाई भन्नुहोस् त तपाईँ नै।
2: अब के गर्ने त भन न, के गर्ने राधा? आफूलाई सम्हाल राधा, उपाय नै छैन, अब के गर्ने? गइसकेको छोरा त फर्केर आउँदैन, अब हामी मिलेर प्रार्थना गरौँ कि अब आउने सन्तानहरू यस्तो क्रियाकलापमा नलागुन्, कसैले पनि यस्तो दुरावस्था भोग्न नपरोस्। सम्हाल राधा, सम्हाल, चित्त बुझाऊ, यस्ताको परिणाम यस्तै हुन्छ, यस्तै हुन्छ, यस्तै हुन्छ, यस्तै हुन्छ।

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक परिणाम। पात्रहरू प्रकाश शाह, निशा थापा, कुसु पोखरेल, राम थापा अविरल, प्रदीप खनाल, रीता तिमल सिन्हा र पूर्ण थापा। प्रविधि संयोजन प्रदीप खनाल, लेखक अच्युत प्याकुरेल, निर्देशन सहयोगी रीता तिमल सिन्हा, निर्देशन पूर्ण थापा।

0: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
1: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवन पछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
0: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: के भयो?
3: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
4: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
5: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: तथा भावि विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।

0: साथी संयोगको कुरा पनि हो र मन मिल्ने कुरा पनि हो।
1: आपसमा मन मिले सबै साथी सबै आत्मीय।
0: के तपाईँ पनि मेरो साथी बन्नुहुन्छ त?
1: साथी बन्नेहरूका लागि रेडियो नेपालको एउटा कार्यक्रम के तिमी मेरो साथी बन्छौ
0: प्रत्येक सोमबार 12 बजेको समाचार पछि केवल रेडियो नेपालमा।
2: नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मोक्तानको साथमा प्रसारण भइरहेको छ।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 मेगाहर्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज शनिबार साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका धुरी गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 प्रस्तुत गर्नेछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्दैछौँ स्वदेशकानबाट, जसमा स्वर दिनुभएको छ भक्त राज आचार्यले भने गीत रचना रहेको छ रुद्र राज आचार्यको, सङ्गीत रहेको छ भक्त राज आचार्यको। यो स्वदेशकानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका दोहोरी गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

भर्खरै सुनायौँ स्वदेश गान भक्तराज आचार्यको स्वर सङ्गीतमा रहेको थियो। अब भने करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका धुरी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ अन्जु पन्त र रविन गुरुङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ शिव हमालको।

अहिले सुनायौँ विष्णु माझी, कुलेन्द्र बिके र विमल डाङ्गीको स्वरमा रहेको दोहोरी गीत सङ्कलन रहेको थियो गणेश चौला गाईको भने शब्द रहेको थियो गणेश चौला गाईकै. अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, सरोज लामिछाने र सङ्गम लामिछानेको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ सरोज लामिछानेको.

अहिले सुनायो प्रकाश दूतराज र शान्ति श्री परियारको स्वरमा रहेको दोहोरी गीत भने सङ्कलन रहेको थियो प्रकाश दूतराजको, शब्द पनि प्रकाश दूतराजकै रहेको थियो। अब अन्तिम दोहोरी गीत राख्दैछौँ यहाँहरू माझमा। बसन्त थापा रामकृष्ण बमल्ल समीक्षा अधिकारीको स्वरमा रहेको छ भने शब्द रहेको छ बसन्त थापाको, सङ्कलन रहेको छ रामकृष्ण बमल्लको। यो दोहोरी गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
6: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: बिहानै झोक्राई छौ त, के भयो?
9: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा। केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
10: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो। यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
11: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन। यो वर्ष मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अनुमान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियर राष्ट्रपति सी जिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको 2 दिने भ्रमणको कार्यक्रम सार्वजनिक। अब समाचार विस्तारमा। यो वर्ष मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। गर्मी वा तातो हावाको लहर लुबाट समेत प्रभावित बन्ने सम्भावना रहेको आकलन गरिएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। उहाँले 1 दिन काम रोकिँदा पनि परियोजनाको लागत उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्दै प्रष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ अघि बढ्न निर्देशन दिनुभएको हो। दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै कुन आयोजनालाई कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट प्राथमिक निर्धारण गर्नुपर्ने बताउनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन माप लेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको मा लेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख छ। कास्कीका 7 उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै 7 उद्योग तथा व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण अनुमति पत्र नलिई उद्योग सञ्चालन लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 खाद्य बजार 12 दाना बजार 71 होटल तथा रेस्टुरेन्ट 208 खाद्य उद्योग र 68 संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको हो। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा जिल्लामा क्षेत्रमा रहेका फार्मेसी मेडिकल तथा डेन्टल क्लिनिकहरूको अनुगमन गरिएको छ। अनुगमनका क्रममा सरस्वती मेडिकल स्टोर उदयदेव डेन्टल र हिमसिका आयुर्वेद औषधालयको निरीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारू स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत घनश्याम ओझा तथा जिल्ला अस्पताल बैतडीका फार्मेसी अधिकृत हिक्मत चन्द सहभागी रहेका छन्। अनुगमनका क्रममा कुनै गम्भीर त्रुटि नदेखिएको जनाइएको छ। यद्यपि औषधि पसल सञ्चालकहरूलाई डाक्टरको प्रेस्क्रिप्सन र बिल काटेर मात्रै औषधि बिक्री गर्न निर्देशन दिएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्त्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो रूपले काम गर्न प्रयोग हुने डिजिटल औजारले ल्याउने चुनौती र अवसरमा सही र जिम्मेवार प्रयोगका लागि पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
1: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
2: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
1: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तन सँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल। यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
3: एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
1: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। गत 24 घण्टामा 2200 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,39,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको, नियम विपरीत राइडर सेयरिङ गरेको, संकेत बत्ती उल्लङ्घनकर्ता, तीव्र गतिमा सवारी साधन चलाएका व्यक्तिलाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने, एकतर्फी सड़कमा सवारी चलाउने र अन्य सवारी नियम पालना नगरेका 1,072 जनालाई कारवाही गरिएको हो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु भएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकारीमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। कोशी प्रदेशमा होमस्टे सञ्चालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसानी तथा पशुपालनमा संलग्न महिलाहरूलाई अहिले होमस्टे व्यवसायमा जोडिन थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
7: आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। होमस्टे व्यवसाय सुरु गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा साँगुरीगढी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ।
8: किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि होइन, अनि यस्तै टाढा टाढादेखि आउनुहुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर एक दुई रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरेको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ, अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ मजाले। आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ हामीलाई, अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाट हामीलाई आनन्द पुगिरहेको छ।
7: पहाडी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय शुरू गरेपछि गाउँमा विकासको क्रम शुरू भएको श्री अन्तु डाँडा होमस्टेका सञ्चालक गुडिया आलेको भनाइ छ।
9: एकदम सन्तुष्टि छौँ, किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी, होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नु पर्ने, अर्का घरमा रोजगारी गर्नु जानु पर्ने, तर अहिले त्यस्तो अवस्था छैन। अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
7: मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुल्ला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनु भयो।
10: झुल्के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किनभनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
7: कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनुभयो।
11: हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौँ ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अभिप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
7: आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: होमस्टे व्यवसायले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनीय राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। ट्रम्पले ताइवानको विषयलाई अत्यन्त संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने भएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरङ्ग उत्पन्न भएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेण्डामा रहेको थियो। सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिएका हुन्। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे 19 20 तय भएको क्रेमलिनले आज जनाएको छ। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणको क्रममा पुटिनले चिनिया प्रधानमन्त्री ली किआईसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम तय छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमण घोषणा भएको हो। भ्रमणले युक्रेन रुस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्ने भूमिका खेल्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशन। यो वर्ष मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अनुमान। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको 2 दिने भ्रमणको कार्यक्रम सार्वजनिक। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषाको समाचार भेषबहादुर दनुवारबाटै सुना। यी वर्ष मनसुनको समयमा 2,26,000 भन्दा धेरै नागरिक लखक प्रभावित हकेलाई अनुमान कर्ला र छिक विपद जोखिम मान्ने कार्यालय अञ्चु व्यवस्थापन कार्यकारी समितिको बैठक अग्नि पारित कर्ला मनसुन पूर्व तयारी अञ्चु प्रतिकारका राष्ट्रिय कार्योजना देशैभर करिब 51,868 घर परिवार 2,26,661 जना सङ्ख्या प्रभावित हकेलाई अनुमान कर्ला उल्लेख र छ। राष्ट्रिय विपद जोखिम मान्ने कार्यालय अञ्चल व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति माधव उहे मध्ये 1,000-4,000 घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हकिसक्ला अनुमान कर्ला जानकारी दिएर छ। उसले के उहे अवधिमा दिनदिनै तापक्रम बढीको जैल सम्भावना धेरै रहला। आङ्कलन देशक दक्षिण तराई भुवाको सर्वसाधारण धेरै डिप्टो अञ्चो डिप्टो हकलाट लहर लुबाट समेत प्रभावित हकेलाई सम्भावना रहला। आङ्कलन कर्ला पनि प्रवक्ता महतक बाजलर छ। सूचना अंशु संचार मंत्री डाक्टर विक्रम तिमलेसना प्रेस अंशु सारालाई स्वतंत्र जगह में सरकार सभ्य प्रतिबद्धता रहला स्पष्ट कति मर्यादित तसुस व्यावसायिक पत्रकारिता अंशु संवेदनशील विषय में संचार माध्यम लखक प्रस्तुति थप जिम्मेवारीपूर्ण अघि पढ़ला बाजला छ। संचारका समक्ष नेपालसँगै जाइल कानुन मन्त्रालयमा अक्ल भेटघाटका क्रममा ओक्रिक प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थापन आधार अक्ल ओक्रिक जग्गालयमा सरकार प्रतिबद्धता रहला बाजला छ। संचार मन्त्री तिमरसेना पासलो समय संचार क्षेत्र भिन्न भिन्न चुनौतीबाट प्रभावित भइरहेको उल्लेख गर्दै पत्रकारितालाई विश्वसनीय मर्यादित तसु व्यावसायिक बटियाले राज्य संचार संस्था तसु पत्रकार सम्बद्ध निकाय अनुसु संस्था बीच सहकार्य चाहिँ रहला बाजला छ। संस्कृति पर्यटन अंशु नागरिक उड्डयन मन्त्रालय पशुपति क्षेत्र विकास कोषका कर्मचारी सेवा शर्त अंशु सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको जारी गर्ला छ। मन्त्री स्तरको निकोल अनुसार कोषक पुरानी नियमावली खारेज गरेको पशुपति क्षेत्र विकास कोषक 2044 दफा 21 दिल अधिकार प्रयोग गरी कोष चलाइल परिषद अध्यक्ष समेत रहला अक्ल मन्त्री खड्का पडेलाले नयाँ नियमावली जारी गर्ला हो। कोषक नयाँ नियमावली अनुसार कार्यकारी निर्देशक पद हट्याल मन्त्रालय प्रवक्ता जयनारायण आचार्य दिइरहेका छन्। सरकार प्रशासनिक फेरल संरचना गरेको साबिक 22 मन्त्रालय घटाएको 18 कायम गरेको नै चेतो कार्यालय खारेज गर्ला तयारी गर्ला सँग करिब 25,000 कर्मचारी दरबन्दी काट लक्लर छ। सरकारक नैचैन्द खर्च मान्ने गरेको चाहिँ कर्मचारी तसु कर्मचारी दरबन्दी घटालाई उद्देश्यसँगै 22 मन्त्रालयबाट घटाएको 18 मन्त्रालय कायम गर्ला छ। ओस्निक सरकारको नैचैन्द तसु कामक जिम्मेवारीमा 2 तसु 3 अक्ल गरेको 550 कार्यालय खारेज गर्ला तयारीमा समेत गर्ला छ। उही मन्त्रालय तसु कार्यालय खारेज गर्ला अक्ल करिब 25,000 कर्मचारी दरबन्दी काट लक्ल अनुमान कल हो। जुनकेमा कार्यालय सहयोगदेखि सचिवसम्म दरबन्दी काट लक्ल जनालर छ। सार्वजनिक पदमा बस्ला अंशु सेवा निमित्त उपपदस्थ मानिसको लागि सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाइलाई सम्पत्ति छानबिन आयोगक निर्देशन दिएर छ। आयोगक सार्वजनिक सूचना जारी गरी विवरण नै बुझाइलाई ढेर गर्ला अंशु झुट विवरण पेश गर्ला मानिस उप्र कानुन अनुसार कारवाही गर्ला चेतावनी दिएर हो। आयोगक आर्थिक वर्ष 2082-83 सार्वजनिक पदमा रहला अंशु उहे पाछु अवकाश पाएला सार्वजनिक राजनीतिक पदाधिकारी कर्मचारी अंशु भिन्न भिन्न निकाय उप्र अधिकारीलाई आफ्नै तसु परिवार सभ्य सम्पत्ति विवरण पेश गर्ला बाजलर छ। आयोगका अनुसार पहिले अनुमान कार्यालय 30,000 मानिसक छानबिन दायरामा परिसक्छ। जैल वैशाख 12-13 गते बर्खे पानी पर्लाबाटै काभ्रे पञ्चायत 2 स्थानीय तहमा करोडौँको नाश पुग्ला तथ्याङ्क डिठालर छ। उही वर्षक 2 तहमा कृषि क्षेत्रमा पुर्याला अनुमानक नाशक विवरण पनौती नगरपालिका तसु बेथान्चो गाउँपालिका जिल्ला ठाउँ कृषि कार्यालय बुझाला छ। कृषि कार्यालय विवरण अनुसार बेथानचोक 1 600 रोपनी क्षेत्रफलमा 800 मेट्रिक टन कृषि बाली उत्पादन नाश पुग्ला छ। ओस्निकै पनौती नगरपालिकामा आलु 43,26,00,000 बरुवेट नाश अक्ल विवरण बुझाला छ। नगरको मुख्य प्रशासकीय अधिकृत नोनीराम ओलीको अनुसार 750 सेक्टरमा रोप्ला 10,300 मेट्रिक टन आलुमा मनमानेको अनुसार सभ्य नाश अक्ला छ। जैल वैशाख 2 साता पर्ला वर्षकै वर्षाक काभ्रेपलाञ्च जिल्ला सांसद मधुकुमार चौलागाई सङ्घिक स्थानीय तह जनप्रतिनिधि जिल्ला कृषि विकास कार्य प्राविधिक सङ्घिक टोलक दुवै नगर पुग्ला नाश स्थानीय सङ्घिक जानकारी लिएको सय विवरण धुलखेल नगरपालिका तसु पनौती नगरपालिका नाश पुग्ला विवरण जम्मा कलर छ। मूल्य पारदर्शिता साथक अन्तर्गत रहला जिल्ला डेटा समिति संयुक्त टोलक वीरगन्ज महानगरपालिका भिन्न भिन्न क्षेत्रमा चलाएला होटल अंशु क्यान्टिनक आकस्मिक डिठाला अंशु डिठाला कलर छ। डिठालर क्रममा शुक्रबार 3 व्यावसायिक उपभोक्ता जग्गाला एन 2075 अंशु उपभोक्ता जग्गाला नियमावली 2076 अनुसार काममा कार्यालय नै पाइला बाजीको कारवाही कर्ला छ। वाणिज्य आनला अंशु उपभोक्ता जग्गाला कार्यालय वीरगन्जक निमित्त मुख्य आशुतोष कुशवाग संयुक्त डिठाला

0: सफलाग्न पाछु हाइड्रोजन ग्यास उत्पादन गरेको व्यावसायिक प्रयोगतर्फी आगो बढाएलाई जनालासी परियोजना अन्तर्गत उत्पादन कर्ला ग्यासबाट चुलो बालेकी सजिलो खाना पकाएलाई सक्ल डिठाल हजार त्रिभुवन विश्वविद्यालय सङ्घ भिन्नै निर्देशक विश्वविद्यालय वैज्ञानिक अंश संस्था सहकार्यमा परियोजना चलाइलाई कल हो परियोजना अग्नि हाइड्रोजन ग्यासको सुरक्षित बाँडला प्रणाली तसु व्यावसायिक विस्तारक विषयमा थप अध्ययन अघि बढाएलाई जनाला रहेछ मधेसक महोत्तरी सँगै पुरानी मिथिला क्षेत्रमा आज बिहा मिथिला वर्षायत पर्व मनाइदिए छ जेठक औँसिक दिन अट सौभाग्य कामना काटी यही पर्व मनाएला परम्परा रहेछ वटा सावेती पनि बाजुले यही पर्वमा बिहा मिथिलाक महिला आ आफ्नै बस्ती बटवृक्ष बरक रुख नजिकै जम्मा हकीको सामूहिक रूपमा मनाछ नयाँ नयाँ लुगा पेरेको मिथिला पाखक सती सावेती उपचरित्र वर्णन कला गीत सामूहिक रूपमा गाईको आफ्नै अटल सौभाग्य कामना गर्छ यी अवसरमा सावेती कथा बाजलाई सुन्न सक्छ व्रत बसला जेठ शुक्ल प्रतिपदाक दिन बिहानी रौडसँग यी व्रत सम्पन्न कला परम्परा रहेछ यी पाली भने आइल कानुदेखि अधिकमा सुरु अकेलाई सक्ल कानु रौ उदायलाई अक्ल आगो नै व्रत सम्पन्न गरेलाई मैथिली कर्मकाण्ड ज्ञाता बरिदवास दुईका पण्डित महेश कुमार साह बाजल रहेछ धेरै ढिप्टो बढ्ला कारण कञ्चनपुर दुई स्थानीय तह स्कुल चालालयमा समय फेल रहेछ कृष्णपुर तसु शुक्ला फाटा नगरपालिका स्वास्थ्यमा परेसकला प्रतिकूल असर लागि मध्यन्द्र कट्टी सामुदायिक अंश संस्थागत स्कुल बिहानी क्षेत्रमा चालालय कला निकोल कलर छ कृष्णपुर नगर कार्यपालिका बैठक मौसमको प्रतिकूल कारण स्कुलमा स्वास्थ्य अवस्थालाई ध्यानमा धरेको स्कुल बिहानी क्षेत्रमा चालालय कला निकोल कलर छ शुक्ला फाटा नगरपालिका पनि धेरै ढिप्टो बढ्ला कारण यी आएर कानु पर्छु जेठ चार गतेदेखि बर्खे बिदा नयाँ अक्लासम्म स्कुल बिहानी क्षेत्रमा चालालय अक्लहर छ अभिभावक शिक्षक अञ्चल विद्यार्थीहरूकै माग अनुसार नगर शिक्षा समिति बैठक समय फेरेर निकोल कर्ल हो बित्ला 24 घण्टामा 2200 सवारी चालक सवारी नियम उल्लङ्घनमा कारवाही पर्लछ यीबाट राज्य कोषमा रु 20,39,000 राजस्व दाखिल आक्लर छ काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड जस्ने पदार्थ पिएको सवारी चालकलाई 168 नियम विपरीत राइड सेयरिङ कर्ल 155 ट्राफिक सङ्केत बत्ती उल्लङ्घन कर्ल 137 तसु बेसको गतिमा सवारी चालकलाई 152 जनालाई कारवाही गर्ल हो यसनिकै लेन अनुशासन पालना नाइकर्ल 102 तोक्लो ठाउँमा हर्न बजाला 178 बाटपेटीमा सवारी साधन पार्किङ कर्ल 123 एकेपखा सवारी चालकलाई 113 तसु अन्य सवारी नियम पालना नाइकर्ल 1072 जनालाई कारवाही गर्ल हो माध्यमिक शिक्षा परिषद एसई 2022 नतिजा बागमती प्रदेश स्कुलक शिक्षामा गढ्ला असमानता उजागर कला छ राष्ट्रिय परीक्षा बोर्डक सार्वजनिक कला नतिजा अनुसार प्रदेश 6 जिल्लाको 21 स्कुलमा एकैजना पनि उत्तीर्ण हकीलाई नैसक्ल रहेछ शून्य नतिजा आएला स्कुलमध्ये स्कुलक 20 सामुदायिक तसु एकटा संस्थागत स्कुलमा रहल रहेछ प्रदेश शिक्षा निर्देशनायक महादेशक गोपाल प्रसाद कण्डेलका अनुसार सबैभन्दा धेरै समस्या सिन्धुपाल्चोकमा डिठाल रहेछ जिल्लाको 153 स्कुलबाट स्कुलक विद्यार्थी एसईमा सहभागी अक्लमध्ये 7 स्कुलक नतिजा निल आइल रहेछ इच्छि काठमाडौँ भक्तपुर नुवाकोट रसुवा सिन्धुली दोलखा तसु रामेचापक बाजल राहतक सास फेल रहेछ उयो जिल्लाको स्कुलमा पनि नतिजा सुन्ने मनेक स्कुलमा रहेछ अख्नी नेपालमा पश्चिमी वायु तसु स्थानीय वायुक मनमानेक प्रभाव रहेछ जल अञ्चल मौसम विज्ञान विभाग मौसम पहिला कल अनुमान महाशाखा अनुसार अख्नी गण्डकी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक हिमाली तसु पहाडी भूभागमा मनमानेक बादल लाग्छ तसु बाँकी प्रदेशमा मनेक बादल लाग्छ गण्डकी प्रदेशक मनेक ठाउँमा लुम्बिनी तसु कोशी प्रदेशक एक दुई ठाउँमा गर्जनेसु तसु चम्कने सँगै मनमानेक पानी पर्लछ आज दिनखानी कोशी प्रदेश लगायत बागमती गण्डकी तसु कर्णाली प्रदेशक हिमाली तसु पहाडी भागपाखा भने मनेक अंश बादल लाग्छ बाँकी हिमाली पहाडी तसु तराई भागमा मनमाने बादल लाग्छ विभाग जनालर चिक आजलाई धन्यवाद भाषा समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु
1: सुन्नुहोस् मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि
2: हो नि यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका सङ्घ सङ्गठन संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन् नि
1: त्यसैले आफ्ना व्यावसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ अर्थतन्त्र मापनका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौँ जिल्ला आर्थिक गणना कार्यालय मुगु

नमस्कार, कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीत मालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीत माला मार्फत कार्यक्रम संगीत माला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। खेम उपाध्याय, रश्मि भट्ट र साथीहरूको स्वर कृष्ण खतेडाको रचना खेम उपाध्यायको संगीतबाट कार्यक्रम संगीतमालाको शुभारम्भ गर्दैछौँ।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्दछौ। अब राख्दैछौ पछिल्लो समयमा मात्रै सांगीतिक बजारमा आएको र निकै चर्चामा रहेको गीत समीर आचार्य र गङ्गा सोनामको स्वर समीर आचार्यको रचना संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौँ गायक हेमन्त शर्मा र शान्ति श्री फरियारको स्वर हेमन्त शर्माको रचना र सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चामा रहेको गीत राख्दैछौँ अब, गणेश गुरुङ र विष्णुमाया गुरुङको स्वर, गणेश गुरुङको रचना र सङ्गीत।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत लोकदोरी नेपाली गजल लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ दिपेन थापा र पूर्णकला विशिको स्वर, कृष्ण कणेल र आरसी पौडेलको रचना रहेको छ ईश्वर लामाको संगीत।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीत मालामा छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीत मालाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा टेउडा भाका राख्दैछौँ। निकै चर्चामा रहेको छ यो सेरी आउजीको स्वर रहेको छ, विनय चन्दको रचना र संगीत हो। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम संगीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेशबाट विदा माग्छु। नमस्कार।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। समाचार सुरु गरौं। आइसिसी क्रिकेट विश्वकप लिग दुईमा अमेरिकामाथि नेपाल 9 विकेटले विजय सम्बन्धी प्रसङ्गबाट। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत आजको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। कृतिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। नेपालको जितमा ओपनर कुशल भुर्तिले नट आउट शतक बनाए भने अर्का ओपनर आसिफ शेखले अर्धशतक बनाए। टसजितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले मात्र 1 विकेट गुमाएर 36 ओभर 4 बलमा पूरा गर्यो। नेपालको लागि भुर्तिलले 118 बलको सामना गर्दा 4 छक्का र 13 चौकाको मद्दतमा नट आउट 120 रन बनाउँदै शतकीय पारी खेले। अर्का ओपनर शेखले 72 बलको सामना गर्दै 58 रनको अर्धशतकीय पारी खेले। नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गरेका इशान पाण्डेले 30 बलको सामना गरेर 20 रन थपे। टसजितेर पहिले ब्याटिङ गरेको अमेरिका 43.3 ओभरमा अल आउट हुँदै 195 रनमा समेटियो। 153 रन बनाउँदा जम्मा 3 विकेट गुमाएको अमेरिकाले थप 37 रन बनाउँदा बाँकी 7 विकेट गुमायो। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृङ्खलामा यो सँगै 3 खेल सकिएको छ। 1 खेलमा नेपाल विजयी हुँदा 2 खेलमा स्कटल्याण्ड विजयी भएको छ। आइसिसी क्रिकेट विश्वकप लिग दुईको तालिकामा 26 खेल खेल्दा 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। अब बाँकी समाचार। यस वर्षको मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुन सक्ने आंकलन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिला सुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 रुपियाँ भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व सङ्कलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाण पत्र वितरण गर्दा 5,79,30,309 रुपियाँ राजस्व सङ्कलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनको लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको छ। ट्रम्पले ताइवानको विषयलाई अत्यन्तै संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगतै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरङ्ग उत्पन्न भएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठक बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो। सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न र ताइवानको विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको थियो। बेजिङले आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई नियन्त्रणमा ल्याउने चेतावनी पटक पटक दिँदै आएको छ भने ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपरान्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

अहिले सुनायौँ खेमसेन्चुरी र मन्जु भट्टराईको स्वरमा रहेको दोहोर गीत, खेमसेन्चुरीको शब्द सङ्कलन रहेको थियो। अब अर्को गीत राख्दैछौँ, अर्पण राजगिरी र शोभा गुरुङको स्वरमा रहेको छ भने शब्द सङ्कलन रहेको छ एकनारायण भण्डारीको।

गीतको दोहोरी गीत शब्द सङ्कलन रहेको थियो धुन्डीराज ढकालको. अब अर्को दोहोरी गीत राख्दैछौँ यहाँ माझमा. रामजी खाँड र अनिता चलाउनेको स्वरमा रहेको छ भने शब्द सङ्कलन रहेको छ सिपी मगरको.

विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौ सुमन परियार र सरिता लामाको स्वरमा रहेको छ भने सुमन परियारको शब्द संकलन रहेको छ।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। समाचारको सुरुमा आइसिसी क्रिकेट विश्वकप लिग दुईमा अमेरिकामाथि नेपाल 9 विकेटले विजयी सम्बन्धी प्रसङ्ग। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत आजको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले नट आउट शतक बनाए। अर्का ओपनर आसिफ शेखले अर्धशतक बनाए। टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले मात्र 1 विकेट गुमाएर 36 ओभर 4 बलमा पूरा गर्यो। नेपालका लागि फुर्तेलले 118 बलको सामना गर्दा 4 छक्का र 13 चौकाको मद्दतमा नट आउट 120 रन बनाउँदै शतकीय पारी खेले। अर्का ओपनर शेखले 72 बलको सामना गर्दै 58 रनको अर्धशतकीय पारी खेले। नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गरेका इशान पाण्डेले 30 बलको सामना गरेर 20 रन थपे। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका 43.3 ओभरमा आउट हुँदै 195 रनमा समेटियो। 153 रन बनाउँदा जम्मा 3 विकेट गुमाएको अमेरिकाले थप 37 रन बनाउँदा बाँकी 7 विकेट गुमायो। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृङ्खलामा यो सँगै 3 खेल सकिएको छ। 1 खेलमा नेपाल विजयी हुँदा 2 खेलमा स्कटल्याण्ड विजयी भएको छ। आइसिसी क्रिकेट विश्वकप दुईको तालिकामा 26 खेल खेल्दा 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक हुन्छ। अब बाँकी समाचार। यस वर्षको मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आंकलन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिला सुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। महालेखा परीक्षक कार्यालयको 63 औं वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड रुपियाँ बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सुनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाण पत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोगले जनाएको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनको लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको छ। नमुना परियोजनाको रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अगाडि बढाइएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको छ। ट्रम्पले ताइवानको विषयलाई अत्यन्तै संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताउनु भएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्के लगतै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरङ्ग उत्पन्न भएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो। सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न र ताइवानको विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको छ। बेजिङले आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई नियन्त्रणमा ल्याउने चेतावनी पटक पटक दिँदै आएको छ भने ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछिको समय रहनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारणको। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्न तामाङ सानगिर रिथाङनी दा ढेनमुला ङ इन्दिरा थिङ चुपालसे मनसुन ला धुरी लाख निसे तोङ निचुई डुबीमा लाना मिनी कादे प्रभावित ताबारी खाम्बा भान्बा मुला विपत जोखिम न्यूनीकरण थेन व्यवस्थापन गेजाङ समितिला चिसाङसे पारित लाभा मनसुन घाछन लाभा तयारी थेन प्रति कार्य राष्ट्रिय गे योजनारी युल नाङरी तोङ घाचुई गिक ग्याजा ब्रेसे डुचुई ब्रे दिम थेमेला लाख नि तोङ निचुई डु ग्यार्जा डुसे मेन्दो डुचुई घिक मिनी प्रभावित ताबा मान्बा मुला बिसी पाङबा मुला राष्ट्रिय विपत जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरणला सुङबोन शान्ति महचे चुनी कादेरी तोङ घिक हेन्से तोङ ब्ली दिम थेमे लानन प्रभावित ताबारी खाम्बा मान्बा मुला बिसी सुङबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे प्रेस थिएन मिनिला राङबाङ सोना लाबारी सरकार प्रतिबद्ध मुला सुङबान व्यावसायिक पत्रकारिता थिएन संवेदनशीलताला ताम्री संचार माध्यम कादे जिम्मेवारी ताबान कोङबा घे लातोला बिसी सुङबा मुला सञ्चारिका समूह नेपाल थिएन ब्लोन खाङ्रे रूप तामा ब्लोन तिमिल सिनासे प्रेस राङबाङ लोकतान्त्रिक व्यवस्थाला धा ताबासे चुदा सोना लासी थानबारी सरकार प्रतिबद्ध मुला बिसी सुङबा मुला सञ्चार ब्लोन तिमिल सिनासे लिछाला धुरी सञ्चार थुम लानन चुनौती ग्याम प्रभावित ताबान मुला सुङबान पत्रकारिता मर्यादित थिएन व्यावसायिक सोबारी युल सञ्चार गेन्दु थेन पत्रकार गामला निकाय थेन घेन्दुन घुङ्री डिक्सी गेल लातोला बिसी सुङबा मुला सरकारसे प्रशासनिक पुनर्संरचना लासी दातेला गोर निचुई नि ब्लोन खाङ दा च्याङना सोसी गोर चुई ब्रे सोसी लातोबा गेजाङ आतोबा गेजाङ कदे खारेज लाबा तयारी लाबा छ्याम तोङ निचुई घा कर्मचारीला दरबन्दी च्याङना ताबा म्राङबा मुला सरकारसे फजुल खर्च च्याङना सोसी आतोबा गेजाङ थेन कर्मचारीला दरबन्दी च्याङना सोबारी बिसी निचुई नि ब्लोन खाङ ग्याम च्याङना सोसी गोर चुई ब्रे ब्लोन खाङ सोबा मुला चुराङ लासिन सरकारसे आतोबा थेन गे जिम्मेवारी दोहोरो थेन तेह्रो पाना ताबा ग्यार्जा घासे गोर घाचुई गेजाङ खारेज लाबा तयार निनोन लाबा मुला चुब्लोन खाङ थेन गेजाङ खारेज तामा तोङ निचुई घा कर्मचारी दरबन्दी थाबा मान्बा मुला चुरी गेजाङ सहयोगी हेन्से लोन दोनाला दरबन्दी थासेदा मुला युल्डी बहुदलीय व्यवस्था खाबा छ्याम सार्वजनिक धान्डी चिबा थेन घाछन घाछाला धानबो कादेला सम्पत्ति च्याबा साइबारी शोभा सम्पत्ति छानबिन आयोग से गे तिबा लिछा लोलो लोलो धान्डी चिबा तोङ सोमचुई मिनी दा च्याबा गोबा लाबा ताबा मुला आयुक्षे कागुर छिपान सार्वजनिक धान्डी चिबा थेन जागिर ख्लाबा ग्रेन दानपो कादे दा राङ थेन दिम थेमेला सम्पत्ति विवरण योनान पिनबारी पाङबा मुला आयुक्षे नोर्दिङ 2082-83 धोना सार्वजनिक धान्डी मुबा थेन चु दुई लिचा जागिर ख्लाबा मिनी कादे दा तोक लाबा अनसारदी सम्पत्ति विवरण पिनबारी मोइजेन लाबा हिला रिमठिम पर्यटन थेन नागरिक उड्डयन ब्लोन खाङसे पशुपति थुम विकास कोष कर्मचारी सेवा स्रोत थेन सुविधा सम्बन्धी निमावली 2083 स्वीकृत लासी जारी लाबा मुला ब्लोन सेङझाङ ला निर्णय अनुसार कोषला घाछाला निमावली खारेज लासी पशुपति थुम विकास कोष एन 2044 दफा निचुई घिक्से पिनबा पो प्रयोग लासी कोष सञ्चालक सेङझाङला चोहो नोन मुबा ब्लोन खड्क राज पौडेल गणेश से छार निमावली झारी लासी बाहिनला कोषला छार ठिम अनुसार कार्यकारी निर्देशकला दान नोन हटाइदिबा मुला बिसी ब्लोन खाङला सुङबोन जय नारायण आचार्य से सुङबा मुला याम्बु महानगरपालिका से राधा स्वामी सतसङ व्यास आश्रम होल्डिङ सेन्टर री मुबा मेन्दो चुइब्ली जाजा कोलादा आवासीय होस्टेल ला सुविधा छ्याम टाङ्गा आकिन्ना ब्रिबा डोबा व्यवस्था लाबा मुला चुलालागी महानगर से याम्बु नाङला लोपखाङ थेन अभिभावक घुङ्री सम्झौता लासी जाजा कोलादा कक्षा चुइ धोना टाङ्गा आकिन्ना ब्रिबा डोबा लासी पिनबा थेन चिबा व्यवस्था नोन लाबा खिन्ला ज्योमोगाङ कादे क्रेबा धुरी किन्बा रोयल्टीला टाङ्गा विभाज्य कोश्री थानबारी थेन दुईरिन चुला झानकारी चुङामला ब्लोनखाङदा पिनबारी महालेखा परीक्षक ला गेजाङसे नेपाल पर्वतारोहण सङ्घदा मोइजेन लाबामुला अन्तर सरकारीय वित्तीय व्यवस्थापन एन 2074 ला थाफा निस अनुसार ज्योमो गाङकादे क्रेबा ग्याम खाबा रोयल्टीरी सङ्घीय विभाज्य कोश्री थान्दोबा व्यवस्था लाबामुला कोश्री झम्बा ताबा टाङ्गा सङ्घीय सरकार प्रदेश सरकार तेन स्थानीय तहदा बो लातोबा व्यवस्था लाबामुला बिसी महालेखा परीक्षक ला घेजाङसे शोभा डुचुई सोमछा तिदिङ प्रतिवेदन डी भ्रीबामुला सरकारी धुई गेन्दुन कादेरी लानन टाङ्गा खर्च लासी ग्लुबा उपकरण कादे रेङ्बा दुई हेन्से गोदामरी ब्याङसी थान्बा स्याप्पामुला महालेखा परीक्षकलाई घेजाङसे तिलमा युलुचो रामचन्द्र पौडेलदा पिन्बा डुचुई सोमछा तिदिङ प्रतिवेदनडी सरकारी लुई निकाय कादेरी करोड घाँचुई गिक्से लाख ब्लिचुई कु बिमा लाना टाङ्गाला उपकरण कादे ब्याङसी थान्बा मुला मिनिदा ज्याबा लुई सेवा पिनबारी बिसी ग्लुबा उपकरण नोङबा लिछा आसोना थानमा मिनी कादे प्राइभेट अस्पताल डी नितोबा थेन युल्ला लगानी खेरा निबा ताम प्रतिवेदन डी थान्बा मुला इटाला चाङसे नाङसी सर्लाहिला हरिपुरी मेन्दो गिका भारतीय छ्याम मेन्दो सोम हिनी शिवा मुला विसाम मेन्दो नि घाइते ताबा मुला तिलमा यासे हरिपुर नगरपालिका गा मजुरबा नामसारी मुबा इटा कृष्ण इटा उद्योगरी इटा तेबा धुरी इटाला चाङसे नाङसी मेन्दो सोम हिनी शिवा खिन्ला इटाला चाङसे नाङसी भारतला लखिमपुर जोङला सोमची घा दिङला अङ्गत कुमार सर्लाहिला गडौता नगरपालिका निस राम वनला घाँचुई दिङला फिताई मन्सुर थेन गडौता नगरपालिका कुला सोमची घा दिङला शम्भु राउत शिवा मुलाबिसी जोङ प्रहरी गेजाङ ला सुङबोन थेन प्रहरी नायब उपरीक्षक सरोज राईसे सुङबा मुला प्रहरी से घटना ताबा घ्लाग्याम मेन्दो निदा उद्धार लासी धाते थेनिका दे अस्पताल जी मान लाबान मुला लानन छेपासे लामा कञ्चनपुरला गोर्नी स्थानीय तहसे लोपखाङ सेङ्बा दुई पोबा मुला कृष्णपुर थेन शुक्ला फाँटा नगरपालिकासे लुइरी ताबारी खाम्बा असरदा घोषी सरकारी थेन प्राइभेट लोपखाङ सियोरी सेङ्बा निर्णय लाबा हिन्ला कृष्णपुर नगर गे पालिकाला चिसाङसे मौसम नोङबासे लामा लोबोनला लुइदा घोषी लोपखाङ स्योरी सेङ्बा निर्णय लाबा हिन्ला सुक्लाफाँटा नगरपालिकारी नोन छेपासे लामा रेङेन हेन्से भर्खे बिदा धोना लोपखाङ स्योला स्योरी सेङ्बा निर्णय लाबा मुला कास्की जोङला अन्नपूर्ण संरक्षण थुम्ला मार्दी जोमोगाङ कोरबारी निबा मेन्दो गिक नेपाली पर्यटक माबा मुला याम्बुला सङ धारा राम बुद्धि बिहार ला भिच्छु धामी सरो मार्दी कोरबा धुरी चु वैशाख सोम चुइला कुनो दिनिला नि यामा क्यार माबा मुला बिसी माछा पुछ्रे कुला ओडा चोहो हरिबहादुर छेत्री से सुङबा मुला तोङ ब्लिसे ग्यार्जा नि मिटर नोबा ग्लारी मुबा मार्दिरी राङ्ला झोडा थान्सी कोरबारी थोन्बा धामी सरो यासे धोना आखाबा लिचा मार्दी हिमाल ट्रेड व्यवस्थापन समितिला चोहो राज कुमार तामाङला गोबाङरी स्यान्दो पर्यटक छोङबो उनका देशे ओने हेन्सेन माइबागे लाबान मुला स्यान्चुबान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल नेपाली माटोको आवाज रेडियो नेपाल
2: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ छ प्रकृति र वातावरण अन्तर्गत पारिस्थितिक पद्धतिमा खाद्य चक्र, खाद्य सञ्जाल साथै जीवहरू बीचको अन्तर्क्रियाका सम्बन्धमा आधारित भई तयार पारिएको पाठ प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: सपना, ए सपना, होइन के सोचिरहे कि एकहोरो टोलाइरहेकी छौ नि? के भो हँ, दिउँसै सपना देख्न थाल्यो कि क्या हो?
4: ए पबिना, तिमी नजिस्काउ न, नाम सपना भयो भन्दैमा जतिखेर पनि सपना मात्र देख्छु त भने। म त हिजो विज्ञान र वातावरण विषयमा माया मिसले हामीलाई पढाउनु भएको कुरा सोचिरहेको पो थिएँ त।
3: ए, खाद्य चक्र, खाद्य जाल, जीवहरू बिचको अन्तर्क्रियाबारे साँच्चै नै रमाइलो, उपयोगी अनि ज्ञानवर्धक थियो है। मलाई त साह्रै रमाइलो लागेको थियो।
4: त्यो त हो नि, तर के गर्नु, हिजो आफूलाई त्यति सन्चो पनि थिएन। मिसले पनि आराम गर्दै सुन्दै गर्नु भन्नुभयो। मिसले भन्नुभएको त सुनिराखेको थिएँ, तर टाउको दुखेर नि कता कता बुझेको जस्तो, कता कता अलि नबुझेको जस्तो भइराखेको छ भने मलाई।
3: ए, किन तनाव लिन्छौ? मिसलाई फेरि एकपटक बुझाइदिनुहोस् न भनेर अनुरोध गरौला नि त। मिसले त हामीलाई नबुझेसम्म सोध भन्नुहुन्छ नि, होइन र?
4: त्यो त हो, तिम्रो कुरा पनि ठिकै हो, तर
3: के तर तर भनिराखेको भने, ऊ त्यहाँ चौरको बिचमा हेर त, मिस चौतारीमा बसिराख्नु भएको छ। जाउँ हिँड, बरु हामी पनि त्यतै।
4: खाजा खानुभयो मिस हजुरले? हजुरको फुर्सद हो र?
5: फुर्सद नै हो, भन न, के भन्न आयो?
3: छ नि मिस, हिजो सपनालाई सन्चो थिएन, टाउको दुखेको थियो रे, त्यसैले हजुरले पढाउनु भएको अलि प्रष्ट नभएर टोलाइरहेकी रहेछन्।
5: यति भन्नलाई पनि अप्ठ्यारो मान्नुपर्छ र? मैले नबुझेको मलाई आएर सोध भनेकै छु नि, होइन र? ल भइगो, आऊ बस। के, कहाँदेखि बुझिनौ? ल सोध।
3: उरे, सपनाको नाममा मैले पनि फेरि बुझ्ने मौका पाएँ, कस्तो रमाइलो।
4: मिस, मलाई त सुरुदेखि नै बताइदिनुहोस् न, कस्तो अलमल भइरहेको छ भने बुझ्नै गाह्रो।
5: हुन्छ हुन्छ, ल सुन, हिजो हामीले धेरै विषयबारे चर्चा गरेका थियौँ, म बिस्तारै सबै एक एक गर्दै भनौला, न आत्यो। ल पविना, तिमी भन त, खाद्य चक्र भन्नाले के बुझिन्छ?
3: मिस, मैले बुझे अनुसार अरूलाई खाने र अरूद्वारा आफू खाइने प्रक्रियालाई खाद्य चक्र वा खाद्य श्रृङ्खला भनिन्छ।
5: हो, एकदम ठिक भन्यो। पारिस्थितिक पद्धतिमा रहेका बोट बिरुवा अथवा जन्तु एक अर्कोमाथि निर्भर रहेको हुन्छ। हरिया वनस्पतिहरूबाट खाना प्राप्त गर्दछन्। एक जीवले अर्को जीवलाई खान्छन्।
3: मिस, यसरी खाने र खुवाउने प्रक्रिया हुँदै गर्दा विभिन्न पोषण तहको निर्माण हुन्छ पनि भन्नुभएको थियो हजुरले।
4: पोषण तह, यसको बारेमा पनि प्रश्न पारिदिनुहोस् न मिस।
5: ल सुन, बोट बिरुवाहरू सबै प्रकारका जीव जन्तुहरूका लागि प्राथमिक स्रोत हुन्, जसलाई हामी प्रथम पोषण तह भन्छौ।
3: दोस्रो पोषण तह बारे म भनौँ मिस?
5: हुन्छ, ल भन न।
3: यी सम्पूर्ण बोट बिरुवा अर्थात् उत्पादकलाई प्राथमिक उपभोक्ताले खाँदा उत्पादकमा भएको शक्ति प्राथमिक उपभोक्तामा स्थानान्तरण हुन्छ, त्यसैले प्राथमिक उपभोक्तालाई दोस्रो पोषण तह भनिन्छ।
4: उसो भए मिस, घाँसे मैदानमा भएका घाँसहरू प्रथम पोषण तह भए अनि घाँस खाने फट्याङ्ग्रा चाहिँ दोस्रो पोषण तह भयो, होइन त?
5: स्याबास, ठिक भन्यौ तिमीले। यही क्रमले शक्ति माथिल्लो पोषण तहमा स्थानान्तरण हुँदै जान्छ र तेस्रो तहको चौथो तहको पोषण तहहरू निर्माण हुँदै जान्छन्।
4: मिस, एउटा उदाहरण भन्छु है। रुख, बोट बिरुवाहरू प्रथम पोषण तह भए, किरा फट्याङ्ग्रा र चराहरू दोस्रो पोषण तह भए, सर्प, छेपारो आदि तेस्रो पोषण तह भए, अनि बाघ चौथो पोषण तह भयो, होइन त?
5: स्याबास, एकदम ठिक भन्यो, तिमीले भनेको सही हो।
4: मिस, खाद्य श्रृङ्खला र खाद्य जाल भनेको एउटै हो र?
3: कहाँ हुनु, फरक हो नि, म प्रयास गरौँ मिस।
5: ल भइहाल्छ नि, भन न।
3: मैले बुझे अनुसार थुप्रै संख्यामा रहेका खाद्य श्रृङ्खला मिलेर खाद्य जाल बन्दछ, जसमा तीन तहदेखि पाँच तहसम्मको खाद्य श्रृङ्खला बनिरहेको हुन्छ, होइन र मिस?
5: हो, तिमीले ठिक भन्यौ। खाद्य जाल खाद्य श्रृङ्खलाको जालबद्ध जटिल प्रक्रिया हो, जहाँ कुनै एउटा उपभोक्ताको अभावमा पनि वैकल्पिक रूपमा पारिस्थितिक पद्धति नियमित रूपमा चलिरहन्छ। अझ तिमीहरूले के बुझ भने, यसमा अनिश्चित सदस्यहरू हुन्छन्, जसले गर्दा कम संकट उत्पन्न हुन्छ।
4: उसो भए खाद्य जालमा उपभोक्ताहरूले प्राप्त गर्ने खानाका स्रोतहरू धेरै हुन्छन्, फेरि एउटै जन्तुमा धेरै जीवहरू खानका लागि भर पर्छन् र जटिल जालो बन्दछ।
5: ठिक हो, ल सुन, म एउटा उदाहरण दिन्छु जसबाट अझ प्रष्ट भइन्छ। जस्तै घाँस पातलाई खाएर किरा फट्याङ्ग्रा, मुसा, खरायो आदि बाँच्छन्। यिनलाई फेरि माउसुली, भ्यागुता, सर्पले खान्छन्। फेरि सर्प, खरायो, किरा फट्याङ्ग्रा, मुसा आदिलाई बाज, चिल इत्यादिले खान्छ। यसरी एउटै जन्तुमा धेरै जीवहरूको खाद्य जालोको निर्माण हुन्छ।
3: यसरी खाने र अरूद्वारा आफू खाइने हुँदा त उत्पादकदेखि उपभोक्ताहरूमा शक्तिको स्थानान्तरण पनि हुन्छ नि, होइन?
4: हो त, यसरी बहुदिशामा शक्ति स्थानान्तर हुने प्रक्रियालाई नै खाद्य जाल भनिन्छ।
5: स्याबास, साह्रै राम्रो
4: मिस। एकअर्कासँग

0: अन्तर्क्रिया गर्दा सबैलाई फाइदा नै हुन्छ त
1: मिस। म केही भनौँ?
2: हुन्छ, भन न।
1: मिसले अस्ति भन्नुभएको थियो नि, सबै अन्तर्क्रिया सबै जीवका लागि फाइदाजनक नै हुन्छन् भन्ने हुँदैन। अन्तर्क्रिया पनि विभिन्न किसिमका हुन्छन्। कुनै सकारात्मक अन्तर्क्रिया भने कुनै नकारात्मक, होइन त मिस?
2: तिमीले ठिक भन्यौ पविना। उसो भए तिमीलाई यसको प्रकारहरू पनि थाहा छ होला, भन त।
1: हुन्छ मिस, म कोसिस गर्छु। पारस्परिकता, कमन्सलिजम, परजीवितता, प्रतिस्पर्धी र शिकार। मिल्यो मिस?
2: स्याबास, एकदम ठिक भन्यौ तिमीले।
0: यिनीहरू मध्ये सकारात्मक अन्तर्क्रिया अन्तर्गत कुन कुन पर्छन् होला मिस?
2: ल सुन, यदि दुई जीव बीचको अन्तर्क्रियाबाट दुवै जीव वा कुनै एक जीवलाई मात्र फाइदा पुग्छ र कसैलाई हानि गर्दैन भने त्यस्तो अन्तर्क्रियालाई सकारात्मक अन्तर्क्रिया भनिन्छ।
1: उसो भए पारस्परिकता सकारात्मक अन्तर्क्रिया रहेछ, किनकि यस अन्तर्क्रियामा दुवै जीवलाई परस्परमा फाइदा हुन्छ।
0: कसरी फाइदा हुन्छ, प्रष्ट भन न पविना।
1: मिसले अस्ति भन्नुभएको थियो नि, चराले फुलको रस चुस्छ र फाइदा लिन्छ भने फुललाई चराले परागसेचनमा मद्दत गर्दछ। अर्थात् यहाँ चरा र बिरुवा दुवैलाई फाइदा भयो, अनि भएन त सकारात्मक अन्तर्क्रिया।
0: ए हो नि त है।
2: त्यस्तै अर्को उदाहरण भन्छु सुन। सी एनिमोन एउटा समुद्री जीव हो जसको चाल हुँदैन। यिनीहरू गङ्गटाको शरीरको बाहिरी खोलमा बस्दछन्। गङ्गटा एक ठाउँबाट अर्को ठाउँमा जाँदा यिनीहरूको पनि चाल हुन्छ र यिनीहरूलाई खाना खोज्न सजिलो हुन्छ।
1: वाउ, गङ्गटा त सी एनिमोनको लागि यातायातको साधन जस्तै भयो त, होइन र?
0: तिमी पनि नजिस्क न, चुप लागेर सुन न पविना।
2: अनि त्यस्तै कुनै शत्रुले गङ्गटालाई आक्रमण गर्न खोज्यो भने सी एनिमोनसँग भएको प्रतिरक्षा प्रणालीले गङ्गटालाई बचाउने गर्दछ।
0: ओहो, यहाँ त एउटा जीवले खान पाउँछ भने अर्को जीवले सुरक्षा पाउँछ र दुवैलाई फाइदा पुग्छ।
1: म त पारस्परिकताको अन्तर्क्रियाबारे अब प्रष्ट भए।
0: अब त म पनि भएँ, अर्को अन्तर्क्रियाहरूबारे पनि भनिदिनुहोस् न मिस।
2: भर्खरै हामीले पारस्परिकताबारे कुराकानी गर्यौँ जसमा दुवै सजीवलाई फाइदा हुन्छ। अब कुनै एकलाई फाइदा पुग्ने र अर्कोलाई कुनै असर नगर्ने अन्तर्क्रिया चाहिँ कुन कुन होला?
1: म भनौँ मिस?
2: ल भन त।
1: कमन्सलिजम, होइन त मिस?
2: स्याबास, यसको उदाहरण भन्न सक्छौ त
0: मिस? म कोसिस गरौँ।
2: ओहो, कति राम्रो, ल भन त।
0: मैले देखेको सुनगावा अरू रुखको आड लिएर बाँच्दछ जसबाट तिनीहरूलाई बासस्थान मिल्छ, तर यसबाट उक्त रुखलाई फाइदा पनि हुँदैन, हानि पनि हुँदैन।
2: स्याबास, कति राम्रो उदाहरण भन्यो, साह्रै राम्रो। त्यस्तै तिमीहरूलाई पक्कै थाहा होला, माकुराले रुखमा बस्नका लागि जालो बनाउँछ, तर यसले रुखलाई भने कुनै हानि पनि पुर्याउँदैन।
0: उसो भए यस्तो सम्बन्ध जसमा आश्रित सजीव बढी लाभान्वित हुन्छ र आश्रय दिनेलाई कुनै हानि पनि हुँदैन भने यो कमन्सलिजम हो। मिल्यो?
2: साह्रै राम्रो, तिमीले ठिक भन्यौ।
1: ओहो, सपनालाई त आइसकेछ, जे होस् साथी कसको। मिस, परजीवितताका बारेमा पनि केही बताइदिनुहोस् न।
2: भइहाल्छ नि, ल भन त। परजीवी भन्नाले के बुझिन्छ?
0: परजीवी भन्नाले त आफ्नो अस्तित्व बनाइराख्न अरू जीवको शरीरमा भर पर्ने जीव, होइन र?
1: अनि यस्ता जीवले हामीलाई फाइदा पुर्याउँछ होला त मिस?
2: सुन न, पहिले म भन्दैछु, सपनाले भनेको एकदम ठिक छ। अनि पविनालाई म के भन्छु भने, परजीवीले आफ्नो खानाको लागि अरूमा भर पर्ने सिलसिलामा आफूलाई चाहिँ फाइदा अर्थात् लाभ प्राप्त गर्छ भने अर्कोलाई हानि पुर्याउँछ।
0: मिस, जुम्रा, लामखुट्टे आदि परजीवी हुन्, होइनन् र मिस?
2: हो, तिमीले ठिक भन्यो, तर परजीवी पनि दुई प्रकारका हुन्छन्, भित्री परजीवी र बाहिरी परजीवी।
1: अब यो भित्री र बाहिरी परजीवी भन्नाले चाहिँ कस्तो हो नि मिस?
2: जस्तै कुनै कुनै परजीवीहरू जनावरको शरीरभित्र बस्ने, जस्तै टेपवर्म जनावरको आन्द्रामा बस्दछ र शरीरबाट खाना सोच्दछ, यस प्रकारको परजीवीलाई भित्री परजीवी भनिन्छ।
1: अनि बाहिरी परजीवी भन्नाले नि?
2: बाहिरी परजीवी भन्नाले भर्खर तिमीहरूले भने जस्तै सजीवको बाहिरी छालाबाट रगत चुस्ने, जस्तै उपियाँ, उडुस, लामखुट्टे आदिलाई बाहिरी परजीवी भनिन्छ।
1: उसो भए यस प्रकारको अन्तर्क्रियामा एउटा सजीवलाई फाइदा पुग्छ भने अर्कोलाई नोक्सानी पुग्ने रहेछ।
0: हो, मैले पनि बुझेँ अब, मलाई त अझै जान्न इच्छा भइरहेको छ मिस। प्रतिस्पर्धाको अन्तर्क्रियामा जीवहरू बीच कस्तो सम्बन्ध हुन्छ?

0: तिमीहरूको पढाइप्रतिको रुचि देखेर मलाई निकै खुसी लाग्यो। ल सुन, जीवहरूले खान बस्नका लागि एक आपसमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्। एक भन्दा बढी जीवहरू एउटै स्रोतका लागि लडिरहेका हुन्छन्। फेरि त्यसमाथि जैविक तत्त्वहरूको संख्या असन्तुलन भई पारिस्थितिक पद्धति बिग्रन पनि सक्छ।
1: अनि त्यसो भयो भने के हुन्छ?
0: त्यसो भयो भने स्रोत प्राप्तिका लागि जनावर जनावर बीच शिकार खेल्नमा प्रतिस्पर्धा हुन्छ। जस्तै बाघ, सिंह, दुबै खाना, वासस्थान आदिका लागि प्रतिस्पर्धा गर्छन् अनि प्राप्त गर्दछन्। यसैलाई प्रतिस्पर्धाको अन्तर सम्बन्ध भनिन्छ।
2: बुझे मिस, यस्तै अरू अन्तर्क्रियाहरू पनि छन् र?
1: छन् नि, शिकार पनि जीवहरू बीचको एक अन्तर्क्रिया त हो नि, होइन र मिस?
0: ठिक भन्यो तिमीले। विभिन्न मांसाहारी जीव जनावरहरूले खानाको लागि आफूभन्दा कमजोर जनावरहरूलाई मारेर खान्छन्। यही मारेर खाने प्रक्रिया नै शिकार हो।
2: यो अन्तर्क्रिया त मांसाहारी जीवमा मात्र हुने अन्तर्क्रिया हो भनेर भन्न सकिन्छ है मिस?
0: सकिन्छ सपना, यसको उदाहरण भन्न सक्छौ?
2: जस्तै सिंहले जरायोको शिकार गर्नु, बाघले अन्य विभिन्न जनावरहरूलाई मारेर आफ्नो खाना बनाउनु, बाज तथा चिलहरूले मुसा साथै अन्य ससाना चरा कुखुराहरूको शिकार गर्नु, होइन र?
0: स्याबास, धेरै राम्रो। ल अब घन्टी पनि बज्यो, बाँकी कुरा कक्षामा नै भनौला। ल हिँड।
2: हुन्छ मिस।
3: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
3: श्रोताबिन नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 2 रहेको विकासका पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: दीक्षित आइपुग्यौ, माथि आऊ न।
6: कमला हेर न, कुकुर भुकिरहेछ। कस्तो डर लाग्यो मलाई त। टोक्छ कि? आऊ न, कुकुर समाइदेऊ।
5: टोक्न त टोक्दैन, डराउनु पर्दैन। हुन्छ म आए। पप्पी चुप लाग, तिमी जाऊ त दीक्षित, म यो पप्पीलाई बाँधेर आउँछु है। जाऊ हिँड भित्र दीक्षित, यही हो मेरो कोठा।
6: हुन्छ। अनि कमला, म त तिमीसँग मेरा छुटेका पाठहरू सिक्न आएकी हो नि।
5: भइहाल्छ नि, हामी छलफल गर्दै पढौला नि।
6: सबैभन्दा पहिले सामाजिक अध्ययन विषयको यो एकाइ 2 पाठ 2 रहेको विकासका पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठको विषयमा छलफल गरौ है।
5: ए, आमा पनि आउनुभयो। आमा, मेरो साथी दीक्षित भनेर कुरा गरेको थिएँ नि, उनै हुन्।
6: नमस्कार आन्टी।
7: नमस्कार नानी, सन्चै हुनुहुन्छ? अनि नानीको घर कता हो नि?
6: हाम्रो विद्यालय नजिकै पर्छ आन्टी।
5: ए साँच्चै दीक्षित, तिमीलाई एउटा कुरा भनेकै छैन मैले।
6: के कुरा हो र, भन न।
5: मेरो आमा पनि सामाजिक शिक्षक हो नि।
6: आहा, हो र? कस्तो मजा हुने भयो, आमासँग सिक्न पाइने भयो। सामाजिक अध्ययन विषयको एकाइ 2 पाठ 2 रहेको विकासको पूर्वाधार शिक्षा स्वास्थ्य र संचार भन्ने पाठ पढाएको दिनमा विद्यालय गएकी थिइन।
7: ए, म सिकाइहाल्छु त दीक्षित। अनि यो विकास भनेको के हो त थाहा होला त?
6: थाहा छ। हाम्रो समाजमा योजनाबद्ध, प्रगतिशील र व्यवस्थित रूपमा गरिने सकारात्मक परिवर्तन नै विकास हो।
7: अनि कमला, तिमी भन त, विकासका पूर्वाधार भनेको के हो?
5: मुलुकको आर्थिक तथा सामाजिक विकासका निम्ति आधारभूत सेवा सुविधाहरू आवश्यक पर्छन्। ती सेवा सुविधा उपलब्ध गराउन मद्दत गर्ने आधारहरूलाई विकासका पूर्वाधार भनिन्छन्।
7: हो, स्याबास, दुवैजनाले एकदम ठिक भन्नुभयो। देश विकासका लागि विकासका पूर्वाधार निर्माण गर्न स्रोत र साधनको साथै जनशक्ति पनि आवश्यक हुन्छ।
6: ए आन्टी, त्यसो भए शिक्षा स्वास्थ्य र संचार तिनै विकासका पूर्वाधारहरू हुन्?
7: हो दीक्षित, तपाईँले ठिक भन्नुभयो।
5: आमा, अब यी तीन विकासका पूर्वाधार मध्ये सबैभन्दा पहिले शिक्षाको बारेमा छलफल गरौँ है।
7: हुन्छ, मैले विद्यालयमा पढाउने बेलामा यस पाठको स्लाइड पनि बनाएको थिएँ, म त्यही देखाउँदै छलफल गराउँछु है त।
6: हुन्छ आन्टी।
7: शिक्षालाई किन विकासको पूर्वाधार भनिएको होला, भन्न सक्नुहुन्छ दीक्षित?
6: खै आन्टी, मानिसले शिक्षा हासिल गरेपछि ऊ सक्षम हुन्छ अनि उसले देश विकासका लागि काम गर्न सक्छ, त्यसैले विकासको पूर्वाधार भनिएको हो कि जस्तो लाग्छ मलाई त।
7: स्याबास, तपाईँले ठिक भन्नुभयो दीक्षित। शिक्षा नै मर्यादित एवं सभ्य समाज निर्माणको एक महत्वपूर्ण आधार हो। शिक्षाको माध्यमबाट नै समाजको रूप परिवर्तन गर्न सकिन्छ।
5: आमा, शिक्षाले नै व्यक्तिमा सकारात्मक चिन्तनको विकास गराउँछ है।
6: देश विकासका लागि चाहिने मानवीय स्रोत तथा दक्ष जनशक्तिको उत्पादन पनि शिक्षाबाट हुन्छ, होइन त आन्टी?
7: हो नि, दुवैजनाले धेरै राम्रो कुरा गर्नुभयो। ल, स्लाइड पनि खुल्यो, ल हेर्नु त दुवैजनाले, म एउटा भिडियो देखाउँछु। भिडियो हेर्नुभयो होइन त? अनि के देख्नु भयो त भिडियोमा?
6: भिडियो हेरेपछि त प्रौढ कक्षा कति महत्वपूर्ण रहेछ भन्ने लाग्यो मलाई त। हेर्नुहोस् न, भिडियोमा देखाएकी महिला प्रौढ कक्षा पढेर कति बाठी हुनुभएको छ।
5: हो त आमा, प्रौढ कक्षा पढेपछि उहाँमा आत्मविश्वास बढेको देखिन्छ। सहकारीबाट सिपमूलक तालिम सिकेर अचार बनाउने उद्योग खोल्नु भएको छ।
7: स्याबास, दुवैजनाले कति राम्रोसँग बुझ्नु भएछ भिडियोबाट। यहाँ किताबमा साक्षरता कक्षा भनिएको छ नि, यो प्रौढ कक्षा पनि साक्षरता कक्षाकै एउटा उदाहरण हो।
5: आमा, हजुरले बेलुका यहाँ समुदायका अङ्कल आन्टीहरूलाई पढाउनु हुन्छ नि, त्यो पनि साक्षरता कक्षा होइन त?
7: हो कमला, तिमीले याद गरेको रहेछौ नि त, त्यो पनि साक्षरता कक्षाकै एउटा उदाहरण हो।
6: पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्छ है, मैले समाचारमा सुनेकी थिएँ।
7: हो, अहिले पढाइ, लेखाइ, अङ्कगणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ र यसरी व्यक्ति साक्षर भएको अवस्थालाई नै शिक्षित भएको भनेर भनिन्छ।
5: आमा, यो साक्षरतालाई कसरी सशक्तिकरणको माध्यमको रूपमा लिएको हो?
7: ए ल सुन है त, व्यक्ति साक्षर भइसकेपछि उसको दैनिक व्यवहार र जीवन पद्धतिमा सुधार हुन्छ, त्यसपछि उसले सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा योगदान पुर्याउन सक्छ।
6: कमला, अघि भिडियोमा देखेनौ एकजना महिलामा कति सशक्तिकरण आएको छ।
5: हो हो, सम्झिहाले अहिले।
7: शिक्षालाई किन विकासको पूर्वाधार भनिएको होला, अब त पक्कै भन्न सक्नुहुन्छ होला नि, होइन त?
6: अँ, देशमा भएका स्रोत साधनको सदुपयोगका लागि योजनाको निर्माण गर्ने र ती योजनाको कार्यान्वयन गर्न सम्भव पनि शिक्षित व्यक्तिबाट मात्र हुन्छ, होइन त आन्टी?
5: शिक्षा नभइकन अन्य विकासका पूर्वाधारको विकास गर्न सम्भव हुँदैन कि जस्तो लाग्छ मलाई त।
7: हो, दुवैजनाले भनेको एकदम सही छ। शिक्षाले सिप र व्यवहार दुवै सिकाउँछ, त्यसैले साँच्ची नै शिक्षालाई तपाईँहरू दुईजनाले भने जस्तै अन्य पूर्वाधारको पनि आधार भनेर भन्दा कति पनि फरक पर्दैन।
6: आन्टी, यहाँ पाठ्य पुस्तकमा प्रविधि मैत्री शिक्षा अहिलेको महत्वपूर्ण शैक्षिक आधार बनेको छ भनेर लेखेको छ नि, यो के भन्न खोजेको?
7: आजको युग सूचना प्रविधिको युग हो अनि सूचना प्रविधिकै माध्यमबाट नयाँ नयाँ ज्ञान सिक्ने अवसर अहिलेका विद्यार्थीहरूलाई प्राप्त भएको छ, त्यसैले नै आजको युग सूचना प्रविधिको युग भनेर भनिएको हो नि।
5: गुगलमा सर्च गरेर हरेक कुराको बारेमा जानकारी लिन सक्छौ, त्यस्तै सूचना प्रविधिकै माध्यमबाट घरमै बसी बसी पनि शिक्षा लिन सकिन्छ भनेको हो आमा।
6: ए, कोरोना महामारीको समयमा हामीले घरमै बसेर पढ्ने अवसर पायौँ, त्यस्तै गुगलमा, युट्युबमा सर्च गरेर धेरै कुराहरू सिकेका थियौँ नि, त्यसलाई भनेको हो।
7: स्याबास, साह्रै राम्रो कुरा गर्नुभयो दुवैजनाले। हेर न, अहिले पनि हामी पावर पोइन्ट स्लाइडबाट हेरेर सिकिरहेका छौँ। मैले तपाईँहरूलाई देखाएको यो भिडियो पनि युट्युबबाट त लिएको हो नि, यी सबै सूचना प्रविधि नै त हुन् नि।
6: अब त प्रष्ट भयो आन्टी।
7: अब त शिक्षाको महत्वको बारेमा पनि पक्कै केही भन्न सक्ने हुनुभयो होला, होइन त?
5: हो आमा, म भन्छु है, शिक्षाले व्यक्तिलाई सक्षम बनाई विभिन्न पेसा तथा व्यवसाय सञ्चालन गर्न सक्षम बनाउँछ।
6: म पनि भन्छु है आन्टी, शिक्षित व्यक्तिले सीमित स्रोत साधनबाट असीमित आवश्यकता पूरा गर्न सक्छन्।
7: हो, सही भन्नुभयो दुवैजनाले। शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सृजनशील प्रयोगमा जोड दिन्छ। शिक्षित व्यक्तिले चेतना जागरण, सामाजिक मूल्य प्रतिको सचेतना, विकासमा जनसहभागिता, सामाजिक सद्भाव र सहयोग आदि धेरै कामहरू गर्न सक्छ।
6: शिक्षाको बारेमा त प्रष्ट भयो आन्टी, अब स्वास्थ्यको बारेमा छलफल गरौँ है।
7: ओहो, भोक पनि लागिसक्यो, म खाजा लिएर आउँछु, दुईजना बसेर छलफल गर्दै गर्नु नि।
5: हुन्छ आमा, मलाई पनि भोक लागिसक्यो।
7: ल अब खाजा खाँदै छलफल गर्दै गरौँ है त। ल स्वास्थ्य भनेको के हो भन्नुहोस् त दीक्षित, के थाहा छ तपाईँलाई?
6: हामी स्वस्थ, निरोगी र तन्दुरुस्त भएको अवस्थालाई स्वास्थ्य भनिन्छ, होइन त आन्टी?
7: हो, तपाईँले भन्नुभएको पनि ठिकै हो। यहाँ स्लाइडमा WHO अनुसार स्वास्थ्यको परिभाषा दिइएको छ, र कमला तिमी पढेर सुनाऊ त।
5: शारीरिक तन्दुरुस्ती मात्र नभएर मानसिक रूपमा तनावमुक्त वा सामाजिक रूपमा समायोजन हुन सक्ने अवस्था हो भनेर परिभाषित गरेको छ।
6: आन्टी, मानसिक रूपमा र सामाजिक रूपमा स्वस्थ भनेको के हो नि?
7: तपाईँले ठिक प्रश्न गर्नुभयो दीक्षित। मानिसले बुद्धि विवेक पुर्याएर राम्रोसँग काम गर्न सक्ने वा मानसिक रूपमा स्वस्थ भएको अवस्थालाई मानसिक रूपमा स्वस्थ भनेर भनिन्छ।
6: आन्टी, राम्रोसँग सोच विचार गरेर उचित निर्णय गर्न सक्ने अवस्था भन्दा पनि फरक पर्दैन कि जस्तो लाग्यो मलाई त, होइन र?
7: हो नि नानी, कस्तो ठिक कुरा गर्नुभयो। अब सामाजिक स्वास्थ्यको बारेमा पनि सुन्नुहोस् है त। सामाजिक स्वास्थ्य भनेको चाहिँ समाजमा सबैले मन पराउने, राम्रो काम गरेर इज्जत र प्रतिष्ठा प्राप्त गरेको र सबैसँग मेलमिलाप कायम भएको अवस्था भनेर भनिएको हो।
5: ए, अब भने प्रष्ट बुझे।
7: स्वास्थ्यलाई विकासको पूर्वाधार चाहिँ किन भनिएको होला, तपाईँ भन्न सक्नुहुन्छ दीक्षित?
6: हस् आन्टी, म कोसिस गर्छु नि। देश विकासका लागि स्वस्थ जनशक्तिले मात्र योगदान गर्न सक्छ। स्वस्थ जनशक्तिले पर्याप्त मात्रामा श्रम र मेहनत गर्न सक्छ।
5: अनि नि आमा, विकासका अन्य गतिविधिहरूको सञ्चालन पनि शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ जनशक्ति बिना सम्भव हुँदैन है?
7: हो नि, अस्वस्थ मानिसले चाहेर पनि विकास निर्माणका कामहरू गर्न सक्दैन।
6: हाम्रो देशमा स्वास्थ्यको वर्तमान अवस्था के कस्तो रहेको छ, त्यसको बारेमा पनि केही कुरा बताइदिनुहोस् न।
7: स्वास्थ्य क्षेत्रमा आधुनिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अकुपञ्चर, प्राकृतिक उपचार, होमियोप्याथिक उपचार, योग आदि जस्ता उपचार पद्धतिहरू प्रयोगमा आएको देखिन्छ।
5: आमा, अहिले यो पछिल्लो समयमा त मानिसहरूमा स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको देखिन्छ, होइन त?
7: हो नानु, झन् यो कोरोना महामारीले त मानिसहरूलाई व्यक्तिगत स्वास्थ्य सरसफाई प्रति निकै नै सचेत बनाएको छ।
6: आन्टी, नेपालको संविधानमा स्वास्थ्य सम्बन्धमा के व्यवस्था रहेका छन्?
7: ए हो, मैले यहाँ स्लाइडमा देखाउन खोज्दै थिएँ, ल यहाँ स्लाइडबाट पढेर सुनाउनुहोस् त दीक्षित।
6: हस् आन्टी, नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने कुरा स्वास्थ्य सम्बन्धी मौलिक हकमा उल्लेख गरेको छ।
7: ल हेर्नुहोस् त, नेपालको कानुनले नै हामी नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने अधिकार दिएको छ।
5: आमा, पञ्चवर्षीय योजनामा पनि स्वास्थ्य सम्बन्धी व्यवस्था छ है?
7: हो नानु, पर्ख है, यहाँ अर्को स्लाइडमा छ, यो पनि पढेर सुनाऊ त।
5: 15 पञ्चवर्षीय योजनाले पनि आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने भन्ने कुरा उल्लेख गरेको छ।
7: ल हेर्नुहोस् त, संविधानमा उल्लेख गरिएको कुरालाई विकासको आर्थिक योजनाले पनि सम्बोधन गरेको देखिन्छ।
6: राज्यको कानुन तथा योजनाले स्वास्थ्यलाई यति महत्व दिँदा दिँदै पनि नेपालमा स्वास्थ्यको विकासमा विभिन्न समस्याहरू छन् भनिन्छ नि, ती समस्याहरू के हुन् आन्टी?
7: नेपालको अधिकांश भूभाग अहिले पनि ग्रामीण तथा पिछडिएको अवस्थामा रहेको छ। ती ठाउँमा व्याप्त गरिबी, अशिक्षा र जनचेतनाको अभाव नै यसको मुख्य कारण हो।
5: आमा, गरिबी, अशिक्षा र जनचेतनाको अभावले कसरी स्वास्थ्यको विकासमा समस्या उत्पन्न गराउँछ?
7: गरिबीको कारणले सन्तुलित आहार विहारको सेवन गर्न नसक्नु, त्यस्तै गरी अशिक्षा र जनचेतनाको अभावको कारणले सरसफाई र स्वास्थ्य सचेतनामा कमी हुनु हो नानु।
6: अशिक्षाको कारणले गर्दा आधुनिक स्वास्थ्य सेवामा भन्दा अन्धविश्वासमा आधारित धामी झाँक्रीमा बढी विश्वास गर्नु पनि होइन त आन्टी?
7: हो दीक्षित, तपाईँले ठिक भन्नुभयो। अनि अर्को, हाम्रो देशमा जनसङ्ख्याको अनुपातमा स्वास्थ्य कर्मीहरू अत्यन्त कम छन्, यो पनि स्वास्थ्यको क्षेत्रमा देखिएको एउटा समस्या हो।
5: बेला बेलामा स्वास्थ्य उपकरण र औषधिको अभाव भएको भन्ने पनि सुनिन्छ, त्यो पनि समस्या हो है आमा?
7: हो नानु, जति नै स्वास्थ्य उपकरण र औषधिको अभावका कारणले ग्रामीण भेगमा भएका स्वास्थ्य केन्द्र र अस्पतालहरूमा दक्ष चिकित्सकहरू जान चाहँदैनन् नि
6: आन्टी। त्यसैले त ग्रामीण भेगका जनताहरू बिरामी परेमा उपचारका लागि सहरमै आउन बाध्य हुन्छन्, होइन त?
7: हो नि नानी, यस्ता धेरै समस्याहरूले गर्दा स्वास्थ्य क्षेत्रको राम्रो विकास हुन नसकेको।
5: अनि यी समस्याहरूको समाधानका उपायहरू छैनन् त आमा?
7: छन् नि, किन नहुनु। मुख्यत संविधानले तोके अनुसारको आधारभूत स्वास्थ्य सेवा निशुल्क र सर्वसुलभ बनाइनुपर्छ।
6: स्वास्थ्य सम्बन्धी परम्परागत सोचाइ निराकरण गर्नका निम्ति जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ, होइन त आन्टी?
7: स्याबास, कति राम्रो कुरा गर्नुभयो। अर्को, हरेक प्रदेशमा कम्तीमा पनि एक एकवटा सुविधा सम्पन्न अस्पतालहरू बनाइनुपर्छ।
5: आमा, मेरो विचारमा स्वास्थ्य सेवा गाउँ गाउँसम्म विस्तार गर्नका लागि सरकारले डाक्टरहरूलाई गाउँका अस्पतालमा राख्न विशेष व्यवस्था गर्नुपर्छ, होइन त?
7: भेरी गुड, साह्रै राम्रो कुरा गर्यो नानु। हरेक स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा डाक्टरको दरबन्दी हुनुपर्छ।
6: आन्टी, अनि ती अस्पतालहरूमा आवश्यक आधुनिक उपचार पद्धतिका मेसिनहरू पनि जडान गरिनुपर्छ नि, होइन र?
7: हो, कति राम्रो कुरा गर्नुभयो। यसरी हरेक स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा आधुनिक उपचार पद्धतिका मेसिनहरू भएमा ग्रामीण क्षेत्रका मानिसहरू उपचारका लागि सहरसम्म जानु नै पर्दैन नि।
5: आमा, शिक्षा र स्वास्थ्यको बारेमा धेरै कुराहरू सिकिसक्यौँ, अब संचारको बारेमा छलफल गरौँ है।
7: भइहाल्छ नि। ल, चिन त यहाँ स्लाइडमा के का चित्रहरू हुन्?
6: यी त संचारका साधनहरू हुन्, होइन त आन्टी?
7: हो नानी, तपाईँले चिन्नुभयो। अब यहाँ के देख्नुभयो त, ल भन्नुहोस् त।
5: आमा, यहाँ दुईजना साथी बीचमा एक आपसमा कुराकानी भइरहेको छ।
6: आन्टी, अनि यसरी विचारको आदान प्रदान गर्नु नै संचार भनिने, होइन र?
7: स्याबास, म तपाईँहरूलाई यही कुरा सिकाउनका लागि यी विभिन्न चित्र तथा कुराकानी देखाउँदै थिएँ। दीक्षितले मैले भन्दा पनि पहिले नै भनिदिनु भयो।
5: आमा, अनि अघि हामीले हेरेका संचारका साधनका चित्रहरू थिए नि, ती चाहिँ यसरी नै विचारको आदान प्रदानमा सहयोग पुर्याउने साधनहरू होइनन् त?
7: हो कमला, अब त तपाईँहरू धेरै कुरा बुझ्ने भइसक्नु भएछ। संचारका पनि विभिन्न माध्यमहरू रहेका छन्।
6: ती के हुन् नि आन्टी?
7: तपाईँहरूलाई राम्रोसँग थाहा छ, यिनीहरूको नाम मात्रै थाहा नभएको हो। मौखिक, लिखित र साङ्केतिक गरी तीन किसिमबाट संचार गर्न सकिन्छ।
5: ए हो हो,
6: आन्टी, संचारलाई किन विकासको पूर्वाधार भनिएको?
7: आजको युग विज्ञान र प्रविधिको युग हो। वर्तमान विश्वमा सूचना प्रविधिको विकासमा देखा परेको तीव्र परिवर्तन सँगसँगै संचार क्षेत्रले पनि व्यापकता पाएको छ।
5: अनि नि, जुन राष्ट्रले संचारको क्षेत्रमा प्रगति गरेका छन् उनीहरू नै विकासको दृष्टिकोणले अगाडि रहेको देखिन्छ है?
7: हो नि, त्यति मात्रै हो र, संचारकै कारण विश्वको हरेक कुना काप्सामा घटेका घटना र प्रविधिको विश्वभर प्रचार प्रसार हुने गरेको छ।
6: एक राष्ट्रले गरेको प्रगति र प्रविधिको प्रयोग अन्य राष्ट्रहरूले पनि गरिरहेका छन्, होइन त आन्टी?
7: हो, यसरी जुन जुन क्षेत्रमा सूचना प्रविधिको प्रयोग भएका छन् ती सबै क्षेत्रहरूका काम सहज, व्यवस्थित र छिटो छरितो ढङ्गले सम्पन्न भएकाले संचारलाई विकासको पूर्वाधार भनेर भनिएको हो।
5: साँच्चै यो सूचना प्रविधि त आजको 21औं शताब्दीमा मानिस र राष्ट्रको विकासको महत्त्वपूर्ण आधार भन्दा पनि हुन्छ कि जस्तो लाग्यो, होइन त?
7: हो नि, तिमीले ठिक भन्यौ। त्यसैले त सूचना तथा संचार प्रविधिलाई पनि विकासको पूर्व शर्त भनेर भनिएको हो।
6: कमला, आज त मेरो साह्रै राम्रो दिन रहेछ। तिमीसँग सिक्न भनेर आए कि आन्टीसँग पो यति रमाइलोसँग सिक्ने अवसर जुर्यो।
5: हो त है दीक्षित, अर्को दिनमा पनि आऊ ल, यसरी नै आमासँग अर्को पाठ छलफल गर्नुपर्छ।
6: हस्, आउँछु। ल, अब त घर जानुपर्छ, साँझ पनि परिसक्यो। आन्टी, हजुरलाई धेरै धेरै धन्यवाद, साह्रै राम्रोसँग सिकाउनु भयो।
7: धन्यवाद भन्नु पर्दैन, यो त मेरो कर्तव्य नै हो नि। ल, फेरि फेरि आउनु है नानु।
5: ल हिड, तलसम्म म छाडिदिन्छु।
6: बाई कमला, भोलि विद्यालयमा भेटौला है।
3: हस्त श्रोता बिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
8: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, हरिशंकर चौधरी र सरिता शाहीको स्वरमा सुरेश कुमार कार्कीको रचना, हरिशंकर चौधरीको संगीतमा।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सार्वजनिक गरेको छ। प्रदेश सभा बैठकमा प्रस्तुत गरिएको उक्त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विद्युतीकरण, व्यवस्थित योजना निर्माण तथा रैथाने बाली संरक्षणका विषयलाई जोड दिएको हो। प्रदेश सरकारले कर्णालीमा गरिबी भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन लक्ष्यलाई आगामी आर्थिक वर्षको बजेट विनियोजनमा समावेश गर्ने उल्लेख गरेको छ। विक्रम सम्बत 2100 दीर्घकालीन लक्ष्य समृद्ध कर्णाली, सुखारी कर्णालीवासी भन्ने नारालाई मुख्य लक्ष्य बनाएर बजेट तय गरेको उल्लेख गरिएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णालीका रैथाने बालीको उत्पादन बढाउन आधुनिक प्रविधि, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ गरी बजार विस्तार गर्ने कुरालाई प्राथमिकता दिएको बताउनुभयो। जडीबुटी तथा कृषिजन्य उद्योगलाई निजी क्षेत्रसँगको साझेदारीमा अघि बढाउने लक्ष्य रहेको उहाँको भनाइ छ। जडीबुटी तथा कृषिजन्य उद्योगको स्थापना र उत्पादित कृषि उपजको मूल्य बजारीकरण र उपयोगिता विस्तारका लागि शीत भण्डार सहित आवश्यक पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ। काठमाडौँ महानगरपालिकाभित्रका 4 सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 शत प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन्। यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बाल सेवा माध्यमिक विद्यालय झोछे रहेका छन्। नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले 2055 सालदेखि नियमित रूपमा 100% नतिजा ल्याइरहेको छ। यस्तै विक्रमसम्म 2072 निरन्तर 100% नतिजा ल्याउन सफल भएको श्रम राष्ट्रिय माध्यमिक विद्यालयले 2082 एसईमा पनि आफूलाई अव्वल साबित गरेको छ। यसै गरी बाल व्यवसायी माध्यमिक विद्यालय विगत 2 100% नतिजा ल्याइरहेको छ। विक्रमसम्म 2028 स्थापना भएको विद्यालयले शारीरिक रूपमा आसक्त बाल बालिकालाई पनि अध्ययन अध्यापन गराउँदै आएको प्रधानाध्यापक रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। यसपटक एसईमा 100% नतिजा ल्याउनेमा बाल सेवा माध्यमिक विद्यालय झोछे पनि पर्छ। पछिल्लो समय महानगरपालिकाले शिक्षामा गरेको लगानी र विद्यालय परिवारको निरन्तर मेहनतले बालबालिकालाई टिकाउन र गुणस्तरीय शिक्षण सिकाइका लागि पनि सहज भएको प्रधानाध्यापक मन्जु पाठकले बताउनुभयो। महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले यस वर्ष महानगरका 76.75% विद्यार्थी एसईईमा ग्रेडेड भएको जानकारी दिनुभयो। बागलुङको काठेखोला गाउँपालिका 4 तङराम गाउँ जोड्ने सडकको ट्र्याक खोलेको 28 वर्षपछि कालोपत्र गर्न थालिएको छ। काठेखोला गाउँपालिका 2 स्थित अक्षतेदेखि तङराम जोड्ने 6 किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको 2,89,84,000 लागतमा सडक कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर अनिल बरदेवाले जानकारी दिनुभयो। बहुवर्षीय योजना अन्तर्गत राखेर सडक स्तरोन्नतिको काम अगाडि बढाइएको र यस वर्ष करिब 2 किलोमिटर सडक कालोपत्रे हुने उहाँले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले राधा स्वामी सत्सङ्ग ब्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 बाल बालिकालाई आवासीय होस्टेल सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले विभिन्न विद्यालय र अभिभावक बीच सम्झौता गरी बाल बालिकालाई कक्षा 10 निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो। विद्यार्थीहरूको निशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न 4 प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आइतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन जिल्ला कार्य समिति अध्यक्ष गगन सिंह ऐरले बालबालिकाहरूले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनुभयो। पश्चिम नेपालका अवधि समुदायका महिलाहरूले परम्परागत श्रद्धा भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ वर्षायत पूजा गरेका छन्। ज्येष्ठ कृष्ण औँसी वर्ष सावित्री
अर्थात् वर्षाइत पर्व विशेष गरी विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु सुख समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा छ। बाँकेको नेपालगञ्ज कोहलपुर खजुरा तथा आसपासमा बसोबास गर्ने अवधि बस्तीमा बिहानैदेखि महिलाहरू नयाँ पहिरन चुरापोथी र सिन्दुरमा सजिएर शिव पार्वतीको आराधना गरी यो पूजा मनाइरहेका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 जना किसानलाई 1,23,000 माछाका भुरा वितरण गरेको जानकारी दिएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर माछा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। र माग्दीको रघुगङ्गा गाउँपालिका 2 भगवती स्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगत्मक सिप विकासका लागि तरकारी खेती विस्तार गरेको छ। प्रयोगत्मक अभ्यास समेना गृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगत्मक ज्ञान सिप विकास गराउने उद्देश्यले तरकारी खेती विस्तार गरिएको हो। मुक्तिधाम माविका प्रधानाध्यापक अमर बहादुर खत्रीले वार्षिक 25,000 रुपियाँ तिर्ने गरी भाडामा लिएर 4 रोपनी जमिनमा लगाइएको तरकारीले चमिना गृह र छात्रावासको माग धान्नका साथै बिक्री गरेर विद्यार्थीले खाजा खर्च जुटाउने गरेका बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। छ 25 को समय रहनेछ कृषि मौसम सल्लाह बुलेटिनको, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 शैक्षिक कार्यक्रम सुन्न सक्नुहुनेछ भने 7:45 करिब 8 बजेसम्म लोकगीत सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम। 8:25 शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ करिब 9 बजेसम्म, 9 बजे समाचार। 9:20 समय रहनेछ कार्यक्रम साहित्य संसारको पूर्ण प्रसारण को, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 को समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत करिब 11 बजेसम्म, 11 बजे समाचार। समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर

0: नमस्कार। कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्य नबाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
0: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
1: साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सातको सुरुमा थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको हिमपात वर्षाको सम्भावना छ। पहाडी भूभाग कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरुवात र अन्त्यमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा थोरै स्थानहरू मध्यमा, अन्त्यमा थोरै मध्यमा एक दुई स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरू तथा कर्णाली प्रदेशमा मध्यम र अन्त्यमा एक दुई स्थानमा मेघ गर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग कोशी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा, मध्य र अन्त्यमा थोरै स्थानहरू तथा मधेस प्रदेशमा साताभर थोरै स्थानहरूमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सरदरसँग तुलना गर्दा देशभर अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा केही बढिरहने सम्भावना छ। मनसुन ऋतुको जलवायु आकलन गर्दा जेठ 15 देखि असोज 14 सम्मको 4 महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना छ।
0: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
1: कृषि सल्लाहमा मनसुन ऋतु जेठ 18 देखि असोज 14 को जलवायु आकलनको आधारमा सल्लाह दिँदा आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 आदि छनौट गर्नुहोस्। वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशीय पानी संकलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्। जलवायु मैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुक्खा तथा हिले छरुवा धान खेती, पालै पालो भिजाउने र सुकाउने सघन धान खेती SRI प्रविधिहरू अपनाउनुहोस्। माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भएअनुसारको छापो मल्चिङ प्रयोग गर्नुहोस्। सबै प्रकारका बाली लगाउन पूर्व जमिन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्। गत साता सरदर भन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले मकै, मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्। बर्खे धान बालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ भरपर्दो स्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्। तराई, भित्री मधेस, तल्लो पहाडी बेसीका सिंचित क्षेत्रको लागि बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3 र 4, हर्दीनाथ हाइब्रिड धान 1, हर्दीनाथ हाइब्रिड धान 3, मिथिला, रामपुर, मन्सुली, सावित्री, रामधान तथा असिंचित क्षेत्रको लागि सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा र हर्दीनाथ 2। घैया धानको लागि घैया 1, घैया 2 र बिन्देश्वरी। डुबान बाढीग्रस्त क्षेत्रका लागि गङ्गा सागर 1, गङ्गा सागर 2, स्वर्ण सब 1 र सम्बा मन्सुली 1। मध्य पहाड क्षेत्रका लागि खुमल 4, खुमल 8, खुमल 10, खुमल 11, खुमल 12, खुमल 13, खुमल 14, खुमल बासमती 16। छरुवा धान खेतीको लागि तराई तथा भित्री मधेसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, तरहरा 1, हर्दीनाथ 2, घैया 2, राधा 4,

0: रविन्देश्वरी। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट जोगाउन बिउ राखिएको भाँडाको मुखबाट 6-12 इन्चको गहिराईमा सेल्फस विषादी 1 पुरिया 10 ग्राम प्रति मेट्रिक टन 10 क्विन्टलका दरले राख्नुहोस्। यी प्री मनसुन अवधिमा हालसम्म अधिकांश ठाउँमा सरदर भन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका तथा भण्डारण गर्न लागि अन्न बाली, दाल बाली इत्यादिमा चिस्यानको नियमित अनुगमन गर्नुहोस्। मकै बालीमा फौजी किराको नोक्सानी देखिएकोले नियमित अनुगमन गर्नुहोस्। क्षति ज्यादा भएमा नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट 5%, एसजी 1 ग्राम प्रति लिटर पानी वा स्पिनोस्याड 45%, एससी 1 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट बचाउन बिउ राखिएको भाँडोको मुखबाट 6-12 इन्चको गहिराईमा सेल्फस विषादी 1 पुरिया 10 ग्राम प्रति मेट्रिक टन 10 क्विन्टलका दरले राख्नुहोस्। गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करिब 12% चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले 5% निमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र किराहरूका विभिन्न अवस्थाहरू नष्ट गर्छन्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
0: आँप, अनार तथा अङ्गुरमा धुले ढुसी रोगको अनुगमन गरी रोग व्यवस्थापन गर्न 2 ग्राम सल्फरयुक्त विषादी 1 लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक मौसमको अवस्था हेरी छर्किनुहोस्। तापक्रम बढेसँगै फलफूल बालीमा चुसाहा किराहरूको सक्रियताले कालो ध्वाँसे ढुसी देखिने हुँदा नयाँ पात्र पालुवामा कालो ध्वाँसे ढुसी देखिएमा 8-10 ml खनिज तेल प्रति लिटर पानीमा घोली 10-12 दिनको फरकमा ढुसी लागेको भाग भिज्ने गरी छर्किनुहोस्। अङ्गुरको गुणस्तरीय फल लिनको लागि झुप्पाको आकार मिलाई ब्यागिङ गर्नुहोस्। नास्पातीको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ गर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
0: आलुको दानामा लाग्ने पुतलीले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना माटोमाथि निस्कन नदिन राम्ररी उकेर लगाउनुहोस्। बिजातका रोगी भाइरस संक्रमित पात बटारिने टाटे पाटे बोट देखिएमा रगिङ उखेलेर नष्ट गर्नुहोस्। तापक्रम वृद्धि भएसँगै आलुको भण्डारणमा लाग्ने पुतली जोथा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अध्यारो सुक्खा र चिसो ठाउँ 10-15 डिग्री सेल्सियस तापक्रममा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अध्यारो सुक्खा र चिसो ठाउँ 10-15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। साथै आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्त्वको प्रयोग गर्नुहोस्। भन्टाको डाँड तथा फलमा लाग्ने गवारो किरा व्यवस्थापनका लागि गवारोका कारण ओइलाएका मुन्टा पात तथा फल नष्ट गर्नुहोस्। धेरै नोक्सानी भएमा क्लोरान ट्रानी लिप्रोल 18.5% इसी वा स्पिनोस्याड 45% एससी 0.3 ml प्रति लिटर पानीमा मिसाई पानी नपरेको बेलामा छर्किनुहोस्।
1: अब पशुपालन।
0: न्यानो तापक्रम र ओसिलो हावाका कारण लामखुट्टे र झिङ्गाका संख्या वृद्धि भई लम्पी स्किन र ब्लू टङ जस्ता रोगको जोखिम बढ्ने भएकोले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न गोठ, खोर र घर वरिपरि पानी जम्न नदिनुहोस्। भेडा बाख्राहरूलाई बाह्य परजीवी जुम्रा, किर्ना, उपिया आदिबाट जोगाउन डिपिङ विधि अपनाउनुहोस्। डिपिङ ट्याङ्की तयार गर्नुहोस् र आवश्यक विषादी जस्तै डेल्टा मेथ्रिन को घोल, साइपरमेथ्रिनको घोल वा अमिट्राजको घोल बनाउनुहोस् र पशु चौपायालाई पुरै शरीर डुब्ने गरी ट्याङ्कीमा प्रवेश गराउनुहोस्। कान, पुच्छर, खुट्टाको बीज भाग जस्ता संवेदनशील स्थानहरूमा औषधि पुगेको सुनिश्चित गर्नुहोस्। डिपिङ पछि भेडा बाख्रालाई खुला ठाउँमा राखी ओभाउन दिनुहोस्। ब्याउने भेडा बाख्रालाई डिपिङ गर्दा विशेष ध्यान दिनुहोस्। परजीवी संक्रमणको अवस्था अनुसार 2-3 हप्तामा एक पटक डिपिङ गर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
0: माछा पालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क राख्नुहोस्। माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको भुरा भिजाएर छोप्नुहोस्। सकेसम्म माछाका भुरा ढुवानी गर्दा बिहान वा साँझ पख गर्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा कान्तिपुर दैनिकले प्रकाशित गरेको चिनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकको समाचार। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यससँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ। सन् 2023 भारतले लगाएको उक्त प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार एल निनोको प्रभावले खडेरी निम्ताउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गरी प्रतिबन्धितबाट निषेधित गरिएको हो। यद्यपि यो निषेध युरोपेली संघ र अमेरिकामा निश्चित कोटा अन्तर्गत गरिने चिनी निर्यातमा भने लागू हुने छैन। सूचना अनुसार यो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। ब्राजिल पछि विश्वकै धेरै चिनी निर्यात मध्येको एक भारतले यसअघि मिलहरूलाई 15,90,000 टन चिनी निर्यात गर्न अनुमति दिइसकेको छ। भारतीय व्यापारीहरूले त्यसमध्ये 8,00,000 टन चिनी निर्यात सम्झौता गरिसकेका छन्। त्यसमध्ये पनि 6,00,000 टन ढुवानी गरिसकिएको छ। नेपाली अधिकारीहरू यो निर्णयले भारतको व्यापार प्रतिबन्ध प्रति नेपालको संवेदनशीलतालाई पुनः स्मरण गराएको बताउँछन्। भारतले चिया निर्यातमा लगाएको नयाँ नियमबारे छलफल गरिरहेका बेला चिनी प्रतिबन्धबारे खबर आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले बताउनुभयो, हामी चिनी प्रतिबन्धबारे सरकारवालासँग छलफल गर्नेछौ र नेपालको आवश्यकता प्रष्ट पार्नेछौ। उहाँले भन्नुभयो, चामलको तुलनामा चिनी आवश्यक परे वैकल्पिक स्रोतबाट समेत आयात गर्न सकिने अधिकारी बताउनुहुन्छ। सन् 2023 भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालले चाडपर्वको माग धान्न पाकिस्तानबाट पनि चिनी आयात गर्ने योजना बनाएको थियो। कुनै वैकल्पिक स्रोत भएनन् भने हामीले भारतलाई सरकार G2G प्रक्रिया मार्फत समन्वय गर्न सक्छौ। सुवेदीले भन्नुभयो, पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्व बजारमा अभाव देखिएपछि यसअघि नै नेपालले 80,000 टन रासायनिक मल G2G संयन्त्र मार्फत आयात गर्न आग्रह गरिसकेको छ। भारतको कुल निर्यातको सानो हिस्सा मात्रै नेपालले आयात गर्ने भए पनि भारतको संरक्षणवादी व्यापार नीतिले नेपाललाई प्रत्यक्ष असर पार्ने व्यापारी र विज्ञहरूको भनाइ छ। सन् 2023 सेप्टेम्बरमा कम वर्षाका कारण उखु उत्पादन घटेको भन्दै भारतले 7 वर्षपछि पहिलो पटक नेपाल तर्फको चिनी ढुवानी रोकेको थियो। यो प्रतिबन्ध अक्टोबर 31 लम्बाइएको थियो। नेपालको मुख्य चाडपर्वको सिजन भएकाले त्यसबेला चिनीको मूल्य आकाशिएको थियो। सन् 2023 दशैं अघि चिनीको मूल्य ह्वात्तै बढेको थियो। केही साता अघिसम्म प्रति किलो 88 रुपियाँसम्म पाइने चिनी अभावका कारण कालो बजारमा 160 रुपियाँसम्म पुगेको थियो। नेपालले चाडबाडको माग धान्न 60,000 टन चिनी आयातको अनुमति मागेकोमा भारतले नेसनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड मार्फत 25,000 टन मात्र स्वीकृति दिएको थियो। 20 जनवरी 2025 भारतले प्रतिबन्धलाई खुकुलो बनाउँदै चिनी मिलहरूलाई 10,00,000 टनसम्म निर्यात गर्न अनुमति दिएको थियो। यो निर्णय उत्पादन लागत भन्दा कम भएको आन्तरिक मूल्यलाई टेवा दिन गरिएको थियो। भारतको संरक्षणवादी नीति चिनीमा मात्र सीमित छैन। 20 जुलाई 2023 भारतले एल निनोका कारण खाद्य सुरक्षा सुनिश्चित गर्न गैर बासमती सेतो चामलको निर्यातमा पनि प्रतिबन्ध लगाइसकेको छ। भारतीय चामलको प्रमुख आयातकर्ता नेपाल उक्त नीतिबाट नराम्ररी प्रभावित भएसँगै बजारमा मूल्य वृद्धि भएको थियो। पछि गैर बासमती सेतो चामल अभावलाई सहज बनाउन सोही वर्ष नै भारतले 95,000 टन चामल कोटा प्रणालीमा नेपाल पठाउन अनुमति दिएको थियो। प्रतिबन्ध पछि सन् 2024 नेपालमा चामलको मूल्यले नयाँ रेकर्ड कायम गर्यो। त्यति बेला 25 किलोको बोरामा 800 रुपियाँसम्मले वृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्चको बजार विश्लेषण छ। भारतले फेरि अगस्तमा उसिना चामलमा 20% निर्यात शुल्क लगाएर प्रतिबन्धलाई अझ कडा बनाएको थियो। दक्षिणी छिमेकी देशमा परनिर्भर रहँदा खाद्यान्नमा भारतले लगाउने जुनसुकै प्रतिबन्धले नेपाललाई तुरुन्तै असर गर्ने व्यापारी विज्ञ रविशंकर सैजुको भनाइ छ। नेपालमा वार्षिक करिब 1,00,000 टन चिनी अभाव हुने र त्यो आयातबाट पूर्ति गरिने साल ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राज भण्डारीले बताउनु भएको छ। भारतले कोटा प्रणाली लगाएपछि चालु आर्थिक वर्षको पहिलो 9 महिनामा 1.13 अर्ब रुपियाँ बराबरको 17,185 टन चिनी आयात गरेको छ। गत आर्थिक वर्ष नेपालले 1.83 अर्ब रुपियाँको 25,862 टन चिनी आयात गरेको थियो। साल ट्रेडिङ कर्पोरेसनले यस अघि सहुलियतपूर्ण भन्सार महसुल व्यवस्था अन्तर्गत चिनी आयात गर्ने गरेको थियो, तर सरकारले अनुदान कटौती गरेपछि कर्पोरेसनले स्वदेशी उत्पादकहरूबाट चिनी खरिद गरी बजारमा बिक्री गर्न थालेको राज भण्डारीको भनाइ छ। केही वर्ष अघिसम्म नेपालमा वार्षिक 1,55,000 टन चिनी उत्पादन हुन्थ्यो, तर चिनी मिल मालिकहरूले किसानलाई समयमै भुक्तानी नदिँदा उखु खेतीतर्फ आकर्षण घटेकाले चिनी उत्पादन समेत घटेर 1,20,000 टनमा सीमित भएको छ।
1: त्यसै गरी कारोबार दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, लोप हुँदै काठका ठेकी र हस्तकला भन्ने समाचार रहेको छ। परम्परागत नेपाली जीवनशैलीसँग गहिरो सम्बन्ध रहेका काठबाट निर्मित ठेकी, पाथी, माना, ढुङ्ग्रो तथा मोही पार्ने घुर्रो जस्ता हस्तकला सामग्री पछिल्लो वर्षमा लोप हुने अवस्थामा पुगेका छन्। ग्रामीण दैनिकका अभिन्न अङ्ग मानिने यस्ता सामग्री आधुनिक प्रविधिसँगै प्लास्टिक, स्टिल र सिल्भरका भाँडाको प्रयोग बढेपछि बिस्तारै हराउँदै गएका हुन्। एक समय गाउँघरमा दुध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भण्डारण गर्ने पाथी, माना तथा घिउ मोही बनाउने काठका भाँडा बिनाको दैनिकी कल्पना गर्न पनि कठिन थियो। तर समय परिवर्तनसँगै यस्ता सामग्रीहरूको प्रयोग घट्दै गएको स्थानीय बताउँछन्। स्थानीय मानबहादुर विष्टका अनुसार पहिले सामुदायिक वन तथा निजी जग्गाबाट प्राप्त काठ प्रयोग गरी ठेकी लगायत सामग्री निर्माण गरिन्थ्यो। त्यसबेला प्लास्टिक वा स्टिलका भाँडा दुर्लभ थिए, त्यसैले काठका सामग्री नै मुख्य विकल्प हुन्थे। उनले भने, अहिले काठको अभाव, सिप हस्तान्तरण नहुनु र नयाँ पुस्ताको घट्दो चासोका कारण यो पेसा संकटमा परेको उनको भनाइ छ। स्थानीय माधव केसीले काठका ठेकीमा जमाइएको दही र मोहीको स्वाद विशेष हुने बताए। उनका अनुसार गिठोको काठबाट बनेको ठेकीमा तयार गरिएका परिकारको स्वाद आधुनिक भाँडा भन्दा फरक र मौलिक हुने गर्दछ। परम्परागत रूपमा ठेकी नेपाली संस्कृति र संस्कारसँग पनि जोडिएको छ। पूजा आजादेखि विवाह तथा शुभ कार्यमा काठका भाँडामा राखिएको दही, मोही र घिउलाई अझै पवित्र मान्ने चलन कतिपय समुदायमा कायम छ। स्थानीय ध्रुव गौतमका अनुसार ठेकी केवल उपयोगी भाँडो नभई सांस्कृतिक पहिचानको प्रतीक पनि हो, तर बजारमा सजिलै पाइने प्लास्टिक, स्टिल र आल्मुनियमका भाँडा सस्ता, हलुका र सफा गर्न सहज भएकोले परम्परागत सामग्री विस्थापित हुँदै गएको स्थानीय चन्द्रकला ओलीले बताउँछिन्। पछिल्लो समय काठका सामग्री प्रति पुनः आकर्षण बढ्न थालेपछि संरक्षण र उत्पादनमा स्थानीय तह तथा सरोकारवाला संस्थाले चासो देखाउन थालेका छन्। तुलसी सामाजिक विकास केन्द्र र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा तुलसीपुर 19 25 दिने ठेकी, कप तथा अन्य हस्तकला सामग्री निर्माण तालिम सञ्चालन गरिएको छ। कार्यक्रम संयोजक गणेश भण्डारीका अनुसार परम्परागत सिपको पुनर्जीवन र रोजगारी सृजना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पहिलो चरणमा 28 महिला र 4 पुरुष गरी 32 जनालाई सहभागी गराइएको उनले जानकारी दिए। उनका अनुसार गिठोको काठ पाइने क्षेत्रका स्थानीयलाई लक्षित गरी 3 महिनासम्म सिपमूलक प्रशिक्षण सञ्चालन गर्ने योजना छ। घरमै बसेर उत्पादन गर्न सकिने भएकोले यसले विशेष गरी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
0: स्याङ्जाको पुतली बजारका किसानलाई 16 टन धानको बिउ सम्बन्धी समाचार कारोबार दैनिकबाट। स्याङ्जाको पुतली बजार नगरपालिकाले नगरका किसानलाई 16,149 किलोग्राम उन्नत जातको धानको बिउ वितरण गरेको छ। किसानको मागका आधारमा 50% अनुदानमा धानको बिउ वितरण गरिएको हो। नगरपालिकाका 14 वडाका किसानलाई उन्नत जातको राम धान 14,005 किलो र सावित्री धान 2,144 किलो गरी 16,000 भन्दा बढी बिउ वितरण गरिएको हो। नगरपालिकाले विगतका वर्षहरू जस्तै चालु वर्षमा पनि उन्नत जातको धानको बिउ अनुदानमा किसानलाई उपलब्ध गराएको हो। सबैभन्दा धेरै 6,150 किलो धानको बिउ पुतली बजार 14 माग भएको र सोही बमोजिम किसानलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। किसानले धानको बिउ प्रति किलो 50% अनुदानमा 33 रुपियाँमा खरिद गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो। स्याङ्जाका 11 पालिकामा प्रमुख खेतीका रूपमा धान खेती गरिँदै आइएको छ। जिल्लाका आधी खोला किनार, ज्याग्दी खोला किनार, दरौं खोला, काली गण्डकी नदी किनारका फाँट धान खेतीका लागि उर्वर र पकेट क्षेत्र हुन्। जिल्लामा गएको आर्थिक वर्षमा 13.8% उत्पादनमा वृद्धि हुँदा 41,640 मेट्रिक टन धान उत्पादन भएको थियो। स्याङ्जामा 9,072 हेक्टरमा धान खेती गरिँदै आएको कृषि विकास कार्यालयले जनाएको छ। नयाँ प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले धानको उत्पादनमा वृद्धि भए पनि धान रोप्ने खेतको भूभाग घट्दै गएको छ।
1: त्यसै गरी कारोबार दैनिकमै प्रकाशित अर्को समाचार रहेको छ, ब्युटाक्लोर प्रयोग रोक्न 1 महिने सचेतना। कर्णाली प्रदेशको तातोपानी गाउँपालिकाले मार्सी धान उत्पादन संरक्षण तथा अर्ग्यानिक खेती प्रवर्धन गर्न झारनाशक विषादी ब्युटाक्लोर प्रयोग निरुत्साहित गर्ने अभियान सुरु गरेको छ। धान रोपाई सुरु हुनु अघि नै किसानले लुकी छिपी ब्युटाक्लोर प्रयोग गर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि 1 महिने अभियान सञ्चालन गरेको हो। जेठ 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत वडा नम्बर 1-8 मार्सी धान उत्पादन हुने खेत तथा घर दैलोमा पुगेर सचेतनामूलक कार्यक्रम गरिने जनाइएको छ। अभियानमा किरडाक, सहयात्रा तेस्रो परियोजना, लक परियोजना, रेरास र लिवर लगायत संस्थाले सहकार्य गरेको छ। अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ब्युटाक्लोर प्रयोग रोक्न स्थानीय तहले कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो। जुम्लाको मार्सी धानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाइरहेकोले गुणस्तरीय उत्पादन र किसानको आय स्तर वृद्धि गर्न रासायनिक विषादी नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ थियो। गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले ब्युटाक्लोर प्रयोगका कारण उत्पादनमा गिरावट सँगै मानव स्वास्थ्यमा गम्भीर असर देखिएको बताउनु भयो। उहाँका अनुसार पाठेघर क्यान्सर उपचारका लागि पालिकाले हालसम्म 31 महिलाका लागि सिफारिस दिएको छ, जसमध्ये 22 जनामा क्यान्सर पुष्टि भएको थियो। कृषि शाखा प्रमुख प्रेम कृष्ण उपाध्यायले ब्युटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति घट्ने, पशु चौपायामा असर पर्ने तथा मानव स्वास्थ्य जोखिम बढाउने भएकोले नियन्त्रण अभियान सुरु गरिएको बताउनु भयो। जिल्ला कृषि विकास कार्यालय जुम्लाका राम भक्त अधिकारीले जुम्ला अर्ग्यानिक जिल्ला घोषणा भए पनि लुकी छिपी विषादी प्रयोग भइरहेकोले तातो पानीको अभियान अनुकरणीय भएको बताउनु भयो। उहाँले जुम्लाको मार्सी धानलाई प्याटेन्ट अधिकार दिलाउन र अर्ग्यानिक उत्पादनको बजार विस्तार गर्न विषादी प्रयोग रोक्नु पर्नेमा जोड दिनुभयो। हाल जुम्लामा 2,890 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै वार्षिक 5,978 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तातोपानीमा मात्रै 93.13 हेक्टरमा धान खेती हुँदै वार्षिक 281 मेट्रिक टन उत्पादन हुने गरेको छ। जिल्लाको औसत उत्पादकत्व 2.07% रहेकोमा तातोपानीको उत्पादकत्व 3.02% रहेको गाउँपालिकाले जनाएको छ। कृषि पत्रिकाको अन्त्यमा गडेउला मलबाट वार्षिक लाखौं आमदानी सम्बन्धीको एक विशेष रिपोर्ट।
0: दाङको तुलसीपुर उपमहानगरपालिका 3 भट्टेका कर्ण बहादुर ओली पछिल्ला 4 गडेउला मल उत्पादनमा सक्रिय हुनुहुन्छ। गोठ नजिकै बनाइएका टनेलमा गाई भैँसीको गोबर राखेर उहाँले गडेउला पालन गर्दै आउनु भएको छ। अहिले उहाँ यसै गडेउला पालन व्यवसायसँग जोडिनु भएको छ। गर्मी मौसम भएकाले उहाँ हरेक बिहान सबेरै उठेर गडेउला राखिएको बेडमा पानी हाल्ने कामबाट दिनको सुरुवात गर्नुहुन्छ। त्यसपछि रातभर गडेउलाले तयार पारेको मल छुट्याउने, चाल्ने र सुरक्षित राख्ने काममा व्यस्त हुनुहुन्छ। व्यावसायिक रूपमा गडेउला मल उत्पादन थालेपछि ओली अहिले कृषक तथा विद्यार्थीका लागि अध्ययन र अवलोकनको केन्द्र समेत बन्नु भएको छ। विभिन्न संघ संस्था, कृषि कार्यालय तथा स्थानीय तहले आयोजना गर्ने तालिममा उहाँ प्रशिक्षकका रूपमा पनि सहभागी हुँदै आउनु भएको छ। गडेउला मल उत्पादनको प्रक्रिया, उपयोगिता तथा व्यावसायिक सम्भावना बारे जानकारी लिन आउनेलाई उहाँ व्यावहारिक प्रशिक्षण समेत दिने गर्नुहुन्छ। गत वर्ष ओलीको गडेउला फर्म सातै प्रदेशका प्रमुख तथा उपप्रमुख सहितको टोलीले अनुगमन गरेको थियो। त्यसै गरी प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र, पालिका तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि फर्मको अवलोकन गर्नु भएको थियो। यस वर्ष पनि प्रदेश कृषि मन्त्रालयको टोलीले फर्म अवलोकन गरिसकेको छ। फर्म अवलोकन पछि विजय खड्काले कम लगानी र न्यून जोखिममा राम्रो आमदानी लिन सकिने व्यवसायका रूपमा गडेउला मल उत्पादनलाई बुझेको बताउनुभयो। उहाँका अनुसार रासायनिक मलका कारण बिग्रिएको माटोलाई गण्डेउला मलको प्रयोगबाट पुनः सुधार गर्न सकिने सम्भावना देखिएको छ। ओलीका अनुसार हाल एक क्विन्टल गण्डेउला 1,20,000 रुपियाँमा बिक्री भइरहेको छ भने गण्डेउला मल प्रति क्विन्टल 3,000 रुपियाँमा बिक्री हुने गरेको छ। वार्षिक रूपमा 14-15 क्विन्टल गण्डेउला तथा करिब 250 क्विन्टल गण्डेउला मल बिक्री हुँदै आएको ओलीको भनाइ छ। ओलीका अनुसार रासायनिक मलको विकल्पका रूपमा गण्डेउला मल प्रभावकारी बन्दै गएको छ। सुरुमा आधा रासायनिक मल र आधा गण्डेउला मल प्रयोग गर्नुपर्छ ओलीले भन्नुभयो। त्यसपछि कर्मशः रासायनिक मल घटाउँदै गण्डेउला मल बढाउँदै लैजाँदा केही वर्षमै पूर्ण रूपमा प्राङ्गारिक खेती गर्न सकिन्छ। ओलीले 16 टनेलमा तरकारी खेती गर्नुका साथै धान र गहुँ खेतीमा पनि गण्डेउला मल प्रयोग गर्दै आउनु भएको छ। जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लाबाट समेत गण्डेउला मलको माग बढिरहेको ओलीको भनाइ छ। माग अनुसार उत्पादन पुर्याउन सकिएको छैन ओलीले भन्नुभयो। उहाँका अनुसार गण्डेउला मल उत्पादन प्रक्रिया धेरै जटिल छैन। एउटा मात्रै भैँसी पालेका किसानले पनि वार्षिक करिब 2,00,000 रुपियाँ बराबरको गण्डेउला मल उत्पादन गर्न सक्ने सम्भावना रहेको ओलीले बताउनुभयो। एउटा भैँसीले दैनिक करिब 30 किलो गोबर दिन्छ उहाँले भन्नुभयो। त्यही गोबरबाट किसानले वार्षिक 1,90,000 रुपियाँ बराबरको गण्डेउला मल उत्पादन गर्न सक्छन्। तर धेरै किसान यसबारे जानकार छैनन्। परम्परागत रूपमा तयार गरिने कम्पोस्ट मलको तुलनामा गण्डेउला मल बढी प्रभावकारी हुने उनको भनाइ छ। पछिल्ला वर्षमा विभिन्न संघ संस्था तथा स्थानीय सरकारले पनि गण्डेउला मल सम्बन्धी तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्न थालेका छन्। ओलीका अनुसार हाल वार्षिक रूपमा करिब 18,00,000 रुपियाँ बराबरको गण्डेउला तथा 7,50,000 रुपियाँ बराबरको गण्डेउला मल बिक्री हुँदै आएको छ। रासायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेका बेला गण्डेउला मल उत्पादन किसानका लागि वैकल्पिक आमदानी र प्राङ्गारिक खेतीको आधार बन्दै गएको छ। ओलीसँगै भट्टे गाउँमा अहिले धेरैले प्राङ्गारिक खेती गर्दै आएका छन्। यसलाई स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्दै आएको छ। हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश न्यौपाने आज्ञा चाहन्छौ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज। सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
7: नागरिक लगानी कोष।
8: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
9: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
10: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 36 दिन बाँकी।
12: बाबा,
11: तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
12: ए त्यसो पो भनेछन् डाक्टरले, सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
11: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
12: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
11: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
12: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
11: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको सयौं रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। पश्चिम एसियामा जारी द्वन्द रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.79 अर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्गमिटर, भोगाधिकार 9,79,000 वर्गमिटर समेत र अन्य 6,53,000 वर्गमिटर समेत 1,47,84,000 वर्गमिटर जग्गा अतिक्रमित भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1372 रोपनी 13.03 आना जग्गा मध्ये 652 रोपनी भन्दा बढी अतिक्रमण भएको प्रतिवेदनले देखिएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साविकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने 20 लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो। द्वन्द्वका कारण उत्पन्न संकटमा सबैभन्दा बढी भार साना र अतिकम विकसित राष्ट्रहरूलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51.49 करोड भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्याइएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। त्यस्तै 24,77,09,000 बराबरको सिटी स्क्यान सिस्टम, 14 थान भेन्टिलेटर र 5 थान सीआर्म मेसिन पनि सञ्चालनमा आउन सकेका छैनन्। यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 72,60,000 मूल्यका इसिजी केबल, 300 थान, गजेन्द्र नारायण सिंह अस्पतालमा 4,90,95,000 बराबरका एक्सरे मसिन, इन्डो युरोलोजी ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी उपकरण समेत प्रयोगविहीन अवस्थामा छन्। कोशी प्रदेशमा होमस्टे सञ्चालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
4: आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। होमस्टे व्यवसाय सुरु गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा साँगुरी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ।
5: सन्तुष्ट छु किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि होइन, अनि यस्तै टाढादेखि आउनुहुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर 1-2 रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले गरेको। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ, अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ मजाले। आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ। हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाट हामीलाई आनन्द पुगिरहेको छ।
4: पहाडी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय सुरु गरेपछि गाउँमा विकासको क्रम सुरु भएको श्री अन्तु डाँडा होमस्टेका संचालक गुडिया आलेको भनाइ छ।
6: एकदम सन्तुष्टि छु किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नुपर्ने, अर्का घरमा रोजगारी गर्नु जानुपर्ने। तर अहिले त्यस्तो अवस्था छैन, अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
4: मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनु भयो।
7: झुल्के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किनभनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि हो, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
4: कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनुभयो।
8: हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौँ ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अभिप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
4: आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक पर्सि बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सि एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्ष विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात अधिक मासमा नित्य कर्म, पूजा पाठ, जप, ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्नुहुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्नपार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम भेगमा पर्ने मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। यसै गरी 726 व्यवस्थित अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा 540 जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले जानकारी दिनुभयो। भूमि समस्या समाधान आयोगले बाँकेका 6 स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरेको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्त्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
9: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
10: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू, उत्पादन गर्ने भिडियोका कुराहरू, अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
9: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तन सँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल।
11: सविस्तार सैद्धान्तिक र प्राविधिक पक्षमा स्किमको बारेमा सविस्तार प्रकाश परिसक्नु भएको छ। हामीले जान्नुपर्ने विषयवस्तुहरू संसारमा समुद्र बराबर छन्।
9: यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
12: एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
9: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: कास्कीका सात उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालु आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग, होटल, रेस्टुरेन्ट र बजार अनुगमन गर्दै सातवटा उद्योग तथा व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउन कानूनी रूपमा बाध्य रहेको पनि समावेश छ। तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा कुनै प्रतिबद्धता नजनाएको स्पष्ट पार्नुभयो। राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङ उक्त टापुका बारेमा धेरै दृढ रहेका र स्वतन्त्रताका लागि कुनै खालको आन्दोलन हेर्न नचाहेका पनि बताउनुभयो। थाइल्याण्डको राजधानी ब्याङ्ककमा एउटा रेल सार्वजनिक बससँग ठोकिँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 25 जनाभन्दा बढी मानिस घाइते भएका छन्। विमानस्थलसँग जोडिएको बाटोमा भएको दुर्घटनापछि बस पूर्ण रूपमा जलेको थियो। मालवाहक रेल बसमा ठोकिएसँगै त्यहाँ रहेका अरू यातायातका साधनमा पनि क्षति पुगेको छ। घटना कसरी घट्यो भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् भने मृतकको संख्या पनि स्पष्ट पारेका छैनन्। चीनले लिजियान वाहक रकेट प्रक्षेपण गर्दै 5 उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तर पश्चिम चीन स्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्धन परीक्षण क्षेत्रबाट प्रक्षेपण गरिएको थियो। चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले जनाएको छ। कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले संक्रमण रुवाम्पारा, मङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। विकास भन्सार कार्यालयले चालु आर्थिक वर्षको 10 महिनामा 1,99,40,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 99.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखमा मात्र 21,74,00,000 राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज भन्सार सँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगंज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 किसानलाई 1,23,000 माछाका भुरा वितरण गरेको जनाएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमै पुगेर माछा वितरण गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो। कार्यालयले मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराबाट माछाका भुरा किनेर किसानहरूलाई वितरण गरेको हो। हाल पर्वतको मोदी, कुस्मा, फलेवास, जलजला र पैयुँ गाउँपालिकामा व्यावसायिक माछा पालन गरिँदै आएको छ।
0: अब खेल समाचार राजेन्द्र बहाद विक्रम साईबाट।
15: आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकालाई 9 पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पुरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौकाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 गुमाउँदै 36.4 ओभरमा लक्ष्य पुरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने

0: कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। श्रोता विद्यार्थीहरू, आज तपाईँहरू माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा आधारित भएर विभिन्न क्रियाकलापहरू सुन्दै हुनुहुन्छ। हामी आजको कक्षामा विशेष गरी सस्वर पठन, बोध प्रश्नोत्तर, चरित्र वर्णन र तुलना, त्यसै गरी प्रश्न निर्माण र उत्तर पहिचान सम्बन्धी क्रियाकलापमा केन्द्रित हुनेछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: ओहो सागर, के छ हालखबर?
2: मेरो हालखबर त ठिकै छ, तिम्रो चाहिँ के छ? सुनौ न सुस्मिता।
1: मेरो हालखबर पनि ठिकै छ, अनि हातमा किताब कपी पनि बोकेका छौ। अचेल पढाइ लेखाइमा खुब मेहनत गर्न थालेका छौ है। तिम्रो आनी बानी बदलिएको छ।
2: मेहनत त गर्नै पर्यो नि सुस्मिता, राम्रो पढाइ लेखाइ बिना भविष्य सुन्दर बनाउन नसकिने रहेछ। बल्ल घैटोमा घाम लागेको छ।
1: कुरा बुझिसकेँ मैले। तिमीले पढाइ लेखाइमा ध्यान दिन थालेको देखेर मलाई पनि असाध्यै खुसी लाग्यो।
2: मलाई पनि त्यस्तै लागेको छ। अब त म पहिला जस्तो रिसाउन्न क्यारे। सुस्मिता सुन त, मलाई घर झगडा कथासँग सम्बन्धित भएर छलफल गर्न मन लागेको थियो।
1: आहा, राम्रो कुरा गर्यौ तिमीले। एकछिन पर्ख है, म पनि किताब कापी ल्याउँछु अनि काकाको घरमा जाने।
2: को काकाको घरमा जाने कुरा गर्छौ तिमी?
1: विमल काका नि, हाम्रो विमल काका। उहाँ जिल्लामै चर्चित नेपाली शिक्षक हुनुहुन्छ। हिजो मात्रै घर आइपुग्नु भएको छ रे। उहाँ असाध्यै राम्रोसँग सिकाउनुहुन्छ।
2: ए, ढुङ्गा खोज्दा देउता मिल्यो नि उसो भए।
1: लजाउँ हिँड काकाको घरमा।
2: हुन्छ हुन्छ, जाउँ।
3: नमस्कार काका।
4: नमस्कार नानी बाबुहरू। होइन, हातमा कापी किताब पनि बोकेका छौ, कता हिँड्यौ कि कतै पुगेर आयौ कि?
1: हामी हजुरलाई नै भेट्न आएका नि काका।
2: हो काका, हामी हजुर घरमा आउनुभएको थाहा पाएर भेट्न आएका। हामीलाई घर झगडा कथाका बारेमा केही कुरा बताइदिनु पर्यो।
1: घर झगडा ऐतिहासिक विषयवस्तुमा लेखिएको कथा रहेछ। अरू कथाभन्दा अलिक गाह्रो लाग्यो। बरु हजुरको फुर्सद पो छ कि छैन होला?
4: लौ, के कुरा गरे कि त्यस्तो? आफ्ना भतिजा भतिजीलाई पढाउन, लेखाउन, सिकाउन फुर्सद नमिल्ने भन्ने पनि हुन्छ र। ल आओ, यता बसौँ।
2: लिनुहोस् काका किताब।
4: अँ, देऊ त देऊ। पहिला के सिक्छौ त?
1: पहिला सोस्वर वाचन नै गरौँ न काका। मलाई त पाठ पढ्न कस्तो रमाइलो लाग्छ।
4: हुन्छ हुन्छ, तिमीहरू दुवैजनाले पालै पालो पढेर सुनाओ त।
1: अनुच्छेद 3 त कक्षामै पढिसकेका छौँ, अनुच्छेद 4 पढ्छु ल। त्यो बेला एकछिन वाल्ल परेर बहादुर शाहले भने, मेरो पनि त्यही विचार हो। आमा समानकी हजुरलाई पूजा गरेर जन्मभूमिलाई शिरमा राखी सिगार्दै उन्नत शिखरमा पुर्याउने नै मेरो मनसाय हो। यदि यो बाहेक कुनै कुभावना लिएको मात्र रहेछु भने पनि हजुरको हत्या गरेको पाप मलाई लागोस्। तर के गरू, कनसुत्ला जस्ता कुरौटेले नै हाम्रो वैमनस्य बढाइदिएका हुन्। उनीहरू तिललाई पहाड बनाइदिन्छन्, त्यसैले थिचिएका हुँदा घाममा बसेर धोइफोई हामी गर्दैनौँ अनि त्यही नै विस्फोट बनेर निस्कन्छ। मैले पढेको कस्तो छ काका?
4: तिम्रो स्वर र वाचन शैली दुवै राम्रो छ नानी। तिमीले स्पष्ट आवाजमा हाउभाउ सहित कथा पढ्यौ। अब सागर पढ त।
2: घर झगडा कथाको 7 अनुच्छेद अलिक लामो रहेछ, यसको केही अंश म पढेर सुनाउँछु। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो? नायबीमा राल काडेर सोजी भाउजूलाई छक्क्याउनु के राजनीति हो? शाही कुलमा ऐरेलु बन्नुहुन्छ भने तितो अनुभव आफै भोग्नुहोला। सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो? कमलपित्त भएको दृष्टिले आइमै भनेर तपाईँले हेप्नु भएको होला, तर यो तपाईँको भूल हो।
1: कथा साह्रै रमाइलो रहेछ। मलाई त अब के होला

0: भन्ने जिज्ञासा पो लाग्यो। अब बाँकी अंश म पढ्छु। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईँलाई थाहा छैन? कम्मर कस्यौ भने छहरा पहरा ढाल तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौँ। आधी भएर उडाउन सक्छौँ अनि व्याधी भएर पछार्न पनि। नागिनी बनेर पातालमा पस्न सक्छौँ अनि गरुडनी भएर आकाशमा उड्न पनि। शक्ति नभएका भए महाकाली महालक्ष्मी महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफै विचार गर्नुहोस्।
1: यो कथा पढौँ पढौँ लाग्ने खालको रहेछ। ऐतिहासिक विषयवस्तु भएकाले कतै कतै चाहिँ बुझ्न अलमल हुने रहेछ।
2: नानी बाबुहरू, अलमल परेको ठाउँमा छलफल पनि गरौँला। तिमीहरूले राम्रोसँग घर झगडा कथाका केही अनुच्छेद ससुर वाचन गर्यौ। अब शुद्धोच्चारण अभ्यास गरौँ है त।

0: नानी बाबुहरू, हामीले शुद्धोच्चारण गर्दा अक्षर अक्षरलाई ख्याल गर्नुपर्छ र सो दीर्घलाई पनि ख्याल गर्नुपर्छ। कुनै वर्णको लेखाइको रूप र उच्चारणको रूप फरक फरक पनि हुनसक्छ, त्यसलाई पनि ध्यान दिनुपर्छ।
1: अरू कुरा त बुझियो काका, यो लेखाइको रूप र उच्चारणको रूप भन्नाले?
0: कस्तो राम्रो बानी! यसरी नबुझेका कुरा सोधेपछि विषयवस्तु बुझ्न सजिलो हुन्छ। म उदाहरण भन्छु है त। कनसुत्ला, धोइफोई, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा केही भिन्नता छ त?
2: भनेपछि कनसुत्ला, धोइफोई, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा त केही पनि भिन्नता छैन, उस्तै छ नि।
1: मलाई पनि त्यस्तै लाग्यो, यी शब्दमा वर्ण र उच्चारणमा केही भिन्नता छैनन्।
0: स्याबास नानी बाबुहरू, अब अर्को उदाहरण पनि सुन न। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेखाइको रूप र उच्चारणमा केही भिन्नता छ?
1: ए, बल्ल कुरा बुझियो। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेख्दा व लेख्नुपर्छ, बोल्दा चाहिँ ब उच्चारण हुन्छ, होइन त काका?
0: हो, खास कुरा यही हो, अब बुझिहाल्यौ नि। ल, अब म केही शब्द देखाउँछु, तिमीहरू पालै पालो उच्चारण गर है त।
2: हस् काका, सुरु गरौँ।
0: ल, हेरेर भन त।
1: मनसाय, म न सा य, मनसाय।
2: विस्फोट, बिस फोट, विस्फोट।
1: प्रतिघात, प्रतिघात, प्रतिघात।
2: महासरस्वती, म हा स र स्व ती, महासरस्वती।
0: तिमीहरू दुवैजनाले राम्रोसँग उच्चारण गर्यो। अब शब्द भण्डार सम्बन्धी अभ्यास पनि गरौँ न।
3: हस् काका।
0: पालै पालो शब्दका अर्थसहित वाक्य रचना गर है त।
1: पहिला म भन्छु, कुभावना, खराब विचार। हामीले कसैप्रति पनि कुभावना लिनु हुँदैन, भयो त काका?
0: भयो नि, किन नहुनु, छोटो मिठो वाक्य बनायो।
2: अब मेरो पालो, गेगर, मसिनो ढुङ्गा वा खस्रो बालुवाका कण। रमेशले आँगन ढलान गर्न खोलाबाट गेगर ल्यायो।
0: स्याबास, सागरले पनि राम्रोसँग वाक्य बनाए। अब म केही शब्दहरू भन्छु, तिमीहरू यसलाई टिपोट गर अनि फुर्सदको समयमा अर्थ र वाक्य पनि लेख। टिपोट गर है त। कनसुत्ला, वैमनस्य, खसम, औडाहा, कमलपित्त, दृष्टि। अब बोध प्रश्नोत्तर सम्बन्धी अभ्यास गरौँ। पाठ्यपुस्तकको पृष्ठ 18 अभ्यास 3 दिइएका प्रश्नहरूबाट पालै पालो प्रश्नोत्तर गर त।
1: आहा, प्रश्नोत्तर गराउने कस्तो रमाइलो तरिका। पहिले म प्रश्न सोध्छु, घर झगडा कथा कति अनुच्छेदमा संरचित छ?
2: कति सजिलो प्रश्न, मैले घरमै कथाको अनुच्छेद गनेको थिएँ। घर झगडा कथा 11 अनुच्छेदमा संरचित छ। अब प्रश्न सुन, कथाको प्रारम्भ कुन घटनाबाट भएको छ?
1: यो प्रश्न पनि सजिलो छ नि। कथाको प्रारम्भ राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ। अब तिमी प्रश्न सुन है त। कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?
2: आहा, सजिलो प्रश्न सोध्यौ। कथामा राजेन्द्र लक्ष्मी र बहादुर शाहको प्रत्यक्ष भूमिका देखाइएको छ। अब अर्को प्रश्न तिम्रा लागि, बहादुर शाह वल्ल परेको घटना कुन अनुच्छेदमा छ?
1: उत्तर के होला त, पर्ख है, पुस्तक पल्टाएर हेर्छु। ए, उत्तर भेट्टाएँ भेट्टाएँ, बहादुर शाह वल्ल परेको घटना 8 अनुच्छेदमा छ।
0: स्याबास नानी बाबुहरू, तिमीहरू दुवैजनाको प्रश्न सोध्ने र उत्तर दिने शैली राम्रो छ। प्रश्न बुझेर छलफल गरेर उत्तर दिने गर्नुपर्छ। नजानेका कुरालाई पाठमा हेरेर वा जान्ने व्यक्तिलाई सोधेर पनि दिन सकिन्छ। अब तिमीहरूलाई के कुरा सिक्न मन छ भन त भन।
2: अब चरित्र वर्णन र तुलनाका सन्दर्भमा छलफल गरौँ न काका।
1: मैले पनि त्यही भन्न लागेकी थिएँ, कस्तो ठ्याक्कै मिलेको हेर न।
0: ठिक छ ठिक छ, पहिला चरित्र वर्णन सम्बन्धी कुराकानी गरौँ न त।
2: काका, हामीलाई चरित्र वर्णन गर्ने तरिका पनि सिकाइदिनुहोस् है।
0: राम्रो जिज्ञासा राख्यो। चरित्र वर्णन गर्दा सर्वप्रथम पाठ राम्रोसँग पढेर पात्रको स्वभाव र भूमिका बुझ्नुपर्छ, अनि त्यसकै आधारमा चरित्र वर्णन गर्नुपर्छ।
1: काका, पात्रको स्वभाव भनेको त बुझियो, पात्रको भूमिका भनेको के हो? म त अलिक अलमलमा परे।
0: ए सुन न सुन, म भनिहाल्छु नि। पात्रको भूमिका भनेको कथामा पात्रले कस्तो कस्तो काम गरेको छ, उसका कारण कथाको सन्दर्भ र घटना कसरी विकास भएको छ, यस्तै कुरा त हो नि।
2: भनेपछि बहादुर शाह नभए त घर झगडा कथा नै बन्दैन। उनको इमान्दार व्यक्तित्व, मुलुकको भलाइका लागि काम गर्ने विचार, राजेन्द्र लक्ष्मीका कारण समस्यामा परेका, यस्तै कुरा समेट्ने हो काका।
0: हो हो, अब कुरा बुझिहाल्यो। कथामा प्रमुख पात्रकै भूमिकालाई सक्रिय बनाइएको हुन्छ, हामीले त्यसलाई पनि ख्याल गर्नुपर्छ। ल, अब कथाका आधारमा बहादुर शाह कस्ता व्यक्ति हुन् पालै पालो बताओ त।
1: बहादुर शाह घर झगडा कथाका प्रमुख पुरुष पात्र हुन्। उनी पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्।
2: आफ्ना दाजु प्रताप सिंह शाहको अकालमा मृत्यु भएपछि बहादुर शाह भतिजो रणबहादुर शाहको नायबी बनेका थिए।
1: बहादुर शाहले नायबी बनेर राज्य सञ्चालन गरिरहँदा पनि आफ्ना पिताद्वारा थालनी भएको नेपाल एकीकरण अभियानलाई निरन्तरता दिइरहे।
2: बाउजू राजेन्द्र लक्ष्मी र देवर बहादुर शाहबीच सत्ताको विषयलाई लिएर मनमुटाव भयो। बहादुर शाहले घर झगडाको मुख्य कारण कन्सुतला जस्ता कुरौटेहरू भएको ठाने।
0: राजेन्द्र लक्ष्मीले बिना कारण बहादुर शाहलाई नजरबन्द गरिदिँदा उनीसँग सहनु बाहेक कुनै विकल्प भएन। नेपाल एकीकरण अभियानलाई निरन्तरता दिने व्यक्ति नजरबन्दमा पर्न विवश भए। अन्त्यमा उनी मुलुकमा बस्ने वातावरण नभएपछि भारतको बेतिया पुगे।
1: बहादुर शाहको चरित्र सम्बन्धी मुख्य कुरा त यति नै होइन र, के अरू पनि छन्?
0: बहादुर शाहको चरित्रका सम्बन्धमा मुख्य मुख्य कुरा त यिनै हुन्। तिमीहरूले अहिले भनेका कुराहरूलाई अनुच्छेदमा लेख्न सक्नुपर्छ। चरित्र चित्रणको अन्त्यमा उक्त पात्रलाई समेटेर निष्कर्ष वाक्य लेख्नुपर्छ। जस्तै, बहादुर शाह देशभक्त, निष्ठावान, पराक्रमी जस्ता असल चरित्र भएर पनि नजरबन्दमा पर्ने तथा देश छोडेर हिँड्नुपर्ने अभागी पात्र हुन्। अनि यसै गरी राजेन्द्र लक्ष्मीको पनि चरित्र चित्रण गर्न त सकिहाल्छौ नि।
2: ए बल्ल कुरा बुझियो। कथाका फरक फरक पात्रका बारेमा उल्लेख गर्दा पात्रहरूबीच तुलना हुँदो रहेछ।
1: घरबाट फोन आयो, आजलाई यति मात्र गरौँ कि सागर?
2: हुन्छ सुस्मिता, आजलाई यति नै गरौँ न त।
0: म खाजा बनाउँछु, खाजा खाएर जाओ न नानी बाबुहरू।
1: होइन होइन काका, खाजा त पछि खाउँला नि, बरु हजुरले यतिका कुरा सिकाइदिनु भयो।
0: फेरि फेरि पनि आउँदै गर है नानी बाबुहरू।
2: आउँछौ नि काका, हजुरलाई हाम्रा तर्फबाट पनि धेरै धेरै धन्यवाद।
4: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: श्रोताबृन्द नमस्कार,
6: नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।
7: डियर स्टुडेन्ट्स, इन टुडेज क्लास विल डु द राइटिङ एक्टिभिटिज फोकसिङ अन एन इमेल राइटिङ एन्ड अ स्पिच राइटिङ गिभन इन युनिट 3 अफ ग्रेड 10 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। स्टुडेन्ट्स, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Hello, sir. Namaste.
9: Namaste, dear student. How are you?
8: I'm fine, sir. How are you, sir?
9: I'm also fine, dear.
8: Sir, would you mind helping us with some writing tasks?
9: No, I don't mind at all, Sheetal. Which writing items are you talking about?
8: Sir, the writing tasks of Unit 3.
9: Okay, let's go to the canteen and discuss it there, okay?
8: Okay, sir. Sir, can I call Jivan and Kritika too?
9: Okay, dear.
8: Sir, namaste.
9: Namaste, dear students. Be seated.
10: Thank you very much, sir.
9: Okay, students. Today, we are going to discuss two writing tasks under Unit 3. And we'll begin with writing 1. So, please turn your book to page number 41. Have you got the necessary materials like notebook and a pen or pencil? You have to write and present the answers as well. Do you have them?
11: Yes, sir. We have them.
9: Okay, good. Sheetal, please read the task given in writing 1.
8: The letter in reading 1 talks about different weaknesses of the healthcare workers in a hospital. Imagine you are one of the staff of the hospital. Now, write an email to the patient mother apologizing for your behavior. Assure her that there will be improvements in the services your hospital provides.
9: Did you get the idea of what you are supposed to do?
10: Yes, sir. We have to write an email.
8: We have to write an email of apology based on reading 1. We have to assume that we are the staff of the hospital.
11: We also have to ensure that there will be an improvement in the services we provide.
9: That's wonderful, dear students. You have clearly understood what you are supposed to do. But let me ask a question. Have you got any idea about what an email is?
11: I'm sorry, I don't have any idea.
10: But I do have some ideas about what it is. It's an electronic message sent with the help of the internet. It is an easy and convenient way of communicating messages.
9: You're right, Jivan. Do you have an email address too?
10: Yes, sir. I created it last year.
8: I also have one, but I have not sent and received messages, sir.
9: Okay, dear. Now, we will discuss the major components or parts of an email. Can you guess what the major parts of an email are?
8: No idea, sir.
9: Don't worry, I'll tell you. The first part at the top is the from field, in which you have to write your email address. For example, from jivan@gmail.com.
8: Oh, sender's address appears at the top?
9: Yes. Below the from field or the sender's address comes to field, where we write the receiver's address. We can write multiple addresses here. It means we can send an email to hundreds of recipients.
11: This is the first time I have learned it.
9: Dear students, below the to field, write subject. The subject is a summary of the message we sent. For example, about the annual meeting.
10: Are these the only components of email?
9: Wait, Jivan. Don't get in a hurry. These three components should be written in three separate lines at the top. Understood?
8: Yes, sir.
9: The next component is the body of the email. It begins with a salutation. It is similar to letter. If you are writing a formal email, you have to use a formal salutation. And if you are sending an informal email, use an informal salutation. For example, Dear Sir, is a formal salutation, and dear Shagun or Shagun only is an informal one.
11: Okay, sir. When we are writing an email to our teachers, it becomes a formal email.
9: Yes, Kritika, you got it right. In the body of the email, you have to clearly mention every detail to meet your purpose of writing an email. It can be more than one paragraph.
10: It can be short or long.
9: Yes, Jivan. After your message is complete, you have to end it properly. Generally, we write regards, warm regards, or best regards, and the sender's name to close an email. Are you clear about the parts now?
8: Yes, sir. It's clear to us.
9: Okay, dear students. Now you have to do the task. This is writing an email. Let's remind ourselves about what the letter was about.
11: It was a complaint letter from a patient's mother to the staff of a hospital. But the mother's experiences were not satisfactory.
10: Mainly, the nurses and other staff badmouthed their staff and even became indifferent to the patient. They did not have a proper system for keeping records too. This made the writer feel bad about them.
9: Very good, dear students. As a health worker herself, the writer suggested to the hospital staff that the nurses should do everything to address the patient's needs and soothe the pain and suffering they have had. Dear students, now you have to write an email from the side of the hospital, apologizing to the writer. Work together and write a single email, okay?
3: Okay, sir.
9: Have you completed the task, dear students?
11: Yes, sir. It's complete. Shall we, sir?
9: Yes, dear.
10: At the top left-hand side, we have written from rasu@gmail.com.
11: Below that, we have written to stephen.ross@yahoo.com.
8: Below the to field, we have written subject, an apology for the inconvenience caused.
9: Very good, dear students. Next.
10: We have written them in three distinct rows. Below them, we have started the body on the left-hand side. Here, we have written Dear Mrs. Ross.
8: The first paragraph goes like this. I, on behalf of all the hospital staff, am writing this email to apologize for the inconvenience caused during your stay in our hospital. We are deeply sorry for the shortcomings in the services during your stay.
11: Let me share the next paragraph. Our motto is customer care, and we never expect such a thing to happen in the hospital. Now, we acknowledge the fact that we have made a mistake and take full responsibility for it. I want to make sure that we will take immediate action to change our system to make it more patient-oriented, systematic, and trustworthy. I also commit that such things will never happen in the days to come.
10: Now, the last paragraph. Once again, we apologize to you for whatever has already happened. We hope that you will give us another opportunity to serve you and demonstrate our commitment to excellent healthcare.
9: Okay, please go on.
8: Now, the ending. With warm regards, Rasu Tamang. It is also written on the left-hand side.
9: Wow, what a good email you have produced. Thank you very much, dear students. Okay, dear students, as we talked about earlier, now we'll discuss writing too. So, please turn your book to page number 49.
3: Okay, sir.
9: Dear students, have you found the exercise?
8: Yes, sir.
9: Kritika, please read the instruction.
11: Obesity has become a matter of concern in recent years. Draft a speech on obesity based on the given guiding questions. There are three questions. A. What are the primary causes of obesity? The question in B is, what are its consequences? And the question in C is, what should an individual do to avoid it?
9: You have to write a speech on obesity, answering the given questions. Are you familiar with the structure of a speech?
10: No, sir. But we have read one in reading second.
9: Yes, Jivan. Now, I'm going to tell you the basic structure of a speech. Listen to me very carefully.
8: Okay, sir.
9: The first part of a speech is called introduction, which states the purpose of giving a speech. In the next paragraphs, you have to state the main message. It can be in different paragraphs. Are you getting me?
3: Yes, sir.
9: Students, you have to state your thesis and supporting details in every paragraph. And finally, you have to conclude your speech with a concluding remark, which should be powerful so that audience may remember your speech forever. This is called takeaway. Is it clear to you all?
10: Yes, sir.
9: Now, you have to discuss and draft a speech on the given topic. I'll give you 5 minutes for the task, okay?
8: Okay, sir. We will try to write it.
9: Please begin it now. Dear students, have you completed the task?
11: No, sir.
9: Okay, please continue, and when you complete it, please let me know.
8: Okay, sir. We will complete it soon.
10: Sir, whom shall we address?
9: Okay, you can say ladies and gentlemen.
10: Okay, now it's complete.
9: Please share your speech. Sheetal, please you begin it.
8: Okay, sir. Ladies and gentlemen, I am here to present my views on one of the serious issues of today's world, which is obesity. It is a problem that has received a lot of attention today, and its effects cannot be ignored. In my speech, I will talk mainly about the main reasons for obesity, its effects, and its preventive measures.
10: Now, let me share the next paragraph. The main reason behind obesity is a sedentary lifestyle with little or no exercise and too much screen time. People's access to and use of modern technology have reduced people's physical movement sharply. In addition to that, people are eating more stuff more frequently. It has become very common for people to eat processed food and sugary drinks.
11: Now, in the next paragraph, we have highlighted the consequences of obesity. Obesity has profound effects on our health beyond simply being overweight. Obese people are more likely to suffer from chronic diseases like heart disease, type 2 diabetes, and some form of cancer. It also has psychological problems leading to social isolation, low self-esteem, and despair, etc. It may increase the expenses of people as well.
8: In the next paragraph, we have discussed how we can avoid obesity. It begins like this. So, what people can do to avoid obesity? The first step is to establish a healthy lifestyle with a healthy diet. Physical activity or exercise is a must. Such exercises help to burn calories and check the weight of an individual.
10: Now the conclusion. In conclusion, people themselves should play a crucial role in making their lifestyle healthy. Healthy lifestyles and dietary habits lead to making a healthy society.
9: Wow, what a nice piece of speech you have drafted. Well done, dear students. Okay, dear students, the bell has rung. The class is over now. See you in the class tomorrow.
3: Thank you very much, sir.
4: हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ.
12: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग.
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
15: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
16: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
17: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
18: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
17: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
18: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
17: भनेपछि त अलिक सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
18: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
17: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रम। 9:45 समय रहनेछ, करिब 10 बजेसम्म सदाबहार गीतको। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको 100 रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 अर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित। समाचार विस्तारमा। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्गमिटर, भोगाधिकार 9,79,000 वर्गमिटर समेत र अन्य 6,53,000 वर्गमिटर समेत 1,47,84,000 वर्गमिटर जग्गा अतिक्रमित भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय माताहतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13.03 जग्गा मध्ये 652 रोपनी भन्दा बढी अतिक्रमण भएको प्रतिवेदनले देखाएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साविकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर गरिरहेको बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको पाइएको हो। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेख छ। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात अधिक मास उपवासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्नुहुन्छ, नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भए पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाण पत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्त्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
2: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा त्यही नै परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
1: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तन सँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल।
3: सञ्चार माध्यमले यसको अभ्यास कसरी गर्ने भन्ने बारेमा तपाईँहरूलाई सविस्तार सैद्धान्तिक र प्राविधिक पक्षमा स्किमको बारेमा सविस्तार प्रकाश परिसक्नु भएको छ। हामीले जान्नुपर्ने विषयवस्तुहरू संसारमा समुद्र बराबर छ।
1: यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
4: एआई सम्बन्धी धेरै क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, प्रचार प्रसारको क्षेत्रमा, सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने, वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
1: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कास्कीका 7 उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले मुद्दा दर्ता गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउनु कानूनी रूपमा बाध्य रहेको पनि समावेश छ। तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले संक्रमण रुवाम्पारा, मोङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको 10 महिनामा 1,49,40 करोड रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18 करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 99.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39 करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखमा मात्र 21,74 करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगन्ज भन्सारसँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगन्ज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
9: आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकालाई 9 पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौकाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 लिए। अमेरिकाका ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाए। सेहान जयसूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट भएका थिए। यो जितसँगै 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। 6 स्थानमा रहेको क्यानाडाको 21, 5 स्थानमा रहेको नामिबियाको 22 अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएले 14 अङ्क बनाएको छ भने स्कटल्यान्ड 38 अङ्क सहित खेल तालिकाको शीर्ष स्थानमा छ। अर्को साता सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14-सदस्यीय टोली घोषणा भएको छ। नेपाल भलिबल संघले शनिबार टोलीको नाम सार्वजनिक गरेको हो। टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद र अलिसा मानन्दर रहेका छन्। त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार तथा सेन्टरमा प्रगति नाथ र जसना महतो टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। आयोजक सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजाकिस्तान गरी कुल 8 राष्ट्र सहभागी छन्। च्याम्पियनसिप जेठ 8 गतेदेखि 15 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको सयौं रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1,99,000,000,000 राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजी हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार तुलसी केसी। साहित्यकार केसीका प्रकाशित कृतिहरूमा कविता संग्रह त्यो दिनको खोजीमा, यसै गरी उहाँको गजल संग्रह आधा बाटो हिँडेपछि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको पछिल्लो कविता संग्रह स्वयंमा हराउने बाटाहरू प्रकाशित भइसकेको छ। विशेष गरी कविता मार्फत आफ्नो लेखन यात्रा प्रारम्भ गर्नुभएका कवि केसीले राष्ट्रिय कविता महोत्सव 2082 उत्कृष्ट 10 कविको रूपमा पुरस्कृत समेत भइसक्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार केसीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौं, तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, लेखनतर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, एकपटक विगतलाई सम्झौं न सर।
1: कविता लेखनको प्रारम्भिक दिनहरूको स्मरण गर्दा म नेपालको दुर्गम ग्रामीण भूभागमा जन्मिए र त्यहाँ मेरो बितेको बाल्यकालमा मैले अनुभूत गरेका विभिन्न अभाव, सामाजिक अवस्था लगायतका अनुभूतिहरू र त्यो समयमा देशमा चलेको द्वन्द्वको भयावह अवस्था, जो अवस्था इतिहासको एउटा अध्याय मात्रै थिएन, त्यो हाम्रो दैनिक जीवनको यथार्थ बनेको थियो, त्यसले मनभित्र सिर्जना गरेका विभिन्न खालका भावहरूलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्ने मनसाय अथवा त्यो किसिमको चाहना जागृत भयो र त्यो प्लेटफर्म अथवा त्यो चाहिँ अभिव्यक्तिको माध्यम खोज्ने क्रममा मैले कवितालाई चाहिँ त्यसको माध्यम बनाउने प्रयास गरेँ र आरम्भमा कविता कस्तो हुन्छ अथवा कविता कसरी लेखिन्छ भन्ने कुराको ज्ञान दिनका निम्ति त्यो ठाउँमा पुस्तकहरू अथवा त्यस्ता किसिमका सामग्रीहरूको अभाव थियो। अनुभवहरू र अनुभूतिहरू चाहिँ प्रशस्त थियो तर त्यसलाई अभिव्यक्त गर्ने माध्यमको रूपमा अलि पछि मात्रै मैले भाषाको माध्यमबाट, लेखनको माध्यमबाट, कविताको माध्यमबाट त्यसलाई अभिव्यक्त गर्न सकिँदो रहेछ भन्ने कुरा महसुस गरेँ र खास गरी 60 को दशकको प्रारम्भदेखि मैले जानी नजानी कविता यात्राको प्रारम्भ गरेँ। खास गरी रेडियो नेपाल लगायतका राष्ट्रिय प्रसारण मिडियाहरूले त्यसमा चाहिँ सहायक भूमिका खेले र जुन मेरा भोगाईहरू र अनुभूतिहरू थिए त्यसलाई कविताको माध्यमबाट व्यक्त गर्न खोज्दा मलाई सहजताको अनुभूति भयो र मैले कविता लेखनमा र केही गीत गजलहरूको रचनामा पनि आफूलाई अगाडि बढाउँदै गएँ।
0: तपाईँको पहिलो कविता या पहिलो सिर्जना कुनै सम्झना छ, कस्तो विषयलाई तपाईँले उठान गर्नुभएको थियो अथवा प्रारम्भमा लेख्दै गर्दाखेरि कसरी तपाईँले लेखन यात्रा अगाडि बढाउनु भएको थियो, केही सम्झना छ तपाईँसँग?
1: प्रारम्भिक कविताहरूमा खास गरी ग्रामीण जीवनका अनुभवहरू, गाउँले जीवनमा आफूले भोगेका अभावका कुराहरू र यस्तै सानातिना भावनाहरूबाटै मैले अभिव्यक्त गर्न सुरुवात गरेको थिएँ र समयक्रममा बुझ्दै जाँदा कविता भनेको सानातिना भावनाहरूमा पनि विराट सौन्दर्य खोज्ने एउटा विधा रहेछ भन्ने मलाई महसुस भयो र मैले त्यसरी नै लेखनलाई निरन्तरता दिएँ।
0: हजुर, विशेष गरी कविता मात्र होइन, कुनै पनि सिर्जना गर्दै गर्दाखेरि त्यो सिर्जना प्रस्फुटन हुनको लागि कि त व्यक्तिगत पीडा या सामाजिक यथार्थ समाजको अवस्थाले मान्छेलाई प्रेरित गरेको हुन्छ। तपाईँका कविताहरूले कस्ता भावहरू बढी बोकेका छन्? त्यो सुरुवाती चरणमा हामी त्यो दिनको जुन खोजीमा कविता संग्रह छ, त्यो कविता संग्रह हालको स्वयंमा हराउने बाटाहरूसम्म आइपुग्दाखेरिको हामी बिस्तारै विस्तृतमा चर्चा गर्दै जान्छौँ। त्यो दिनको खोजीमा कविता लेख्दै गर्दाखेरिको समयमा कस्ता भावहरूलाई बढी तपाईँले जोड दिनुभएको थियो?
1: अब मलाई लाग्छ शब्द भन्दा पहिला अनुभूति जन्मिन्छ र ती अनुभूतिहरू मैले बालककालमा अथवा आफूले जीवन भोग्ने क्रममा देखेका सानातिना दृश्यहरू, सामाजिक असमानताले चाहिँ भित्रभित्रै जन्माउँदै गएका प्रश्नहरू, यी कुराहरूले मलाई छुन्थ्यो र त्यसैलाई अभिव्यक्त गर्ने क्रममा मेरो पहिलो कृति प्रकाशन हुँदा खास गरी 60 को दशकमा मैले लेख्ने कविताहरूमा विशेष गरी सामाजिक विभेद र असमानताका कुराहरू, भौगोलिक विकटताका कारण त्यहाँको जनजीवनमा महसुस गर्नु परेका कठिनाइहरू, अभाव र गरिबीका कारणले मानिसहरूले अनुभूत गरेका पीडाहरूलाई बोल्ने प्रयास गरेका थिए र समयक्रममा पछिल्लो कृतिसम्म आइपुग्दा मलाई के लाग्यो भने कविताले केवल उत्तर दिने काम होइन, कविताको काम प्रश्नलाई अझ सुव्यवस्थित बनाउने, अझ संवेदनशील बनाउने, मान्छेले अनुभूत गरेका अनुभूतिहरूलाई विस्तार गर्ने माध्यमको रूपमा मैले कवितालाई लिएँ। मैले कुनै कुराको अनुभूति गर्छु भने त्यो कुरा पाठकसम्म अनुभूति गर्ने गरी, पाठकलाई पनि त्यो कुराको अनुभूत गराउने गरी कसरी अभिव्यक्त गर्न सकिन्छ आफ्नो भावलाई भन्ने क्रममा अझै यसका सूक्ष्म पक्षहरूलाई मैले अघि भने जस्तै सानातिना अनुभूतिहरूतिर विराट सौन्दर्य खोज्ने प्रयास मैले कवितामा गरेँ र अहिले चाहिँ मेरो पछिल्लो कृतिसम्म आइपुग्दा मेरो प्रयास के छ भने म त्यसमा सफल छु भन्दिनँ, तर एउटा विचार र दर्शनलाई पनि एउटा अनुभूतिको तहमा कविता मार्फत अभिव्यक्त गर्न सकिन्छ कि भन्ने मेरो चेष्टा छ।
0: विशेष त कविताको एक हिसाबले भन्ने हो भने सौन्दर्य नै कलात्मक ढङ्गले कुनै पनि सामाजिक मुद्दालाई सबै माझमा पस्किन सक्नु हो। अब तपाईँको पछिल्लो कविता संग्रहकै बारेमा केही चर्चा गरौँ, त्यसपछि हामी फेरि तपाईँको गजल संग्रहको बारेमा पनि चर्चा गर्ने नै छौँ। तपाईँको पछिल्लो प्रकाशित कविता संग्रह स्वयंमा हराउने बाटाहरू रहेको छ, यो कविता संग्रहको बारेमा थोरै बताइदिनुहोस् न। कस्ता भावका कविताहरू समावेश गर्नुभएको छ र कति कविता समावेश गरेर यो संग्रह प्रकाशित गर्नुभएको छ?
1: मेरो पछिल्लो कविता संग्रहमा विशेष गरी यो कविता संग्रहलाई मैले मेरो अनुभूतिको यात्राको रूपमा लिएको छु। जीवनका धेरै क्षणहरूमा हामीसँग प्रशस्त कुराहरू हुन्छन् जो अरूलाई भन्न सकिने अथवा अभिव्यक्त हुन चाहने, तर त्यो उपयुक्त वातावरण हामीले प्राप्त गरिरहेका हुँदैनौँ र ती कुराहरूलाई यस कविता संग्रहमा मैले जम्मा 101 कविताहरू समावेश गरेको छु। यिनले विविध विषयहरू र विविध खालका अनुभूतिहरूलाई समेट्ने प्रयास गरेका छन्। विशेष गरी ग्रामीण जीवनका संवेगहरू, आधुनिकताले निम्त्याएका विविध प्रकृतिका राम्रा नराम्रा पक्षहरू र त्यसले मानवीय चेतनामा पारेको प्रभाव र समसामयिक विश्वमा देखा परेका विभिन्न विचारधारा, चिन्तन प्रणालीहरू र तिनको आलोकमा हामीले समाज र कुनै घटनालाई हेर्ने दृष्टिकोणलाई मैले मेरा कविताहरूमा समेट्ने प्रयास गरेको छु।
0: हजुर, यही कविता संग्रहबाट हामी एउटा कुनै रचना सुनौ, त्यसपछि हामी फेरि त्यो कविताको चर्चा गर्ने नै छौँ। अहिले कुनै रचना

0: समय बोकेर बगिरहेछु। तिमीभित्र जुन झर्छ, मेरा छालहरूमा त्यसको टुक्रा टल्कन्छ। तिमी धरतीलाई अँगाल्छौ, म पृथ्वीको पीडा बोकेर अघि बढ्छु। तिमीलाई छोडेर बग्न सक्दिन, मेरो स्रोत तिमीभित्रै छ। तिमी मौन छौ, तर म तिम्रो मौनतालाई सङ्गीत बनाएर बगिरहन्छु। तिमी रारा, म कर्णाली। तिमी शाश्वत, म अनित्य। तिमी स्थिरता, म गतिशीलता। अनि अन्ततः म तिम्रै अँगालोमा हराउने एक अस्पष्ट लहर।
1: धन्यवाद। हजुर, विशेष गरी तिमी रारा म कर्णाली शीर्षकमा आफ्ना भावनाहरू व्यक्त गर्नुभयो र त्यो सँगसँगै कर्णाली र राराको सौन्दर्यको पनि काहीँ न काहीँ वर्णन गर्नुभयो। फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ, अघि पनि हामीले चर्चा गऱ्यौँ, विशेष गरी कुनै पनि सिर्जना या आफ्नो भावना व्यक्त गर्नु भनेको समाजको विषयवस्तुलाई नै उठान गर्नु हो। त्यो सँगसँगै समाजका विषयवस्तु उठान गर्दै गर्दाखेरि आफ्नो व्यक्तिगत पीडा कतिको पोखिन्छ त्यो भावनामा, या कतिको मिश्रित भएर अगाडि बढ्छ? तपाईँ सर्जकको हिसाबले लेखिरहँदाखेरि कस्तो महसुस गर्नुभएको छ तपाईँले?
0: निश्चय नै मैले अघि भने कविता एउटा अनुभूतिको कलात्मक अभिव्यक्तिको रूपमा आउने भएकोले व्यक्तिको आफ्नो जीवनमा उसले महसुस गर्ने पीडा, उमङ्ग, निराशा जस्ता कुराले महत्त्व नराख्ने चाहिँ होइन, तर त्यतिमा मात्रै कविता सीमित हुनु हुँदैन भन्ने मलाई लाग्छ। कविताले व्यक्तिको कुण्ठा र एउटा आवेगलाई मात्रै अभिव्यक्त नगरिकन यसले पाठक अथवा समाजका अरू मानिसहरूले अनुभूत गर्ने कुराहरूलाई पनि साझा अनुभव जसरी अभिव्यक्त हुन सक्यो भने यसले सार्थकता प्राप्त गर्छ भन्ने मलाई लाग्छ। मलाई के लाग्छ भने पाठक केवल ग्रहणकर्ता मात्रै होइन, बरु अर्थ र अनुभूतिको निर्माण गर्ने सहसर्जक पनि हो। त्यसो भएको हुनाले कुनै पनि सर्जकले रचना गर्ने कविता स्वयंमा पूर्ण हुन्छ भन्ने म ठान्दिनँ। त्यसलाई पूर्ण गर्ने, त्यसमा पूर्णताको अर्थ खोज्ने काम चाहिँ पाठकले पनि गर्नुपर्छ र पाठकलाई पनि त्यो स्पेस रहन्छ।
1: हजुर, यो सँगसँगै एउटा प्रश्न म राख्न चाहे, विशेष त एउटा व्यक्ति जो सार्वजनिक जीवनमा पनि ऊ सक्रिय भूमिका निर्वाह गरिरहेको हुन्छ, सँगसँगै उसले साहित्यिक सिर्जनाहरू पनि गरिराख्दाखेरि त्यो व्यावसायिक जीवनको जुन पाटो छ र त्यसको बाध्यताहरू जति रहन्छन्, त्यो बाध्यतालाई चाहिँ एक हिसाबले आफ्नो जुन उकुस मुकुस रहेको हुन्छ अथवा वेदना हुन सक्ला त्यसभित्र भएका भावहरू हुन्छन्, त्यो भावहरूलाई व्यक्त गर्ने सहज माध्यम चाहिँ साहित्य बन्न सक्छ त्यस्ता व्यावसायिक व्यक्ति र जो चाहिँ सार्वजनिक रूपमा अभिव्यक्त गर्न या सार्वजनिक रूपमा सार्वजनिक सरोकारमा बोल्न नसक्ने बाध्यतामा हुन्छन्, त्यस्तो व्यक्तिहरूको लागि यस्ता सृजनात्मक अभ्यास त्यो सहायक सिद्ध हुन्छ?
0: अवश्य पनि साहित्य सिर्जना भनेको एउटा मनको यात्रा हो। व्यावसायिक जीवनमा रहँदा जीवनका कतिपय त्यस्ता पक्षहरूसँग साक्षात्कार हुन्छ जुन प्राय सामान्य आँखाले हेर्दा देखिँदैन। मानवीय पीडा, भय, साहस, कहिलेकाहीँ मौन अन्याय, ती अनुभवहरू केवल कर्तव्य पुरा गर्ने कुरा मात्र नभएर त्यसले मनभित्र एउटा गहिरो संवेदना पनि जगाउँछ र व्यावसायिक जीवन र साहित्य सिर्जनाको बीचमा अथवा व्यावसायिक जीवन र साहित्य सिर्जना दुईवटा जीवन जिउनु जस्तो मलाई लाग्दैन, बरु एउटै जीवनमा दुईवटा फरक फरक अनुभवहरू प्राप्त गर्ने अवसर जस्तो मलाई लाग्छ। त्यसैले व्यावसायिक वातावरणले मानिसलाई एकैपटक दुई प्रकारको अनुभूति दिन्छ, एकातिर अनुशासन र कर्तव्यबोध र अर्कोतिर चाहिँ आफ्नो मनको संवेदनशीलतालाई गुम्न नदिने कुरा।
1: हजुर,
0: कहिलेकाहीँ जब बाह्य अभिव्यक्तिमा सीमितता हुन्छ, आन्तरिक अभिव्यक्ति अथवा आन्तरिक संवाद अझै सशक्त हुन्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले
1: त्यो मात्र होइन, मेरो बुझाइमा त व्यावसायिक रूपमा तपाईँको एउटा सीमा या परिधि हुन्छ, त्यो परिधि भन्दा बाहिर रहेर पनि तपाईँले सिर्जना गरिराखेको कुरा या विषयवस्तु त पछि गएर तपाईँको व्यावसायिक जीवनबाट तपाईँले चाहिँ सार्वजनिक जीवनको आफ्नो कार्यकाल समाप्त हुन्छ, त्यो समयमा लेखिएका सिर्जना या घटना या विवरणहरू त एउटा दस्तावेजको रूपमा अगाडि पनि त आउन सक्छ नि त।
0: एकदम सही कुरा गर्नुभयो। त्यो एउटा अनुभव हो जुन व्यक्तिले आफ्नो पेसागत जीवनमा जुन किसिमका अनुभूतिहरू गर्छ त्यो उसको मौलिक अथवा निजी उसको ज्ञान निर्माणको स्रोत हो। र यसरी व्यावसायिक जीवनबाट यदि सृजनशीलतालाई निरन्तरता दिने हो भने अझै राम्रा सृजनाहरू जन्मिन सक्छन् भन्ने कुरामा म सहमत छु।
1: हजुर, अब यो सँगसँगै फेरि पनि हामी संवादलाई रोकेर अर्को रचना सुन्नतर्फ लाग्छौँ। त्यसपछि हामी पछिल्लो समय सामाजिक सञ्जाल या प्रविधिको विकासले पारेको प्रभावको बारेमा थोरै चर्चा गरौँला। अहिलेको लागि तपाईँको

0: अर्को रचना कुन छ त्यतातर्फ लागौं।
1: हुन्छ, मेरो कविताको शीर्षक छ कृपारामको बाँसुरी।
0: हुन्छ, वाचन गर्नुभए। हुन्छ।
1: गाउँका सुनसान पाखाहरूमा चिसो कुहिरो चुम्दै घस्रिन्छ, जहाँ एउटा पुरानो बाँसुरी कृपारामको हत्केलामा काँपिरहन्छ। काठको चिरा जस्तै चिरिएका सपना, ढुङ्गाले आफैलाई सम्झाउने कथा र खोक्रिएका हावाका गुफा सबै चिसो सुरमा बग्छन् बाँसुरीभित्र। त्यो सुर न चित्कार हो न गीत, यो त पुराना थकाइहरूको निश्वास हो, अभावले ओइलिएको आकाशको उज्यालो हो र धरतीले भुलेको सपनाको मधुर आर्तनाद। हरेक सुरमा भेटिन्छ हराएका सपनाहरूको कथा, झर्छ खरका छानाहरूमा पोखिएको वर्षा, याद आउँछ चुलोभित्र पोलिएको बालापन। कृपारामको बाँसुरीमा छ युगौँदेखिको तिरस्कारले रेटिएको गला, भोक र शोकले भत्काइएको अभिशप्त निद्रा र घामको तिर्खामा जलेको सपना। हावाले टिपेर लैजान्छ बाँसुरीका घाउहरू, बादलले लुकाउँछ आँसुका चिहानहरू र पहाडहरू आफै थाकेर लम्पसार पर्छन् कृपारामको बाँसुरीका सुरहरूमा ओत लाग्न। कहिलेकाहीँ एउटा चिरिएको सुरबाट जन्मिन्छ नयाँ जुनको कल्पना र तत्कालै झर्छ भत्किएको चुलोको खरानी झैँ। कृपारामको लागि सायद बाँच्नु भनेको बज्नु थियो, बोल्नु भनेको श्वासमा प्वाल पार्नु थियो र सपना देख्नु भनेको घाम र हावाको बीचमा चुडिएको डोरी समाउनु थियो। कृपारामको औँलाले बाँसुरीको प्वाल होइन जीवनका घाउहरू छुन्छन् पटक पटक। जीवन फेरि एक पटक कृपारामको बाँसुरी भएर बाँच्न खोज्छ, अधुरो बिथोलिएको तर अझै पनि गुन्जिरहने एउटा डाँडाबाट अर्को डाँडासम्म। धन्यवाद।
0: हजुर, कृपारामको बाँसुरी शीर्षकमा भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ तपाईँको गजल संग्रहको बारेमा, त्यसपछि हामी केही रचना अझै सुन्ने नि छौँ। तपाईँको आधा बाटो हिँडेपछि गजल संग्रह प्रकाशित भइसकेको छ, शीर्षकले नै आधा बाटो हिँडेपछि भन्ने सन्देश दिइराखेको छ। यसको भावका बारेमा त कुरा गरौँला सँगसँगै। त्यो सँगसँगै तपाईँले गजल पनि लेखिरहँदा र कविता लेखन गर्दै गर्दाखेरि यो संरचनागत भिन्नताले कतिको भावना पोख्न कठिन हुँदो रहेछ या कतिको सहज छ, तपाईँलाई कस्तो महसुस गर्नुभएको छ तपाईँले?
1: निश्चय नै संरचनाभित्र सीमित रहेर अभिव्यक्त गर्न अलि बढी मेहनत, अलि बढी आफूले अभिव्यक्त गर्न खोजेको कुरामा कहिलेकाहीँ त्यही रूपमा अभिव्यक्त नहुन पनि सक्छ, तर यी दुई विधाको आफ्नै सौन्दर्य छ। कवितामा विशेष गरी अमूर्तता, थोरैमा धेरै कुरा अभिव्यक्त गर्न सकिने ठाउँ रहन्छ। पाठकले त्यसमा आफ्नै हिसाबले बुझ्ने स्वतन्त्रता जति कवितामा हुन्छ, गजल विधामा एउटा लय विधान, शब्दहरूको अनुप्रास र एउटा संरचनाभित्र रहनु पर्दा मलाई चाहिँ अलि बढी मनका भावहरू अभिव्यक्त गर्न कवितामा सहजता महसुस हुन्छ भने गजलको एउटा लयात्मकता र जुन एउटा सरसता छ त्यो कुराले पनि गजलतिर आकर्षित गर्छ।
0: हजुर, हामी एउटा कुनै रचना सुनौ, अहिले कुनै रचनातर्फ लागौँ न।
1: मेरो कविताको शीर्षक छ महिमामयी बुद्ध।
0: हुन्छ, वाचन गर्नुभए। हुन्छ।
1: शून्यताका धुनहरू गुन्जिरहेछन् बोधी वृक्षको छायामा अडिएको एक अविचलित मौनता, हावासँगै बहिरहेछ प्रज्ञाको उज्यालो, अन्धकार चिर्दै अज्ञान पग्ल्याउँदै। बुद्ध न कुनै मूर्तिमा सीमित, न कुनै शास्त्रका पानामा कैद, न त केवल विगतको स्मृति, तर एक अनन्त प्रकाश, एक अनवरत सत्य, जीवन र मृत्युका परिस्थितिहरूमा निर्वाध रूपमा प्रवाहित। हामी मोहका बादलभित्र हराइरहन्छौँ आफ्नै तृष्णाका श्रृङ्खलामा बन्धक, तर बुद्धको महिमा छ हामीभित्रको त्यो मौन चेतनामा, जसले तृष्णालाई चिन्दछ, जसले समत्वको ज्योति बाल्दछ। हे महिमामयी बुद्ध, तिमी कुनै जन्म र मृत्युका बन्धनहरूमा छैनौ, तिमी केवल मुक्ति हौ, तिमी केवल ज्ञानको निलो आकाश। हामी तिम्रो शरण खोजिरहन्छौँ, तर तिमीले सिकाएको बाटो हाम्रै मनभित्र छ, हामीले खोज्न बाँकी रहेको। बुद्ध हुनु भनेको देख्नु मात्र होइन, बुद्ध हुनु भनेको स्वयं उज्यालो हुनु हो। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब पछिल्लो प्रविधिको विकासले पारेको प्रभावको बारेमा पनि एउटा प्रसङ्ग म जोड्न चाहे। विशेष त पछिल्लो समय सामाजिक सञ्जाल सँगसँगै अन्य प्रविधिको पनि विकास भएको छ, जहाँ एकजना सर्जकले आफ्ना सिर्जनाहरू सहजै ढङ्गले पाठक या श्रोता माझ पुर्याउन सक्ने वातावरण पनि बनिरहेको छ। यसले नवसर्जकहरूलाई सहायक भूमिका पनि खेलिरहेको छ, फाइदा पनि पुर्याइरहेको छ। सँगसँगै फेरि एक हिसाबले साधना गरेर लेख्ने सर्जकहरूको लागि चाहिँ त्यो साधनामा कमी आउने हो कि भन्ने एउटा चिन्ता पनि थप्दै गएको हामी देख्न सक्छौँ। तपाईँले यो प्रविधिको प्रयोग त गरिराख्नु भएको छ, कसरी हेर्नु भएको छ यसलाई? तपाईँको आफ्नो दृष्टिकोण चाहिँ के छ?
1: निश्चय नै प्रविधिको उद्देश्य मानिसको जीवनलाई सहज बनाउनका निम्ति भएको हो, त्यसमा दुई मत छैन। तर अहिले जुन रूपमा प्रविधिमा विभिन्न सामाजिक सञ्जालहरूको रूपमा आएका छन्, त्यहाँ मानिसहरूले क्षणिक रूपमा अथवा तत्कालै प्राप्त हुने खुसीलाई नै महत्त्व दिने परिपाटीको विकास भएको म पाउँछु। यसले गर्दा कुनै पनि कृतिको सिर्जना गर्दा जुन किसिमको गहन चिन्तन, गहन अध्ययन र गहिरो ढङ्गको आत्मसंवाद र खोजको आवश्यकता हुन्छ, प्रविधिले त्यसलाई अलि हलुका बनाएको जस्तो मलाई महसुस हुन्छ। र साहित्य सिर्जना र गहिरो साहित्यको सिर्जना हुनलाई अभिव्यक्ति बाह्य अभिव्यक्ति र गहिरो सिर्जनाका निम्ति बाह्य अभिव्यक्ति भन्दा पनि आन्तरिक संवाद बढी हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिलेको प्रविधिको विकास र सामाजिक सञ्जालले हामीलाई बहिर्मुखी त बनायो तर अन्तर्मुखी बन्नमा रोक्यो भन्ने मलाई लाग्छ।
0: चिन्तनमा काहीँ न काहीँ अवरोध पुर्याइराखेको छ भन्ने तपाईँको भाव हो?
1: हजुर
0: हजुर। अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, तर पनि एउटा दुईटा रचना अझै सुन्छौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फै लाग्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, म अर्को कविता वाचन गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ म लास।
0: हुन्छ, वाचन गर्नुभयो, हुन्छ।
1: म बोल्न सक्दिन तर मौनताको पनि आवाज हुन्छ भन्छन्। आज म आवाजको टुक्रा बनेर संसारलाई अन्तिम पटक हेरिरहेको छु। म लास, अब म नाम होइन, न कुनै कथा, न कुनै सम्झना। म त केवल एक निर्विकार अस्तित्व, जो आत्मा थियो कि थिएन त्यसको उत्तर खोजिरहेको छु। हे संसार, तिमीलाई स्पर्श नगरी हेर्दा तिमी एकदम अजनबी लाग्ने रहेछौ। म हेर्दैछु तर अब कुनै मोह छैन, बल्ल बुझेँ हेराइ त केवल भ्रम रहेछ। जसरी प्लेटोको गुफामा बस्नेहरूले छायालाई नै सत्य ठान्दथे, सायद सत्य त गहिराईमा पो भेटिन्थ्यो, तर म सधैँ छायामै अल्झिरहेको रहेछु। अब कुनै पीडा छैन, कुनै तृष्णा छैन, कुनै इच्छाको बन्धन छैन। बुद्धले भनेका थिए इच्छाको अन्त्य नै निर्वाण हो, तर थाहा छैन यो निर्वाण हो कि शून्यता। के म अब मुक्त भएँ अथवा अस्तित्व नै हराएको हो? मेरो मृत शरीरलाई हेरेर कसैले भन्छ अब ऊ रहेन, तर म कसरी रहिन? यदि स्पिनोजाले भने झैँ सबै कुरा प्रकृतिको अपरिहार्य भाग हो भने म पृथ्वीमा विलीन भएँ, त्यसैले म हराइन, म त केवल रूपान्तरित भएँ। मलाई घेरेर रोइरहेकाहरू हेर त मसँग न शोक छ न पछुतो। सार्तले भनेका थिए अस्तित्व स्वयं अर्थहीन छ, अर्थ त मानिस आफैले दिन्छ। के मैले कहिल्यै आफ्नो अर्थ दिन सकेँ कि अरूले दिएको अर्थमै अल्झिरहेँ? अब म समयभन्दा बाहिर छु, बिहान उदाउँदैछ तर मेरा लागि कुनै बिहान छैन, न उज्यालो न अँध्यारो। म कालातीत भएँ, हावा बगिरहेको छ तर मेरो श्वास हावासँग बहँदैन। अब म शून्यको पर्खाइमा छु, वा सायद म स्वयं शून्य भइसकेँ। धन्यवाद।
0: हजुर, हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ यो छोटो बसाइका क्रममा, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय, जुन आजको सन्दर्भमा हामीले तिनवटा कृतिका बारेमा पनि चर्चा गऱ्यौँ, त्यो सँगसँगै विविध पाठको बारेमा चर्चा गऱ्यौँ, त्यस्तो कुनै विषय छ जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने छ भने तपाईँको लागि समय?
1: मैले मेरो कविताकै विषयमा थप भन्नुपर्दा, मेरो कविता कुनै निश्चित सन्देश दिने उद्देश्यले भन्दा पनि यसबाट कविताको मार्फतबाट जीवनका मौन पक्षहरूलाई सुन्ने र अभिव्यक्त गर्ने प्रयास हो र मलाई लाग्छ लेखिने साहित्यहरू रचना गरिने कविताहरूको मार्फतबाट जुन कुराहरू बाहिर आउन बाँकी नै छ, जुन कुराहरू मानिसको अनुभूतिमै रहेर व्यक्तिको जीवनसँगै ती कुराहरू समाप्त भएर जाने अवस्था छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउन साहित्यकारहरूले प्रयत्न गर्नुपर्छ र यसले साहित्यको विकासमा चाहिँ योगदान पुर्याउन सक्छ भन्ने मलाई लाग्छ।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, राजधानी आएको अवसरमा स्टुडियोमा आएर रेकर्ड गर्ने जुन अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: मलाई पनि यो राष्ट्रको पहिलो आवाज रेडियो नेपाल, जसलाई हामीले सुन्दै हुर्कियौँ, साहित्य संस्था जस्तो हामी साहित्य पारखीहरूको अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा यहाँले जुन स्थान दिनुभयो त्यसको लागि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार तुलसी केसी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
3: नागरिक लगानी कोष।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ चन्द्रराज शर्माको सुरमा, गोपालजी नेपालीको रचना, गायक स्वयंकै संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ नागेन्द्र हाडाको स्वरमा सुधीर शमशेर थापाको रचना प्रदीप हाडाको संगीतमा।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भएँ म त। मलाई के भएको रहेछ डाक्टर साहब?
4: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई SLE अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
5: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
7: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
6: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
7: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
6: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
7: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
6: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घरदेश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: नेपाल टेलिकॉम राष्ट्रको संचार।
1: अब बाकी समाचार। पर्वतारोहण से प्राप्त रॉयल्टी के रूप में जमा हुई राशि को विभाज्य कोष में जमा करने तथा समय पर इसकी जानकारी संबंधित मंत्रालय को देने के लिए महालेखा परीक्षक कार्यालय ने नेपाल पर्वतारोहण संघ से आग्रह किया है। अंतर सरकारी वित्त व्यवस्थापन आयन 2074 की धारा 7 के अनुसार पर्वतारोहण से प्राप्त रॉयल्टी को संघीय विभाज्य कोष में जमा करने का प्रावधान है। प्रत्येक 32 महीने 16 दिन 1 घंटा 36 मिनट में आने वाला मलमास अर्थात अधिक मास आज से शुरू हो गया है। नेपाल पंचांग निर्णायक विकास समिति के अनुसार आगामी आषाढ़ 1 गते तक मलमास अथवा अधिक मास रहेगा। ज्योतिष गणना के अनुसार वर्ष में 365 दिनों का होता है। वर्ष में सौर और चंद्र मास होते हैं। दोनों के समन्वय के लिए प्रत्येक 32 महीने 16 दिन 1 घंटा 36 मिनट में मलमास या अधिक मास आता है। ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेल ने बताया कि एक अमावस्या से दूसरी अमावस्या तक संक्रांति न होने पर उस महीने को मलमास या अधिक मास कहा जाता है। इसका उल्लेख विभिन्न शास्त्रीय ग्रंथों में किया गया है। मलमास अर्थात अधिक मास में नित्य कर्म पूजा पाठ जप और ध्यान किया जाता है। पहले से किए जा रहे व्रत को नियमित रूप से जारी रखा जा सकता है, लेकिन नए व्रत की शुरुआत नहीं करनी चाहिए। बृहस्पति और शुक्र के अस्त रहने के समय जिन कार्यों को वर्जित माना जाता है वे कार्य मलमास में भी नहीं किए जाते हैं। बांके जिले में भूमिहीन दलित भूमिहीन सुकुम्बासी और अव्यवस्थित बसोवासी को जग्गाधनी प्रमाण पत्र वितरण से 5 करोड़ से अधिक राजस्व संकलन हुआ है। कोहलपुर नगर पालिका और राप्ती सोनारी गांव पालिका में 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी और 681 अन्य अव्यवस्थित बसोवासी समेत कुल 806 लोगों को जगाधनी प्रमाण पत्र वितरण के दौरान 5,79,30,309 राजस्व संकलन हुआ है। ये जानकारी आयोग के जिला समिति के निवर्तमान अध्यक्ष घननाथ खनाल ने दी। इसी प्रकार 726 अव्यवस्थित बसोवासी से राजस्व जमा करने के लिए सूचना जारी की गई थी, जिनमें से 540 लोगों ने राजस्व जमा किया है। आयोग ने बांके के 6 स्थानीय तहों में भूमिहीन दलित भूमिहीन सुकुम्बासी और अव्यवस्थित बसोवासी की जमीन का नाप जांच कार्य भी पूरा किया है। बागलुंग के बड़ीगाड गांवपालिका में नेपाल में पहली बार खाना पकाने के लिए ग्रीन हाइड्रोजन गैस उत्पादन की तकनीक विकसित की गई है। खराब हो रही बिजली और पानी का उपयोग करके उत्पादित हाइड्रोजन गैस का सफल परीक्षण करने के बाद अब इसे सिलेंडर में भरकर चूल्हा जलाने में इस्तेमाल किया जा रहा है। नमूना परियोजना के रूप में 3 वर्ष पहले शुरू किया गया अध्ययन और अनुसंधान सफल होने के बाद हाइड्रोजन गैस उत्पादन कर इसे व्यावसायिक उपयोग की दिशा में आगे बढ़ाया गया है। इस परियोजना के तहत उत्पादित गैस से चूल्हा जलाकर आसानी से खाना पकाने की संभावना भी देखी गई है। इस परियोजना का संचालन त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशों के विश्वविद्यालयों, वैज्ञानिकों और तकनीकी संस्थानों के सहयोग से किया गया है। अब अंतर्राष्ट्रीय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ने ताइवान को चेताया है कि चीन से अलग होकर औपचारिक रूप से आजादी का ऐलान ना करे। चीन की राजधानी बीजिंग में राष्ट्रपति सी जिनपिंग के साथ बैठक के बाद ट्रंप ने शुक्रवार को फॉक्स न्यूज में कहा, मैं नहीं चाहता कि कोई अलग होकर आजादी ले। वाशिंगटन लौटते समय विमान में ट्रंप ने पत्रकारों से कहा कि उन्होंने और राष्ट्रपति सी जिनपिंग ने ताइवान पर काफी बातचीत की। दूसरी ओर चीनी सरकारी मीडिया के मुताबिक बातचीत के दौरान सी जिनपिंग ने चेतावनी दी, ताइवान का मुद्दा चीन अमेरिका रिश्तों में सबसे अहम है। अगर इसे गलत तरीके से संभाला गया तो दोनों देशों में टकराव या संघर्ष हो सकता है। हालांकि ताइवान के राष्ट्रपति विलियम लाई पहले ही कह चुके हैं कि ताइवान को औपचारिक आजादी घोषित करने की जरूरत नहीं है, क्योंकि वो खुद को पहले से ही एक स्वतंत्र देश मानता है। अब मौसम। अगले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 28 से 30 डिग्री सेल्सियस और न्यूनतम तापमान 18 से 20 डिग्री सेल्सियस के बीच में रहने की संभावना है। पिछले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 29.4 डिग्री सेल्सियस और न्यूनतम तापमान 18.4 डिग्री सेल्सियस रहा। अंत में इस बुलेटिन के मुख्य समाचार एक बार फिर। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालयों की सैकड़ों रोपनी जमीन अतिक्रमित जमीन वापस लेकर उचित संरक्षण और आयमूलक कार्यों में उपयोग करने की महालेखा परीक्षक की सुझाव। पश्चिम एशिया संघर्ष रोकने के लिए अंतर्राष्ट्रीय समुदाय को सक्रिय होने की बात पर नेपाल ने दिया जोर और ताइवान को एक तरफा रूप से चीन से स्वतंत्रता की घोषणा न करने की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप की चेतावनी। रेडियो नेपाल से प्रसारित रात 10 बजे के हिंदी समाचार समाप्त हुए। रात 11 बजे आप सुनेंगे नेपाली में समाचार। नमस्कार, शुभरात्रि।
2: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल online.com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ मनोज खड्का। सानोदुम्मा भोजपुरमा जन्मिए हुर्की, राजधानी काठमाडौँमा उच्च शिक्षा लिए, थुप्रै अन्तर्राष्ट्रिय सङ्घ संस्थामा रहेर स्वदेश तथा विदेशमा विकास तथा मानवीय सहायताको क्षेत्रमा कार्यरत भई 25 वर्षभन्दा बढीको अनुभव सँगाल्नु भएको छ मनोज खड्काले। करिब 45 वर्ष अघि एउटै कक्षामा आफूभन्दा 2 वर्ष जेठा साथीहरूसँग 1.5 घण्टाको उकालो हिँडेर स्कुल पुग्ने गरेको र फर्केर तल गाउँतिर हेर्ने गरेको स्मरण अझै ताजा रहेको उहाँ बताउनुहुन्छ। 15 वर्षकै उमेरदेखि घर छोडेर पढाइ र त्यसपछि स्वदेश विदेशकै जागिरमा रमाउनु भएका खड्का विदेशको थप डिग्री लिने हुटुटीले पुग्नुभयो अमेरिका। राजधानीमा उच्च शिक्षा लिएपछि आफ्नै ग्रामीण परिवेशमै काम गर्नुभएका खड्का गीतकारका रूपमा सङ्गीत प्रेमीमाझ सुपरिचित हुनुहुन्छ। नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार 2082 पुरस्कृत खड्का प्रसिद्ध गायक गुलाम अली र अलीका 3 पुस्तासहित अरू ख्यातिप्राप्त कलाकारहरूद्वारा आफ्नो गीत रेकर्ड भएको क्षण गीतकारिताको जीवनमा अविस्मरणीय रहेको बताउनुहुन्छ। गैर आवासीय नेपाली संघ अमेरिकाको आर्थिक तथा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका खड्का विभिन्न नेपाली संघ संस्थाहरूमा समेत संलग्न हुनुहुन्छ। ग्रामीण विकास र वित्त व्यवस्थापनमा स्नातकोत्तर खड्का अमेरिकाबाट परियोजना व्यवस्थापनमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ उहाँ हाल वासिङटन DCमा रहेर अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न हुनुहुन्छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा सुनौ पेशागत जीवनसँगै सृजनाको क्षेत्रमा पनि उत्तिकै रमाउने मनोज खड्कासँगको अन्तरङ्ग कुराकानी। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। यहाँलाई कार्यक्रममा स्वागत छ।
5: धन्यवाद हजुर।
4: स्वदेश आउनु भएको छ, पछिल्लो पटकको स्वदेश बसाइ कस्तो रह्यो, सकिने लाग्यो भन्दै हुनुहुन्छ होइन?
5: म चाहिँ हरेक चोटि अब नेपाल आउँदाखेरि कहिले अब कामले पढाइको हिसाबले, कहिले गोष्ठी सेमिनार तालिम यस्ता हिसाबले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडेको 100 पटक भयो होला। 100 पटक फर्केर ल्यान्ड भएर पनि आइयो। हरेक पटक आउँदाखेरि एक किसिमको नयाँ खालको अनुभूति हुन्छ। त्यो प्लेन ठ्याक्रा कल्याण गर्दै गर्दादेखिको जुन अनुभूति हुन्छ, कति मान्छेले भन्छन् होइन यहाँ त पोल्युसन छ, बत्तीको के, पहिले पहिले त बत्तीको पनि समस्या हुन्थ्यो होइन, अब ट्रान्सपोर्टेसनको पनि चुनौती नै हुन्छ काठमाडौँमा आइसकेपछि, यो भनेको मेटेरियलिस्टिक कुराहरू भए, फिजिकल कुराहरू भए, त्यस्तो कुराले चाहिँ मलाई त्यति छुँदैन। भावनात्मक रूपमा चाहिँ एकदमै नजिक घर परिवारसँग काठमाडौँ टेक्ने बित्तिकै सबै आफन्त साथीभाइ छरछिमेकीसँग सँगै बसेर चाहिँ यहाँकै खाना खाने, यहाँकै गफ गर्ने, नेपाली भाषामा सबै कुरा गर्ने, जिस्किने, ठट्टिने गरेपछि छुट्टै खालको अनुभूति फिल हुन्छ।
4: हजुर, अब भावनात्मक कुरा भन्नुभयो होइन, अब अमेरिकाबाट नेपालका लागि प्लेन चढ्दै गर्दाखेरि सिँढीमा त्यो अनुभूति र यताबाट अमेरिका फर्काँदाखेरि प्लेन चढ्दै गर्दा त्यो बेलाको मनोभावना चाहिँ कस्तो हुन्छ?
5: अब अरूको कस्तो हुन्छ होइन, मेरो चाहिँ कस्तो हुन्छ भनेर भन्न सक्छु म, समय अनुसारको कुरा हुँदो रहेछ। अब टाढा भइसके पछाडि चाहिँ कहिले चाहिँ कामको सिलसिलामा ट्राभल गरेको छु, कहिले चाहिँ नितान्त व्यक्तिगत हिसाबले ट्राभल गर्छु, कहिले काहीँ पारिवारिक समस्याका कारणले, यहाँ मेरो बुवा आमाहरू हुनुहुन्थ्यो पहिला, अहिले हुनुहुन्न, उहाँहरूको स्वास्थ्यका कारणले पनि आउनु पर्थ्यो दौडेर, त्यसैले मिश्रित खालको अनुभूति हुन्छ। उताबाट हिँड्दा चाहिँ जहिले पनि एक किसिमको प्रायः जस्तो चाहिँ एक्साइटमेन्ट हुन्छ, कहिले पुगिएला भने जस्तो, एयरपोर्ट आएदेखिको अझ भनौँ एयरपोर्टभन्दा अगाडि अलिक घरबाट हिँड्ने बेलामा त्यो प्लेनतिर यसो आकाशतिर हेऱ्यो भने आकाशमा प्लेन उड्दै गरेको देखेदेखि चाहिँ कति बेर जाने होला भन्ने जस्तो एक्साइटमेन्ट हुन्छ। अनि यहाँबाट ल्यान्ड हुने बित्तिकै त्यसलाई चाहिँ झन् नयाँ खालको त्यो ऊर्जा आउँछ। फर्किने बेलामा चाहिँ प्राय जसो सधैँ परिवारसँग सँगै ट्राभल गरिएको होस् कि एक्लै ट्राभल गरिएको होस् कि एक वर्षपछि आउँछु होला भनेर ट्राभल गरिएको होस् कि अथवा चाहिँ कहिले फर्किन्छ भन्ने चाहिँ टुङ्गो नलागिरहेका ट्राभलहरू पनि हुन्छन्। सर्ट टर्म लङ टर्म जुनसुकै हालतमा पनि नेपालबाट जाँदाखेरि चाहिँ मन कता कता अमिलो भएको हो कि जस्तो महसुस हुन्छ।
4: हजुर, अब 15 वर्षदेखि अमेरिका हुनुहुन्छ, त्यहाँको जनजीवनमा समाहित भइसक्नु भएको छ, त्यहाँ चाहिँ यहाँको दिनचर्या कस्तो रहने गर्छ?
5: प्रश्नमा चाहिँ त्यहाँको दिनचर्याबाट पनि अभ्यस्त भइसक्नु भयो, त्यहाँको दैनन्दिन जिन्दगीसँग भन्नुभयो अभ्यस्त हुँदो रहेन रहेछ। किन अभ्यस्त हुँदो रहेन रहेछ भनेदेखि, अब त्यहाँ त घरबाट बाहिर निस्केर यसो नजिकै हिँड्नु पर्यो भने को भेटिन्छन् भन्दाखेरि सबै अङ्ग्रेजी बोल्ने मान्छे मात्रै भेटिन्छन्। हाई हाउ आर यु भन्नु पर्यो हरेकलाई, निच्चा हाँस्नु पर्यो, आफू कुन सुरमा छ के छ होइन, ऊ कुन सुरमा छ, ऊ पनि हेर्दाखेरि नचिने पनि निच्चा हाँस्छ, हाई हाउ आर यु, यति हो फेरि, गुड भन्यो फेरि उत्तर दिनेले, अनि फेरि हिँडिहाल्छ त्यो होइन। अब त्यस हिसाबले चाहिँ एउटा कृत्रिम हाँसो खुसी जस्तो देखाइरहने ठाउँ पनि हो त्यो होइन। त्यसैले अर्को पाटो के हो भनेदेखि, हामीलाई अब म अमेरिका गएको भनेको चाहिँ यहाँ चाहिँ मेरो प्रोडक्टिभ एज जुन थियो यङ एजको बेलाको, मेरो पढाइहरू सकेर करियरको हिसाबले जबको हिसाबले विभिन्न सङ्घ संस्थामा काम गरेर गएको हिसाबले चाहिँ के भयो भनेदेखि, मेरो सबै परिवेश चाहिँ यहाँसँग मिल्यो क्या, यहाँको भाषा त भइगयो एक नम्बर, यहाँको संस्कृति, यहाँका चाडपर्व, यहाँको म्युजिक नेपाली, अनि हामीलाई अङ्ग्रेजी म्युजिकहरूले कमै ध्यान खिच्थ्यो होइन त्यो जमानाका पर्यौँ, अनि त्यो सोसियल मिक्सअप भनेपछि अमेरिका भने त धेरै खालका मान्छेहरू पुगेको देश छ त्यो ठाउँ विशेष अनुसार, अनि त्यो मिक्सअप भनेको चाहिँ त्यहाँको प्रपर सङ्गीत अथवा पोलिटिकल सिस्टम, त्यहाँको हाउस सोसाइटी, ओल्लो घर र पल्लो घरको इन्टरेक्सन भनेको चाहिँ कम्प्लिटली डिफरेन्ट,
4: त्यो किसिमको जीवनशैली त त्यहाँ छँदैछ होइन। त्यसपछि यहाँको आफ्नो चाहिँ कस्तो हुने गर्छ समय
5: तालिमा
4: पिछेको हुनसक्छ होइन, जब गर्ने व्यावसायिक क्षेत्रका मान्छेहरूको होइन, यहाँको चाहिँ
5: मेरो अब दिनचर्या चाहिँ मेरो कामको प्रकृति कस्तो छ भनेदेखि, म चाहिँ यो अन्तर्राष्ट्रिय विकास र मानवीय सहायताको क्षेत्रमा काम गर्ने मान्छे हुँ। मेरो पेसा अथवा पृष्ठभूमि ब्याकग्राउन्ड भनेको चाहिँ यो इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्टहरू, सर्टिफाइड प्रोजेक्ट म्यानेजर हो इन्टरनेसनलले, त्यस्तो खालको छ मेरो जागिर। त्यो भनेको मैले केही चाहिँ अफिसमा गएर गर्ने काम पनि हुन्छ, केही म घरैबाट पनि गर्न सक्छु। अफिसमा जानु पर्यो भने बिहान उठ्ने बित्तिकै गयो आफ्नो अब ब्रेकफास्ट के हो,
4: हजुर
5: सरसफाई गऱ्यो हिँड्यो है, अनि दिनभरि चाहिँ कम्तीमा 8 घन्टा चाहिँ विशुद्ध त्यो अफिसमा बसेर कम्प्युटरमा, अनि धेरै जसो चाहिँ आधाभन्दा बढी समय मिटिङमा जान्छ। घरमा बस्दा पनि त्यसरी नै हो, 9 बजे चाहिँ कम्प्युटरको अगाडि बसिसक्नु पऱ्यो है, अनि मिटिङहरू सुरु हुन्छन्। लगभग त्यो 8 घन्टाको दौरानमा 5-6 मिटिङ गऱ्यो 45 मिनटका 1 घन्टाका, अनि कुन टिमले के गरिरहेछ अपडेट लियो, अनि कसलाई के भन्नुपर्छ, आफूले के काम असाइन गर्ने, कसले नेक्स्ट विक के गर्ने, को कहाँ के गरिरहेछ, आफ्नो टिमले कहाँ गएर सपोर्ट गर्छ, आफ्नो टिमलाई के सहयोग चाहिन्छ, हो यस्ता काम गर्दा गर्दै मेरो चाहिँ दिन जान्छ।
4: कहिले काहीँ फुर्सदको समय पनि हुन्छ होइन, अब सप्ताहन्त भनिन्छ नि, त्यस्तो समयमा फुर्सदको समयमा चाहिँ के गर्न रुचाउनुहुन्छ?
5: दुईवटा कुरा छ, के गर्न रुचाउँछु एउटा, अनि के गर्नुपर्छ भन्ने दुईवटा छ होइन। रुचाउने चाहिँ म साथीभाइसँग यसो गफगाफ गर्ने, सोसियल इन्टरेक्सन, अब कति जागिरसँग जोडिएका साथी के हुन्छन्, धेरै जसो चाहिँ हामी अब नेपालबाटै गएका साथीभाइहरू, उनीहरूसँगको चाहिँ सामिप्यता हुन्छ छुट्टीको दिनमा बढी। अनि साहित्य मेरो विधा पनि भएकोले गीत लेखनहरू पनि म गर्छु, र परिवारसँग यसो बस्ने, गफगाफ गर्ने भन्ने हुन्छ आइडियल्ली चाहिँ, तर व्यवहारिक चाहिँ सधैँ त्यो हुन्न। व्यवहारमा चाहिँ मेरा छोरीहरू छन् दुईवटा, अनि उनको एउटाको भलिबल परेको हुन्छ, अर्काको डान्स पर्छ, अनि त्यसबाट ल्यायो एउटालाई ल्यायो फेरि, अनि अर्कालाई लिएर कुद्यो, त्यसो कति बेर खाने के गर्ने ठ्याक्कै टाइम सम्झेको हुन्छ, घरमा कसले पकाइरहेको छ कि अथवा आफै घर पकाउनु पर्ने हो कि होइन। त्यसैले सप्ताहन्त चाहिँ धेरै जसो बिजीमा बित्छ केटाकेटीको एक्स्ट्रा एक्टिभिटीले गर्दाखेरि, अनि त्यसबिच पनि आफूलाई अलिकति आराम गर्ने समय चाहिँ र आफूलाई इन्ट्रेस्ट भएको विषय यो साहित्य साधनामा चाहिँ थोरै लाग्ने गर्छ।
4: हजुर, साहित्य साधनाको प्रसङ्ग आइहाल्यो होइन, अब एकजना गीतकारको रूपमा सुपरिचित व्यक्तित्व पनि हुनुहुन्छ होइन, यो सन्दर्भमा चाहिँ स्वदेशले कतिको तानिरहन्छ गीतकारिताको सन्दर्भमा?
5: गीतकारिताको सम्बन्धमा चाहिँ तान्छ। अब यसपटक म आएको पनि एउटा मुख्य माध्यम भनेको चाहिँ गीत हो, किनकि मैले अहिलेसम्म गीत यात्रामा म्युजिक इन्डस्ट्रीमा चाहिँ योगदान पुर्याएको हिसाबले चाहिँ मलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकारतर्फ दिने चाहिँ निर्णय भएको रहेछ राष्ट्रपतिज्यूबाट। त्यो शीतल निवासमा आयोजना भएको थियो, त्यहाँ गएर त्यो पुरस्कार लियो एउटा विशेष समारोहका बीच, त्यसले आनन्द अनुभूति गरेको छ। त्यो त्यो एउटा यात्रै त्यही शीर्षक भयो है। गत साल चाहिँ गुलाम अली खान जो हुनुहुन्छ पाकिस्तानी गजल सम्राट, उहाँको 3 पुस्तालाई नेपाल ल्याएर अनि उहाँलाई एकै स्टेजमा चाहिँ कार्यक्रम आयोजना गरेका थियौँ। मैले लेखेको एउटा गीत चाहिँ उहाँहरूको 3 पुस्ताले रेकर्ड गरिदिनु भएको थियो। उहाँहरूको जिन्दगीको नि पहिलो 3 पुस्ताले गाएको गीत अरे त्यो, त्यसैले त्यसका लागि पनि म संयोजन गर्ने यहाँ आउने गर्नु परेको थियो। गीती यो साङ्गीतिक क्षेत्रले मलाई तानिरहेको छ बेला बखतमा।
4: अलि अन्तरङ्गतिर प्रवेश गरौँ न, अब यहाँको जन्मथलो, स्कुली शिक्षा, बाल्य जीवनको परिवेश केही बताइदिनुहोस् न।
5: म जन्मेको चाहिँ भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका, अहिलेको साबिकको सानोदुम्मा गाविसमा हो। सामान्य परिवार, न्यून मध्यम स्तरीय भन्छ के र होइन, सामान्य खाना लाउन पुग्ने त्यस्तो परिवारमा हुर्किएको। 5 कक्षासम्मको प्राइमरी स्कुल घर नजिककै स्कुलमा भयो, अनि म चाहिँ अलिक छिटो पढेको, 4 वर्षको हुँदाखेरि 1 पढेको। अब त्यति बेला त फेरि हाम्रा पालामा त नर्सरी, केजी, युकेजी के भनेर थिएनन्,
4: सामान्यतया 6 पुगेपछि 1 पढिन्थ्यो,
5: 6 वर्ष भएपछि 1 पुगिन्थ्यो। अब म चाहिँ 4 हुँदाखेरि संयोगवश 1 जाने अवसर पाइछु, अनि सबभन्दा यङ स्टुडेन्ट होइन। अब 5 त त्यहाँ थियो, 5 चाहिँ अर्को ठाउँ बास्तिम गाविस माने डाँडा भन्छ, सानोदुम्माबाट उकालो ठाडो उकालो हिँडेर 2 घन्टा, अरूलाई 1.5 घन्टा फटाफट हिँड्ने मान्छेलाई, घरबाट मेरो दाइ र म 2 जान्थ्यौँ। अब म चाहिँ 10 वर्षको केटो हुँदो हुँ, 6 जाँदाखेरि 10 वर्षको चाहिँ बालकै भनौँ न, आमाले चाहिँ उठाउनुहुन्थ्यो बिहान, ए उठ न ढिला भइसक्यो छिटो भनेर, अनि त्यस पछाडि उठ्यो आँखा

0: चार वर्षको उमेरमा छ वर्षका अरू साथीहरूसँग स्कुल प्रवेश गर्नुभयो, केही छ त्यो स्मरण? त्यतिखेर अलिकति फरक महसुस भएको गरेको कुराहरू?
1: मलाई चाहिँ त्यो अब चार वर्षको त केही मलाई याद छैन, कता कता चाहिँ मेरो स्मृतिमा त्यो गोरुहरू कुदेको, दौडेको, जुधेको अलिअलि याद छ। अनि मेरो दिदीहरूले, आमाहरूले अनि मेरो काकी, उहाँ चाहिँ टिचर हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भनेदेखि, म गोरु जुधेको देख्दाखेरि असाध्यै डराउने अरे। त्यो स्कुलमा पनि गोरु जुधेको बाहिर भित्रबाट बाहिर देखियो भनेदेखि ढोका लगाइदियो भन्ने, अनि घरमा पनि त्यो तगारो खुल्लै छ भनेदेखि चाहिँ म सुत्न नसक्ने, तगारो बन्द गरिदियो किन गोरु आउन सक्छन् भन्ने डर लाग्थ्यो अरे मलाई। त्यसै त्यो
0: हजुर, अब बाल्य जीवनपछि अब यहाँले भोजपुर चाहिँ कहिले छोड्नुभयो र त्यसपछिको यहाँको शैक्षिक यात्रा चाहिँ कसरी अगाडि बढ्यो?
1: यस्तो भयो, 9 कक्षासम्म चाहिँ म बास्तेमको माने डाँडामा पढेँ, त्यस पछाडि यशोधरा मावि टक्सारमा, खास गरेर घर छोडेको भनेको 10 कक्षा पढेदेखि छोडेको। त्यसपछि आइकम पनि त्यही भोजपुरमा पढेँ, अनि म यहाँ काठमाडौँ आएर शङ्करदेवमा पढेँ भनेपछि भोजपुर छोडेको लगभग त्यही भएर देखियो। पछि कामको हिसाबले पनि म यहाँ एमबिए सकिएपछि चाहिँ भोजपुरमा गएर चाहिँ केही कामको हिसाबले बसेँ, त्यो प्रोफेसनल जर्नी भयो, अलिक डिफ्रेन्ट खालको भयो होइन। घर छोडेको भनेको चाहिँ लगभग 12-13 वर्षको उमेरदेखि, 9 कक्षादेखि हो, अनि राजधानी आउँदाखेरि चाहिँ म 16 वर्षको।
0: हजुर, अब राजधानीमा एकजना विद्यार्थी जीवन होइन, वृत्ति विकासका कुराहरू पनि भइराखेका हुन्छन् र पढाइ सँगसँगै चलिरहेको हुन्छ धेरै मानिसहरूको, राजधानी प्रवेश गरेकाहरूको। यहाँको चाहिँ कस्तो रह्यो विद्यार्थी जीवन,
1: कसरी विद्यार्थी जीवन बित्यो भन्नेमा चाहिँ सहज थिएन। राजधानी मात्रै होइन, भोजपुर सदरमुकाममा म आइकम पढेको 15 वर्षको हुँदाखेरि, 15-16 त्यहाँ थिएँ। त्यति बेला हामी अब घरबाट ल्याएको चामल, घरबाटै बोकेर ल्याएको गुन्द्रुक अनि मासको दाल अथवा के छ नि त्यो ल्याएर पकाएर खाने, त्यति बेला दाउरामा हामी पकाउँथ्यौँ विद्यार्थी हुँदाखेरि। दाउरा बाल्नै फुक्नै गाह्रो, बिहानभरि पढेर आयो अनि बिहान र बेलुकाको सामान्य गुजारा चलाए तिनै कुराहरूले, बाहिर गएर चाहिँ मिठो मसिनो किनेर ल्याउँ भनेर चाहिँ हामीसँग पहिलो नम्बरमा पैसा पनि हुन्थेन, दोस्रो पैसा हुँदा पनि हामी खर्च गर्नै नसक्ने त्यस्तो बानी हुन्थ्यो। अनि बाहिर निस्क्यो, त्यति बेलाको याद छ मलाई, त्यो समोसालाई हामी सिङ्गडा भन्थ्यौँ, सिङ्गडा खान मन लागेछ देखिन्छ, त्यो एउटा सिङ्गडाको 2 रुपियाँ कति पर्थ्यो, अनि खर्च गर्न नसक्ने, पैसै नहुने उस्तै परे, अनि त्यस्तो हुन्थ्यो त्यहाँ है। अब यहाँ काठमाडौँमा चाहिँ खास मेरो दाई चाहिँ अलिक अगाडि आउनु भएकोले दाईसँग बस्दा अलिक सहजता भयो, तर पनि विद्यार्थीको अक्सर गरेर जुन भोग्ने हुन्छ नि, समयमा त्यो नखाने, भोक भोकै बस्ने, भएर पनि स्रोत भएर पनि पहिलो नहुने, भएर पनि चाहिँ उपयोग गर्न नसक्ने अलिक दुःखपूर्ण नै हुन्छ। तर त्यो कठिन यात्रामा पढ्नेलाई चाहिँ हामी एकल उद्देश्य बनाएर लाग्थ्यौँ।
0: अब राजधानीमा शैक्षिक प्रगति चाहिँ कहाँसम्म भयो?
1: शैक्षिक प्रगति चाहिँ पहिलो चाहिँ मैले एमबिए गरेँ शङ्करदेवबाट लगातार पढेर, अनि त्यो पढिसके पछाडि चाहिँ मैले जागिर सुरु गरेँ, अनि जागिर सुरु गरेपछि फेरि अर्को यो ग्रामीण विकास विषयमा चाहिँ अर्को एमए गरेँ जागिर दौरानमा। त्यसैले राजधानीले धेरै कुरा दिएको छ।
0: अब विदेश जाने सोचाइ चाहिँ कसरी बन्यो यहाँको, त्यसपछि त्यसको पृष्ठभूमि चाहिँ केही बताइदिनुहोस् न।
1: खास चाहिँ म विभिन्न डेभलपमेन्ट सेक्टरकै जागिरहरू गर्थेँ है, प्लान इन्टरनेसनल अनि जिटिजेड, पहिले जिटिजेड भन्थ्यो, अहिले जिआइजेड भन्छ जर्मनको, अनि त्यस पछाडि अर्को डिएफआइडी संस्था, यिनीहरूमा चाहिँ म प्रोग्रेसिभ हिसाबले अगाडि बढ्दै गएँ। करियरको हिसाबले मैले 2-3 वर्षमा चाहिँ जम्प गर्दै माथिल्लो लेभलमा पुगेँ। अनि मलाई के महसुस भयो भनेदेखि, अझै माथिल्लो लेभलमा जाने हो भनेदेखि चाहिँ विदेशको एउटा डिग्री भयो भनेदेखि झन् सजिलो हुँदो रहेछ जस्तो महसुस भयो, किन आफूभन्दा माथिकासँग तुलना गर्न थोरै तिनो तुलना गर्न थालियो होइन, हेर्न थालियो, इन्सपायर हुन थालियो भनौँ न तुलनाभन्दा पनि। अनि त्यो प्रेरणा लिएर चाहिँ जानु पर्यो कि बेलायत कि क्यानाडा अमेरिका भन्दा भन्दै अमेरिका जाने अवसर मिल्यो। अनि मेरो प्राइमरी गोल चाहिँ पढ्न भनेरै गएको, 2 वर्ष पढ्यो अनि त्यसपछि फर्केर आएँ, आउँ अलिकति अझै माथि जाउँ भन्ने हिसाबले म खास गएको।
0: डिएफआइडी, अब जिआइजेड होइन, प्लान इन्टरनेसनल जस्ता संस्थाहरूमा यहाँले काम गर्नुभयो, अन्तर्राष्ट्रिय संस्थाहरूमा, राजधानी बाहिर गएर यी संस्थाहरूमा काम गर्नका लागि चाहिँ यहाँ आफूमा चाहिँ त्यस्तो के व्यक्तित्व थियो होला, र यी संस्थाहरूतिर संलग्न हुनुभयो अथवा आफ्नो रुचि नै थियो कि, कसरी प्रेरित हुनुभयो राजधानीबाट फेरि ग्रामीण क्षेत्रतिर काममा जानको लागि?
1: यो चाहिँ कस्तो भयो होला भने, त्यहाँ धेरै फ्याक्टरहरूले काम गर्यो होला जस्तो लाग्छ मलाई। पहिलो कुरा, कहिले पनि मैले लोकसेवा आयोग भन्ने तयारी पनि गरिनँ र दिइनँ पनि। पहिले नै अलिअलि चाहिँ मलाई यो परियोजना प्रोजेक्टहरूको काममा चाहिँ सन्तुष्टि पनि हुन्छ, मान्छेले कमाई पनि राम्रो गर्छन् अरे भन्ने सुनेको होइन।

0: अनि त्यो हिसाबले थोरै आकर्षण चाहिँ गर्यो होला. अब तर हामी त काम त जे आउँछ अगाडि त्यही गरिदिने हो नि त, होइन? यो गर्ने त्यो नगर्ने भन्ने कुरै भन हामी त
1: छनौट छैन,
0: छनौट छैन. मास्टर पाए मास्टर गरिदिने हो, अनि टिचर पाए त्यसो एकाउन्टेन्ट भए एकाउन्टेन्ट गरिदिने हो. किनकि सुरु सुरुमा हामीलाई टिचरै सबभन्दा ठुलो प्रेस्टिजियस पेसा थियो र छ पनि अहिले पनि. त्यो हुन पा हुन्थ्यो भन्ने थियो. अनि अकाउन्टिङको कुरा भयो, अनि हो यस्तै सिलसिलामा कताबाट जब भ्याकेन्सी देखेछु अनि एप्लाई गरेर छिर्न सकियो. तर त्यो छिर्नु चाहिँ ठुलो कुरो होइन. अब म जस्तै योग्यता भएको अझ म भन्दा दक्ष खालका मान्छे त धेरै छन् नि बजारमा, होइन? उहाँहरू पनि आएको हुन सक्थ्यो मेरो ठाउँमा. तर म छिरिसकेपछि काम गर्न थालिसकेपछि चाहिँ एउटा डिसिप्लिन अनि सिन्सियर भएर काम गर्ने, काम नै मेरो सबै थोक हो भन्ने, अफ ट्र्याक कहिले नलाग्ने, मेरो लत नै त्यो काम हो, कामले लाई नै मैले रेस्पेक्ट गर्नुपर्छ मान्छेलाई भन्दा पनि भन्ने हिसाबले एकदमै सिन्सियर भएर सधैँ केही न केही सिक्छु, नयाँ तरिकाले काम गर्छु, यति काम गर्ने भन्ने मलाई असाइन गरियो भने त्योभन्दा बढी गर्ने सधैँ, होइन?
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
3: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश.
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश.
3: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भोजपुर सानोदुम्बामा जन्मी हुर्की राजधानीको उच्च शिक्षा लिए विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा कार्यरत भई विगत 15 वर्षदेखि अमेरिकामा कर्मशील गीतकारका रूपमा सुपरिचित मनोज खड्कासँगको अन्तरङ्ग कुराकानी. स्वदेशको अनुभव र विदेशको अवसर र फरक अनुभव, वैभवशाली मुलुकमा नेपालीहरूको आत्मसन्तुष्टि चाहिँ कति, अमेरिकी ज्ञान र सिपबाट नेपालमा हुन सक्ने योगदान, दोस्रो पुस्ताका नेपालीलाई नेपाल र नेपाली संस्कारसँग जोड्ने प्रयास, स्वदेशमा नरहँदा र विदेशमा रहँदा गुमाएका र पाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्. अब अमेरिका गएपछि चुनौती र अवसर दुइटैको कुरा गरिन्छ, होइन? काम गरेको यहाँको पृष्ठभूमिले चाहिँ यहाँलाई कस्तो किसिमको सहयोग पुर्यायो भन्ने लाग्छ?
0: त्यो कामको पृष्ठभूमिले मलाई जागिर पाउनलाई चाहिँ काम गर्यो, सर्ट लिस्ट हुनलाई भनौँ न, प्रोफाइल तयार भयो मेरो त्यो पुरानो कामहरूले, यी कामहरू डिएफआइडी अघि मैले जे जे भने नि. त्यसपछि चाहिँ सार्कमा बसेर काम गरेँ, सार्क डेभलपमेन्ट फन्ड भुटानमा, यो 8 देशको कार्यक्रमहरू हेर्नु पर्थ्यो, त्यसमा असिस्टेन्ट डाइरेक्टर भएर काम गरेँ केही वर्ष. अनि यी सबै पृष्ठभूमिले चाहिँ मलाई अझ माथिल्लो तह भनेको के हो भन्दाखेरि अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहायता नियोग थियो, त्यसमा गएर चाहिँ काम गर्न पाएदेखि मेरो चाहिँ यो करियरको उच्चतम बिन्दु हो भन्ने महसुस भयो धेरै पछि. तर जुन अघि प्रश्न सोध्नुभयो नि, यिनै कामहरूले सहयोग गर्यो भन्दा अवश्य सहयोग गर्यो. त्यो जब पाउनलाई चाहिँ धेरै हदसम्म काम गर्यो, मान्छेलाई कन्फिडेन्स पनि भयो होला मलाई छान्ने मान्छेलाई मेरो प्रस्तुतिहरू र मेरो त्यो ब्याकअप प्रोफाइल देखेर. तर काम गर्नलाई चाहिँ थप मेहनत गर्नु पर्यो, कम्प्लिटली डिफरेन्ट कल्चर भयो नि त अमेरिकी कल्चरमा, त्यो पनि हेडक्वार्टर बसेर काम गर्ने. पहिलो कुरा भाषाको कुरा, अब इङ्ग्लिस त अब मलाई यति लामो समय काम गरेपछि बोल्थेँ, अझै पनि नेटिभ स्पिकर जुन हुन्छन् अमेरिकाको तिनले जस्तो त बोल्न सकिन्न नि, होइन? कति शब्दहरू चाहिँ एक्सेन्ट पनि हुन्छ. अनि कल्चर त्योभन्दा ठुलो कुरो, उनीहरूले बुझ्न त बुझ्छन् सबै कुरा, तर कल्चर पनि नहुने. मेरो टिममा सुरुमा काम गर्दा कस्तो भयो भन्नुहुन्छ भनेदेखि, हामी 8-9 जना थियौँ एउटा टिममा, होइन? यो अमेरिकी सरकारको सहायता नियोगको कुरा गर्दैछु, हेडक्वार्टरमा वासिङटन डिसीमा 8-9 जनाको टिम हुन्थ्यो, त्यसमध्ये 2 जना हामी एकैचोटि जोइन गरेछौँ. अनि त्यहाँ काम गर्दाखेरि चाहिँ कस्तो भयो भन्नुहुन्छ भने, चुपचाप लाग्ने मान्छे है, बोल्दै नबोल्ने, एक शब्द बोल्दैन, अनि आफूलाई चाहिँ मुख सकसकाउने है, कति बेर बोल्न पाइन्छ जस्तो लाग्ने, होइन? सोसियल हिसाबले. अनि अर्को कुरा चाहिँ, एक दिन चाहिँ मेरो सँगैको साथीले के गरिन् भनेदेखि, खाना खान जाउँ बाहिर भनेको रहेछ लन्चमा. उसले मलाई अब यसरी नै सँगसँगै हामी बसे जस्तै गरेर त्यो सानो क्युबिकल भनौँ न, लो पार्टिसन गरेर, अनि उसले मलाई यत्तिकै भन्दाखेरि, खाना खान जाने होइन भन्दा हुने पर्नेमा, कम्प्युटरबाट त्यो टिम मेसेज गर्ने जुन हुन्छ, मेसेज गरेर हामी आज लन्च खान सँगै जाने होइन भनेर लेख्यो. त्यो भनेपछि चाहिँ मेरो चाहिँ छक्कै पर्ने, बाफ, यो भनेको कल्चर होइन, बोल्नै नबोलिकन इसारै इसारामा गर्नुपर्ने रहेछ छ महिना जस्तो चाहिँ अलिकति लागु त्यो एउटा इक्जाम्पल भनेको मैले सहज थिएन तर सिन्सियर तरिकाले आफ्ना कामहरू गर्ने भनेभन्दा बढी गर्ने अनि त्यो कामै मेरो सबै कुरा हो भनेर निरन्तर एफोर्ट लाएर सिकाइमूलक खालको मेरो चरित्र भएकोले गर्दाखेरि चाहिँ अलिक अगाडि बढ्नलाई मद्दत गर्यो स्टेबल पनि भयो अनि
3: हजुर स्वदेशमा पनि काम गर्नुभयो विदेशमा पनि त्यस्तै त्यस्तै प्रकृतिको काम गर्नुभयो अहिले त्यहाँ काम गरिरहँदा चाहिँ यता आफ्नो देशको चाहिँ काम गराएको अवस्था जुन हुन्थ्यो नि त्यो सम्झिँदाखेरि केही मिस गरे जस्तो लाग्छ
0: काम गरेको अवस्था मिस गरे जस्तो लाग्छ लाग्छ के भने हामी नेपालमा बसेर काम गर्दा धेर गफ लडाउँथ्यौँ जस्तो लाग्छ होइन अब डेभलपमेन्ट खालकै कामहरू पनि मान्छे तुलनात्मक रूपमा सरकारी कामभन्दा प्राइभेट सेक्टरमा अथवा अरू डेभलपमेन्ट सेक्टरका कामहरू चाहिँ अलिक बढी हुन्छन् भन्ने खालको एउटा जनमानसको बुझाइ थियो नि होइन अब हामी चाहिँ प्राइभेट सेक्टर अथवा यो डेभलपमेन्ट सेक्टरमै म भएकोले पनि मैले जसरी काम गर्थेँ त्यो विदेशमा गएर काम गर्नु परेपछि मैले त एक तिहाई पनि काम गर्दो रहेछु त्यो नेपालमा बस्दा जस्तो लाग्थ्यो क्या यति लेड ब्याक खालको काम क्या भनेको मस्तराम खालको क्या ठुलो प्रेसर नलिकन त्यो भनेको चाहिँ काम चाहिँ हुन्थ्यो प्रोडक्टिभ कामै हो भइ नै रहेछ तर त्यो त्यहाँको लाइफ स्टाइलले एकदमै फास्ट क्या अनि सबै डेड लाइन दिएर यो यति बजे लन्चभित्रमा यो सक्न सकिन्छ कि सकिँदैन भनेर मभन्दा माथिकोले लेख्छ मभन्दा मुनिकोलाई पनि मैले त्यसरी नै इन्स्ट्रक्सन दिन्छु कि यो भरे अफिस सकिँदा सिओबी भने चाहिँ क्लोज अफ बिजनेसभित्र चाहिँ दिएर बुझाएर मात्रै जाऊ है भनेको हुन्छ त्यसैले त्यो कल्चर जुन छ नि फास्ट पेस लाइफ नेपाल मात्रै होइन अरू देश पनि छन् जहाँ चाहिँ स्लो पेस हुन्छ त्यो चाहिँ धेरै फरक छ
3: अब अमेरिकामा धेरै नै नेपालीहरू भइसके अहिले त भनिन्छ होइन दोस्रो पुस्ताका नेपालीहरू पनि छन् खासमा नेपालीहरूका लागि अमेरिका चाहिँ के हो जस्तो लाग्छ यहाँलाई
0: नेपालीहरूका लागि एउटा अब जसरी बुझ्यो त्यस्तै हो नेपाली नै अरू देशका लागि विद्यार्थीका लागि त्यो एउटा सुनौलो अवसरको मुलुक हो गएर विश्वस्तरीय शिक्षा लिएर आउन सके बिजनेस गर्ने मान्छेहरूका लागि बिजनेस ग्रोथ गर्ने ठुलो अवसर हो अब कोही फ्यामिलीहरूलाई चाहिँ शिक्षा स्वास्थ्य जस्ता कुराहरू प्रायोरिटीमा छन् भने औषधि उपचार नेपालमा हुन नसकेका औषधि उपचारहरू गर्ने थलो भयो होइन अहिले डेस्टिनेसन नै भयो टुरिज्मको हिसाबले कुरा गर्ने हो भने पनि त्यस्तै व्यापक रूपमा जुन ठाउँमा गयो त्यतै हेर्न सकिने मनमोहक कुराहरू छ
3: हजुर
0: ग्रोथको हिसाबले असाध्यै धेरै छ एक्सपोजर पाउने त्यसैले यो आँखा बन्द गरेको मान्छेले हात्ती समाए जस्तै हो अमेरिका भनेको जस्तो लाग्छ
3: हजुर अब अवसरहरू छन् भनिन्छ चुनौती पनि छन् भनिन्छ होइन यहाँको देखाइमा यहाँको बुझाइमा त्यहाँ आप्रवासीहरूको सन्तुष्टिको पन चाहिँ उनीहरूको अनुहारमा कसरी पढ्न सकिन्छ कस्तो देखिन्छ
0: मेरो बुझाइमा यो एकदमै महत्त्वपूर्ण प्रश्न हो यो कुरा चाहिँ फिजिकल मेटेरियलिस्टिक लाइफभन्दा पनि मोर इमोसनल स्पिरिचुअल अनि प्र्याक्टिकल लाइफको पोइन्ट अफ भ्यूबाट भन्दाखेरि चाहिँ लामो समय नेपालमा जन्मी हुर्की बसी यहाँकै माटोमा खेली हुर्किएर गइसकेको मान्छेलाई चाहिँ भावनात्मक रूपमा चाहिँ अलिकति तडपिएको जिन्दगी जस्तो लाग्छ म अमेरिका चाहे त्यो एकदमै स्ट्रगल गर्ने फिजिकल्ली इन्टेन्स लेबर इन्टेन्सिभ खालको काम गरेका मान्छे हुन् अथवा प्रोफेसनल्ली हाइली क्वालिफाइड रेपुटेड बिजनेस प्रोफेसनमा भएका मान्छे हुन् तिनलाई चाहिँ आफ्नोपनको अभाव चाहिँ सधैँ हुन्छ त्यस्तो महसुस गर्छु म अरूको हेर्दाखेरि अनि हो सबैको मुखमा चाहिँ धेरै मान्छेको उसमा मुखबाट के सुनिन्छ भने नेपाल जान पाप हो नेपालमा गएर बस्न पाप हो भन्ने हुन्छ अब विभिन्न फ्याक्टरहरूले काम गरिरहेको होला त्यो एउटा असन्तुष्टिको रिफ्लेक्सन चाहिँ पाइन्छ
3: हजुर अब विभिन्न प्राज्ञ क्षेत्रका व्यक्तित्वहरू पनि स्वदेश फर्कने मनसाय चाहिँ उहाँहरूमा पनि पाइन्छ कतिपय त फर्किराख्नु पनि भएको छ त्यहाँ शिक्षित भएको एउटा नेपालीले स्वदेशमा आएपछि स्वदेशलाई दिन सक्ने योगदानहरू चाहिँ के हुन सक्ला जस्तो लाग्छ यहाँलाई सम्भावनाहरू
0: विदेशमा बस्ने विदेशीका नेपालीहरू भनौँ ती सिटिजन हुन् अथवा नहुन्
3: हजुर
0: विदेशमा बसिरहेको मान्छे यहाँ आफ्नो देशमा फर्कियो भनेदेखि चाहिँ अब बिजनेसको हिसाबले एकदमै अग्रभागमा पुगेका मान्छे छन् उनले क्यापिटल ल्याउँछन् पुँजी ल्याउने भयो स्वाभाविक रूपमा र यहाँ इन्भेस्टमेन्ट लगानी गर्छन् होइन अब प्रोफेसनको हिसाबले उच्चतम तहमा पुगेका मान्छेहरू जो छन् अघि मैले आफ्नै एक्जाम्पल दिँदाखेरि म प्रोजेक्ट म्यानेजमेन्टको इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजर हुँ नेपालमा त्यस्तो खालको मान्छेहरू कम छन् हामीसँग इन्टरनेसनल्ली सर्टिफाइड प्रोजेक्ट म्यानेजरहरू पनि तयार छैनन् अनि हाम्रा आयोजनाहरू जहिले ढिला हुने जहिले कम गुणस्तरीय काम हुने हुन्छ अनि कतिपय प्रोफेसरहरू छन् त्यो प्रोफेसरहरूले उहाँका हजारौँ लाखौँ मान्छेलाई आफ्नो ज्ञान सिप बाँडेका छन् नेपाली हो उहाँहरू अनि यहाँ आएर भिजिटिङ प्रोफेसरको रूपमा काम गरिदिएदेखि अथवा यहाँको विद्यार्थीहरूलाई आएर चाहिँ सिकाइदिएदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा हुन्थ्यो, शिक्षाको गुणस्तर बढ्थ्यो। अनि यी जुन सिप छ, पुँजी सँगसँगै सिप अनि प्रविधि अनि यो इन्टरनेसनल नेटवर्क र जुन अन्तर्राष्ट्रिय स्तरमा इन्फ्लुएन्स गर्न सक्ने हाम्रो जनशक्ति तयार भएको छ, त्यसलाई नेपालमा ल्याएर चाहिँ विविध क्षेत्रमा प्रयोग गर्न सक्छ नेपालले।
3: हजुर, अब एनआरएनएको प्रसङ्गतिर जाउँ न। यहाँ पनि एनआरएनएसँग कुनै न कुनै रूपमा संलग्न हुनुहुन्छ, सम्बद्ध हुनुहुन्छ। एनआरएनएको भूमिका चाहिँ अब दोस्रो पुस्ताका नेपालीहरूलाई स्वदेशसँग, नेपाली माटोसँग, नेपाली संस्कृतिसँग जोडिराख्ने छ भनिन्छ, होइन? यस सम्बन्धी ती दोस्रो पुस्ताका लागि भइरहेका कामहरू चाहिँ यहाँले के देख्नुभएको छ?
0: अब दोस्रो पुस्ता भनेको खास के हो भनेदेखि, कि अमेरिकामा जन्मेर हुर्केका भए, कि सानो केटाकेटी हुँदाखेरि अमेरिका अथवा विदेश गएको भनौँ न, अमेरिका मात्रै नभनौँ, संसारभर छरिएर रहेका नेपालभन्दा बाहेक, त्यस्ता केटाकेटीहरूको त्यो त्यो जुन चाहिँ यङ पपुलेसन छ, उनीहरूमा चाहिँ अब कति कुरा चाहिँ प्यारेन्टहुडले पनि फरक पार्छ। हामीले कसरी प्यारेन्टिङ गर्ने, सही गाइडेन्स कतिको दिने आफ्नो बाल बालिकालाई भन्ने, तर अधिकांश ठाउँमा चाहिँ, चाहे त्यो बेलायतमा होस् अथवा अमेरिका, अस्ट्रेलिया, जतासुकै मुलुकमा, खाडी मुलुकमा पनि कति देखिएको छ भनेदेखि, नेपाली भाषाका कक्षाहरू सञ्चालन गर्ने, त्यहाँको पब्लिक स्कुलमा होइन कि, छुट्टै अनौपचारिक हिसाबले चाहिँ सामान्य नेपाली भाषा लेख्न र बोल्न सक्ने बनाउने खालका अभियान तीव्र गतिमा छन्। भाषै भएन भनेदेखि चाहिँ सबै कुरा मेटियो। अनि त्यो हिसाबले केटाकेटीलाई भाषाबाट कनेक्ट गराएर अनि कल्चर सिकाउने अनि नेपालमा पनि अवसर छ है भनेर चाहिँ बिस्तारी उनको ब्रेनमा दिन सक्यो भनेदेखि चाहिँ, अनि नेपालसँग चाहिँ जस्तै नेपालको पनि यहाँ पुल गर्ने माध्यम हुनु पर्यो। नेपाली सरकारले अहिले त बनाइरहेछ है कतिपय पोलिसीहरू, रिटर्न गराउने, मान्छेहरूलाई ल्याउने फिर्ता, ब्रेन जुन ड्रेन भन्थ्यो पहिले त्यसलाई चाहिँ ब्रेन गेन अथवा अझ ब्रेन डिपोजिट भनौँ, अहिले चाहिँ ब्रेन डिपोजिट भएको छ। ब्रेन डिपोजिट भनेको चाहिँ यो बढी इन्टेलेक्चुअल हिसाबले बोलिने शब्द भयो होइन, ज्ञान गुणको कुराहरू भयो। त्यो सँगसँगै चाहिँ इकोनोमिक इन्ट्रेस्टको लागि उनीहरूको पुँजीहरू पनि ल्याउने र ग्लोबल जुन इन्फ्लुएन्स छ, यी तिनटै कुरालाई कम्बाइन गरेर यहाँ ल्यायो भनेदेखि, पहिलो पुस्ता चाहिँ भावनात्मक रूपमा बढी कनेक्टेड छ, सहज रूपमा आउन सक्छ, भिजेको छ नि त यहाँ होइन। त्यो दोस्रो पुस्तालाई त्यो आऊ है यतै, अब यतै बस्नुपर्छ भनेर बहकाउनु भन्दा पनि, यहाँ नेपालमा आयो भने पनि अवसर छ भनेर चाहिँ ल्याउन सकिन्छ त्यो दोस्रो पुस्तालाई पनि। त्यो मात्रै होइन, यहाँबाट दैनिक रूपमा चाहिँ विद्यार्थीको रूपमा पढ्न जाने अझै छन् नि त विदेश, उनलाई पनि तिमी जाऊ तर पढिसकेपछि आफ्नै ठाउँ फर्क, यहीँ गरौँ सबै भएर भन्ने एउटा भावना बनाएर चाहिँ यहाँ फर्किएपछि चाहिँ यस्तो खालको कुराहरू चाहिँ हामी गर्न सक्छौँ भनेर यहाँको सरकारले पनि त्यो अनुसार प्लान गरेर गर्दाखेरि चाहिँ उताको फ्याक्टर पनि हुन्छ, स्ट्रङ हुन्छ, त्यस पछाडि नेपाली फ्याक्टर पनि ले काम गर्छ सरकारी पोलिसीहरूले। अनि अब आउँदो म चाहिँ 2-4 वर्षमा त धेरै राम्रो सुनौलो दिनहरू आउँदैछन् कि भन्ने जस्तो लाग्दैछ।
3: अब अलिकति प्रसङ्ग बदलौँ, अब विदेशमा रहँदा यहाँले पाएका र स्वदेशमा नरहँदा गुमाएका कुराहरू केही सम्झनुहुन्छ? केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ होइन?
0: पहिले के गुमाएबाटै भनौँ कि, सबभन्दा ठुलो कुरा त आफ्नोपन गुमाइयो, लामो समय चाहिँ ग्याप भयो। कतिपय मेरा साथीहरू, आफन्त, नाता गोताको मान्छेहरूसँग चाहिँ कनेक्ट हुन सकिएन, चाहे र पनि त्यो लेभलमा नजिक हुन सकिएन, आफ्नो परिवारसँग नजिक हुन सकिएन, भलै बोलियो होला फोनमा अथवा इन्टरनेट माध्यम युज गरेर, तर सँगै बस्दाको माहौल जुन हुन्थ्यो परिवारलाई, त्योभन्दा पनि आमा बुवाहरूलाई, त्यो चाहिँ ठुलो मिस भएको मोमेन्ट हो होइन। त्यो गर्न सकिएन, सँगै भएको भए अलि बढी हुन्थ्यो कि भन्ने छ। अब यो कतिपय कुरा व्यवहारिक हिसाबले पनि सोच्नु पर्यो, इमोसनल भएर मात्रै पनि भएन होइन। जाँदाखेरि चाहिँ मैले चाहिँ के पाएँ, अब व्यक्तिहरूले आफ्नो आफ्नो जिन्दगीमा फरक तरिकाले लागु हुन्छ, मैले चाहिँ अब अन्तर्राष्ट्रिय स्तरको एउटा शिक्षा पाएँ, त्यहाँको प्रोजेक्ट म्यानेजमेन्टमा एमबिए गरेँ, त्यस पछाडि अमेरिकी सरकारको एउटा उच्च तहमा पनि पुगेर एक समय सिनियर एडभाइजरको रूपमा, वरिष्ठ सल्लाहकारको रूपमा पपनि काम गर्ने अवसर पाएँ, 8-10 वर्ष त्यो गरियो। अनि यी यस्तो प्रोफाइल चाहिँ म नेपालै बसेको भए चाहिँ त यो गर्न सक्दिनँ थिएँ नि होइन। अब केटाकेटी पढिरहेछन् अमेरिकामा भन्ने चाहिँ त्यो ठुलो कुरा लाग्दैन, म अमेरिकन पढ्ने कुरा यहीँ पढेका भए पनि हुन्थे, हामी गाउँकै धुले स्कुलमा पढेर पनि गरी खाइराखेका छौँ सामान्य, त्यसैले अलिकति मिश्रित छ, इन्डिभिजुअलमा लागु होला यो कुरा चाहिँ।
3: विदेश जानु, धेरै पढ्नु, सामग्रीहरू जुटाउनु र सुविधामय जीवन बिताउनु चाहिँ एउटा जीवनको लक्ष्य हो भने चाहिँ विदेश गएपछि मात्रै सबै कुरा पाइन्छ र व्यक्तित्व पनि बन्छ र सफल जीवन पनि हुन्छ भन्ने खालको एक प्रकारको धारणा हाम्रोमा देखिन्छ नि। वास्तवमा सफल जीवन चाहिँ कस्तो हो र कस्तो जीवनलाई चाहिँ सफल जीवन भन्न सकिन्छ होला यहाँको आफ्नै अनुभवबाट?
0: होइन, यो लास्टमा जोड्नु भयो मलाई खुसी लाग्यो। मेरो आफ्नै अनुभवबाट मात्रै भन्न सक्छु यो कुरा, किनकि त्यहाँ यो देयर इज नो युनिफाइड डेफिनिसन, सफल जीवन के जीवन हो भन्ने कहीँ पनि लेखेको छैन। मेरो अनुभवबाट भन्दाखेरि चाहिँ नेपालमा बस कि विदेश जाऊ कि, अब यो त ग्लोबल भिलेजको कुरा छ अहिले, होइन, जहाँसुकै बसे पनि सिप सिक, मेहनत गर, अध्ययन, शिक्षा चाहिँ महत्त्वपूर्ण फ्याक्टर हो। एउटा बेसिक कुरा, इन्भेस्टमेन्ट चाहिँ शिक्षामा गर्नु पर्यो, मान्छेले समयको लगानी, मेहनत गर्नु पर्यो, उच्च स्तरीय शिक्षा जहाँ जे उपलब्ध छ त्यो लिन सक्यो भनेदेखि सबभन्दा राम्रो। अनि त्यस पछाडि हामीले जति पनि गर्छौँ त्यो गरेको चाहिँ आफ्नो भूमिमा केही न केही सानो तिनो योगदान गर्न सक्यो भनेदेखि चाहिँ सन्तुष्टि हुन्छ होला जस्तो लाग्छ। सन्तुष्ट हुनु चाहिँ सुखी हुनु हो। अब खुसी पनि हुन्छ है, खुसी र सुखमा चाहिँ मेरो डेफिनिसन चाहिँ फरक छ, मेरो बुझाइ। अब खुसी चाहिँ तपाईँको छिनछिनका सानातिना कुराहरूले पनि खुसी बनाउँछ। हाम्रो भेट भयो नि अहिले, यसले नि मलाई असाध्यै खुसी बनाएको छ। यो खुसी सधैँभरि लामो समय रहन्छ भन्ने छैन। यही खुसीलाई चाहिँ मैले सुखमा बदल्न सकेँ भनेदेखि चाहिँ महत्त्वपूर्ण भयो। त्यसैले विदेशमा बसेका कुराहरूलाई पनि हामीले जति सिप सिक्यौँ, जति पुँजी आर्जन गऱ्यौँ, जति नेटवर्क बनायौँ, जति इन्भेस्टमेन्टका दायराहरू फराकिलो पार्यौँ, अनि आफ्नै देशमा आएर केही गऱ्यौँ, यहीँको कल्चर, माटो सुहाउँदो काम कुरा, केही सानोतिनो रोजगारी भए पनि दुई चारजनालाई एक्स्ट्रा रोजगारी सिर्जना गर्न सकियो भनेदेखि चाहिँ जीवनको लक्ष्य पुरा भयो कि जस्तो लाग्छ। जिन्दगी भनेको छोटो हो नि है,
3: हजुर,
0: हामीले 70, 80, 90 जति वर्ष बाँच्ने परिकल्पना गरे पनि जिन्दगी छोटो हो। त्यो अमेरिकामै बस्ने मान्छे पनि 1000 वर्ष बाँच्नेवाला छैन, त्यसले पनि जानै पर्छ एक दिन। त्यो तातो पानी, चिसो पानी, गाडी लग्जरी चढो भन्दैमा त्यस्तो केही हुनेवाला होइन। त्यो मान्छेले उमेर गए अनुसार चाहिँ महसुस गर्दै जाने कुरा हो। मेरो चाहिँ अलिक कम उमेरमै महसुस भएको कुरा हो, बिस्तारै बिस्तारै यो महसुस भएको कुरालाई चाहिँ लागू गर्न सक्छु जस्तो लाग्दैछ।
3: जीवनमा सन्तुष्टि महत्त्वपूर्ण कुरा,
0: सन्तुष्टि हुनु चाहिँ जहाँ जस्तो अवस्थामा छौँ, पाखा पर्वतमा हामी जन्मेर त्यहीँ हुर्केका, अझै पनि बाख्रा गोठालो गइरहेका मान्छे साथीभाइहरू, यङ जेनेरेसन छ नि, त्यो पनि आफ्नै हिसाबमा सन्तुष्ट छ। कहिलेकाहीँ धेर सूचना हुनु पनि घातक हुन्छ, अनि हामीलाई टेक्नोलोजीले पनि मिसलिड गरिदिन्छ। कहिलेकाहीँ अनेक खालका सूचनाहरू आउँछन् है, धेरै महत्त्वकांक्षी नभई सानोतिनो जीवन गुजारा अनिवार्य भयो, शिक्षा स्वास्थ्य भनेको बेसिक कुरा भए, त्यति पुरा भएर एउटा सामान्य जीवनयापन गर्न सक्ने भयो भनेदेखि स्वदेशमा बस्नु भनेको एकदमै राम्रो हो।
3: अब अन्तमा यो कार्यक्रमलाई केही साङ्गीतिक बनाउने प्रयास पनि छ। अब यहाँलाई मनपर्ने, यहाँले गुनगुनाउने गर्नुभएको अथवा प्रेरणास्पद लाग्ने त्यस्तो कुनै गीत एउटा सम्झिदिनुहोस् न, अनि हामी त्योसँगै बिदा हुन्छौँ। हुन त यहाँ आफै गीतकार पनि हुनुहुन्छ, यहाँकै गीत पनि कुनै एउटा सम्झिदिनुहोस् न।
0: मेरो यहीसँग यो घरदेश परदेशसँगै मिल्ने खालको एउटा गीत पनि छ, मेरो एउटा गुलाम अलीले गाउनु भएको गीत छ, त्यो चाहिँ बढी रोमान्टिक खालको, उहाँको 3 जेनेरेसनले गाउनु भएको छ है, गजल उनकै गीत, उनकै कथा, उनकै लेख्छु साथी भन्ने एउटा गजल छ। अब अर्को चाहिँ रामकृष्ण ढकालले गाउनु भएको छ एउटा गीत, त्यो गीत भनेको चाहिँ गाउँघरले सोध्यो परदेशीलाई, यो चाहिँ एकदमै मन पनि पर्छ, यो सान्दर्भिक पनि होला होइन।
3: हजुर, स्वदेश आउनुभएका बेला स्टुडियोसम्म आएर आफ्ना स्वदेश विदेशका अनुभव राखिदिनु भयो, यहाँप्रति आभार व्यक्त गर्दछु।
0: धेरै धेरै धन्यवाद सर, यसरी बोलाइदिनु भयो। रेडियो नेपाल भनेको सबैको एउटा ड्रिम डेस्टिनेसन हो, त्यस्तो ठाउँमा आएर भित्र बसेर स्टुडियोमा यसरी भलाकुसारी गरेर आम श्रोताहरूसम्म हाम्रा कुराहरू राख्न पाइयो है, रेडियो नेपाल परिवारलाई आभार व्यक्त गर्दछु।

आजको कार्यक्रममा प्रस्तुत गऱ्यौँ विगत करिब 15 वर्षदेखि अमेरिकामा रहँदै आउनुभएका गीतकारका रूपमा सुपरिचित भोजपुरका मनोज खड्कासँगको कुराकानी। कार्यक्रम कस्तो रह्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्भ बज्राचार्यसहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
5: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
4: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
5: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
4: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
5: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
4: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: यस बेला रातिको 11 बज्न लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्ग मिटर भोगाधिकार, 9,99,000 वर्ग मिटर समेत र अन्य 6,53,000 वर्ग मिटर समेत 1,47,84,000 वर्ग मिटर जग्गा अतिक्रमित भएको जनाएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गामध्ये 300 बिघा जग्गा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न वडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13.3 जग्गामध्ये 652 रोपनीभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनले देखाएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम सुरु भएको छ। सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्यविभाजन नियमावली मार्फत साबिकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइपरेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 मूल्यभन्दा बढी उपकरण प्रयोगविहीन रहेको उल्लेख गरेको छ। यस्तै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 7 पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा आउने मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। बाँकेमा भूमिहीन दलित तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व सङ्कलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जग्गाधनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,000 भन्दा बढी राजस्व सङ्कलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घनश्याम खनालले बताउनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको छ। र कास्कीका साथ उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालु आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग, होटेल, रेस्टुरेन्ट र बजार अनुगमन गर्दै 7 उद्योग तथा व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रामक दाबी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। यस्तै कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 खाद्य बजार, 12 दाना बजार, 71 होटल तथा रेस्टुरेन्ट, 208 खाद्य उद्योग र 68 संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। रेडियो नेपालबाट राति 11 समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त, अहिले प्रसारित राति 11 यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी दुर्गा श्रेष्ठ अनि म उद्घोषक बलराम कोइरालालाई पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: सुन सुन इमानदार हस्बेन्ड सबलाई चाहिन्छ यहाँ, तर सुन मेरो
1: तिम्रो
0: सुन यो जुन कुरा छ म सल्टाइहाल्छु पछि म
1: अहिले मेरो केही पनि कुरा सुन्न छैन। जुन दिन तिमी इमानदार भएर आउँछ त्यो दिन आऊ तिमी मेरो अगाडि।
0: रञ्जिता।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: love story.
1: बल्ल केटो लाइनमा आयो.
2: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज. राष्ट्रिय रेडियो, राष्ट्रको संचार.

स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन हो, वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। यसलाई सम्हालेर राख्नुपर्छ। यसै आदर्श भनाइसँगै आज पनि यो शुक्रबार र यो समयको सदुपयोग गर्दै रेडियो नेपालको प्रसारणमा प्रस्तुति आदर्श जीवनसँगै नवीन दाहाल आएको छु। प्रस्तुतिमा स्वागत छ यहाँहरूलाई। मानवीय जीवनलाई विविध विषय सन्दर्भ अनुसारका उत्प्रेरणा आवश्यकता पर्दछ। समय परिस्थिति अनुसारका विविध समस्या तथा झन्झटहरूमा हामी पर्ने गरेका हुन्छौँ र त्यस अवस्थाबाट बाहिर निस्किनका लागि कसैको उत्प्रेरणा, प्रोत्साहन, सुझाव, सल्लाहले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यस्तै उत्प्रेरणा प्रस्तुत गर्न सकौँ भनी हामी पनि प्रयासरत छौँ। यसैले आज पनि सहकर्मी दुर्गा अधिकारीले एउटा छोटो कथा मार्फत महत्त्वपूर्ण सन्देश उत्प्रेरणा प्रदान गर्नुहुनेछ। अनि सहकर्मी रमा ढुङ्गानाले आज हामीलाई सफलता प्राप्तिका लागि के गर्न सक्छौँ भनी छोटो प्रस्तुति सहितको सन्दर्भ प्रदान गर्नुहुनेछ। र आज पनि सधैँ जस्तै एउटा प्रेरणादायी गीतलाई अंश अंश प्रस्तुतिमा हामी सुन्छौँ। हामी मात्रै करिब 15 मिनट समय अवधिभित्र रहन्छौँ। छोटो समय अवधिलाई पनि हामी सान्दर्भिक र उपयोगी बनाउने प्रयास गर्छौँ। यसर्थ यो समय अवधिभर हामी सँगै बसौँ भन्ने अनुरोध सहित अब आज प्रस्तुत गरिने गीतको प्रथम अंश सुन्छौँ। आज हामी मधु छेत्रीको स्वरमा प्रस्तुत गीत सुन्छौँ, भीम विरागको गीत रचना तथा सङ्गीतमा।

0: जीवनको अर्को अंश प्रस्तुति केही बेर पछि हामी सुन्छौँ। अहिले हामी आदर्श जीवनको प्रस्तुतिमा छौँ। नियमित प्रस्तुतिका रूपमा हामी सन्देशमूलक प्रेरणादायी कथा सुन्दै आइरहेका छौँ। आज पनि सहकर्मी दुर्गा अधिकारीले महत्त्वपूर्ण सन्देश प्रेरणा प्रदान गर्ने कथा सुनाउने क्रममा हुनुहुन्छ।
1: एकजना व्यक्ति निकै समृद्ध थिए, तर उनलाई एकपटक निकै ठूलो विपत्ति आइलाग्यो। उनी दुखी भए। त्यसपछि उनी महात्मा कहाँमा पुगे र आफ्ना गुनासोहरू पोख्न थाले। महात्माले उनको समस्या ध्यानपूर्वक सुन्नुभयो अनि उपाय बताउँदै बताउँदै भन्नुभयो, हेर तिमी यसो गर, तिमी यहाँबाट जाऊ अनि संसारमा सबैभन्दा जो व्यक्ति खुसी छ उसको लुगा लिएर आऊ। महात्माको निर्देशन पाएर ती व्यक्ति त्यहाँबाट हिँडे। उनी गाउँ घर सहर सबैतिर खुसी मानिसलाई खोज्न हिँड्न थाले। जहाँबाट जसले यहाँ खुसी मान्छे छन् भनेर बताइदिन्थ्यो उनी त्यहीँ पुग्थे। उनीहरूलाई भेट्थे, सोध्थे, के तपाईँ सबैभन्दा खुसी हुनुहुन्छ भन्थे। तर हरेक व्यक्तिले कुनै न कुनै दुःखको कारण अवश्य बताउँथ्यो। धेरै गाउँ सहर डुल्दा पनि म पूर्ण रूपमा खुसी छु भन्ने मान्छे नभेटेपछि उनी त्यत्तिकै निराश भएर फर्किए। एक दिनको कुरा हो, उनी फेरि पनि खुसी व्यक्तिको खोजीमा नै हिँडिरहेका थिए। हिँड्दै हिँड्दै उनी एउटा मरुभूमिमा पुगे। त्यहाँ उनको भेट भेडा चराइरहेको एउटा गोठालोसँग भयो। गोठालो मस्तीले गुनगुनाउँदै आफ्ना भेडाहरू चराइरहेको थियो। ऊ मख थियो। त्यसपछि ती व्यक्तिले गोठालोसँग सोधे, के तिमी दुनियाँको सबैभन्दा खुसी मान्छे हो? गोठालोले उत्तर दियो, हो। त्यसपछि ती व्यक्तिले गोठालोसँग उसको सर्ट फुकालेर दिन अनुरोध गरे। म तपाईँलाई यो टी सर्ट दिने थिएँ, तर गाह्रो कुरा के भने मसँग लगाउनको लागि अर्को टी सर्ट छैन। त्यसपछि ती व्यक्तिले महात्माको कुराको अर्थ बल्ल बुझे। संसारमा कोही पनि सुखी छैनन्, सबैका आआफ्ना दुःख छन्। त्यसैले त आपत पर्दा कहिल्यै पनि आत्तिनु हुँदैन, सबै कुरा धैर्य धारण गरेर गर्न सिक्नु पर्दछ।
0: छोटो भए पनि महत्त्वपूर्ण सन्देश प्रेरणा प्रदान गर्ने कथा सुनाउनु भयो सहकर्मी दुर्गा अधिकारीले। रेडियो नेपालको प्रसारणमा हरेक शुक्रबार बेलुका 8-10 बजे प्रस्तुत हुने उत्प्रेरणामूलक प्रस्तुति आदर्श जीवनमा अहिले हामी छौँ। प्रस्तुति सञ्चालन भूमिकामा नियमित नवीन दाहाल रहने गर्छु। अब फेरि आज प्रस्तुत गीतको अर्को अंश सुन्ने क्रममा हामी छौँ। आज हामी मधु छेत्रीको स्वर सुन्दैछौँ, भीम विरागको गीत रचना तथा सङ्गीतमा।

0: हरेक व्यक्तिको चाहना हुन्छ सफलता प्राप्त गर्ने, तर सफलता प्राप्तिका लागि पनि विभिन्न विषय, सन्दर्भ, तरिका तथा विधि अनुसार कार्य गर्नुपर्ने हुन्छ। यसर्थ हामीले सफलता प्राप्तिका लागि गर्ने प्रयत्न, प्रयास तथा लगनशीलतामा के कसरी ध्यान दिन सक्यौँ भने सजिलो हुन्छ भन्ने सन्दर्भ सहितको प्रेरणादायी प्रस्तुतिमा अब हुनुहुन्छ सहकर्मी रमा ढुङ्गाना।
1: कहिले काहीँ हामी कोही व्यक्तिले निकै गाह्रा तथा कठिन लाग्ने काम सहजै गरेको देख्छौँ, त्यो पनि पूर्ण आत्मविश्वासका साथ। कसरी यो भयो भनेर सोध्ने हो भने यसको उत्तर सबै तिनको पूर्ण र डर रहित क्रियाकलापको उपज हो। भूल र प्रयत्नको सिद्धान्त सिकाएको पुरानो शैली भए तापनि आज पनि उत्तिकै सान्दर्भिक छ। विपद आइलागे पनि धीर बनेर जो अघि बढ्छन् तिनै आफ्नो व्यापारका मालिक हुन्छन्। दृढता कहीँ माथिबाट दिएको अलौकिक शक्ति हो।

0: ले पक्कै राम्रो नतिजा ल्याउन सक्छ। उसको सिकाइ दिमागबाट तुरन्त हट्दैन र लामो समयका लागि दिमागमा छाप छोडिरहन सक्छ। अनि कसैको मन कुनै कामप्रति समर्पित बनाएर लगाउनु भनेको ऊ आफैमा आत्मविश्वासी तथा आफ्ना माननीय र आदरणीय व्यक्ति बीच लोकप्रिय हुनु हो। जो मानिसहरू खाली दिमागका छन् तिनले प्राय गल्ती गरिरहन्छन् र अरूलाई प्रभाव पार्न पनि सक्दैनन्, तसर्थ सदा सचेत र चनाखो रहनु पर्दछ। आजका मानिसहरू मानसिक र शारीरिक दुवै रूपले कमजोर हुँदै गइरहेका छन् किनकि उनीहरू अत्यन्तै धेरै कुराहरूमा अल्झिएका छन्, जसको कारण एकाग्रता सहजै टुट्न सक्छ। एउटाले धेरै मान्छेसँग भेट्ने बाध्यता रहन्छ, त्यस्तै हरेकले तपाईँबाट बिना समयको बर्बादी चाँडो काम चाहन्छ। सबै अत्यन्त व्यस्त नै रहन्छन्। यति धेरै काम अनि कुरामा मन गएको कारण तपाईँले चिताएको काम चिताएको समयमा सही तरिकाले सम्पन्न गर्न कठिन रहन्छ।
1: सफलता प्राप्तिका लागि हाम्रो प्रयास प्रयत्न तथा कार्यशैलीमा थप प्रोत्साहन गर्ने प्रेरणादायी प्रस्तुतिमा हुनुहुन्थ्यो सहकर्मी रमा ढुङ्गाना। यही क्रममा समयले संकेत पनि गरेको छ विदा लिनको लागि। अब फेरि अर्को शुक्रबार बेलुका 8-10 बजे हाम्रो भेट छँदैछ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ, त्यो भन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, उपयोग हुन सकोस्, सहयोगी बन्न सकोस् भन्ने शुभ भावना शुभकामना सँगै नवीन दाहाल बिदा भए। नमस्कार, शुभरात्रि।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: क्षमतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। तपाईँहरूलाई सम्झना छ भने हामीले कार्यक्रममा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौँ र कार्यक्रम महिला आवाजमा आज मधेस आवाजलाई हामीले समेटेका छौँ। मधेसमा रहेका हाम्रा महिलाहरूको अवस्था कस्तो छ र आवश्यकता के छ, परिवर्तन कसरी हुँदैछ र मधेसबाट जति पनि हाम्रा आमा दिदी बहिनी छोरीहरू कार्यक्षेत्रमा आउनुभएको छ उहाँहरूको चुनौती के कस्ता छन्, यसकै एक प्रतिनिधि पात्रको रूपमा आज हामी माझ हुनुहुन्छ। सङ्घर्ष र चुनौतीलाई खेप्दै एउटा उचाइ तय गर्न सफल र त्यही उचाइको यात्रामा पनि हुनुहुन्छ लेखक अनुसन्धानदाता अधिकार कर्मी रीता शाह। उहाँ सप्तरीबाट हुनुहुन्छ र धेरैले उहाँलाई लेखकको रूपमा पनि चिन्नुहुन्छ। अनुसन्धानकै मार्फतबाट लेखनी र सामाजिक पैरवी गर्ने काममा पनि हुनुहुन्छ भने प्रशिक्षकको रूपमा पनि कार्य गर्दै आउनुभएको छ। आज हामी उहाँको अनुभवलाई यहाँहरूमा राख्न लागेका छौँ। सबैभन्दा पहिला त रीता म्याम, यहाँलाई कार्यक्रम आजका नारीमा स्वागत गर्छु।
1: धन्यवाद अवसरको लागि।
0: सन्चै हुनुहुन्छ?
1: म ठिक छु।
0: दिनहरू कसरी व्यतीत हुँदैछन्?
1: अलिअलि चाहिँ व्यस्त छु
0: हजुर,
1: केही समय घर परिवारलाई, केही समय चाहिँ आफ्नो कामलाई र केही चाहिँ अभियानलाई दिँदै अलिअलि चाहिँ व्यस्त छु।
0: के अभियानलाई, के घर परिवारलाई, के कार्यक्षेत्रलाई भन्दा हाम्रा दिदी बहिनीहरूले आफूलाई चाहिँ कति समय दिनुभएको छ भनेर नि कहिलेकाहीँ यस्तै भेटवार्तामा सोध्न मन लाग्छ।
1: कहिलेकाहीँ अब आफूलाई चाहिँ समय दिन भ्याइँदैन, कस्तो महसुस हुन्छ भने यो आफ्नो पारिवारिक जिम्मेवारी र आफ्नो कामको जिम्मेवारीको बिच कहिलेकाहीँ चाहिँ एकदमै थिचिएको पनि महसुस हुन्छ। र यो मलाई लाग्छ हामी जस्तो अहिलेको जुन नारीहरू छौँ जो चाहिँ घर परिवार पनि सम्हाल्दै अनि सार्वजनिक जीवनमा पनि आफ्नो पाइलाहरू अगाडि बढ्ने क्रममा जो हुनुहुन्छ उहाँहरूको चाहिँ यस्तै चुनौती छ जस्तो मलाई लाग्छ र म पनि त्यस्तै अनुभव गरिरहेको छु।
0: हजुर, यो व्यस्तता बीच पनि कार्यक्षेत्र घरैसी व्यस्तता आफ्ना विभिन्न व्यस्तताका बावजुद पनि स्वयं आफ्नो स्वास्थ्यलाई शारीरिक र मानसिक स्वास्थ्यलाई हामीले अलिक समय दिनुपर्ने हो कि अब चाहिँ समय मिलाउनु पर्ने हो कि यो पनि आवश्यकता छ नि होइन?
1: यो एकदमै जरुरी हुन्छ। कहिलेकाहीँ कस्तो महसुस हुन्छ भने सबैजनाको ख्याल गर्दा गर्दा आफ्नो चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यको कसले ख्याल गर्दिने, त्यो चाहिँ महसुस एकदमै भइराखेको छ। मलाई लाग्छ यो मलाई मात्रै होइन, यो धेरैले चाहिँ महसुस गरेको छ। र पछिल्लो समयमा मैले अलिकति समय भयो भने म चाहिँ मेडिटेसन गर्छु, खास गरेर म्युजिक सुनेर अनि आफूलाई मनपर्ने फिल्महरू हेरेर, खास गरेर घरमै बसेर त्यस्तो, अनि पुस्तक पढ्ने त मेरो पुरानो बानी नै छ। त्यसरी चाहिँ म आफूलाई चाहिँ अलिकति बुझ्ने र आफूलाई समय चाहिँ त्यसरी चाहिँ दिइराखेको छु।
0: आज हामीसँग मधेसको हाम्रो दिदी बहिनीको हाम्रा आमा छोरीहरू जो क्रियाशील हुनुहुन्छ, जो सङ्घर्ष र चुनौतीका बावजुद अगाडि चुनौतीलाई खेप्दा अगाडि आउनुभएको छ त्यसकै एक प्रतिनिधि पात्रको रूपमा रीता शाह हुनुहुन्छ, जसलाई लेखकको रूपमा पनि हामी चिन्छौँ, अधिकार कर्मीको रूपमा पनि चिन्छौँ। आज यो पैरवी गर्दै सामाजिक पैरवी, लेखन, प्रशिक्षकको एउटा भूमिका, अनुसन्धानकर्ता, यो सबै कुरा भूमिका निर्वाह गर्दै जुन यात्रामा हुनुहुन्छ नि, यहाँसम्म आइपुग्दाखेरि आफ्नो विगतलाई सम्झिँदाखेरि छोरी भएकै कारणले अध्ययनको लागि पनि सङ्घर्ष गर्नु परेको ती दिनहरूलाई सम्झिँदाखेरि, सप्तरीमा बिताएको बाल्यकाल, स्कुले जीवनलाई सम्झिँदाखेरि कस्तो अनुभूति हुन्छ? त्यति बेला के बन्छु, के गर्छु, के थियो,
1: वास्तवमा म मेरो विगतलाई सम्झिँदाखेरि मलाई चाहिँ मैले धेरै नै चुनौती खेप्नु परेको चाहिँ महसुस हुन्छ। किनभने आजकलको बालिकाहरूलाई, युवतीहरूलाई, महिलाहरूलाई त्यति धेरै चुनौती चाहिँ खेप्नु परेको छैन, खास गरेर मधेसी समुदायमा पनि। म मेरो विगतलाई सम्झिँदाखेरि म सप्तरी जिल्लाको एउटा ग्रामीण भेगमा जन्मेको, मेरो गाउँ कनकट्टा थियो। त्यहाँबाट 3 किलोमिटर दक्षिणमा भारतको सिमाना थियो। हाम्रो परिवार चाहिँ सम्पन्नै थियो, खाना लाउनुको समस्या थिएन। तर त्यति हुँदा हुँदै पनि, सम्पन्न परिवार हुँदा हुँदै पनि, त्यति बेला चाहिँ मधेसी समुदायमा, खास गरेर हाम्रो गाउँमा, छोरीलाई पढाउने चलन थिएन। छोरीलाई यसो 7-8 कक्षासम्म पढाउने, नाम गाम चल्यो भने बिहे गरिदिने चलन थियो। र मेरो गाउँमा 8 कक्षासम्म मात्रै थियो, र त्यहाँ अब मैथिली भाषामै पढाइ हुन्थ्यो, नेपाली पनि मैथिलीमै पढाइन्थ्यो। किनभने त्यहाँ अधिकांश मधेसी समुदायको बसोबास थियो र शिक्षकहरू पनि मधेसतिरकै थिए। 8 कक्षामा आउँदासम्म म एकजना मात्रै त्यहाँ युवती थिएँ मेरो स्कुलमा। त्यसपछि अब मलाई गाउँभन्दा बाहिर जानुपर्ने अवस्था आयो, अनि मेरो हजुरबुवाको घर राजविराजमा पनि थियो, सप्तरी जिल्लाको सदरमुकाम। अनि त्यहाँ पढ्न गएँ। त्यहाँ पढ्न गइसकेपछि अब त्यहाँ पब्लिक स्कुल थियो, पवि स्कुल भन्ने, त्यहाँ मिक्स खालको बालबालिकाहरू थियो, नेपालीमा पढाइ हुने बच्चाहरू पनि नेपालीमा बोल्ने। अब मलाई चाहिँ पटक्कै नेपाली बोल्न नआउने, मैथिली बोल्यो भने अरूहरूले गिज्याउने। अनि म 8 कक्षामा धेरै जसो क्लासै गइनँ, खालि गाउँमा आएर भागेर बस्थेँ कि। अनि मेरो पढाइ पनि एकदमै कमजोर भयो, जबकि म मेरो गाउँको स्कुलमा म क्लासमा टप गर्थेँ। एकजना मात्रै केटी थिएँ, त्यही पनि मेरो कक्षामा चाहिँ मेरो राम्रो आउँथ्यो त्यहाँ प्रतिशतहरू। अनि त्यसपछि 9 र 10 कक्षामा म एउटा साथीलाई खोजेर नेपाली सिकेँ, त्यसपछि म पढेँ। र 10 कक्षामा पास गरिसकेपछि मेरो घर परिवारको के मान्यता थियो भने अब उसको बिहे गराइदिनुपर्छ। अब धेरै पढ्ने त्यहाँ चलन थिएन, अनि वर्षै पछि मलाई केटाहरू हेर्न आउँथे। अनि मैले के अब जुक्ति निकालेँ भने, म त एकदम मलाई धेरै पढ्ने रहर थियो, खास गरेर म टेलिभिजनमा अन्तर्वार्ताहरू हेर्थेँ। भारतको किरण बेदीको अन्तर्वार्ता हेरेपछि म उहाँसँग एकदमै प्रभावित थिएँ कि। म पनि उहाँ जस्तै पढेर, उहाँ जस्तै बन्ने, उहाँको हेयर स्टाइल, उहाँको ड्रेसअप चाहिँ मलाई एकदम मन पर्थ्यो। म पनि जिन्स लगाउँथेँ, साइकल चढ्थेँ। त्यति बेला मलाई धेरै केटाहरूले जिस्काउँथ्यो, समाजको मान्छेहरूले पनि, अब यसले चाहिँ आफ्नो जातमा बिहा गर्दैन, यो पक्कै भाग छ भनेर घरमा कुरा लाउने, त्यस्तो खालको। अनि त्यो दबाबले गर्दा पनि मेरो परिवारको व्यक्तिहरूले यसलाई चाहिँ छिटै बिहा गरिदिनुपर्छ। अनि त्यसपछि मैले चाहिँ के जुक्ति निकालेँ भने, त्यति बेला भारदमा नर्सिङ कलेज खुलेको थियो, म नर्सिङ पढ्न गएँ। जबकि घरबाट चाहिँ स्वीकृति थिएन, मेरो बुवाले चाहिँ चाहनुहुन्थ्यो, अरू मेरो घर परिवारको नातेदारहरूलाई त्यति मन परेको थिएन छोरीलाई बाहिर पठाउने, त्यो पनि होस्टल बसेर, अब यसको छोरी त अब हातबाट निस्कियो भन्ने थियो। तर पनि म खास गरेर नर्सिङ बुझेर चाहिँ मैले पढ्न गएको थिइनँ, म बिहे भन्दा चाहिँ भाग्नको लागि म नर्सिङ पढ्न गएँ। जब मङ्सिर सुरु हुन्थ्यो, केटाहरू हेर्न आउँथ्यो, म चाहिँ अब ल, एक वर्ष जसरी पनि कट्यो भने यो वर्ष बचियो भन्ने। अनि त्यसपछि नर्सिङ पढ्दा पढ्दै म विराटनगरमा गएर त्यहाँ ट्रेनिङ लिन थालेँ, अनि उतै मैले जागिर पनि खोजेँ। आमा बुवालाई नभनिकन जागिर गर्न थालेँ, तर त्यो कुरामा परिवारको स्वीकृति थिएन। एक वर्ष जति मैले जागिर गरिसकेपछि धेरै दबाब आयो, मेरो बिहेको कुराहरू पनि टुट्न थाल्यो कि अब नर्स जो त्यति बेला नर्सिङमा पढ्ने, जागिर गर्ने एकदम बिग्रिएको हुन्छ, उनीहरूलाई चाहिँ आफ्नो परिवारको बुहारी बनाउनु हुँदैन भन्ने मान्यता चाहिँ त्यति बेलाको थियो। त्यसपछि चाहिँ मलाई घरबाट धेरै दबाब आइसकेपछि मैले जागिर छोडेर काठमाडौँ आएँ। काठमाडौँमा पढ्न थालिसकेपछि मेरो बिहे पनि भयो। एक वर्षको पढाएपछि मेरो, अनि ठुलो बाबु पेटमा बसेपछि म घरबाटै इन्टर, ब्याचलर र मास्टर घरबाटै सङ्घर्ष गरेर दुइटै बच्चालाई हुर्काउँदै त्यसरी चाहिँ मैले मेरो आफ्नो चाहिँ अध्ययन पुरा गरेँ।
2: सप्तरीको अधिकार कर्मी, अनुसन्धानकर्ता, लेखकको रूपमा हामीले चिनेको रीता शाहको यो एउटा अनुभव हो, जीवन अनुभव। छोरी हुनुकै कारण, महिला भएकै कारण गर्नुपर्ने सङ्घर्ष कति रहेछन् होइन, समय अनुरूप नै पढ्नकै लागि सङ्घर्ष गर्नुपर्ने अनि सानै उमेरमा हुने बिहाबाट भाग्नको लागि कति त्यसबाट बस्नको लागि कति सङ्घर्ष गर्नुपर्ने त्यसपछि विवाह भएपछि पनि आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि आफ्नो परिवारलाई समय दिएर बच्चाहरूलाई स्याहार्दै फेरि त्यो पढाइलाई निरन्तरता दिनु पढ्नु त सबैले पढ्छन् तर हाम्रा आमा दिदी बहिनी छोरीहरूले पढाइ पुरा गर्नको लागि के कसरी समय दिइरहेका छौँ कहिले निहालेका छौँ आज हाम्रा दिदी बहिनी छोरीहरू आफ्नो ठाउँमा योगदान दिइराख्नु भएको छ राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाइरहनु भएको छ त्यो पहिचानसम्म पुग्नको लागि उहाँले खेप्नु परेका आलोचना गर्नु परेका सङ्घर्ष पार गरेका चुनौतीहरूलाई हामीले कहिले पल्टाएर हेरेका छौँ सुनेका छौँ यही सुनाउने क्रममा छौँ आज हामी आज मधेसको आवाज अझै मधेसी समुदायमा होइन एउटा छोरीलाई इज्जतको रूपमा हेरिने छोरी जन्मिँदैदेखि छोरीको मा कति लगानी गर्ने भन्ने कुराहरू पढाइमा अध्ययनमा कार्यक्षेत्रमा त्यसको पनि लेखाजोखा हुने यो सचेतनाको अभावले अशिक्षाले होइन यो सबै कुराले हुनसक्छ तर यसको मारमा छोरीहरू नै परे है बढी
1: हो एकदम सही कुरा हो मधेसी समुदाय र हाम्रो नेपाली समुदाय मूलभूत रूपमा नेपाली समुदाय चाहिँ पितृ सत्तात्मक सोच र संरचनामा आधारित छ
2: पुरुषसत्तामा
1: अझ मधेसी समुदायमा के छ भने पितृ सत्ताको कठोर अभ्यास हुन्छ त्यहाँ छोरीलाई बुहारीलाई घरको इज्जत घरको मात्रै होइन त्यो परिवारको समाजको र जातको इज्जतको रूपमा चाहिँ व्याख्या विश्लेषण गर्छ तर त्यो इज्जतको अभिभारा फेरि छोरालाई चाहिँ केही पनि हुँदैन छोराले अन्तर्जातीय विवाह गरे पनि प्रेम विवाह गरे पनि कुनै केटीलाई भगाएर ल्याए पनि त्यो घरको इज्जत जाँदैन बरु इज्जत बढ्छ किनभने छोराले ल्यायो नि त तर त्यही घरको छोरीले चाहिँ कसैसँग प्रेम गरियो अथवा कसैसँग विवाह गरियो आफ्नो मनले अथवा अन्तर्जातीय विवाह गरियो भने त्यो चाहिँ त्यो घर परिवारको लागि चाहिँ ठुलो इज्जतको विषय पहिला पनि थियो र अहिले पनि छ त्यसको परिणाम के हुन्छ भने छोरीलाई चाहिँ अब घर बाहिर पढ्न पठायो भने अथवा जागिर गर्न पठायो भने अथवा सार्वजनिक जीवनमा गयो भने त्यसले चाहिँ केही गर्ला कि र त्यसबाट चाहिँ हाम्रो इज्जत जाला कि भन्ने एउटा चाहिँ मनोविज्ञान व्याप्त रूपमा छ कि मलाई लाग्छ कतै न कतै त्यसबाट चाहिँ म पनि प्रभावित थिएँ र अहिले पनि धेरैजना चाहिँ त्यसबाट चाहिँ प्रभावित छ त्यसले गर्दा चाहिँ कतिपय सचेत व्यक्तिहरूले पनि त्यस्तो गरिराखेको छ अब जस्तै त्यहाँको कुरीति कुसंस्कारको कुराहरू गर्दाखेरि जस्तै दाइजोको लेनदेन एकदमै अत्यधिक रूपमा हुन्छ मधेसमा बाल विवाह पनि धेरै छ छोरी भ्रूण हत्या पनि धेरै छ त्यो सबै सचेत नभएर भएको होइन कि यसलाई चाहिँ उहाँहरूले चाहिँ एकदम परम्पराको रूपमा सबैले अँगालिसकेको छ कि यो संस्कृतिलाई कुनै यस्तो घर छैन कि जुन घरमा दाइजोको लेनदेन हुँदैन कुनै यस्तो घर छैन जहाँ कि छोरीलाई कम मान्यता दिने छोरालाई बढी मान्यता दिने अहिले पनि परम्परा र चलन छ त्यसले गर्दा अब छोरीमा लगानी नगर्ने लगानी गरिसके पनि अब छोरीहरूलाई चाहिँ त्यो रूपले चाहिँ बाहिर सार्वजनिक जीवनमा आउन नदिने त्यो खालको अहिले पनि मान्यता छ
2: सार्वजनिक जीवनमा आउनको लागि पनि आफ्नो आफन्त त्यो पनि परिवारसँग सङ्घर्ष गर्नुपर्ने होइन हामी भन्छौँ नि घर भनेको सबैभन्दा सुरक्षित थल हो जहाँ आफ्नो आफन्त हुन्छ जहाँ साथ र सहयोग अप्ठ्यारो परेको बेलामा साथ दिने को भन्दा आफ्नो भन्ने हुन्छ त्यही घर हाम्रा आमा दिदी बहिनी छोरीहरूको लागि असुरक्षित नबनोस्
1: वास्तवमा तपाईँले एकदमै ठुलो कुरा र एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो जब हाम्रो परिवारले खास गरेर बिहे भएको महिलाको लागि उसको हस्बेन्डले यदि साथ दियो भने ऊ जहाँ पनि सङ्घर्ष गर्न सक्छ जसको विरुद्ध पनि आवाज उठाउन सक्छ तर घर परिवारले साथ दिएन भने जतिसुकै सक्षम भए पनि जतिसुकै शिक्षित भए पनि जतिसुकै सचेत भए पनि जतिसुकै चाहिँ ऊ सुसूचित भए पनि त्यो व्यक्ति र त्यो महिलामा खास गरेर त्यो अगाडि बढ्नलाई चाहिँ ठुलो चुनौती खेप्नुपर्ने हुन्छ त्यसले गर्दा घर भनेको एकदम महत्त्वपूर्ण थलो हो हामी लैङ्गिक समाजिकीकरण जुन कुरा गर्छौँ नि त्यो लैङ्गिक समाजिकीकरण भनेको यसको सुरुवात घरबाट हुन्छ र पितृसत्ताको कुरा गर्छु त्यसको सुरुवात पनि घरैबाट हुन्छ जुन परिवारमा छोरा र छोरीलाई समान खालको व्यवहार गरिन्छ, उनीहरूको शिक्षामा, उनीहरूको रोजगारीमा, उनीहरूको काममा, उनीहरूलाई हेर्ने दृष्टिकोणमा जुन परिवारमा राम्रो साथ र सहयोग हुन्छ, त्यो परिवारको महिलालाई, त्यो परिवारको बालिकालाई अगाडि बढ्न एकदमै सहज हुन्छ। र त्यस्तै समाजले पनि, अब कतिपय समाजले के हुन्छ भने महिलाप्रति चाहिँ एकदमै लोयल हुन्छ, कठोर हुँदैन, तर मधेसी समुदाय पहाडी समुदायको तुलनामा अहिले पनि एकदमै कठोर अभ्यास गर्छ। र खास गरेर यसको प्रभाव चाहिँ उत्तर भारतको सिमानासँग एकदमै जोडिएको छ। त्यसले गर्दा चाहिँ त्यहाँको बारेमा चाहिँ विश्लेषण गर्दाखेरि अलिकति चाहिँ फरक तरिकाले काम गर्नुपर्ने हुन्छ, फरक तरिकाले चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ।
2: हजुर, घर परिवारको साथ त शक्ति हो नि त, होइन? त्यो शक्तिको अभावमा एउटा निरै बन्न पुगेका हाम्रा छोरीहरूले आफ्नो जिन्दगीलाई नै गुमाउनु परेको अवस्था पनि छ। यो अवस्था नआओस् नदोहोरियोस्, हरेक घर परिवार छोरीको, आमाको, दिदी बहिनीको साथ र सहयोगी बनेर रहन्, किनकि हाम्रा आमा दिदी बहिनी छोरी बलिया भए भने, सशक्त भए भने, क्षमतावान भए भने सबैभन्दा उपलब्धि कसले लिने त भन्दा परिवारले, समाजले र राष्ट्रले हो नि त। यसैले पनि घर सुरक्षित रहोस् र हरेक घरले एकचोटि सोचोस्, घरको महिलाहरूले, छोरी आमा दिदी बहिनीहरूले कति अवसर पाए, अझै पनि सङ्घर्ष गर्नु परेको छ कि, उनीहरूलाई साथ सहयोगको आवश्यक छ कि। सबैभन्दा मर्मदायक, सबैभन्दा संवेदनशील कुरा त जति बेला अप्ठ्यारोमा परेका छन् त्यति बेला कति साथ दियौँ हामीले, त्यो सोच्नु पर्यो, त्यो सोच्नुपर्छ। र यहाँले नै भन्नुभयो मधेसमा दहेज, यो दाइजो पर्दा, हुन त दाइजो जहाँ जता पनि छ, तर दाइजोकै कारणले ज्यान गुमाउनु पर्ने, होइन, दाइजोकै कारणबाट घरबाट बाहिरिनु पर्ने, दाइजोकै कारणले पुरै जिन्दगी हिंसामा बिताउनु पर्ने अधिकांश समय, र अझ धेरैभन्दा धेरै त्यस्ता प्रतिनिधि पात्र हाम्रा दिदीबहिनीहरू मधेसमा हुनुहुन्छ। छोरी भ्रूण हत्या अनि पढ्नकै लागि सङ्घर्ष, त्यसमा पनि बाल विवाहको पनि, अनि कम उमेरमै पढाइ अधुरो अपुरो रहने, यहाँ त अनुसन्धान गरिरहनु भएको छ, पैरवी गरिरहनु भएको छ, अधिकार कर्मीको रूपमा काम गरिरहनु भएको छ, कलम आवाज दुवैबाट यो विषयलाई उठान पनि गरिरहनु भएको छ। साँच्चै हामीले धेरै मधेसका हाम्रा दिदीबहिनीको समस्याहरूलाई सुनेका छौँ, हेरेका छौँ, प्रत्यक्ष यहाँ हरेक समय नजिकै राख्नु भएको छ। अहिलेको अवस्था कस्तो छ, केही त परिवर्तन आयो कि?
1: पछिल्लो समयको तुलनामा केही परिवर्तन आएको छ, खास गरेर हामीले राजनीतिक र संवैधानिक परिवर्तनको कुरा गऱ्यौँ भने मधेस आन्दोलन 63-62 अनि 72 मधेस आन्दोलनपछि धेरै परिवर्तन आएको छ। खास गरेर हाम्रो संविधानमा अहिले धेरै अधिकारहरू दिएको छ, नागरिकताको, आमाको नाममा नागरिकताको अधिकार दिएको छ। अर्को कुरा चाहिँ महिलाहरूलाई चाहिँ आरक्षण दिएको छ निजामती क्षेत्रमा, त्यस्तै राजनीतिमा आरक्षण दिएको कारणले महिलाहरू बिस्तारै राजनीतिमा पनि बढ्दै गइराखेको छ, सार्वजनिक जीवनमा पनि उहाँहरूको प्रतिनिधित्व बढेको छ, निजामती क्षेत्रमा पनि बढेको छ, पुलिस प्रहरीहरूमा पनि हामी हेर्छौँ पहिलाको तुलनामा छ। तर हामी देशकै तुलना गर्दाखेरि देशभित्रै यदि हामीले हेऱ्यौँ भने अझै पनि मधेसी समुदायको महिलाहरू, बालिकाहरू तुलनात्मक रूपमा कमजोर छ। शिक्षाको हिसाबले पनि कमजोर छ, गरिबीको हिसाबले पनि कमजोर छ, स्वास्थ्यको अवस्थाको हिसाबले पनि कमजोर छ, रोजगारीको हिसाबले पनि कमजोर छ, र आर्थिक सशक्तिकरण हेऱ्यो भने त्यो पनि कमजोर छ। अझ मधेसी समुदायभित्र पनि समग्रमा हेर्दाखेरि एउटा चित्र आउँछ, र त्यहाँभित्र पनि डाइभर्सिटी छ। खास गरेर मधेसको दलित समुदाय एकदमै तल, अहिले जुन बाल विवाहको एकदमै धेरै समस्या छ, त्यो दलित समुदायमा, मुस्लिम समुदायमा, ग्रामीण भेगमा र निम्न वर्गमा छ। दाइजोको समस्या, जो बढी धनी छ उहाँहरूले धनी परिवारमा बढी दाइजोको लेनदेन हुन्छ, शिक्षित परिवारमा हुन्छ, किनभने त्यो अर्कोपट्टि परिराखेको हुन्छ। छोरी भ्रूण हत्या पनि शिक्षित व्यक्तिहरूले गर्ने, जोसँग पैसा छ, जसलाई चाहिँ कसरी गर्ने टेक्नोलोजीको बारेमा थाहा छ उहाँहरूले गर्नुहुन्छ। भनेपछि समग्रमा हेर्दा मधेसी समुदायभित्र पनि त्यहाँ दलित समुदायहरूको अवस्था एकदमै कालीलाग्दो छ, शिक्षाको हिसाबले पनि धेरै पछाडि पारिएको छ। त्यसले गर्दा चाहिँ हामीले के हेर्नुपर्ने हुन्छ भने संविधानले दिएको अधिकार कानुनले दिएको अधिकारले मात्रै हुँदैन, सँगसँगै हाम्रो सामाजिक संरचना कस्तो छ, महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ, त्यसमा चाहिँ काम गर्न सकेका छैनौँ। जुन मैले अघि पनि भने
2: व्यवहारिक रूपमै कार्यान्वयनमा आउनुपर्ने तत्कालको आवश्यकता होइन,
1: जस्तै परिवारबाटै छोरीलाई हेर्ने दृष्टिकोण, छोरालाई हेर्ने जुन दृष्टिकोण छ त्यसमा परिवर्तन भएको छैन, समाजमा हेर्ने जुन दृष्टिकोण छ त्यसमा परिवर्तन भएको छैन। त्यसले गर्दा हामीले परिवारबाटै काम गर्न एकदमै जरुरी छ, स्कुल कलेजमा काम गर्न जरुरी छ, र यसको मुख्य दायित्व चाहिँ नेपाल सरकारको हो, हामी जस्तो अभियन्ताको हो, विभिन्न सङ्घ संस्थाहरूको हो, त्यसले गर्दा त्यहाँ काम गर्न चाहिँ एकदमै जरुरी छ। संविधानमा धेरै अधिकार छ तर त्यो अधिकारको बारेमा अधिकांशलाई जानकारी नै छैन। यति धेरै महिला हिंसा हुन्छ, अब महिला हिंसा सम्बन्धी कानुनहरू के छ त्यसको बारेमा धेरैलाई जानकारी छैन।
2: हजुर, यो सँगै अब आज हामीले मधेसको आवाजलाई ल्याउन लागेको छौँ होइन, मधेसको आवाज सुन्नु पनि परेको छ, मधेसको आवश्यकतालाई बुझ्नु पनि परेको छ। हाम्रा आमा दिदीबहिनी छोरीहरू निर्धक्क भएर घरबाट कहिले बाहिर निस्किने होला, स्वतन्त्र भएर अध्ययनलाई निरन्तरता दिने मौका कहिले पाउने होला, विवाह पनि आफ्नो इच्छा अनुसार गर्ने जुन चाहना हुन्छ, वैवाहिक स्वतन्त्रता हुन्छ, त्यो पनि कहिले हुन्छ होला, यो प्रश्नै प्रश्नमा छौँ। हाम्रो त्यहाँको दिदीबहिनीहरूको छोरीहरूको तत्कालको आवश्यकता चाहिँ के हो जस्तो लाग्छ, गर्नुपर्ने कुराहरू चाहिँ?
1: सबभन्दा ठुलो कुरा त के हुन्छ भने त्यहाँको दिदीबहिनीहरू अथवा त्यहाँको महिलाहरूलाई पहिला चाहिँ सशक्त हुन जरुरी छ, र त्यो सशक्त हुनको लागि शिक्षाको एकदम जरुरी छ। जबसम्म ऊ शिक्षित हुँदैन, ऊ रोजगार प्राप्त गर्दैन, ऊ आर्थिक रूपले चाहिँ सशक्त हुँदैन, उसले चाहिँ आवाज उठाउन सक्दैन। अब मानौँ म माथि यदि कसैले हिंसा गर्यो भने, म यदि कसैको विरुद्धमा उजुरी दियो भने म सशक्त हुनु पर्यो नि,
2: आर्थिक रूपले पनि,
1: आर्थिक रूपले पनि,
2: चेतनाको हिसाबले, शिक्षाको हिसाबले,
1: शिक्षाको हिसाबले, सामाजिक हिसाबले पनि म सशक्त हुनु पर्यो। यदि म सशक्त छैन भने म कसरी आवाज उठाउँ? मानौँ मेरो घर परिवारको व्यक्तिले म माथि हिंसा गर्छ, म उहाँको विरुद्ध आवाज उठाउन गयो भने म फर्केर जाने कहाँ, म फर्केर जाने फेरि त्यही घरमा, त्यो घरमा मलाई स्वीकार गर्दैन। त्यसले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने सबभन्दा महिलाहरूको जुन हामी लैङ्गिक समानताको कुरा गर्छौँ, लैङ्गिक समानता पुरा हुनको लागि आर्थिक सशक्तिकरण एकदमै अनिवार्य शर्त मानिन्छ, र आर्थिक सशक्तिकरण हुनको लागि महिलाहरू शिक्षित हुन एकदम जरुरी छ, ऊ रोजगारी पाउन जरुरी छ, भनौँ न समग्रमा कि उसले चाहिँ आमदानी गर्नु पर्यो, चाहे जुनसुकै माध्यमबाट, ऊ आफ्नो व्यवसाय गरेर आमदानी गर्नु पर्यो अथवा रोजगारी गरेर गर्नु पर्यो अथवा खेतीपाती गरेर गर्नु पर्यो,
2: जसरी हुन्छ आर्थिक रूपमा सशक्त हुनु पर्यो। हाम्रो दिदीबहिनीको मुठीमा पैसा हुनु पर्यो, त्यो पैसामा अधिकार हुनु पर्यो होइन, निर्णय पनि सँगै जोडेर आउँछ। राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी यहाँहरूमा सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा हामीले महिला सवाललाई उठान गर्दै आएका छौँ, र महिला सवाललाई उठान गर्ने क्रममा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवलाई यहाँहरूमा आज राख्दै पनि आएका छौँ। आज यो अनुभव सुनाउने क्रममा, महिला सवाललाई उठान गर्ने क्रममा आज मधेसको आवाजलाई हामीले यहाँहरूमा आज सुनाइरहेका छौँ। यो असाध्यै आवश्यक पनि छ। मधेस भन्ने बित्तिकै हामीले आज त्यहाँको आमा दिदीबहिनी छोरीहरूको स्वतन्त्रताको कुरा, अवसरको कुरा, अध्ययनको कुरा, चेतनाको कुरा, हिंसामुक्त जीवनको कुरा र आर्थिक सशक्तिकरणको कुरा, यी सबै जोडेर आउँछन् नि होइन। सबैभन्दा ठुलो कुरा त आफू के हो र मेरो जिन्दगी के हो बुझ्नु परेको छ, जिन्दगी के हो र उसको जिन्दगी कसरी बाँच्नुपर्छ बुझाइदिनु पनि परेको छ, बुझिदिनु पनि परेको छ। यो सबै कुरालाई लिएर यहाँ अनुसन्धानकर्ताको रूपमा मधेसको घर घर त्यो समुदायमा पुगिरहँदाखेरि मन छुने कुराहरू हुन्छ नि होइन, बिर्सिन नसक्ने कुराहरू हुन्छ नि हाम्रो आमा दिदीबहिनी छोरीहरूको, त्यस्ता केही कुरा छन् होला नि?
1: भर्खरै म 2 महिना अगाडि एउटा सामूहिक बलात्कारको केसको चाहिँ एउटा अध्ययनमा गएको थिएँ। त्यो सामूहिक बलात्कार हुँदा गाउँमै पञ्चायती गरेर मिलाउने काम हुँदाखेरि त्यो युवतीले चाहिँ आत्महत्या गर्यो,
2: किशोरीले
1: त्यो किशोरीले आत्महत्या गर्नुपर्ने बाध्य भयो। त्यही विषयमा अनुसन्धान गर्न गएको थिएँ। अनि अब यस्ता खालको चाहिँ धेरै उदाहरणहरू छ कि, खास गरेर मधेसी समुदायमा समग्रको मैले कुरा गर्दाखेरि जस्तै स्वतन्त्रताको कुराहरू हुन्छ, आफू को हो के हो भन्ने कुरा, यो कुराको सुरुवात चाहिँ परिवारबाट हुन्छ कि।
2: हजुर, त्यहाँ बोक्सीको नाममा पनि
1: हो, बोक्सीको नाम के हुन्छ भने हाम्रो जुन
2: बोक्सीको नाममा के नाममा हिंसा एकदमै
1: धेरै छ। त्यहाँको कुरीतिको संस्कारको कुरा गर्दाखेरि अब त्यहाँ जो एकदमै जसको परिवारमा छोरा मान्छेहरू बाहिर गएको छ, दलित समुदायको एकल महिलाहरूलाई बोक्सी लगाउने त्यस्तो खालको भइराखेको हुन्छ। र खास गरेर महिलाको आफ्नो स्वतन्त्र पहिचानको कुरा गर्दाखेरि यो के हुन्छ भने यो हुर्काएमा फरक पर्छ कि। हामी जब एउटा छोरा र छोरी भएर कुनै परिवारमा जन्मिन्छौँ, त्यो हुर्काए उसको कसरी छ, अनि सानैदेखि छोरी भइसकेपछि उसलाई चाहिँ एकदमै सहनुपर्ने, एकदमै इज्जत ध्यान दिनुपर्ने, सानो स्वरमा बोल्नुपर्ने, अर्काको घर जाने जात, त्यसरी नै हुर्काउँदा हुर्काउँदा के हुन्छ भने ऊ त्यसैमा अभ्यस्त हुन्छ कि।
2: उसले आफूलाई पहिले नै कमजोर अरूभन्दा अलि बेग्लै
1: हो, जुन महिलाको हाम्रो एउटा छ नि भाष्य निर्माण गरेको छ, महिलाहरू एकदम सुन्दर हुनुपर्ने, महिलाहरू कमजोर हुन्छ, उसलाई चाहिँ अरूको चाहिँ संरक्षण चाहिन्छ, अनि त्यसपछि चाहिँ महिलाहरू उपभोग गर्ने वस्तु हो भन्ने जुन एउटा मान्यता छ, त्यो मान्यताले गर्दा के हुन्छ भने छोरीहरू चाहिँ त्यो खालको चाहिँ सशक्त हुन सकेको हुँदैन। तर पछिल्लो समयमा चाहिँ केही परिवर्तन चाहिँ भइराखेको छ,
2: सकारात्मक रूपमा लिनु पर्यो,
1: सकारात्मक। सबैको हात हातमा मोबाइल छ, अनि त्यसपछि प्रविधिमा पनि पहुँच छ, सूचनामा पनि पहुँच छ। र बिस्तारै अब काठमाडौँमा तपाईँले हेर्नुहुन्छ भने यहाँ होस्टलमा बसेर मधेसी समुदायको युवतीहरू पढ्न थालेको छ, लोकसेवामा आरक्षणको कारणले नाम निकाल्न थालेको छ, त्यो छ एउटा वर्ग छ त्यो। तर अझै पनि दलित समुदाय, मुस्लिम समुदायको अवस्था एकदमै काली लाग्दो छ, त्यहाँ चाहिँ विशेष रूपले काम गर्न जरुरी छ।
2: हजुर, छोरी भएकै कारणले हाम्रा आमा दिदी बहिनी कोही कसैको पनि जीवनमा यो स्वतन्त्रताबाट वञ्चित हुन नपरोस्, हिंसामा पर्नु नपरोस्, अवसरबाट वञ्चित हुन नपरोस्, पछि पारिनु र पछि पर्नुको अवस्था नरहोस्, यसको लागि अझै आवाज उठाउनु आवश्यक छ। र हाम्रा छोरीहरूले अवसर पाए भने सक्छन्, गर्छन्, यसको एक उदाहरण यहाँ स्वयं हुनुहुन्छ। आज सप्तरीबाट रिता शाह हुनुहुन्छ, जसलाई हामीले लेखक, अनुसन्धानकर्ता, अधिकार कर्मी, सामाजिक पैरवीकर्ता होइन प्रशिक्षकको रूपमा चिन्दै आएको छौँ। मधेसको एउटा छोरी यहाँ, यहाँको हामीले जीवन कथालाई पनि जीवन अनुभवलाई पनि सुन्यौँ कार्यक्रमको आरम्भमा। यो प्रसङ्गभन्दा अगाडि मधेसको छोरीले मधेसको मर्मलाई सबैभन्दा बढी बुझ्न सक्छन्, यसको पनि एक उदाहरण हुनुहुन्छ नि त, होइन? यहाँको लेखनी यात्रा नै मधेसी भोगाई काठमाडौँमा कस्तो रहे त, काठमाडौँमा अध्ययन गर्दै गर्दा यहाँले त्यो भोगाईलाई लेख्नुभयो, र आमाको भूमिका निर्वाह गर्दै, जीवनसाथीको भूमिका निर्वाह गर्दै, कराइसी दायित्व निर्वाह गर्दै, सो अध्ययनबाट नै उच्च शिक्षा लगभग सो अध्ययनबाट घरमै बसेर पढेर यहाँले पुरा गर्नुभयो। त्यो अध्ययन र त्यो चेतनाले आज मधेसलाई छोएको छ नि, आज त्यही मधेसको कुराहरूलाई माथि ल्याइराख्नु भएको छ। आवश्यकता के छ, यो कुराहरू ल्याइराख्नु भएको छ, राज्यले गर्नुपर्ने कुरा, स्थानीय तहले गर्नुपर्ने कुरा, सम्बन्धित निकायले गर्नुपर्ने कुरा, अधिकार कर्मीले र अधिकारसँग सम्बन्धित हाम्रा दिदीबहिनीको सवालमा काम गर्ने सङ्घ संस्थाले गर्नुपर्ने कुराहरू छँदैछन्, गर्नु पनि पर्छ। तर स्वयं हाम्रो घर परिवार र हाम्रो दिदीबहिनीले, हाम्रा छोरीहरूले जान्नुपर्ने, गर्नुपर्ने कुराहरू के हो, यो अनुसन्धानकर्ताको रूपमा पनि आज के भन्नुहुन्छ उहाँहरूलाई भन्नुपर्दा?
1: यहाँलाई धन्यवाद। अब मैले चाहिँ मेरो पहिलो रोजाइ चाहिँ म एकदम लेखपढ गरेर अनुसन्धान गर्छु भने मेरो पहिलो रोजाइ थिएन।
2: हजुर,
1: म पनि पढेर मेरो म पनि एउटा निजामती क्षेत्रमा ठुलो पोस्टमा खास गरेर सिडिओ बन्ने चाहना चाहिँ मेरो पहिलादेखि थियो। किनभने मैले चाहिँ किरण बेदी मेरो आदर्श मैले उहाँलाई मानेको थिएँ, उहाँ जस्तो बन्छु भन्ने मेरो मान्यता थियो। तर जब म काठमाडौँ आएँ, म नर्सको जागिर छोडेर अनि म यहाँ आएर चाहिँ इन्टर ज्वाइन गरेपछि मलाई कस्तो लाग्थ्यो भने म चाहिँ एकदम शिक्षित परिवारको जिन्स प्यान्ट लगाउँछु, आफूलाई मोडर्न ठान्थेँ, नेपाली पनि राम्रै बोल्छु जस्तो लाग्थ्यो। तर यहाँ कलेजमा आइसकेपछि मलाई धेरैजनाले चाहिँ मेरो बोलीको हिसाबले, किनभने मधेसी समुदायको मेरो मातृभाषा मैथिली हो, मेरो टोन फरक पर्थ्यो। अनि उहाँहरूले मलाई भारतीय भन्ने, कसैले इन्डियन भन्ने, कसैले म पायल लगाउँथेँ पहिला, अनि मैले पायल या गीत गाउँदै शिक्षकहरूले पनि गिज्याउने जिस्काउने हुँदा हुँदा त एकजना साग बालीले पनि मलाई हेप्पी हो कि। अनि त्यो दिन चाहिँ मलाई एकदमै महसुस भयो कि आखिर के कारण रहेछ। म 4-5 दिनसम्म एकदम सोचिराख्थेँ त्यही विषयमा सोचिराख्ने, अनि एक दिन आएर मैले लेखेँ, अनि लेखेपछि त्यसलाई मैले पठाएँ। त्यो मेरो नितान्त मैले आफैले भोगेको मेरो अनुभव। जब मेरो लेख पब्लिस भयो त्यसपछि धेरै मान्छेहरूले चाहिँ मलाई एकदम एप्रिसिएट गर्यो, खास गरेर काठमाडौँ बस्ने पहाडी समुदायको व्यक्तिहरूले। कतिले मलाई माफी पनि माग्नुभयो र कतिले गाली पनि गर्नुभयो। अनि त्यति बेला चाहिँ मैले के महसुस गरेँ भने, सायद मधेसी समुदायको बारेमा, त्यहाँको महिलाको बारेमा, त्यहाँको भाषा संस्कृतिको बारेमा काठमाडौँलाई त्यति धेरै जानकारी छैन कि। म चाहिँ अब यही विषयमा अध्ययन अनुसन्धान गर्छु, यही विषयमा लेख्छु, र म मेरो समुदायलाई पनि सशक्त गर्छु र काठमाडौँको जुन भाष्य निर्माण छ त्यसलाई पनि परिवर्तन गर्छु भन्ने सोचेर मैले मेरो लोकसेवाको क्लास, जुन मैले तयारी कक्षा त्यहीँनिर थाती राखेर म यतातिर चाहिँ यो क्षेत्रमा आएँ। र यो क्षेत्रमा आइसकेपछि सुरु सुरुमा मलाई निकै गाह्रो भयो, मेरो मातृभाषा नेपाली थिएन, तर लेख लेख्नको लागि म मैथिलीमा सोच्थेँ अनि नेपालीमा लेख्थेँ। अब अरूलाई 4 दिन लेख लेख्न लाग्थ्यो भने मलाई 8 दिन लाग्थ्यो। र मैले धेरै पुस्तकहरू, जब म लेख पढ गर्छु अब म यही पैसा पेसालाई अँगाल्छु भनेर सोच्न थालेँ, त्यति बेला मैले लगभग 150-200 जस्तै पुस्तकहरू पढेँ। त्यसमा पनि विभिन्न विधामा जीवनीहरू, उपन्यासहरू, जति पुस्तक मैले पाएँ, जति जहाँबाट मिल्यो म सबै पुस्तकहरू पढ्न थालेँ र लेख पढमै एकदमै समय व्यतीत गर्न थालेँ। र बिस्तारै मेरो लेखहरू निरन्तर छापिन थालेपछि सुरुमा त मलाई यो लेख मैले लेख्छु भन्ने पनि आरोप लगायो, किनभने मेरो हस्बेन्ड पनि लेखक नै थियो। अनि धेरैलाई के लाग्थ्यो भने उहाँले लेखेर उहाँको नाम मेरो राखिदिनुहुन्छ कि। अनि मलाई एकदम चित्त दुख्थ्यो कि फेरि मेरो आफन्त फोन गरेर भन्ने कि मान्छेहरूले, अनि म एकदम चित्त दुखाउँथेँ। अनि मेरो श्रीमानले के भन्नुभयो, तिमी निरन्तर लेख्दै जाऊ, बोल्ने मान्छे आफै चुप लाग्छ। मैले पनि त्यही गरेँ, निरन्तर लेख्दै गएँ। अब लेख मात्रै होइन, म सार्वजनिक जीवनमा त्यसपछि गएर बोल्न थालेँ, विभिन्न रेडियो टेलिभिजनमा अन्तर्वार्ताहरू दिन थालेपछि बल्ल मान्छेलाई लाग्यो कि होइन यसले चाहिँ आफै गरिराखेको छ कि। भनेपछि एउटै क्षेत्रमा भइसकेपछि आफूसँग कुनै गुण छ भने त्यसमा पनि जोडेर हेर्ने जुन हाम्रो परम्परा छ त्यो चुनौती पनि मैले भोग्नु पर्यो। र मैले चाहिँ मेरो आफ्नो भाषाको हिसाबले पनि मलाई चाहिँ धेरै सङ्घर्ष गर्नु पर्यो। तर बिस्तारै सङ्घर्ष गरिसकेपछि मलाई चाहिँ कस्तो लाग्यो भने मेरो एउटा पहिचान नै बनियो। सायद म भोलिको
2: बनेको छ पक्कै,
1: भोलिको दिनमा म अरू क्षेत्रमा भएको भए म पैसा धेरै कमाउँथेँ होला, धेरै ठुलो पदमा पुग्थेँ। तर आज जुन मेरो पहिचान बनेको छ त्यो
2: पहिचानले दिएको सन्तुष्टि सायद
1: त्यो चाहिँ मेरो आत्मसन्तुष्टि मलाई लाग्छ। र मैले आफ्नो समाजको लागि पनि केही गरिरहेको छु भन्ने पनि मलाई महसुस हुन्छ।
2: हजुर, यही महसुसलाई जोडेर हेर्दाखेरि होइन, गर्यो भने सकिँदो रहेछ, निरन्तर यहाँको प्रयास र आवश्यकता के रहेछ त, कुन कुराले मन छोयो त्यहीतिर डोरिनु भयो। लोकसेवा आयोगमा होइन सिडिओ बन्ने एउटा सपनाले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनु भएको त्यसलाई थाती राखेर यहाँ मधेस सवाललाई उठान गर्ने कार्यमा लाग्न थाल्नु भयो। आवश्यकता त यो रहेछ नि भनेर अब मधेसका हाम्रा छोरीहरूलाई, आमा दिदी बहिनीहरूलाई अगाडि बढ्नको लागि चाहिँ के भन्नुहुन्छ?
1: वास्तवमा म मधेसको दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने, म जुन सङ्घर्ष गरेँ आजभन्दा 25 वर्ष अगाडि, मैले जुन चुनौती खेपेँ सायद अहिले त्यति धेरै छैन। अहिले पढ्नको लागि पहिलाको भन्दा धेरैलाई धेरै सहज भएको छ। तर पनि मलाई चाहिँ कस्तो लाग्छ भने अहिले समाजमा जुन परिवर्तन भएको छ यो अवसरलाई चाहिँ सही ढङ्गले सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ र यसको लागि चाहिँ शिक्षा लिन एकदमै जरुरी छ। शिक्षित भएर आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिएपछि मात्रै बिहे गर्ने अनि त्यसपछि चाहिँ अरू निर्णयहरू त्यसरी चाहिँ लिनुपर्छ जस्तो मलाई लाग्छ। जस्तै अहिले दाइजोको जुन मधेसमा दाइजो र बाल विवाहको छ मलाई कस्तो लाग्छ भने यसको लागि चाहिँ आमा बुवालाई दोष दिनुभन्दा बाल बालिकाहरूले आफैले शिक्षित भएर रोजगारी गरिसकेपछि दाइजोको जरुरी पर्दैन। विवाह पनि उमेरमा गर्नुपर्छ भने जनचेतना अहिले काफी छ कि तर त्यसलाई पनि बाल बालिकाले आफैबाट चाहिँ अनुसरण गर्नुपर्छ जस्तो मलाई लाग्छ। र सँगसँगै म समाजको व्यक्तिहरूले पनि के भन्छु भने छोरा र छोरीमा भेदभाव गर्नु भएन, हामी मानवताको दृष्टिले हेर्नुपर्छ। अहिले नै अब पहिला चाहिँ कस्तो सोच थियो भने छोराले पाल्नुपर्छ तर अहिले त्यो सोच बदलिसकेको छ, अहिले छोरीहरूले पालिराखेको छ आमाले। म स्वयं त्यसको उदाहरण हो, म मेरो सासूलाई पनि हेर्छु र मेरो आमालाई पनि हेरिराखेको छु भनेपछि अहिले छोरा र छोरीमा कुनै परिवर्तन छैन। छोराले गर्ने सबै काम छोरीले गर्न सक्छ र छोरीहरूलाई चाहिँ दाइजो होइन कि सम्पत्तिमा अधिकार दिनुपर्छ भन्ने म सबैसँग अनुरोध गर्छु किनभने नेपाल सरकारले सम्पत्तिमा सन्तानको समान अधिकार भनेर संविधानको धारा 38 लेखिसकेको छ तर संविधान जारी भएको 10 वर्ष भइसक्यो यो अहिलेसम्म अभ्यासमा आएको छैन। यो अभ्यासमा ल्याउने तपाईँ हामीहरूकै काम हो, यसको सुरुवात गरौँ। दाइजो होइन, सम्पत्तिमा छोरीलाई अधिकार दिउँ, छोरीलाई आर्थिक रूपले सशक्त बनाऊ, छोरी आफै अगाडि बढ्न सक्छ, उसलाई धेरै थोक गर्नै पर्दैन। र छोरीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने केवल हामी अधिकारको मात्रै कुरा नगरौँ, हामी जिम्मेवारी र कर्तव्यको कुरा पनि गर्न एकदमै जरुरी छ र हामीले आफैबाट आफ्नै घर परिवारबाट दाइजो बाल विवाह छोरी भ्रूण हत्या लगायतको कुरीतिहरूको विरुद्धमा काम गरौँ। यदि परिवार एउटा सुरक्षित हुन्छ भने समाज सुरक्षित हुन्छ र देश पनि सुरक्षित हुन्छ पक्कै पनि।
2: आज रेडियो नेपालको स्टुडियोमा आएर मधेसको आवाज, मधेसको आवश्यकता, मधेसलाई बुझ्नुपर्ने कुरा यी विषयलाई समेटेर जुन विचार व्यक्त गर्नुभयो, जीवन अनुभव यहाँले हामी माझ हाम्रो आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि रीता म्याम यहाँलाई धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारकै तर्फबाट।
1: यहाँले मलाई अवसर दिएर आफ्नो कुराहरू, मेरो चुनौती सङ्घर्षहरू राख्ने जुन एउटा प्लेटफर्म क्रिएट गरिदिनु भयो त्यसको लागि चन्दा म्याम तपाईँलाई पनि धन्यवाद।
2: अनुसन्धानकर्ता, लेखक, सामाजिक रूपमा पैरवीकर्ता होइन प्रशिक्षक हुँदै एउटा सामाजिक अभियन्ताको भूमिका निर्वाह गर्दै अगाडि बढिरहनु भएको छ, यो यात्राले सफलता प्राप्त गरोस् शुभकामना पनि छ। फेरि पनि धन्यवाद। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामीले मधेसको आवश्यकता, मधेसलाई बुझ्नुपर्ने कुरा र मधेसी समुदायमा रहेका हाम्रा दिदीबहिनीहरूको अवस्था र आवश्यकता यी सबै कुरालाई समेटेर लेखक, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता रीता शाहसँग भएको कुराकानी अनुभवलाई हामीले यहाँहरूमा आज राख्यौँ। महिला सवाल र हाम्रा महिलाको योगदान र सम्मानको कदर गर्दै फेरि पनि विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालका विविध विषयलाई समेटेर हामी आउँदो बुधबार बिहान यहाँहरूमा आज उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। जाँदा जाँदै यदि हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। आजको लागि भने नमस्कार, शुभ दिन।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 3 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार मे 17 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलाथ पारु। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, उत्तम पाण्डे, सहकर्मी राजन छेत्री, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचार पछि बिमा सचेतना कार्यक्रम सुन्न सक्नुहुनेछ 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचार पछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ 8:40 देखि 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ 9 बजे नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुनाउँछौ कार्यक्रम ज्येष्ठ नागरिक 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार पछि नेपाल भाषाको कार्यक्रम सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपाल सुन्दै रहनुहोला
1: हरिओम जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 6 मा भगवान श्री कृष्ण भन्नुहुन्छ पश्चात दित्यान वसुन रुद्रा नश्विनो मरुतस तथा बहुन्य दृष्ट पूर्वाणी पश्चाश्चर्याणि भारत हे भरतवंशी अर्जुन तिमी ममा स्थित आदित्य वसु रुद्र अश्विनी कुमार तथा मरुद्गणहरूलाई हेर र आजसम्म तिमीले नदेखेका अद्भुत र आश्चर्यजनक रूपहरू पनि तिमीमा हेर भगवान बोल्न बाध्य मात्रै भएको छैन भगवानले आफूलाई अनेक प्रकारले भक्तको अगाडि पस्किन पनि बाध्य भएको छ र भक्तहरूले ईश्वरलाई सदा बाध्य बनाए त्यो गहिरो प्रेमसँग कोही पनि हारोस् प्रेमसँग जित्ने आजसम्म कोही पनि छैन हामीले पृथ्वीकै घटनाहरू पनि सुन्छौँ कि सारा संसारलाई जित्ने मान्छे आफ्नो प्रेमसँग हारेको छ कुनै नेपोलियन होला हिटलर होला यी पनि आफ्नो प्रेमसँग हारेको छ सबैलाई जित्न सकिन्छ प्रेमलाई कहिले पनि जित्न सकिँदैन प्रेम अजेय तत्त्व कालजय तत्त्व प्रेम त विश्व विजेता हो र जहाँ जहाँ प्रेम छ त्यो प्रेममा आफू समाहित हुन चाहे त्यसलाई जित्न कसैले पनि चाहेनन् त्यसकारणले सदा प्रेमले जित्यो प्रेमले जित्छ कुनै पनि शक्ति कुनै पनि ताकतले प्रेमलाई जित्न कहिले पनि सक्दैन र यो श्लोक त्यसको प्रत्यक्ष प्रमाण हो मनमा उठ्छ बार बार कि भगवान कृष्णले अर्जुनलाई मात्रै यस्तो विश्वरूप देखाउनु भयो कि अरूलाई पनि देखाउनु प्रेम पनि कस्तो प्रकारको प्रेम भयो भने ईश्वरको दर्शन सम्भव हुँदो रहेछ भनिन्छ कि भगवान कृष्णका 8 पटरानीहरू थिए उहाँका शिष्यहरू भक्तहरू त कति थिए सखाहरू कति थिए रुक्मिणी सत्यभामा राधा यी सबैले दर्शन गरे कि गरेनन् पाए कि पाएनन् त्यो अवसर यो अवसर मात्रै होइन यो परम सौभाग्य सबैको जीवनमा आयो कि आएन अर्जुनको जीवनमा मात्रै आएको हो कि त्यसो त धर्मराज भनेर युधिष्ठिरलाई भनिन्छ युधिष्ठिरले त्यो अवसर पाए कि पाएन महाभारत स्पष्ट छ यो विषयमा समग्र महाभारत हेर्ने हो भने 4 व्यक्तिहरूले भगवान कृष्णको विश्वरूप देखेका भगवान कृष्णको माध्यमबाट कृष्णको भन्न त मिल्दैन कुनै पनि गुरु त माध्यम बन्ने हो। भगवान कृष्णको माध्यमबाट विश्वरूप देख्न पाएका केवल चारजना व्यक्तिहरू छन्। पहिलो त माता यशोदा, जब भगवानले मुखमा तिम्रो के छ खोलेर देखाऊ भन्दा उहाँले विश्वरूपै देखाइदिनु। दोस्रो अर्जुनलाई विश्वरूप देखाउनु भयो भगवानले। तेस्रो उद्धव, उद्धवलाई भगवान कृष्णले विश्वरूप देखाउनु भयो। चौथो र सम्भवतः अन्तिम पात्र द्रौपदी, र द्रौपदीसँगै अलिकति राधाको नाम पनि आउँछ। सम्भवतः पाँचौँ पात्र राधा हुन सक्छिन्, तर महाभारतको कृष्ण चरित्रमा जुन विवरण छ त्यो संयोग कस्तो छ भने, एघार वर्षको उमेरमा जब राधा एघार वर्षकी थिइन् त्यस बेलादेखि राधा र कृष्णको कहिले पनि भेट भएन। त्यो प्रेम अलौकिक प्रेम मात्रै हो, कुनै भौतिक मानसिक भावनात्मक पनि प्रेम होइन, त्यो अलौकिक प्रेमको कथा हो। न त्यो विवाह भयो, न त्यो कुनै उमेर थियो कि प्रेम गरून्, त्यो युवावस्थाको प्रेमको स्थिति पनि थिएन। र यी सबै प्रेमका श्रृङ्खलाहरू र जहाँ विश्वरूप दर्शन सम्भव भयो ती श्रृङ्खला हामीले हेर्ने पनि एउटा कुरा हामी देख्छौँ, पति पत्नीको सम्बन्धमा पनि विश्वरूप दर्शन सम्भव भएन। पटरानीहरूले पनि देखेन, धर्मराज युधिष्ठिरलाई पनि त्यो सम्भव भएन, भीष्मलाई पनि त्यो सम्भव भएन। प्रेमका पनि नाना प्रकार रहेछ। कस्तो प्रेम भयो भने सम्भव छ, जहाँ पनि सम्बन्धको कारणले प्रेम बनेको छ, प्रेमको कारणले सम्बन्ध होइन, सम्बन्धको कारणले जहाँ जहाँ प्रेम बनेको छ त्यहाँ त्यहाँ अहङ्कार आउँछ नै। अहङ्कार बडो सूक्ष्म रूपमा आउँछ, र जति सूक्ष्म हुँदै जान्छ अहङ्कार त्यति नै जहरिलो हुँदै जान्छ। यो जहर हो भनेर लेखेको बट्टामा, यो जहर हो भनेर लेखेको छ भने, पोइजन भनेर लेखेको छ भने कसैले त्यो विष सेवन गर्दैन, त्यसबाट बच्न अत्यन्तै सजिलो हुन्छ। हर कोही बच्छ, मूर्ख त बच्छ, बालकले त सिधै जहर सेवन गर्दैन। तर यदि जहर सूक्ष्म छ, देखिँदैन, आफूलाई लुकाएको छ, सम्बन्धका मायाका हितका यी विभिन्न कुराहरूमा, लौकिक कुराहरूभित्र त्यो अहङ्कार कतै लुकेको छ र त्यो अहङ्कार प्रत्यक्ष देखिएन भने त्यो अहङ्कार अझै खतरनाक हुन्छ, त्यो अहङ्कारबाट बाहिर निस्किनै सकिँदैन। त्यस कारणले हामी देख्छौँ कि सन्तहरूको पनि घर परिवारमा विग्रह हुन्छ, किनभने परिवारका मान्छेहरू सम्बन्धलाई प्राथमिकता दिन्छन्, प्रेमलाई प्राथमिकता दिँदैन। प्रेमलाई प्राथमिकता नदिने बित्तिकै प्रेमले जुन गरिमा लिनुपर्ने हो, प्रेमले जुन उचाइ लिनुपर्ने हो, त्यो कहिले पनि उचाइ लिन पाउँदैन। त्यस कारणले आदर्श विवाह त्यो हो जहाँ विवाह भौतिक रूपमा देखिँदैन, मात्र प्रेम शेष रहन्छ, सम्बन्धको धेरै अर्थ नै रहँदैन, जहाँ मात्र प्रेम शेष रहन्छ, जहाँ पति पत्नी भन्ने पनि रहँदैन। म साथी हुँ कि पति पत्नी हो कि सँगै जन्मेको हो कि सँगै हुर्केको, त्यो पनि थाहा हुँदैन, केही पनि थाहा हुँदैन, मात्र प्रेम। जुन विवाहको मेरुदण्डमा हुन्छ त्यो विवाह बिस्तारै आदर्श विवाह बन्छ, र त्यही प्रेम मात्रै आदर्श प्रेम बन्छ। आदर्श प्रेमको, आदर्श विवाहको सबैभन्दा ठुलो चरित्र हो, गुण हो कि त्यो शरणागतिमा आधारित हुन्छ। प्रेम जहाँ पनि छ त्यहाँ शरणागति नहोस् यो असम्भव हुन्छ। फेरि बल जफ्ती शरणागति समर्पण कहिले पनि जीवनमा आउँदैन। जहाँ खिचातानीले शरणागति आएको छ त्यो शरणागति हुँदैन, त्यो राजनीतिक शरणागति हुन्छ, आध्यात्मिक शरणागति राजनीतिमा पनि शरण लिने भन्छौँ हामी, आत्मसमर्पण गर्ने भन्छौँ, समर्पण गरेरै भन्छौँ, मिले भन्छौँ, टुटे भन्छौँ, यो जम्मै अहङ्कारको खेल हो। नाम जतिसुकै सुन्दर दिए, मैले समर्पण भनौँ, आत्मसमर्पण भनौँ, मेल भनौँ, जेसुकै भनौँ, गठबन्धन भनौँ, गुट भनौँ, जेसुकै मैले नाम दिउँ, त्यसमा प्रेमको बाहुल्यता रहँदैन, प्रेम कारण हुँदैन। जहाँ जहाँ प्रेम गहिरोसँग कारण भयो त्यहाँ त्यहाँ मात्रै शरणागति घटित हुन्छ। त्यस कारणले भगवान कृष्ण र अर्जुनको सम्बन्ध अद्भुत छ, अद्भुत सम्बन्ध हो यो। र यो अद्भुत सम्बन्ध मात्र होइन, यो सम्बन्धबाट पुरै ब्रह्माण्ड देख्न सक्ने, पुरै ब्रह्माण्डको दर्शन हुन सक्ने सम्भावना खुल्यो। सारा ब्रह्माण्ड एक ठाउँमा आउन सक्ने सम्भावना खुल्यो। हेर्नुहोस् त, दुईवटा व्यक्तिको बिचमा सम्बन्धको आधार प्रेम छ, प्रेमको आधार सम्बन्ध छैन यहाँ। त्यसो त भगवान कृष्ण र अर्जुनको बिचमा विभिन्न प्रकारका अरू सम्बन्धहरू पनि थिए, कहीँ फुपूको छोरा होला, कहीँ ज्वाइँ जेठानको सम्बन्ध होला, सम्बन्ध धेरै थिए, तर सम्बन्धको अर्थ नै छैन, प्रेममा आधारित मात्रै भयो। र प्रेमको बाहुल्यता, प्रेम मुख्य कुरा भएको भएर त्यहाँ अचानक आफै स्वतः समर्पण सम्भव भयो। त्यही भएर भगवान कृष्ण खुलेको हेर्नुहुन्छ कि ईश्वर भक्तको अगाडि जब प्रेमबाट विवश भएर, प्रेमबाट करिब करिब परवश भएर ईश्वर पनि आफूलाई प्रकट गर्नु पऱ्यो भने कसरी प्रकट गर्छ, के भन्छ हेर्नुहोस्। पश्या दित्यान वसुन रुद्रा नश्विनौ मरुतस तथा, हेर अर्जुन तिमीले ममा के हेर्छौ, हेर तिमीले ममा बारा आदित्य हेर। आदित्य भनेको के हो, प्रकाश जहाँ जहाँ छ प्रकाशका केन्द्रहरूलाई आदित्य भनिन्छ, बाह्रवटा आदित्य। र त्यहाँ के हेर, अष्ट वसु हेर, वसु यानि ऊर्जा, अष्ट वसु हेर। र एघार रुद्र हेर, रुद्र यानि विपरीत शक्तिसँग लड्ने क्षमता, विपरीतको बीचमा पनि सहज रहने क्षमतालाई रुद्र भनिन्छ। त्यही भएर भगवान शिवको एउटा नाम रुद्र पनि हो। सबै विपरीतहरूमा पनि जो रमाउँछ, किनभने पुरै ब्रह्माण्ड विपरीतले बनेको छ। एघार रुद्र, दुईटा अश्विनी कुमार, कुल मिलाएर 33 हुन्छन्। यिनीलाई धर्मशास्त्रले 33 कोटि देवी देवता भन्छ, आदित्य वसु रुद्र र अश्विनी कुमार। अश्विनी कुमार यानि आफूभित्रको आत्मामा स्थित रहेको अवस्थालाई अश्विनी कुमार भनिन्छ, दुईटा अश्विनी कुमार। त्यही भएर शास्त्रहरूमा आउँछ कि अश्विनी कुमारहरू देवताहरूका वैद्य थिए। वैद्य को हुनसक्छ, असली वैद्य, असली वैद्य त्यो हुनसक्छ जसले आफैमा लगेर स्थित गरिदियो, किनभने स्वास्थ्य शब्दको अर्थ हुन्छ स्वस्थ, जो आफूमा स्थित छ उसैलाई स्वस्थ भनिन्छ। शरीर मात्र होइन, शरीर मन भावना चेतना सबैको जहाँ लय हुन्छ त्यसैलाई मात्रै अध्यात्मले स्वास्थ्य भन्छ, त्यो लयको अवस्था। शरीर राम्रो हुनु, शरीरमा रोग नलाग्नुलाई मात्रै हामी स्वास्थ्य भन्छौँ, यो परिभाषासँग अध्यात्म पटक्कै राजी छैन। स्वस्थ स्वस्थ यानि स्वस्थ, यिनलाई पनि हेर। अनि भगवान भन्नुहुन्छ कि 49 मरुदगणलाई पनि हेर तिमी, मरुदगण यानि यातायातका साधनहरू, ब्रह्माण्डमा ऊर्जा जसरी चल्छ, ऊर्जा चल्ने विधि विधानलाई मरुदगणहरू। र अगाडि भन्नुहुन्छ कि हेर, बहुन्य दृष्ट पूर्वाणी पश्चाश्चर्याणि भारत, हे भारत अब त्यो गरिमा जब जब देखाउनु पर्यो, अर्जुनलाई कुनै गरिमा देखाउनु पर्यो भने भारत भन्ने शब्दले सम्बोधन गर्नुहुन्छ। धेरै शब्दहरू भगवान कृष्णले प्रयोग गर्नुहुन्छ, भारत शब्दबाट चुनेर जानेर प्रयोग गर्नुहुन्छ। भारत शब्दका धेरै अर्थ हुन्छन्, त्यसमध्ये एउटा अर्थ हुन्छ जो आफैसँग लयबद्ध छ त्यसलाई भारत भनिन्छ। भरत वंशी पनि हुन्, त्यो वंशको नाम पनि भरत किन रह्यो होला त, जो आफैसँग लयबद्ध भयो त्यहाँबाट प्रारम्भ वंश भएको भएर भरत वंशी पनि भनिन्छ। अब भन्नुहुन्छ कि हेर भारत, तिमीले आजसम्म नदेखेका हेर। वास्तवमा जुन दिन ईश्वरको दर्शन हुन्छ त्यस दिन थाहा हुन्छ कि मैले आजसम्म देखेको कुनै पनि कुरासँग यो मिल्दैन, कुनै पनि निरपवाद, न त्यसको सौन्दर्य अन्त्य कहीँ देखिएको छ, न त्यसको गरिमा अन्यत्र कहीँ देखिएको छ, न त्यस्तो रूप अन्यत्र कहीँ देखिएको छ, न त्यसको महिमा अन्यत्र कहीँ देखिन्छ, किन अरू सबै त्यसैका साना साना अंश हुन्। मैले ग्रह नक्षत्र देखेँ, कुनै महान व्यक्ति देखेँ भने त्यो महानतमको सानो अंश देखेको हो मैले,
3: मेरो कसैसँग प्रेम छ, कसैसँग मेरो हृदय छ, र उसलाई मैले हेरेँ, उसमा मैले केही महानता देखेँ भने पनि त्यो महानता त्यही ईश्वरको विराट महानताको सानो भन्दा सानो अंश हो। त्यस कारणले भगवान् भन्नुहुन्छ कि हेर, आजसम्म नदेखेका रूपहरू तिमी देख, यो मात्र ईश्वरमा सम्भव छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम मेहे सर्वशक्ति गोविन्द राधे, दुर्दैव वश विश्वास ना बता दे। राधा गोविन्द गीत। भगवान नामको महात्म्य बताउँदै चैतन्य देव गौरांग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव गौरांग महाप्रभुको शिक्षाष्टकमलाई यस प्रकार प्रस्तुत गरिदिनु भएको छ। आउनुहोस्, भगवान नाममा अनुराग प्राप्त होस् भनी प्रार्थना गर्दै श्रवण गरौँ यो सुमधुर।

0: जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: र यो वेदान्त दर्शन जुन छ यसमा पूर्ववर्ती आचार्यहरूले जति पनि सिद्धान्त प्रतिपादन गरे जगद्गुरु शङ्कराचार्य लगायतकाले सबले आफ्नो सिद्धान्त वेदान्त दर्शन अनुसार छ भनेर प्रमाणित गर्न जीवन बिताइदिए। त्यो ज्ञान हो वेदान्त दर्शन। र भाष्य लेखे आदि जगद्गुरु शङ्कराचार्यले पनि लेखे वेदान्त माथि, जसलाई शारीरक भाष्य भनिन्छ। अर्का जगद्गुरु निम्बार्काचार्यजीले पनि लेखे निम्बार्क भाष्य। अर्का जगद्गुरु रामानुजाचार्यजीले पनि लेखे श्री भाष्य। भास्कराचार्यजीले पनि लेखे तमामले। तर एक भक्तिका आचार्य भए शिरोमणि भगवानका अवतार, उनले चाहिँ लेखेनन् भाष्य, लेखेनन् वेदान्त माथि आवश्यकतै ठानेनन्। किन? सर्ववेदान्त सारम् हि श्री भागवत विष्यते। वेदान्तको भाष्य वेद व्यासले बनाएकै ओरिजिनल छ, भागवत हो, त्यसैले बनाउन जरुरत छैन, यो भनिदिए। चैतन्य भेदावेद, अचिन्त्य भेदावेद सिद्धान्तका प्रतिपादक चैतन्य महाप्रभुले, गौराङ्ग महाप्रभुले लेखेनन्। तर सबले प्रायले लेखे भाष्य र सबले यही प्रमाणित गर्न खोजे कि हामीले बोलेको कुरा वेदान्त अनुसार छ। यति पावरफुल शास्त्र वेदान्त दर्शन। तो यो 556 सूत्रात्मक जुन ग्रंथ छ, जुन वेद को अर्थ हो, सार हो, त्यसमा पहिलो सूत्र जुन छ, पहिलो अध्याय को पहिलो पात को पहिलो सूत्र, त्यो हो अथातो ब्रह्म जिज्ञासा। अर्थात अब एक पर्सनालिटी छ जसलाई ब्रह्म भन्दछन्, परमात्मा भन्दछन्, भगवान भन्दछन्, अरूले अन्य नाम पनि लिन्छन्, कसैले गॉड भन्छन्, कसैले अल्लाह, कसैले खुदा, कसैले अहुरमज्द, सतश्री अकाल, चिन्त, ताव, तमाम नाम छन्, शून्य, निरञ्जन आदि एक तत्त्व छ रे। अब त्यो ब्रह्म सम्बन्धी विषयमा विचार गरिन्छ यो पहिलो सूत्र। हेर्नुहोस् कति समसामयिक, कति महत्त्वपूर्ण विषय उठाइएको छ वेदान्तमा। पहिलो सूत्र अथातो ब्रह्म जिज्ञासा, अर्थात अब ब्रह्म सम्बन्धी विषयको विवेचन हुनेछ। मतलब त्यो भगवान भन्ने तत्त्व छ कि छैन, कि भ्रम हो, र त्यो छ भने कस्तो छ, को हो, कसलाई भन्ने परिभाषा के हो ब्रह्मको, भगवानको। खाली ये बताए भगवान छ छ छ, नाक मुक्त देखा छे नहीं सुन।

त्यसैले यस सम्बन्धी जिज्ञासा ब्रह्म सम्बन्धी यहाँबाट सुरु हुन्छ। त यहाँ ब्रह्मको परिभाषा यही वेदांत दर्शनको दोस्रो सूत्रमा गरियो, जन्माद्यस्य यतः। पहिलो अध्यायको पहिलो पादको दोस्रो सूत्र यहाँ बताइयो ब्रह्मको परिभाषा। कसलाई ब्रह्म भन्छन्, के काम गर्छ त्यो ब्रह्मले? तपाईँहरू सोध्नुहुन्छ नि तपाईँको शुभ नाम? रामबहादुर। कहाँ बस्नुहुन्छ? दमक जसिस चोक। के काम गर्नुहुन्छ? सोध्नुहुन्छ नि त यहाँ त्यो ब्रह्म भगवान भन्ने जुन छ के काम गर्छ? त यहाँ प्रश्नलाई अन्डरस्टुड राखेर रा, जवाब दियो जन्माद्यस्य यतः, अर्थात एक तत्व जुन यो सृष्टि पूर्व पनि थियो, सृष्टिको अवस्थामा पनि छ र प्रलय पश्चात पनि रहन्छ र यो सृष्टिको कार्य पनि गर्छ। सृष्टि गरिसकेपछि जीव चराचरलाई जीवित पनि राख्दछ र यो संसारलाई आफैमा स्थित राख्छ, धारण गर्छ र अन्त्यमा महाप्रलयमा सब आफैमा लीन गर्छ। त्यो जसले गर्छ त्यही हो ब्रह्म, त्यही हो भगवान। दोस्रो सूत्रमा बताइदिउँ, यानि कि सबको कारक तत्व कारण जुन छ त्यो भगवान हो, ब्रह्म हो। यो बतायो वेदांत दर्शनले। अब यहाँनिर एक झगडा उत्पन्न हुन्छ। झगडा किनकि यहाँ सम्बन्ध ठिक छ, भगवानले उत्पन्न गरे यो, हामी सनातन वैदिक धर्मवाला चलो स्वीकार गरौँला, तर भौतिक ज्ञान र आध्यात्मिक ज्ञानमा सदादेखि झगडा चल्दै आछ। सहर्ष स्वीकार गर्दैनन्। त यो त आध्यात्मिक ज्ञान हो, वेदको अर्थ हो, वेदान्त, वेदान्तले भने मानौ हामी गरौँ एकछिनलाई, किनकि वेद व्यासले बताए वेदो नारायण साक्षात, भागवत 6:41 स्वयं भगवान हो वेद, उसको अर्थ हो वेदांत, तो मान्न पर्यो। न माने क्यों नहीं हो, प्रलय पो आउने हो कि भगवानले कोप गर्ने हो कि चुप। तर संसारमा यस्ता महान भौतिकवादीहरू भए, नास्तिक विद्वानहरू, वैज्ञानिकहरू, उनीहरूले प्रश्न उठाए, उनीहरू भगवानले यो सृष्टि गरे, भगवानमा स्थित छ, भगवानमा प्रलय हुन्छ यो कुरा मान्दैनन्। उनीहरू त भन्छन् यो संसारको आदि कारण इलेक्ट्रोन हो, प्रोटोन हो, न्यूट्रन हो। फेरि अर्को सिद्धान्त आयो, सब ध्वस्त भयो, त फेरि बताउँछन् क्वान्टम हो। फेरि त्यो सिद्धान्त पनि अर्को वैज्ञानिकले भाँडिदियो, त फेरि भन्छन् एक एनर्जी छ, एनर्जी ऊर्जा शक्ति, त्यसद्वारा यो संसार प्रकट भयो, भगवान भगवान चाहिँदैन यहाँ। भगवानले गरे होइन। त फेरि प्रश्न गर्नुहोस् कि त्यो एनर्जी जुन छ, शक्ति, त्यो पनि त कहीँबाट आयो होला। अरे यो रुबाल चल्या छ केबाट? हातबाट। त हात मनबाट चल्या छ, मनले आज्ञा दिया छ। तर यही शरीर जब मृत्यु अवस्थामा जान्छ त यो हात पनि छ, रुमाल पनि छ, चल्छ? यसको पनि कारण अर्को छ। त्यस्तै तिम्रो एनर्जी जुन छ त्यसको कारण के हो? त वैज्ञानिकहरू ठाटले भन्छन् कुनै एक तत्व छ जुन अव्यक्त छ, जसलाई हामी जान्दैनौँ। बस जान्दैनौँ मगर टुङ्ग्यो, अज्ञात तत्व छ। अरे ठिक छ, अज्ञात तत्व भए हामी पनि मानिदिन्छौँ, अज्ञात तत्व तिमीहरूले जे भन्छौ त्यही भगवान हो, खतम।
झगडा खतम गर। तर मान्दैनन्। त हेर्नुहोस्, एक महान वैज्ञानिक एवं वैज्ञानिक का पनि नेता भए जसले प्रतिपादन गरेको सिद्धान्त तपाईँहरू पढ्नुहुन्छ, स्कुल कलेजमा छोराछोरीलाई पढाउनुहुन्छ। चार्ल्स डार्विन, उनले एक प्रश्न उठाए अध्यात्मवादीहरूको अगाडि कि तिमीहरूको भनाई अनुसार यो संसार कसले बनायो? अध्यात्मवादीहरूले ठाटले भने भगवानले बनायो, हाम्रो भगवानले। जन्माद्यस्य यतः भगवानले। अब यो वेद शास्त्रमा त तमाम भरिएका छन्, सो काम यत बहुश्याम प्रजा ये ती स तपो तप्यत स तपस्तत्व इदग्वम सर्वम सृजत इत्यादि वेदमा भरिएको छ। म यहाँ वेदान्त सूत्रबाट सर्टकटमा बताउँदैछु, भगवानले गरे यो जवाब दियो। त डार्विनले पुनः अर्को प्रश्न गरे, तिम्रो भगवानले यो उत्पन्न गर्यो? गर्यो। त तिम्रो भगवानमा अरू पनि खुबी छ, गुण छ? अरे छ, हाम्रो भगवानमा अनन्त शक्ति छन्, तमाम शक्तिहरू। के छन्, केही त बताऊ। बताए, अरे हाम्रो भगवान सच्चिदानन्द छ, अर्थात् सच्चित आनन्द युक्त ब्रह्म छ, भगवान छ, सत्य संकल्प छ। केही चिज गर्नु पर्यो, यो संसार बन भन्यो भने बन भनेर मनमा नै सोचे पुग्छ, काम गर्नु पर्दैन, सत्य संकल्पवाला छ र उसको सत्ता सदा रहन्छ। सत्य ही सैव ही सत्यादय ब्रह्म सूत्र, तेस्रो अध्यायको तेस्रो पादको 38 सूत्र। सत्य संकल्प वाला छ, सदा सत्ता रहने वाला छ, कहिले नाश नहुने वाला छ। अरु पनि छ खुबी, छ। के छ? हाम्रो ब्रह्म ज्ञानमय छ, सर्वज्ञ छ, सब जान्दछ, सब अन्तस्थ धर्मोपदेशात। अर्को सूत्र छ ब्रह्म सूत्र 1:1:20। ज्ञानमय छ, सब चिज जान्दछ। यो विश्व ब्रह्माण्डमा जति जीव छन् ती सबले के सोच्दैछन्, के गर्दैछन्, सब नोट गर्छ एकसाथ। यस्तो सर्वज्ञ छ, ज्ञान युक्त छ। त्योदेखि बाहेक अरू केही खास बताउन लायक तिम्रो भगवानको खुबी? अरे अर्को पनि छ खास छ, जुन के छ? आनन्दादय प्रधानस्य ब्रह्मसूत्र 3:3:11। हाम्रो ब्रह्म आनन्दमय छ, सुखमय छ, चाहे संसारमा कोही मरोस्, बाँचोस्, सुनामी आओस्, भुइँचालो आओस्, कहिले दुखी हुँदैन। अरे द्वारिकामा सब लाखौं सन्तान एक आपसमा काटिएर मर्दैछन्, भगवान दुखी भएन, मुस्कुराइरहे, आनन्दमय छ, सुखमय छ, ज्ञानमय छ, सत्य संकल्पवाला छ। यस्तो छ हाम्रो ब्रह्म, र उसको इच्छाबाट यो संसार बन्यो। इच्छते न शब्दम 1:1:5 ब्रह्म सूत्र। उसको इच्छाद्वारै व्याप्तेश्च समञ्जसम 3:3:9 ब्रह्म सूत्र। भगवानले यो संसार बनाए
प्लस